0: जोर्नी तथा नसा रोगको चेकजाल तथा नसा च्यातिएको
1: हात जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
1: कान पाक्ने कानबाट पिस बगिरहने कान गडा हुने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
6: हारजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
9: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
10: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदाङ फोन नम्बर 082-560-734 र 082-560-138
11: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा
12: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
1: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार बिना टाका प्रभावकारी उपचार
12: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
1: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
12: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
1: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार
11: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98-478-28913 98-478-26163 र 98-095-12871
13: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
14: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
13: अन्य सेवाहरू
1: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
15: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
16: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-585-6694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30145 98-478-30153 र 98-649-41944
17: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
1: उपचार हुने रोगहरू पाइल्स
17: फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
16: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
17: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
17: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
17: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
9: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराही 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङ में।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङ में महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
19: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
20: भर्ना सम्बन्धी सूचना
21: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहिदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
20: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
16: सम्पर्क फोन नम्बर 082-585-1133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
22: सीता के भयो तिमीलाई, गुम्सेर बसी छौ? के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
23: ए ठिकै छ, म जानेको धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
24: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
24: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
25: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
26: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
26: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था,
25: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा इसीजी सेवा,
26: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
25: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
27: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
25: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 082-560-652।
0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदा छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877141।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 8 गते शुक्रबार, सन् 2026 जुलाई 24 तारीख असार शुक्ल पक्षको दशमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: विद्युत निर्यातबाट एक वर्षमै 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3.25 खर्बको मात्र निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स।
0: अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित, सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था।
1: धान रोपाई सहित खेतीका अरू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़दो, सामान्य मर्मत सम्मारको ज्ञान र पाठ पूर्जा जगडामा राख्न किसानलाई सल्लाह।
4: कतिचै ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसल भन्दा टाढा हुन्छ, बिग्रेर यतिकै तुरन्तै पसल पुग्न सकिन्न, त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ जगेडा पाठ पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो।
0: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन फैलँदै 26 दिनपछि सोनम वाङचुकले तोडे अनसन, सीपीजीद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान।
1: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालको लगातार दोस्रो हार, 20 एसियाली खेलकुदको पुरूष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
2: कानूनको स्नातक तह बीएलएलबीमा भर्ना खोल्यो, शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजी को भगिनी संस्था श्री कलेज अफ लॉ मा 5 वर्षे कानून विषय बीएलएलबी मा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट +2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ लॉ, भरतपुर 12 गोन्द्रेङ चितवन, फोन नम्बर 056420064, 9846535491, 9796670000। पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
8: फोन 056494333, 94955।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला। 2078 देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आमदानी गर्न थालेको छ। त्यसअघिका वर्षमा आयात मात्रै गर्दै आएको नेपालले अहिले विद्युत व्यापारमा नाफा बढ़ाउँदै लगेको छ। 2082-83 भारत र बंगलादेशमा गरी 29,32,47,00,000 रूपियाँको बिजुली निर्यात भएको छ भने भारतबाट नेपालले सुखायाममा 10,22,74,00,000 आयात गरेको छ। एकै वर्षमा बिजुली व्यापारमा 19,09,72,00,000 रूपियाँ नाफा भएको छ। आर्थिक वर्ष 2080-81 नेपालले बिजुली आयात भन्दा बढ़ी निर्यात गरिरहेको छ। आयातको तुलनामा निर्यात वर्षेनी बढ़दै गएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। हामी आयातबाट खुद निर्यातकर्ता भइसकेका छौं, उहाँले भन्नुभयो। अहिले औसतमा 1,000 मेगावाट निर्यात गरिरहेका छौं। वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। अहिले नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1,530 र निर्यात क्षमता 1,850 मेगावाट पुर्याइसकेको छ। अर्को वर्षसम्म 2,500 मेगावाट क्षमताको पूर्वाधार तयार हुन्छ। भारतले विद्युत निर्यात हुने आयोजनाको स्वीकृति दिन ढिलाइ गरिरहेको छ। कूटनीति पहलमा जोड़ दिनुपर्छ, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र साकेले भन्नुभएको खबर कान्तिपुरले लेखेको छ।
1: यसैबीच आर्थिक वर्ष 2082-83 20,97,37,00,000,00,000 रूपियाँको वस्तु आयात हुँदा 3,15,29,00,00,000 रूपियाँको निर्यात भएको छ। यस अनुसार कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। यस समयमा 24,11,66,95,00,000,00 रूपियाँको वैदेशिक व्यापार भएको विभागले जनाएको छ। आयात र निर्यात दुवै बढ़दा वैदेशिक व्यापारले कीर्तिमान कायम गरेको छ। यसअघि 2078-79 21,20,47,00,00,000 रूपियाँको वैदेशिक व्यापार भएको थियो। त्यसबेला आयात वृद्धि भएकाले वैदेशिक व्यापार बढ़ेको थियो। आर्थिक वर्ष 81-82 20,81,15,00,00,000 रूपियाँको वैदेशिक व्यापार भएको विभागको तथ्याङ्क छ। कुल व्यापारमा आयातको हिस्सा 86.93 र निर्यातको हिस्सा 13.07% रहेको छ। भएको आर्थिक वर्षमा देशको व्यापार घाटा बढ़ेर 17,81,08,00,00,000 पुगेकामा अघिल्लो आर्थिक वर्षमा 15,27,09,00,00,000 रूपियाँ थियो। आर्थिक वर्ष 81-82 तुलनामा गएको आर्थिक वर्षमा आयात 16.20% बढ़ेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा 18,04,12,00,00,000 रूपियाँको आयात भएकामा गएको आर्थिक वर्षमा 20,96,37,00,00,000 रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा निर्यात 13.81% बढ़ेको छ। अघिल्लो आर्थिक वर्षमा 2,77,03,00,00,000 रूपियाँ बराबरको निर्यात भएकोमा गएको आर्थिक वर्षमा 3,15,29,00,00,000 रूपियाँ बराबरको पुगेको विभागको भनाइ छ। यो निर्यात रकम अहिलेसम्मकै उच्च रहेको खबर कान्तिपुर दैनिकमा छ।
0: गएको आर्थिक वर्ष 2082-83 जेठसम्ममा 21,20,80,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम नेपालको वार्षिक बजेट भन्दा धेरै हो। गएको आर्थिक वर्षको बजेटको आकार 19,64,00,00,000 रूपियाँ थियो। यस्तै चालू आर्थिक वर्षको बजेट 21,24,00,00,000,00,000 रूपियाँको छ। इतिहासमै पहिलो पटक बजेट भन्दा धेरै रेमिट्यान्स भित्रिएको खबर आजको कारोबारले लेखेको छ। पछिल्लो समय दक्ष र सिपयुक्त जनशक्ति नेपालबाट विदेश गई काम गर्ने गरेका कारण उनीहरूले धेरै पारिश्रमिक लिने र नेपालमा रेमिट्यान्सको रूपमा पठाउने गरेका छन्। यस्तै यो वर्ष निर्यात केही बढ़े पनि आयातको तुलनामा निकै कम भएकाले व्यापार घाटा बढ़ेर 17,21,00,00,000 रूपियाँ पुगेको भन्सार विभागको तथ्याङ्क छ। विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात 16.2% बढ़ेको हो।
1: सर्वोच्च अदालतले विवाह लगायत सामाजिक समारोहमा तड़क भड़क रोक्न सामाजिक व्यवहार सुधार ऐन लागू हुनुपर्ने र कानून मिच्नेलाई सजाय हुनुपर्ने निर्देशनात्मक आदेश 2056 साल भदौ 29 मई दिएको थियो। कार्यान्वयनका लागि सर्वोच्चको अनुगमन तथा निरीक्षण महाशाखा हुँदै 2066 फैसला कार्यान्वयन निर्देशनालयमा आइपुग्यो। निर्देशनालयले त्यस यता प्रतिवादी गृह मन्त्रालयलाई 17 वर्षसम्म 18 पटक ताकेता गर्दा पनि कार्यान्वयनमा अटेरी गरेको छ। निर्देशनालयले पछिल्लो पटक वैशाख 30 ताकेता गरेको थियो। सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था भइरहँदा ताकेता निर्देशनालय जस्तो बन्यो सर्वोच्च अदालतको फैसला कार्यान्वयन। निर्देशनालय मेची नदी सिमानालाई व्यवस्थित सीमांकन गर्नु भन्ने फैसला 19 वर्षमा 18 पटक ताकेता गरे पनि कार्यान्वयन भएको अवस्था छैन। त्यसै गरी विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कार्यान्वयनका लागि 8 वर्षमा 15 पटक ताकेता गरिएको छ, तर यो फैसला पनि कागजमै सीमित छ। राज्य सञ्चालनमा 3 अंगका पदाधिकारीको अलग अलग भूमिका रहन्छ भन्ने फैसला 13 वर्षमा 13 पटक नै ताकेता गरे पनि प्रधानमन्त्री कार्यालयले सुनेको छैन। त्यसै गरी पूर्व सचिव शारदा प्रसाद त्रिताल भन्नुहुन्छ, न्यायपालिकाका फैसला कार्यान्वयन नगर्ने कार्यपालिकालाई व्यवस्थापिकाले निर्देशन दिनुपर्छ। यस्तै सरकारी निकायबाट न्यायालयका फैसला कार्यान्वयन नहुनु निकै लज्जाको विषय भएको सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका प्रवक्ता गोविन्द घिमिरेले बताउनुभयो आजको नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा खेतीपातीमा यन्त्र उपकरणको प्रयोग र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
11: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
14: हिमस्टार फर अ कम्प्लिट होम।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: बेटर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ. बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले विद्युत निर्यातबाट एक वर्षमै 29 अर्ब 32 करोड़ रुपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3.25 खर्बको मात्र निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स, अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित लगायतका खबर प्रस्तुत गर्यौं.
3: पछिल्ला वर्ष मुखेबाली धानको रोपाई सहित अन्य खेतीमा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़न थालेको छ. यसबाट हल गोरू मात्र होइन धेरैको संख्यामा खेताला खोज्नुपर्ने अवस्था पनि छैन. बाली लगाउने, काट्ने, चुट्ने र भित्र्याउने सबैजसो काम मेसिनको भरमा हुन थालेका छन्. खेतीमा आबद्ध किसानलाई नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बाध्यता पनि बनेको छ. विगतमा प्रयोगका लागि किसानले लगेका यस्ता उपकरण बिग्रिएर थन्किएको अवस्था पनि छ. साथी मदन पौड्यालले अहिले कृषि कर्ममा बढ़दो यन्त्र उपकरणको प्रयोग र चुनौतीबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीलाई सोध्नु भएको छ.
4: हल गोरु र चाहिँ राँगाको पनि आफ्नो ठाउँमा चाहिँ उसको चाहिँ भूमिका छँदैछ. हामीले कृषिमा चाहिँ जमिनमा चाहिँ हाम्रो इनर्जी इनपुट बढाउनुपर्छ. जति इनर्जी इनपुट बढायौँ त्यति हामीले प्रतिफल पाउने हो. त्यसकारण चाहिँ हामीले ठूला ठूला मेसिनहरू प्रयोग गर्दाखेरि त्यसको प्रतिफल राम्रो आउँछ, किफायती हुन्छ. अब कृषि मेसिनहरूको प्रयोग गर्दाखेरि तराई क्षेत्रमा त लगभग हाम्रो चाहिँ ट्र्याक्टरहरूको प्रयोग बढेकै छ. त्यस्तै त्यसमा चाहिँ पहाड़तिर जाँदा पनि हाम्रो चाहिँ विभिन्न उसबाट चाहिँ अनुदानको कार्यक्रमहरू पनि व्यापक रूपमा चाहिँ लागू भएको छ. त्यसकारण पनि कृषि मेसिनहरू पुगेको अवस्था छ. र किसानहरूलाई पनि जसले चाहिँ अनुदानभित्र पर्नु हुँदैन उहाँहरूले पनि आफ्नो खेती गर्नको लागि आफ्नो निजी लगानीमा पनि कृषि ऊर्जा उपकरण भित्राइरहनु भएको छ. किसानहरूले अनुभव गरिरहनु भएको छ. पक्कै पनि हामीले गोरुले गर्ने काम भन्दा ट्र्याक्टरले गर्ने काम चाहिँ हाम्रो पक्कै पनि चाँडो भएको छ, छिटो भएको छ. होइन, किसानलाई प्रविधिको पहुँच छ तर किसानको आफ्नो आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्यहाँसम्म पुग्न नसकेको अवस्था चाहिँ विडम्बना छ.
5: तपाईँले भने जस्तै प्रविधिहरू छन्, हाते ट्र्याक्टर, पावर टिलर लगायत कृषि औजार सबै किसानको चाहिँ पहुँचमा पुर्याउन काम भइरहेका छन्। अब त्यो उपकरणहरू त भए, प्रयोगमा पनि कतिपय आएका छन्। हैरानी चाहिँ त्यति बेला हुन्छ जब खेतमा पुगेपछि काम गर्ने बेला चाहिँ बिग्रेर थन्क्याउनु पर्छ.
4: अब यो समस्याको लागि किसान चाहिँ अलिकति ट्रेन हुनुहुन्छ, अभ्यस्त हुनुहुन्छ भने मलाई मेरो चाहिँ समग्रमा चाहिँ तत्कालले बिग्रिन सक्ने मेरा पार्ट्सहरू यी हुन्, यी पार्ट्स मैले झगडा राख्नुपर्छ भनेर उहाँहरूले झगडा राख्नुहुन्छ. कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसलभन्दा टाढा हुन्छ, बिग्रेर यतिकै तुरन्तै पसल पुग्न सकिन्न. त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ झगडा पार्ट पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो. जो चाहिँ अनुभवी हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो बिग्रिरहने पार्ट्सहरू यो हो, मलाई चाहिरहने हराइरहने पार्ट्स यो भनेर चाहिँ उहाँहरूले राख्नु पर्यो. त्यसबाहेक चाहिँ अब खेतमै गएपछि हामी तत्काल केही सानातिना चाहिँ हामी मर्मसम्हारहरू गर्न सक्ने सिप हासिल गर्नुपऱ्यो. हाम्रो अपरेटर साथीहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ हामी दक्ष बनायौँ भने हामीलाई अलिकति किफायती, नभए होइन भने त्यो मेसिन बोकेर चाहिँ सदरमुकाम होला अथवा चाहिँ आफ्नो चाहिँ बजार मर्मत केन्द्रसम्म पुर्याउनु पर्यो. त्यता काम पनि हामीलाई डिस्टर्ब भयो भने चाहिँ त्यहाँ पुर्याउँदा मर्मत गर्दा हाम्रो अलिक खर्च बढ्ने हुन्छ. त्यसकारण चाहिँ मेसिन सँगसँगै हामीले चाहिँ मर्मसम्हारको पनि हामी चाहिँ पार्ट सँगसँगै जोड्नुपर्छ.
5: तत्कालै बिग्रियो, तत्कालै मर्मतको सुविधा त्यहाँनिर किसानले चाहिँ नपाउन सक्छ. अलि केही गर्दाखेरि सहजताको अवस्था बन्न सक्ला अथवा त्यस्ता केही ससाना पूर्व तयारी हुन सक्लान्?
4: कति त साना साना समस्या परिरहेको हुन्छन् कि ती समस्याहरू त्यही खेतमै समाधान हुन सक्छन्, त्यसको चाहिँ ज्ञान नहुँदाखेरि त्यसलाई हामी ठूलो समस्या मानेर हामी चाहिँ वर्कसपमा लगिरहेको अवस्था छ. हामी चाहिँ जस्तो चाहिँ अब डिजल इन्जिन चलाउँदैछौँ भने डिजल इन्जिनमा तेल सकिएपछि त्यसले हावा लिन्छ, होइन इयरलक हुन्छ, ती सामान्य समस्या त्यसलाई हामी चाहिँ निराकरण पहिले गर्न सक्थ्यौँ नि त. हामी चाहिँ त्यसलाई चाहिने इन्धनको पनि पहिले सुनिश्चित गर्नु पर्यो. मलाई यो मोबिल फेर्नुपर्छ, गियर आयल फेर्नुपर्छ, यी कुरा जानकारी हुनु पर्यो. त्यस्तै मेसिनमा चाहिँ कहिले लिकेज हुन्छ, होइन मेसिन चलिरहेछ तर त्यसमा चाहिँ तिनीहरू चाहिँ अयल सिलहरू गएर चाहिँ लिकेज भएर चाहिँ तपाईँको इन्जिन खाली भएको हुनसक्छ. त्यसले गएर त्यही सानातिना कुराहरू ख्याल नगर्दाखेरि मेसिनमा भोलि चाहिँ ठूलो चाहिँ क्षति ल्याउँछ, ठूलो चाहिँ मर्मसम्हार गर्नुपर्ने हुन्छ.
2: कृषिमा यन्त्र उपकरणको बढ्दो प्रयोग, आइपर्ने समस्या र समाधानको उपाय बारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा फेरि पनि खबरकै सिलसिला। अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जसो झरी र ठूलो पानी परेकोमा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। गैराती पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मकवानपुर र लमजुङमा मध्यम तथा अरू ठाउँमा हल्का मात्रै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँ तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन र ट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिमा पहिलो संशोधन गर्दै ऋणीहरूलाई महत्वपूर्ण सुविधा थप गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो। नयाँ कार्यविधिमा सरकारले 5 वर्षसम्म ब्याज अनुदान पाउने व्यवस्था छ। कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 बमोजिम प्रभाव भएका कर्जाहरू नवीकरण भएको अवस्थामा अनुदान प्रदान शुरू भएको मितिबाट 5 वर्षसम्म ब्याज अनुदान उपलब्ध गराउने नयाँ व्यवस्था गरिएको छ। यस व्यवस्थाले साबीको कार्यविधि अनुसार कर्जा लिएका ऋणीहरूलाई थप राहत पुग्नेछ। त्यस्तै कुनै त्रैमासिकमा परिस्थितिजन्य कारणले कर्जाको रकम भुक्तानी गर्न नसकेका ऋणीले अर्को त्रैमासिक बक्यौता चुक्ता गरी कर्जा नियमित गरेमा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण अवधिको ब्याज अनुदान माग गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि बैंकले कर्जाको सदुपयोग भएको र परिस्थिति जन्य कारणले नै भुक्तानी रोकिएको यकिन गर्नुपर्नेछ। यसैको किस्ता ढिलो हुँदा अनुदान रोकिने डर रहने भएकाले अब ऋणीले अघिल्लो बक्यौता तिरेमा पूरै अवधिको अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जाका लागि अब ऋणीले सो घोषणा गर्नुपर्ने समेत व्यवस्था गरिएको आजको कारोबार दैनिकमा खबर छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
7: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
6: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
6: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
8: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
9: सम्पर्क मोबाइल नम्बर 9822964264।
10: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
11: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
13: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
14: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
13: उपलब्ध। शल्यक्रियाहरू,
14: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
13: बालबालिकाको न्यूरो सर्जरी,
14: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
13: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
14: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी पाइन्छ।
13: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
3: बिचको 7 दशकको मित्रता। पारस्परिक सम्मान र सांस्कृतिक आदान प्रदानको सम्झना गराएको छ। कमल जस्तै दुई राष्ट्रबीचको मित्रता बढ़दै जाओस्, फुल्दै जाओस् र भावी पुस्तालाई प्रेरणा दिलाओस्। जापानको राष्ट्रिय फूल साकुरा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका बगैंचामा केही वर्ष यता फूल्न थालिसकेका छन्। नेपालको राष्ट्रिय फूल लालीगुराँस पनि जापानमा फुलाउने प्रयास भइरहेको छ। जापानमा नेपालको कमल फूलेपछि रौनक थपिएको छ। दूतावासले भनेको छ, जापान र नेपाल बीचको कूटनीतिक सम्बन्धको 70वां वार्षिकोत्सवको सम्झना गर्दै नारा प्रान्तको सोरेन्जी मन्दिरका प्रमुख पुजारी तखाता किमिनोरीले फूल फुलाउनु भएको हो। दूतावासका अनुसार पुजारी तखाता जीव वैज्ञानिक हुनुहुन्छ। उहाँकै पहलमा बिउबाट कमलको फूललाई सफलतापूर्वक पुनर्जीवित गर्न सकिएको दूतावासले जनाएको छ। दूतावासले अगाडि भनेको छ, यसको बिउ लुम्बिनीको प्रातात्विक स्थलबाट संकलन गरिएको थियो, पछि वाकायामा प्रान्तको कोया टाउनमा उब्जाइएको खबर आजको गोर्खा पत्रमा छ।
2: अब विदेशको खबर। भारतमा मेडिकल प्रवेश परीक्षा नीटको पेपर बाहिरिएको प्रकरणलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन अझै सकिएको छैन। शिक्षा प्रणाली सुधार, दोषीमाथि कार्यवाही र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि केन्द्रीय राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा आन्दोलन गरिरहेका छन्। यही आन्दोलनलाई समर्थन गर्दै 26 दिनदेखि आमरण अनशनमा बसेका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले अन्तत हिजो आफ्नो अनशन तोड्नु भएको छ। भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंह साथै लद्दाख एक्सप्रेस बडीका प्रतिनिधिहरूको उपस्थितिमा उहाँले अनशन अन्त्य गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। देशमा सम्भावित हिंसा रोक्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अनशन अन्त्य गरेको उहाँको भनाइ छ। अनशन तोड्दै उहाँले आन्दोलनकारी र सर्वसाधारणलाई कुनै पनि प्रकारको हिंसामा नउत्रिन आग्रह गर्नुभएको छ। भारत सरकारसँग भएका सहमति र शर्तबारे भने उहाँले छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने समेत बताउनु भएको छ। शैक्षिक सुधारको माग गर्दै विद्यार्थी संगठनहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। उनीहरूले परीक्षाको विश्व नेता कायम गर्न, दोषीमाथि कड़ा कार्यवाही गर्न, परीक्षा प्रणालीमा सुधार तथा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग दोहोर्याएका छन्। पछिल्ला केही दिन यता दिल्लीमा प्रदर्शन, धरना र विरोध सभाहरू चलिरहेका छन्। आन्दोलनको आउँदो दिशा सरकार र आन्दोलनकारी बीच हुने थप वार्ताको परिणाममा निर्भर हुने अनुमान छ। आन्दोलनलाई देशव्यापी बनाउन काँग्रेस जनता पार्टी सीजेपीले आज भारतभर शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ।
3: अब केही खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा लगातार दोस्रो हार बिहोरेको छ। हिजो नेपाललाई घरेलु टोली नेदरल्याण्डसले 6 विकेटले पराजित गर्यो। लगातार दोस्रो हारसँगै नेपालको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ। पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डसले 44 ओभर एक बलमा 4 विकेट गुमाएर पूरा गर्यो। नेदरल्याण्डसका लागि कप्तान स्कट एडवर्ड्सले अभिजित 61 रनको योगदान गरे। उनले 82 बलमा 2 चौका र 1 छक्का प्रहार गरे। त्यसै गरी नेपालका लागि सम्पाल कामी, दिपेन्द्र सिंह हेरी र ललित नारायण राजवंशीले समान 1-1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 44 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 157 रन जोड़ेको थियो। नेपालका लागि आरिफ शेखले 41, गुलशन कुमार झाले 29, दिपेन्द्र सिंह हेरीले 21, आसिफ शेखले 14, करण केसीले अभिजित 13 र सम्पाल कामीले 10 रन जोड़ेका छन्। जितसँगै 29 खेलबाट 34 अङ्क जोडेको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ। पराजित नेपाल 30 खेलबाट 24 अङ्कका साथ 5औं स्थानमा छ। अब नेपालले साउन 11 गते सोमबार नामिबियासँग खेल्नेछ। खेलकै अर्को प्रसंगमा आउँदो असोजमा जापानमा हुने विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। हिजो सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। हरेक समूहका शीर्ष 2 टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधता दिन अस्वीकार गर्दै समान्तर गतिविधि गरिरहेको कांग्रेसको शेरबहादुर देउवा पक्षले राजनीतिक र कानूनी दुवै मोर्चाबाट सक्रियता बढ़ाएको छ। राजनीतिक रूपमा साउन 29 राष्ट्रिय कार्यकर्ता भेला बोलाएको देउवा पक्षले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएर कानूनी लड़ाई पनि थालेको हो।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्य प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाहसहित 7 जना र एउटा निर्माण कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको खबर आजको गोर्खा पत्रमा छ।
2: बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल कारागार चलान भएका छन्। बैंकबाट लिएको कर्जा दुरूपयोग गरेको प्रष्ट भएको भन्दै उच्च अदालत पाटनले उनलाई हिजो थुनामा पठाएको हो।
3: सिंहदरबार परिसरमा संसद भवन निर्माण 7 वर्ष बित्न लाग्दा पनि पूरा नभएपछि फेरि म्याद थप्न लागिएको छ। भवन निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद गएको पुष 16 मै सकिए पनि म्याद थप नगरी काम गराइँदै थियो। त्यसै त 6 महिना बित्दा पनि काम नसकिएपछि 6ौं पटक म्याद थप्ने तयारी भइरहेको कान्तिपुरमा खबर छ।
2: गएको आर्थिक वर्ष 2082-83 वाणिज्य बैंकहरूको निक्षेप 9 खर्ब 67 अर्ब 42 करोड़ रूपियाँले बढ़ेको छ, तर यसै अवधिमा कर्जा प्रवाह भने 3 खर्ब 15 अर्ब 13 करोड़ रूपियाँले मात्रै विस्तार भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। झण्डै 1.5 महिना अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को हप्तासम्म केही नाम सिफारिश गर्ने तयारी गर्नुभएको कान्तिपुर दैनिकमा खबर छ।
2: निसन्तान दम्पतिलाई सन्तान प्राप्त गराइदिने प्रलोभन देखाएर 16 वर्षीय नाबालिगको डिम्ब अवैध रूपमा कारोबार गराएको आरोपमा तनौकी राधिका गौतम पक्राउ परेकी छिन्।
3: बजारबाट मासु खरिद गर्दा अधिकांश उपभोक्ताले त्यसको गुणस्तर, स्वास्थ्य परीक्षण वा सरसफाईका मापदण्डबारे खासै चासो दिँदैनन्। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा विज्ञका अनुसार अव्यवस्थित रूपमा वध गरिएका तथा परीक्षण बिनाका मासुजन्य पदार्थहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छन्।
2: काया कैरनमा अब पालो उखानको,
3: भन्न सजिलो गर्न गाह्रो।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: विद्युत निर्यातबाट 1 वर्षमै 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3 खर्बको मात्रै निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स।
2: अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित, सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था।
3: धान रोपाई सहित खेतीका अरू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़्दो, सामान्य मरमत सम्हारको ज्ञान र पाठ पूर्जा जगेडामा राख्न किसानलाई सल्लाह।
2: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन फैलदै 26 दिनपछि सोनम वाङचुकले तोड़े अनशन, सीजेपीद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान।
3: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालको लगातार 2रो हार, विश्व एसियाली खेलकुदको पुरूष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
2: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। पानी पर्ने बित्तिकै सड़क जलमग्न हुने अवस्था र ट्राफिक जरिवानासँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परेपछि सड़क पोखरी जस्तो भएको छ, गाड़ी चलाउने र हिँड्ने मान्छेहरूको अवस्था बिजोग छ। टाउकोमा हेलमेट लगाएर जुत्ता र रेनकोट हातमै बोकेका एकजना मान्छे कसैलाई मोटरसाइकल बोकाएर जलमग्न सड़कमा हिँडिरहेका छन्। अर्का मोटरसाइकल चालकले के गरे हो यस्तो भनेपछि उनी भन्दैछन्, रोड देखिँदैन, अब यस्तोमा कुदाए लेलमिचिएला, जरिवाना तिर्नुभन्दा त बोकाउँदा सस्तो पर्ने रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
15: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
16: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल, झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
17: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दान। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट, हामी कहाँ भिडियो एक्स रे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
20: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-8952-8029। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
21: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
22: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
21: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोट, दुधी, तितो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
22: बिरामी
23: जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
24: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
25: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
26: फोनबाट पनि नाम दर्ता

0: नमस्कार, पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र अमृता डांगी र सहकर्मी देवा भूषाल संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसैगरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेशमा रासायनिक मलको आपूर्ति मागको एक तिहाई मात्रै, भाडामा लिएर बेचिएको जमीन 5 वर्षपछि फिर्ता।
0: दाङमा अझै रोकिएन बाल विवाह, राप्ती गाउँपालिकामा बाल मैत्री ओडा घोषणा गर्न बाल विवाह नै बाधक।
1: र दाङमा उद्योगहरूको संख्या घट्दै विगत 3 वर्षमा 200 उद्योग बन्द, कोइलाबास भन्सार कार्यालयद्वारा 2.4 करोड़ बढ़ी राजस्व संकलन।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-5383-414
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन् न्यायबोध राष्ट्रिय दैनिक गोरक्ष राष्ट्रिय दैनिक गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन् आजको पहिलो समाचार युगबोध दैनिकबाट लिएका छौं
2: लुम्बिनी प्रदेशमा कृषिका लागि आवश्यक रासायनिक मलको आपूर्ति 7 वर्षदेखि मागको 1/3 हाराहारीमा सीमित रहेको पाइएको छ कृषि विकास निर्देशनालयको आर्थिक वर्ष 2082-83 चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार प्रदेशमा 7 वर्षको औसत मल आपूर्ति 34.63% मात्रै रहेको छ निर्देशनालयका बागवानी विकास निर्देशक सन्देश धिताले प्रस्तुत गरेको विवरण अनुसार लुम्बिनी प्रदेशको कृषिका लागि वार्षिक रूपमा आवश्यक रासायनिक मलको आधारभूत मात्रा 249.56 मेट्रिक टन रहेको छ तर माग अनुसार मल उपलब्ध हुन नसक्दा किसानले हरेक वर्ष अभाव झेल्दै आएका छन् आर्थिक वर्ष 2082-83 119.89 मेट्रिक टन मल आवश्यक पर्ने पर्यवेक्षण गरिएकोमा 48.04% मात्रै आपूर्ति भएको छ आर्थिक वर्ष 2076-77 96 मेट्रिक टन आवश्यक पर्ने प्रक्षेपण गरिए पनि 38.78% मात्र आपूर्ति भएको थियो त्यसै गरी आर्थिक वर्ष 2077-78 86.51 मेट्रिक टन आवश्यक पर्ने अनुमान गरिएकोमा 34.67% मात्र आपूर्ति भएको थियो आर्थिक वर्ष 2078-79 53.16 मेट्रिक टन आवश्यक परेकोमा 21.30% आपूर्ति भएको थियो आजको युगबोध राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ
1: घोराही उपमहानगरपालिकाकी 60 वर्षीय एकल महिला मूलजिता रोकाको थबाङ 4 बाट घोराईमा झरेको धेरै वर्ष भयो छोरी पढ़ाउन दाङ झरे कि मूलजिताले घोराही 7 सौड्यारमा 10 कठा 8 धुर जग्गा किनेर घोराही 14 डेरा गरी बस्नुभयो आयस्रोत केही थिएन छोरी पेम्बाको उच्च शिक्षाका लागि खर्च पुर्याउन मूलजितालाई धौधौ जस्तै थियो त्यसै बेला आफ्नो भदैको साथी घोराई 15 का टीका बुढा रंजितले वार्षिक 24,000 भाड़ा तिर्ने गरी

0: दश वर्षलाई भाडामा दिनुस फुफू भन्दै घरमा आए। कृषि फर्म खोल्न लागेकाले दिनुस भाडा दिन्छु भनेपछि छोरी पढाउन थपथाप होला भनेर मूलजिताले रंजितलाई 2078 साल असार 16 गते जग्गा भाडामा दिएको कागज गर्नुभयो। भाडामा जमिन लिएको रंजितले त्यसको 11 दिनपछि 2078 साल असार 27 गते उक्त जग्गा घोराएका लक्ष्मण शर्मालाई बेचे। जग्गा पासको सेटिङ मिलाएर उनले मूलजितालाई भने आफूले कृषि फर्मका लागि 1 करोड़ ऋण लिन लागेकाले मालपोतमै गएर दस्तखत गरिदिन आग्रह गरे। मूलजिताले चिनेको मान्छे होला त भन्ने लागेर मालपोत कार्यालयमा पुगेर दस्तखत गरिदिनुभयो। त्यसपछि उक्त जग्गा कानूनी रूपमा लक्ष्मण शर्माका नाममा लिखत पास भयो। त्यति मात्रै होइन, उक्त जग्गा फेरि 2081 फागुन 8 गते घोराएका परशु नारायण श्रेष्ठको नाममा पास गरियो। यति गर्दा पनि जग्गा भाडा लिने रंजितले मूलजितालाई भाडाको पैसा समेत नदी टारिरहेका थिए। जग्गाको भाडा नपाए पनि मालपोत तिर्छु भनेर मूलजिता 2082 साल जेठमा मालपोत कार्यालय तिर्यो लगेर जानुभयो। तब मात्र थाहा भयो उक्त जग्गा दुईपटक किनबेच भएर तेस्रो व्यक्तिमा पुगिसकेको रहेछ। चिनेजानेकै मान्छेले बदमाशी गरिदिएपछि आफ्नै जग्गा माग्दै हिँडेकी 64 वर्षीय मूलजिता रोकालाई अन्तिम पटक खरिद गरेका परशुनारायण श्रेष्ठले साउन 7 गते बिहिबार कानूनी रूपमा जग्गा फिर्ता गर्नुभएको छ। जग्गा फिर्ता भएपछि अहिलेसम्मको लड़ाई सकिएको उहाँले बताउनु भएको छ।
1: बहिनीहरूसँग बुहारीहरूसँग जोडिएको त्यहाँदेखि बुहारी बहिनी एकदम मेरो पछि लागेर मलाई सपोर्ट दिएर निर्णय गरेर उहाँ सरहरूलाई सुधार सर अनि उहाँ हेमबहादुर केसी नि उहाँ सरहरूलाई त्यहाँहरू सबैलाई भेटेर माथि माथि पुऱ्याएर मात्रै म सफल भएको सर नत्र म मेरो जग्गा त गइसकेको सर पुरै गइसकेको म पाउने पनि उहाँहरू नभए म पाउने त्यहाँहरूले गर्दाखेरि आज मलाई पूर्जा आइसकेपछि म एकदम धेरै खुसीमा छु सर धेरै धेरै खुसी छु उहाँहरूलाई मलाई सपोर्ट दिने सरहरूलाई बहिनीहरूलाई बुहारीहरूलाई सबैलाई धन्यवाद छ धेरै धेरै।
0: घरेलु तथा साना उद्योग कार्यालय दाङमा गत आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्य फर्म स्थापना र बन्द हुने क्रम अघिल्लो आर्थिक वर्षकै हाराहारीमा देखिएको छ। उद्योग स्थापना र व्यवसाय सञ्चालन प्रति नागरिकको आकर्षण कायम रहे पनि सञ्चालनमा रहेका उद्योग तथा फर्म बन्द गर्ने प्रवृत्ति पनि उल्लेख्य रूपमा घट्न सकेको छैन। कार्यालयको वार्षिक प्रतिवेदनले यही देखाएको छ। कार्यालयका सूचना अधिकारी गोपाल पौडेलका अनुसार गत आर्थिक वर्षमा उद्योग स्थापना तथा उद्योग बन्द गर्ने अवस्था अघिल्लो वर्षकै जस्तै रहेको छ। उहाँका अनुसार व्यवसाय दर्ता हुने क्रम निरन्तर रहे पनि विभिन्न आर्थिक बजार तथा व्यवस्थापकीय चुनौतीका कारण केही उद्योग तथा व्यवसाय सञ्चालनमा बन्द हुने क्रम पनि यथावत रहेको छ। आजको राप्ती पोस्ट दैनिकमा खबर छ। यसै सन्दर्भमा कुराकानी गर्नका लागि दाङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। नरेश सर, यहाँलाई स्वागत छ खबर पत्रिकामा।
2: नमस्कार।
0: अहिले पछिल्लो समय उद्योग दर्ता हुने र बन्द हुने क्रम निकै चलिराखेको छ। त्यो तथ्याङ्कलाई हेर्दाखेरि 1000 हाराहारीमा उद्योगहरू दर्ता हुँदा 700+ उद्योगहरू बन्द भइराखेका छन्। अहिलेको यो किन यस्तो भइराखेको, यहाँहरूको चाहिँ क्षेत्रबाट यहाँहरू त यो व्यवसायको प्रतिनिधित्व पनि गर्नुहुन्छ, किन यस्तो भएको होला?
2: यो खास गरी यो अस्थिर कर नीतिका कारण पनि हुनसक्छ। हुन त धेरै फ्याक्टरहरूले चाहिँ यो प्रभाव पारेको हुनसक्छ। अहिले खास गरी यो दाङ क्षेत्रमा हेर्ने हो भने अस्थिर कर नीति हो, पटक पटक करका नीतिहरूमा परिवर्तन हुनु पनि छ र त्यसमा उद्योग मैत्री नीति तथा कारणमा पनि अब कमजोरी भएको छन् र बजार पनि मन्दी छ, उपभोक्ताकोहरू पनि घट्दै जानु भएको छ र उत्पादनमा पनि कमको माग पनि कम छ। त्यसै गरी उत्पादन उच्च उत्पादन लागत छ, जसरी कच्चा पदार्थमा महँगो भइरहेको छ, आयातहरूमा कच्चा पदार्थ आयात गर्दाखेरि लगानी तपाईँको करका कारण ढुवानी खर्च बढ्नुको कारणले पनि होला र अर्को कुरा यो कर्जा लिँदाखेरि अलि झन्झटिलो प्रक्रिया छ, तपाईँको आय स्रोत नदेखाइकन पनि तपाईँको सजिलै कर्जा पाउने अवस्था पनि छैन, र विदेशबाट पनि आउने सामानहरू पनि आयातमा निकै सस्तो मूल्य दरका सामानहरू आयात हुँदा यहाँका उत्पादनले प्रतिस्पर्धा नगरेको अवस्था पनि हुन सक्छ, र अर्को कुरा दक्ष जनशक्ति पनि यहाँ पाउँदैन, भएका पनि विदेश जाने भएको कारणले पनि यो हुन सक्छ।
0: विगत तीन वर्षको तथ्याङ्कलाई हेर्ने हो भने झण्डै झण्डै 2200 उद्योगहरू चाहिँ बन्द भएका छन् अथवा लगत कट्टा गरेका छन्, म विभिन्न कारणले उद्योग चलाउन सक्दैन भनेर बन्द भएको तथ्याङ्क घरेलु तथा साना उद्योग कार्यालयसँग छ। अब यो नाम मात्रैका लागि बन्द हुने अथवा चाहिँ उद्योग खोल्ने अथवा चाहिँ त्यो उद्योग खोलिसके पछाडि यहाँले भने जस्तै कारणहरू हुन् भने ती उद्योगी व्यवसायहरूलाई माथि उठाउनका लागि तपाईँहरू जस्तो व्यावसायिक संघ संगठन र राज्यबाट के कस्ता प्रयासहरू भएका छन्?
2: खास गरी यो यसको लागि त उद्योग खोल्दाखेरि नै तपाईँको यसमा अलिक अध्ययन नगरिकन बजार अध्ययन नगरिकन उद्योगहरू खोले अवस्था पनि छ, त्यो कारणले पनि होला। तर उत्पादनमूलक उद्योगहरूलाई करमा विशेष सहुलियत दिनुपर्छ मलाई जस्तो लाग्छ। सहुलियतपूर्ण ब्याज दरहरूमा औद्योगिक कर्जाहरू दियो भने केही राहत हुन सक्छ, यो भनेको दीर्घकालीन चाहिँ हुन सक्छ। र अब दक्ष जनशक्ति उत्पादनको लागि तालिममा चाहिँ हरू खोल्नु जरुरी छ, चाहिने जनशक्ति भाका जनशक्ति पनि विदेश पलायन हुने अवस्था छ, त्यसलाई कसरी रोक्ने भन्ने कुरा पनि हामीले त्यो विचार पुर्याउनु जरुरी छ। र अर्को कुरो यो यहाँ चाहिँ अध्ययन नगरिकन उद्योगहरू खोल्ने र अत्यधिक प्रतिस्पर्धा भएर प्रतिस्पर्धा ठेक्न नसकेर पनि पलायन भएको हो कि जस्तो पनि लाग्छ। त्यसले गर्दाखेरि पनि बन्द भएको हो कि जस्तो पनि लाग्छ।
0: अब यो पछिल्लो समय लुम्बिनी प्रदेश सरकारले उद्योग दर्ता चाहिँ निशुल्क भनेर भनेको छ, अब यहाँले पनि भन्नुभयो अस्थिर कर प्रणालीका कारणले के चीज गर्यो भने पछाडि चाहिँ उद्योगी व्यवसायहरू टिक्न सक्ने अवस्था हुन्छ। हामीले करको कुरा भनिराखेको छौं, आखिर त्यो कर धेरै भएरै नटिकेको हो अथवा आफ्नो व्यावसायिक प्लान नभएर हो अथवा चाहिँ बजारको अध्ययन नगरेर हो, खास कारण चाहिँ के हुन सक्छ यसमा?
2: अब यो धेरै फ्याक्टरले चाहिँ यो प्रभाव पार्छ। अब विभिन्न उसमा चाहिँ तपाईँको यो कर नीतिहरू जस्तै अब विश्वासै भएन, यहाँ भोलि अर्को सरकार आयो भने अब यो कर नीति नै फेरिने कारणले पनि मान्छेको एउटा लगानी गर्ने वातावरण पनि नभएको कारणले पनि त्यो हुन सक्छ। एउटा सजिलै कर्जा पनि पाउन सक्दैन, तपाईँको एउटा चाहिँ उद्योग गर्छु भन्दाखेरि मसँग थोरै पुँजी छ तर नलेज छ, तर कर्जा सजिलै पाउने पनि छ, यो झन्झटिलो अवस्था छ, त्यो पनि हो लाग्छ मलाई। अब यिनीहरू सबैको चाहिँ समाधान गर्न सकेपछि मलाई लाग्छ उद्योगहरू खुल्ने चाहिँ हुन्छ, र विदेशबाट आउने आयात सामानलाई रोक्नको लागि र कच्चा पदार्थमा सहुलियत दियो भने पनि यहाँ उद्योगहरू टिक्न सक्छन् जस्तो मलाई लाग्छ।
0: भनेको स्थानीय स्तरमा जे चीज हामीले उत्पादन गरिराखेका छौँ ती उत्पादनहरू विदेशबाट आइराखेका छन्, ती चीजहरू चाहिँ रोकिनु पर्यो।
2: विदेशबाट आएको छन् धेरै जसो छन्, अब केही चिजहरू त सरकारले अहिले रोकेको अवस्था पनि छ, यस्ता तयारी सामानहरू, तर यहाँ एउटा यसलाई चाहिँ अन्तर्राष्ट्रिय बजारमा एक्सपोर्ट गर्ने खालको वातावरण पनि सरकारले मिलाइदियो भने पक्कै पनि यहाँ चाहिँ त्यस्ता उद्योगहरू हुन सक्छ।
0: यहाँनिर अलिकति विरोधाभास जस्तो, हामी हाम्रो उत्पादन चाहिँ विदेश निर्यात गर्ने कुरा गरिराखेका छौँ अनि अर्काको देशको सामान चाहिँ नआओस् भनिराखेका छौँ, यो कसरी सम्भव हुन्छ?
2: अब यो त यस्तो हो, तपाईँको यो हाम्रो चाहिँ लागत चाहिँ घटेपछि चाहिँ हामी निर्यात गर्न त सक्छौँ। अब हाम्रो आयात सामान हुन्छ, अब यो विश्व बजार खुला बजार हो, त्यो त्यही पनि केही हदसम्म चाहिँ सरकारले चाहिँ यो यसलाई चाहिँ नियन्त्रण गर्न सक्छ।
0: हस्, महत्वपूर्ण जानकारीका लागि र समयका लागि धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो दाङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ। दाङ जिल्लामा पछिल्लो समय उद्योग बन्द हुने क्रम निकै बढेको छ, यस बारेमा कुराकानी गर्दै खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
3: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
4: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
5: पाथीघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
4: पाथीघर सम्बन्धी समस्याको अपरेसन सेवा,
6: अन्य विशेषज्ञ सेवाहरू,
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5563-218।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
18: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
19: इन्डोस्कोपी सेवा,
18: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
20: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-5560-734 र 082-5560-138।
21: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-6563-23।
0: कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 लक्ष्य भन्दा बढ़ी राजस्व संकलन गर्न सफल भएको छ। दाङको एकमात्र भन्सार कार्यालय कोइलाबास नाकाले लक्ष्य भन्दा 17.41% राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 1,74,36,000 राजस्व संकलनको लक्ष्य पाएकोमा 2,04,71,768 रूपियाँ राजस्व संकलन गरेको हो। कोइलाबास भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टले यो जानकारी दिनुभएको छ। कार्यालयले साउनमा 13,58,000 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा 9,90,974 रूपियाँ राजस्व संकलन गरेको थियो। शुरूआती दिनमा राजस्वको लक्ष्य कम उठे पनि आर्थिक वर्षको अन्त्यतिर राजस्व लक्ष्य बढ़ी उठेको हो। आजको गोरक्ष दैनिकमा अमरराज आचार्यले यो खबर लेख्नु भएको छ।
22: दाङको राप्ती गाउँपालिकामा बाल मैत्री ओडा घोषणा बाल विवाह प्रमुख चुनौतीका रूपमा देखा परेको छ। अधिकांश सूचक पूरा गरिसकेका ओडाहरू समेत बाल विवाह, विद्यालय भर्ना दरमा आएको गिरावट तथा आंशिक बाल श्रमका कारण बाल मैत्री ओडा घोषणा गर्न नसक्ने अवस्थामा पुगेका छन्। राप्ती गाउँपालिकाले आर्थिक वर्ष 2079-80 बाल मैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयन गर्दै आएको भए पनि हालसम्म ओडा नम्बर 8 मात्र बाल मैत्री ओडा घोषणा हुन सफल भएको छ। आर्थिक वर्ष 2081-82 ओडा नम्बर 8 आवश्यक सबै सूचक पूरा गरेपछि बाल मैत्री ओडा घोषणा गरिएको थियो, तर बाँकी 8 ओडाले अझै घोषणा प्रक्रिया पूरा गर्न सकेका छैनन्। राप्ती गाउँपालिकाका बालमैत्री फोकल पर्सन नारायण बहादुर रावतका अनुसार बालमैत्री ओडा घोषणा गर्न 51 सूचक पूरा गर्नुपर्ने व्यवस्था रहेको छ। अधिकांश ओडाले पूर्वाधार, स्वास्थ्य, शिक्षा, संरक्षण तथा बाल सहभागिता सम्बन्धी धेरै सूचक पूरा गरे पनि बाल विवाहका घटना नरोकिने मुख्य बाधक बनेको छ। रावतका अनुसार राप्ती क्षेत्रमा माघी विवाह भन्दा पनि किशोर किशोरी भागेर विवाह गर्ने प्रवृत्ति बढ़दो क्रम देखिएको छ। यही कारण बाल विवाह न्यूनीकरणमा अपेक्षित सफलता हासिल हुन नसक्दा बालमैत्री घोषणा प्रभावित भएको हो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा ओम प्रकाश गुप्ताले खबर लेख्नु भएको छ।
0: अधिकांश युवा भविष्यको खोजीमा शहरसँगै विदेश पस्ने सोचमा हुन्छन्, तर देउखोरीको राप्ती गाउँपालिका दुई बराखुटीका 18 देवपरियार भने गाउँमै बसेर आफ्नो भविष्य कोर्ने बाटो रोज्नु भएको छ। देवका जन्मैदेखि दुवै हात र खुट्टाका औंलाहरू छैनन्, कुहिनादेखि तल आधा मात्र हात भए पनि उहाँले आफ्नो आत्मविश्वास कहिल्यै मर्न दिनुभएको छैन। दैनिक जीवनमा सामान्य काम समेत चुनौतीपूर्ण हुने अवस्थामा देवले हार मान्नु भएन, बरु त्यही चुनौतीलाई अवसरमा बदल्दै गाउँमै देव बारबर सैलुन सञ्चालन गर्नुभएको छ। अहिले उनी उहाँ आफ्नै सिपबाट आमदानी गर्न शुरू भएको बताउनुहुन्छ। देवले कपाल काट्ने कुनै औपचारिक तालिम लिनुभएको छैन। गाउँमा अरूले कपाल काटेको हेर्दै र मोबाइलमा कपाल काटेको भिडियो हेर्दै सिकेको बताउनुहुन्छ। शुरूआतमा सामान्य अभ्यास गरे पनि अहिले ग्राहकको चाहना अनुसार विभिन्न डिजाइनमा कपाल काट्न सक्ने उहाँको भनाई छ। शुरू शुरूमा गाउँमा अरूले कपाल काटेको देख्थे, त्यही हेरेर कपाल काट्न सिके। उहाँ भन्नुहुन्छ, हातमा मोबाइल भएपछि कपाल काटेको भिडियो हेर्दै थप नयाँ डिजाइनमा कपाल काट्न सिके। शारीरिक अपाङ्ग देव सिपले भविष्य कोर्दै लीलाधर ओलीले गोरक्ष दैनिकमा यो खबर लेख्नु भएको छ।
22: तुलसीपुर सातका किसानका लागि भुसिया कुकुरको बिज्याई अहिले ठूलो समस्याका रूपमा देखिएको छ। वर्षेनी दोहोरिने कुकुरको आक्रमणले किसानको मेहनत र आमदानी दुवै जोखिममा परेको छ। केही दिनको अन्तरमै भएका घटनाले समस्या झन गम्भीर बन्दै गएको संकेत गर्दछ। बुधबार दिउँसो करिब 12 तुलसीपुर सात तमाकेका किसान किशोर भण्डारीले पालेको बाख्रा बोकामाथि भुसिया कुकुरले आक्रमण गर्यो। कुकुरले जिउँदै बोकाको पछाडिको खुट्टाको मासु नै खाइदियो भने भुडीमा समेत गम्भीर चोट पुर्यायो। घाइते बोकाको उपचार भइसकेको किसान भण्डारीले बताउनुभयो। घरमा कोही नभएको मौका पारेर कुकुरले आक्रमण गरेको उहाँले भन्नुभएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
0: नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर भीम प्रसाद खतिवडाले पदभार ग्रहण गर्नुभएको छ। विश्वविद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा उहाँले औपचारिक रूपमा पदभार ग्रहण गर्दै विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टता, अनुसन्धानमुखी शिक्षा र सुशासनको मार्ग अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा निवर्तमान उपकुलपति प्राध्यापक डाक्टर सुदन पौडेल, कुलसचिव प्राध्यापक माधव अधिकारी, विश्वविद्यालयका प्राध्यापक कर्मचारी तथा विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्कृत विश्वविद्यालयका उप प्रशासक विनय कुमार पोखरेलले गर्नुभएको थियो। नवनियुक्त उपकुलपति खतिवडाले पदभार ग्रहणपछि बोल्दै नेपाल संस्कृत विश्वविद्यालयलाई समयानुकूल, प्रतिस्पर्धी र अनुसन्धानमा आधारित उच्च शिक्षाको केन्द्रका रूपमा विकास गर्ने आफ्नो प्राथमिकता रहेको बताउनु भएको छ। आजको राप्ती पोस्ट दैनिकबाट यो खबर लिएका छौ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा खेल र खेलाड़ीबाट सिक्नुपर्ने मानवीय कुरा, परिवर्तनका लागि स्तम्भमा जितबहादुर शाहको यो विचार छापिएको छ। जंगलमा हराएका प्रश्नहरू चन्द्रकिशोरको यो विचार छापिएको छ भने कागजमै सीमित प्लास्टिक मुक्त अभियान शीर्षकमा युगबोध दैनिकले सम्पादकीय लेखेको छ।
22: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकले घोराही बनाऊ अभियानका उद्देश्य र यसले दिन खोजेको सन्देश शीर्षकमा लक्ष्मण शर्माको यो विचारलाई छापिएको छ भने समाज रूपान्तरणको अन्तत यात्रा शोभाकर पराजुलीको डाक्टर शोभाकर पराजुलीको विचारलाई छापेको छ भने सरकारले करको दर बढ़ायो दायरा बढ़ाएन शीर्षकमा सुभाष न्यौपानेको विचारलाई छापेको छ। त्यसै गरी आन्तरिक राजस्वमा सुधार ल्याऊ शीर्षकमा सम्पादकीय छापेको छ।
0: त्यसै गरी आजको गणतन्त्र दैनिकमा समृद्धिको आधार टोल टोलमा ओडा ओडामा उद्यमशील कार्यक्रम सबिन प्रियासनको यो आलेख छापिएको छ। त्यसै गरेर दाङको दौड़ सुगम भूगोल दुर्गम विकास बलबहादुर जीएम विवशको यो विचार छापिएको छ भने समृद्धि र विकासका लागि ठोस योजना आवश्यक शीर्षकमा सम्पादकीय लेखिएको छ।
22: यसै गरी आजको राप्ती पोस्ट दैनिकले बलात्कारी शीर्षकमा गंगा प्रसाद अधिकारीको लघुकथालाई छापिएको छ भने बारूदको आकाश मुनि हराएको बालापन शीर्षकमा तोमनाथ उप्रेतीको साहित्य कथालाई छापेको छ। डिजिटल पटकथा शीर्षकमा डाक्टर रूपसिंह भण्डारीको कवितालाई छापेको छ।
0: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र अमृता डाङ्गी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
22: अनि म देवा भूषाल पनि विदा हुन्छौ। नमस्कार।
1: मध्यपश्चिम चाँड च्याक यति बेला बिहानको 7 बजेको छ।
2: प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता, इरानमाथि कड़ा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेदरल्याण्डसँग नेपाल पराजित।
19: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
23: मेडम जङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
19: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, त्यही भन न कहाँबाट ल्यायो यो जुत्ता?
23: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। जङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
19: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
23: एकपटक जङ्गालीबाट किनेर हेर न।
19: लौ त म जङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
24: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
23: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
25: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
26: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
23: प्रोप्राइटर सुराज रैदास।
27: सम्पर्क फोन नम्बर 082-5-63-775।
23: सम्पर्क नम्बर 98-4-78-26-873।
28: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर
2: आवश्यक कदम चाल्ने बताउनु भयो। त्यसै गरी प्रधानमन्त्री शाहले अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधा सरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहने बताउनुभयो। छलफलमा व्यवसायीहरूले अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना हुनुपर्ने माग गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ग्रे लिस्टबाट चाँडै बाहिर निस्कने विश्वास व्यक्त गर्नुभयो। उहाँले सम्पत्ति शुद्धिकरण सम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहिन ढंगले हेर्नुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकताका रूपमा अघि बढ़ाउँदै मानार्थ वाणिज्य दूतहरूलाई व्यापार लगानी पर्यटन तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा थप सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ। मानार्थ वाणिज्य दूत कोर नेपालको 19 वार्षिक साधारण सभा तथा चार्टर दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र विभिन्न मुलुकबीच आर्थिक साझेदारी विस्तार गर्न मानार्थ वाणिज्य दूतहरूको योगदान अझ प्रभावकारी हुनुपर्नेमा जोड़ दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेन्सिनाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिलाउन आवश्यक नीतिगत पहल अघि बढ़ाइने बताउनु भएको छ। चलचित्र क्षेत्रका समस्या विकास प्रवर्धन तथा उद्योगका रूपमा मान्यता दिलाउने विषयमा चलचित्र कर्मीसँग हिजो मन्त्रालयमा आयोजित छलफलमा उहाँले चलचित्रलाई सृजनात्मक तथा आर्थिक गतिविधिसँग जोड़िएको उद्योगका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभयो। छलफलमा चलचित्र निर्देशक तथा केन्द्रीय चलचित्र जाँच समिति सदस्य मनोज पण्डित, नेपाल चलचित्र निर्माता संघका महासचिव खगेन्द्र लामिछाने, निर्देशक तथा निर्माता निश्चल बस्नेत र निर्माता एवं छायाकार शैलेन्द्र धोष कार्की लगायत सहभागी हुनुहुन्थ्यो। मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले हिजो आफ्नो 60औं वार्षिकोत्सव मनाएको छ। विश्वविद्यालय दिवसका अवसरमा कीर्तिपुर स्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गर्नुभयो। त्यस अवसरमा दीर्घ सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले विश्वविद्यालयको वर्तमान अवस्था प्रगति र भावी योजनाबारे जानकारी गराउनुभयो। विक्रम सम्वत 2016 स्थापना भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गत 5 अध्ययन संस्थान, 4 संकाय, 40 केन्द्रीय विभाग, 64 आंगिक क्याम्पस, 1053 सम्बन्धन प्राप्त क्याम्पस तथा 4 अध्ययन केन्द्र छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा प्रागिक स्वायत्तता बढ़ाउँदै दलीय भागवण्डा अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको 60औं वार्षिक दिवसका अवसरमा हिजो कीर्तिपुरमा आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं मन्त्री पोखरेलले त्रिवीको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको प्रारम्भ गर्ने, प्रागिक स्वायत्ततालाई थप प्रोत्साहन गर्दै दलीय भागवण्डाको अन्त्य गर्ने र योग्यता प्रणाली कार्यान्वयन गर्न आग्रह गर्नुभयो। पूर्वाधार निर्माण तथा विकास सम्बन्धी आयोजना समयमै सम्पन्न गर्न पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अन्तिम रूप दिने विषयमा छलफल भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा आयोजनासँग सम्बन्धित मुद्दा मामिलाको छिटो छरितो निरूपणका लागि तयार गरिएको सो प्रस्तावित विधेयकमाथि हिजो सरकारवाला पक्षसँग छलफल भएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापा, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, कानून मन्त्रालयका सचिव पारा स्वर ढुंगाना लगायत सहभागी हुनुहुन्थ्यो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको कानून निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउन उच्च स्तरीय समिति गठन गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमका अध्यक्षतामा गठित उच्चस्तरीय समितिमा विषयगत मन्त्री, महान्याधिवक्ता, नेपाल बार एसोसिएशनका अध्यक्ष, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानून सचिव, सम्बन्धित मन्त्रालयका सचिव, नेपाल कानून आयोगका सचिव तथा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य सचिव रहनुहुनेछ। उच्चस्तरीय समितिले प्रचलित कानूनहरूको पुनरावलोकन, संशोधन खारेजी, संविधान बमोजिम आवश्यक नयाँ कानून निर्माणका लागि आवश्यक सिफारिश गर्नेछ। संघीय संसद मार्फतका 3 समितिको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्य प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री, सचिव लगायतलाई भ्रष्टाचार गरेको अभियोगमा हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। सर्लाहीको बागमती नगरपालिका स्थित बागमती फन पार्क एण्ड रिसोर्ट आयोजना दोस्रो चरण निर्माणमा अनियमितता भएको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार दोस्रो चरणको ठेक्का प्रक्रिया मिलेमतोपूर्ण ढंगले अघि बढ़ाइएको, प्रतिस्पर्धा सीमित हुने गरी जटिल मूल्यांकन मापदण्ड राखिएको, आवश्यक अध्ययन तथा जोखिम विश्लेषण नगरी नयाँ विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको तथा निर्माण व्यवसायलाई अनुचित लाभ पुग्ने गरी सार्वजनिक खरिद प्रक्रिया सञ्चालन गरिएको आरोप छ। आयोगले मध्य प्रदेश सरकारका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर विरूद्ध 35 करोड़ बराबरको बिगो माग दावी गरेको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले बीपीको आदर्श अनुसरण गर्दै राजनीतिसँगै परोपकार र कल्याणका काममा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले 44 बीपी स्मृति दिवसको अवसरमा हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले जनताको दुःखमा कांग्रेसले साथ दिन्छ भन्ने सन्देश दिने गरी काममा लाग्न निर्देशन दिनुभयो। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको 48 स्मृति दिवस हिजो विविध कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा एमालेको राजधानी प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाई राजनीतिक दलबाट नै भएको बताउनुभयो। यस्तै स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले किर्तिपुरमा आयोजना गरेको कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेकपाका सहसंयोजक माधव कुमार नेपालले पुष्पलाल श्रेष्ठ, बीपी कोइराला, मदन भण्डारी, तुलसीलाल अमात्य, गणेश मानसिंह र कृष्ण प्रसाद भट्टराई लगायत नेपालको वाम लोकतान्त्रिक आन्दोलनका राष्ट्रिय व्यक्तित्वको सम्मान गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसले भारतको बिहार स्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाईका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सर्लाहीको बलरा नगरपालिकाका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह सीमावर्ती भारतीय बजारमा रासायनिक मल खरिद गरी फर्कने क्रममा पक्राउ परेको उल्लेख छ। उनीहरूको रिहाईका लागि कांग्रेसले माग गरेको हो। सरकारले हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने उद्देश्यका साथ सुझाव माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले कानूनी तथा प्राविधिक आधार तयार पार्ने उद्देश्यले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड तथा दिशा निर्देश गर्ने र हाइड्रोजन प्रविधिमा रूपान्तरणको सम्भावना र आवश्यक जनशक्ति विकास सम्बन्धी सुझाव माग गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि जापानका राजदूत माया दा तोरूले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच कृषि अनुसन्धान, कृषि अध्ययनरत विद्यार्थीहरूका लागि लर्न एण्ड अर्न कार्यक्रम, धान खेतीमा यान्त्रिकीकरण लगायत नेपालको कृषि क्षेत्रको विकास, आधुनिकीकरण र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। यस वर्ष पर्याप्त वर्षा नहुँदा साउनको पहिलो सातासम्म पनि पर्वतमा धान रोपाई पूरा हुन सकेन। किसानहरू अझै पनि वर्षाको पर्खाइमै छन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
4: पर्वत जिल्लामा धान रोपाई पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। कृषि विकास कार्यालय पर्वतका अनुसार जिल्लामा निर्धारण गरिएको धान खेती क्षेत्रफल मध्ये साउनको पहिलो सातासम्म जम्मा 60% क्षेत्रमा मात्रै रोपाई सम्पन्न भएको छ। गत वर्ष असारको अन्तिमसम्म अधिकांश खेतमा रोपाई सकिएको भए पनि यस वर्ष पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन्। पर्याप्त वर्षा नहुने र यही अवस्थाले निरन्तरता पाए उत्पादनमा समेत कमी आउने अनुमान कृषकले गरेका छन्। जिल्लामा शंकर, खुमलचार, पोखरेली, जेठोबुडो, एकले, अनादि, च्याम्पियन लगायत धानका जातको खेती हुँदै आएको छ। पर्याप्त वर्षा नहुनु, मौसममा आएको परिवर्तन तथा केही स्थानमा धानको ब्याडमा ब्लास्ट रोग देखिनुले रोपाई प्रभावित भएको बताउनुहुन्छ कृषि विकास कार्यालय पर्वतकी बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी शोभिता सुवेदी।
5: मौसम परिवर्तन अलिक पानी जति पर्नु पर्ने परेको छैन, अर्को भनेको ब्याडमा नै ब्लास्ट रोग देखिएको छ, त्यसले गर्दा पनि फेरि किसानहरूले नयाँ ब्याड बनाइराख्नु भएको छ।
4: कार्यालयले 17-23 डिग्री सेल्सियस तापक्रम, 80-90% आर्द्रता र गुम्सिएको मौसममा धानको मरुवा रोग फैलिन सक्ने भएकाले किसानलाई समयमै सावधानी अपनाउन आग्रह गरेको छ। रोगको प्रकोप बढी देखिएमा सिफारिश गरिएका रोगनाशक विषारी मात्र प्रयोग गर्न पनि आग्रह गरिएको छ। पर्वतको दक्षिण भेगमा रोपाई भए तापनि कुष्पा नगरपालिका जलजला ओडा गाउँपालिका लगायतका धेरै ठाउँहरूमा रोपाई नभएको बताउनुहुन्छ कृषि प्राविधिक सहायक मनिषा कुमार। गत वर्ष पर्वतमा 26,830 मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क रहे पनि यस वर्ष उत्पादन घट्न सक्ने कृषि विकास कार्यालयको अनुमान छ। पर्याप्त वर्षा नहुँदा पर्वतका धेरै किसान अझै पनि आकाशतर्फ हेर्दै पानीको प्रतीक्षामा छन्। राजन पौडेल, रेडियो नेपाल पर्वत।
2: बाँकी समाचार। नेपालको ऊर्जा क्षेत्रको नियामक निकायका रूपमा स्थापित विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हिजो मन्त्रालयमा आयोगका अध्यक्ष डाक्टर रामप्रसाद दिता र सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक, जयराज भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। अछामको कमल बजार नगरपालिका वडा नम्बर 9 अति विपन्न गरीब दलित तथा एकल महिलालाई पोषणमा सुधार ल्याउन बाख्रा पालनका लागि दिइएको अनुदान प्रभावकारी बनेको छ। असामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
6: असामको कमल बजार नगरपालिका वडा नम्बर 9 मस्त भण्डालीमा सुनौला हजार दिनका आमा तथा बालबालिकालाई लक्षित गरी पोषणको मात्रा सुधार ल्याउन तथा जीविकोपार्जनमा सघाउ पुर्याउने उद्देश्यले 25 अति विपन्न गरीब दलित तथा एकल महिलालाई बाख्रा पालनका लागि सोझै लाभ गएको खातामा जम्मा हुने गरी प्रत्येकलाई 25,000 दरले अनुदान दिएको छ। कमल बजार नगरपालिकामा कार्यरत पोषण सहजकर्ता दुर्गा कुमारी सिजापति विष्ट।
7: विपन्न समुदायका आमाहरूलाई आयोजन र पोषण सुधारको लागि बहुक्षेत्रीय कार्यक्रमबाटै आएको अनुदान कार्यक्रमबाट 6,25,000 कार्यक्रममा 25 लाभ गराइएका छनौट गरेर 25,000 दरले उनीहरूको बैंक मार्फत नै ईएफटी गरेर यो कार्यक्रम सञ्चालन गरेका थिए।
6: अनुदानबाट बाख्रा खरिद गरी बाख्रा पालन गरिरहेका मध्ये देवी सरा बुढा र रमिता धामी आफ्नो दैनिक जीवनयापनमा घर खर्च चलाउन सहज भएको बताउनुहुन्छ।
7: चारवटा बाख्राबाट 3 भइसके 25,000 मिलेर 3,000 थपेर ल्याएको छ। सुनौला दिनकी आमाहरूलाई बाख्रामा धेरै राम्रो लागेको छ, खुसी लागेको छ। के गरेपछि हुन्छ भनेर हौसला पनि बढेर आएको छ। अब आफ्नो भविष्य राम्रो होस्, थोरै पैसामा धेरै पैसा आमदानी होस्।
6: बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत बाख्रा पालनका लागि छनौट भएका लाभग्राहीले आगामी दिनमा व्यावसायिक रूपमा बाख्रा पालन गरेर आफ्नो जीविकोपार्जन गर्ने विश्वास लिएको बताउनुहुन्छ वडा अध्यक्ष कमल प्रसाद बजगाई।
8: हामीले दिएको अनुदान भन्दा पनि थपेर जुन उहाँले बाख्रा किन्नु भएको छ र आगामी दिनहरूमा यसलाई निरन्तरता व्यावसायिक रूपमा बाख्रा पालन गरेर आफ्नो जीविकोपार्जनदेखि लिएर आफ्नो बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउनका लागि उहाँहरूले जुन काम गरिराख्नु भएको छ र उहाँहरूको जीविकोपार्जनमा सुधार आओस् भन्ने हामीले उद्देश्य लिएका छौँ।
6: अति विपन्न गरीब दलित तथा एकल महिलालाई बाख्रा पालनका लागि दिएको अनुदानले लाभग्राहीलाई प्रत्यक्ष फाइदा पुगेको बताउनुहुन्छ कमल बजार नगरपालिकाका उपप्रमुख तथा योजना अनुगमन समितिका संयोजक शारदा कुमारी विष्ट कौर।
7: सुनौला हजार दिनकी महिला मध्ये पनि विपन्न वर्गका जुन महिला छ उनको आय आर्जन गर्नको लागि जीविकोपार्जन होस् भन्नका लागि जुन हामीले उद्देश्य किनेर पालेका छन् जीविकोपार्जनमा यसले सहयोग गर्नेछ।
6: कतिपय ठाउँमा राज्यले दिएका विभिन्न प्रकारका अनुदान प्राप्तकारी नभएको गुनासो बढ़िरहेको सन्दर्भमा अति विपन्न गरीब दलित तथा एकल महिलालाई पोषणमा सुधार ल्याउन बाख्रा पालनका लागि दिएको अनुदानले सम्मानित लाभग्राहीको जीविकोपार्जनमा थप टेवा पुगेको छ।
20: हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
2: अब अन्तर्राष्ट्रिय समाचार। भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले 26 दिन लामो आमरण अनसन अन्त्य गर्नु भएको छ। गुरूग्राम स्थित मेदान्त अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहको उपस्थितिमा उहाँले जुस पिएर अनसन तोड्नुभयो। सामाजिक सञ्जाल एक्स मार्फत वाङचुकले केन्द्र सरकारसँग लामो वार्तापछि र आन्दोलन हिंसात्मक बन्न सक्ने चिन्तालाई ध्यानमा राख्दै अनसन अन्त्य गरेको बताउनुभयो। उहाँले अनसन अन्त्यका शर्तबारे छिट्टै विस्तृत जानकारी दिने पनि उल्लेख गर्नुभएको छ। उहाँले गत जून 28 परीक्षा प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा शुरू गरिएको विद्यार्थी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आमरण अनसन शुरू गर्नुभएको थियो। यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा प्रश्नपत्र चुहावटका घटनालाई नियन्त्रण गर्न सरकारले कड़ा कानून ल्याउने तयारी गरेको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा आज बस्ने केन्द्रीय मन्त्री परिषद बैठकले प्रश्नपत्र चुहावट सम्बन्धी मुद्दामा द्रुत न्यायिक प्रक्रिया र कड़ा सजायको व्यवस्था गर्ने कानूनको मस्यौदामाथि छलफल गर्ने जानकारी दिनुभयो। उहाँले सरकारले चालू अधिवेशनमै उक्त विधेयक संसदबाट यथाशीघ्र पारित गराउने प्रयास गर्ने पनि बताउनुभयो। प्रधानमन्त्री मोदीले परीक्षा प्रश्नपत्र चुहावटका घटनाले लाखौं विद्यार्थी र उनीहरूका अभिभावकलाई गम्भीर पीड़ा दिएको उल्लेख गर्दै यस्ता घटनालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सरकार दृढ़ रहेको पनि स्पष्ट पार्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पर्याप्त पीड़ा भोगिसकेको छैन भन्दै तेहरान विरूद्ध ठूलो सैन्य आक्रमण गर्ने विषयमा आफूले गम्भीर रूपमा विचार गरिरहेको र प्रमुख सैन्य कार्यवाही पुनः शुरू गर्ने निर्णयको नजिक पुगेको बताउनु भएको छ। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघाचीले अमेरिकाको अविवेकी आक्रमकताले युद्ध अन्त्यका लागि हुने कुनै पनि सहमतिलाई झन कठिन बनाउने र त्यसको अझ ठूलो मूल्य राष्ट्रपति ट्रम्पले चुकाउनु पर्ने चेतावनी दिनुभएको छ। अब आर्थिक समाचार।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
25: आर्थिक वर्ष 2082-83 मुलुकको वैदेशिक व्यापारको आकार 14,11,66 करोड़ रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा करिब 20,81 अर्ब रूपियाँ रहेको मुलुकको कुल वैदेशिक व्यापारमा 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। गएको आर्थिक वर्षमा समग्र वैदेशिक व्यापार वृद्धि भए जस्तै व्यापार घाटा समेत 16.63% वृद्धि भएको छ। गएको आर्थिक वर्षमा मुलुकको कुल व्यापार घाटा 15,27 अर्बबाट बढ़ेर 17,81 अर्ब रूपियाँ भन्दा बढ़ी पुगेको भन्सार विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनु भएको छ। काठमाडौँमा बिहिबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ग्रे लिस्टबाट चाँडै बाहिर निस्कन सक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा तोकिएको राजस्वको लक्ष्य हासिल गर्न कर प्रशासनको व्यवहार र कार्यशैलीमा सुधार गर्न आवश्यक रहेको पनि बताउनुभयो। करदातामा त्रास सृजना गरेर नभई विश्वास, सहजीकरण र स्वैच्छिक कर अनुपालन मार्फत राजस्वको लक्ष्य हासिल गर्नुपर्नेमा अर्थमन्त्री डाक्टर वाग्लेले जोड़ दिनुभयो। सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदान सम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि पहिलो संशोधन 2083 स्वीकृत गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। संशोधित कार्यविधिले अनुदान प्राप्त गर्ने ऋणीले तोकिएको उद्देश्य अनुसार कर्जा उपयोग गर्नुपर्ने तथा बैंक तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायलाई विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। यस्तै कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरूपयोग रोक्न कर्जा उपयोगमा अनियमितता वा कार्यविधि विपरीत कार्य भएको पाइएमा ब्याज अनुदान रोक्का गर्नुका साथै प्रचलित कानून बमोजिम कार्यवाही गर्ने व्यवस्था समेत गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
9: नमस्ते, म रामकृष्ण काल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
10: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: किराले खाएको दाँत निकाल्ने,
12: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
11: खाली ठाउँमा दाँत राख्ने,
12: दाँतको जरीदेखि उपचार गर्ने,
11: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
12: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
13: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
10: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
15: आया, मम्मी मम्मी दाँत दुख्यो।
16: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरु सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
27: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
29: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
16: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
29: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
10: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
27: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि
0: सम्झनुहोस्। डाक्टर विपिन भुसाल।
1: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै। सम्पर्क फोन नम्बर 0825902222।
14: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
17: भर्ना सम्बन्धी सूचना।
18: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
17: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
19: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9796252286।
21: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
22: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
21: उपलब्ध। शल्यक्रियाहरू
22: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गंभीर रोग वा चोटपटकको शल्यक्रिया,
21: बालबालिकाको न्यूरो सर्जरी,
22: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
21: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
22: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
21: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825191101 र मोबाइल नम्बर 9709065255।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
26: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ?
30: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए, कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
26: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
30: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
31: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
22: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
31: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहीदाङ, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
32: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
25: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
32: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
25: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
32: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
25: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
32: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
33: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
32: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 0825606652।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
4: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
3: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
4: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद सरकारवाला विज्ञ सहितको छलफल गर्छौ। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
3: आजको कार्यक्रम हेलो सांसदमा भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईंका विचार तथा प्रतिक्रिया पनि प्रस्तुत गर्दैछौ। यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि फागुन 21 को चुनावपछि गठन भएको प्रतिनिधि सभामा प्रस्तुत भयो र हिजो आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ।
4: विगत पुस्ताबाट पुस्ता हस्तान्तरण हुँदै आएका हाम्रो विश्वास, परम्परा, रीतिरिवाज, मूल्य मान्यता, रहन सहन, जात्रा पर्व लगायतका संस्कृतिका अभौतिक पक्ष हुन् भने पूर्वजले सृजना गरेका चलायमान कला वस्तुहरूदेखि लिएर अचल वस्तु संरचना तथा स्थलहरू भौतिक सांस्कृतिक सम्पदामा पर्दछन्। यस्ता सम्पदाको संरक्षण एवं व्यवस्थापनका लागि गरिने विभिन्न उपायहरूमध्ये तिनलाई कानूनी सुरक्षा प्रदान गर्नु एवं संरक्षण गर्नु पहिलो आवश्यकता हो।
3: अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सरकारले कानूनी र व्यवहारगत रूपमा के कस्तो व्यवस्था गर्नुपर्छ? हामीले सीआईएनको फेसबुक पेजमा राखेको प्रश्नमा प्राप्त विचार तथा केही प्रश्न कार्यक्रम हेलो सांसदको शुरूमा प्रस्तुत गर्दैछौ।
4: चन्द्रकिशोर कल्याण लेख्नुहुन्छ, यस्ता अभौतिक सम्पदा अभ्यास गरेर सिक्ने खालका वस्तु पीएचडी गरेकाहरू डाटा विश्लेषण मात्र गर्छन्, सरकारको ध्यान जाओस्।
3: धन परियारको विचार यस्तो छ, परम्परागत लोक सांस्कृतिक राष्ट्रको गहना हो। राष्ट्रिय सांस्कृतिक संस्थाको प्रदेश सांस्कृतिक संस्था जिल्ला शाखाको विस्तार गरी संस्कृति संरक्षण गर्न बेला बेलामा राष्ट्रिय, प्रदेश र जिल्लामा कार्यक्रम हुन जरूरी छ।
4: विवेक शर्मा गौतमको भनाई केही फरक छ। उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदामा भाषा, लोकगीत, लोकनृत्य, परम्परा, संस्कार, मौलिक इतिहास, सिप तथा ज्ञान जस्ता अमूल्य सम्पदाहरू पर्दछन्। यस्ता सम्पदाको संरक्षण गर्नु राष्ट्रको पहिचान र सांस्कृतिक विविधता जोगाउन अत्यन्त आवश्यक हुन्छ। सरकारले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न सर्वप्रथम स्पष्ट नीति तथा कानून निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। विभिन्न समुदायका परम्परा, भाषा, कला र संस्कृतिको अभिलेखीकरण तथा डिजिटल दस्तावेजीकरण गर्नुपर्छ। विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय संस्कृति र परम्परा सम्बन्धी विषय समावेश गरी नयाँ पुस्तामा यसको महत्वबारे सचेतना फैलाउनुपर्छ। लोक कलाकार, परम्परागत सिप भएका व्यक्तिहरू र सांस्कृतिक संस्थाहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गराउन आवश्यक पर्छ।
3: बुढथापा पदम लेख्नुहुन्छ, अमूर्त सांस्कृतिक सम्पदा जस्तै देउडा, लोकगीत, लोकनृत्य, स्थानीय भाषा र परम्परा संरक्षणका लागि कानूनमा स्थानीय समुदायको भूमिका र अधिकार कसरी सुनिश्चित गरिनेछ? युवा पुस्तालाई आफ्नो मौलिक संस्कृति सिकाउन र संरक्षणमा सहभागी गराउन कानूनमा कस्ता व्यवस्था हुनुपर्छ? अमूर्त सांस्कृतिक सम्पदाको व्यावसायिक दुरूपयोग रोक्न र वास्तविक समुदायलाई लाभ पुग्ने व्यवस्था गरिनुपर्छ।
4: नेपालको संविधानले नेपालको संस्कृति एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न संवैधानिक व्यवस्था गरेको छ। नेपालको संविधान 2072 विविधतामा आधारित सामाजिक न्याय र समानतालाई विशेष प्राथमिकता दिएको छ। संविधानको भाग 3 धारा 16-46 नागरिकका मौलिक हकहरूको सुनिश्चितता गरिएको छ। धारा 26 धार्मिक स्वतन्त्रताको हक उल्लेख छ। हरेक नागरिकलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरिएको छ। त्यस्तै धारा 32 भाषा तथा संस्कृतिको हक छ। प्रत्येक समुदायलाई आफ्नो भाषा लिपि र संस्कृति सभ्यता र सम्पदाको प्रवर्धन गर्ने अधिकार सुनिश्चित गरिएको छ। संविधानको भाग 4 धारा 50-55 राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको व्यवस्था छ। यसले राज्यलाई धर्म संस्कृति र परम्पराका नाममा हुने कुनै पनि विभेद वा शोषण अन्त्य गर्न निर्देश गर्दछ।
3: नेपालको संविधानको भाग 4 धारा 51 खण्ड गमा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिको व्यवस्था गरिएको छ। यस नीति अन्तर्गत राज्यले समाजमा विद्यमान विभेद कुरीति र शोषणको अन्त्य गरी न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य राखेको छ। यस अन्तर्गत देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सह अस्तित्वका आधारमा विभिन्न जात जाति र समुदायको भाषा लिपि संस्कृति साहित्य कला चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने समेत बेहोरा उल्लेख रहेको छ। तीनै तहका सरकारले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सके अनुसारको काम गर्न सक्छन्। कानून नहुँदा अन्यल र आवश्यकताको बारेमा हामीले

0: डकुमेन्टेड अर्थात इन्स्क्रिप्सनल एभिडेन्स भएका पनि अमूर्त सांस्कृतिक सम्पदाहरू छन् तिनीहरूलाई चाहिँ कसरी ऐनमा हामीहरूले जोडेर लान सकिन्छ त्यसकारण वर्गीकरण पनि उत्तिकै जरुरी छ जस्तो लाग्छ
1: खास गरी उहाँले पुरातत्व विभाग अभौतिक भन्दा अमूर्त अलि व्यवहारिक जस्तो लाग्छ सबैले छलफल गरेर एउटा निष्कर्ष निकाल्नु पर्ने आवश्यकता देखिन्छ फिजिकलको भौतिक नन फिजिकल अभौतिक हुने हुँदाखेरि इन्टान्जिबलको एक्चुअली अभौतिक भन्दा अमूर्त सांस्कृतिक सम्पदा बेस्ट हुन्छ जस्तो लाग्छ यसमा छलफल गरौं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाले अहिले केही अमूर्त सांस्कृतिक सम्पदालाई हेर्ने गरेको छ अब भविष्यका दिनहरूमा कुनै सरकारी निकाय उसले नीति निर्माणहरू गर्ने भएको हुनाले र पर्याप्त जनशक्ति नभएको हुनाले एउटा संस्था जसले अमूर्त सांस्कृतिक सम्पदालाई दीर्घकालिक रूपमा संरक्षण र सम्वर्धन गरोस्
2: म राजेन्द्र दाहाल गुठी संस्थानबाट प्रतिनिधि गर्छु यहाँ र मैले यहाँ जोड्न खोजेको कुरा अमूर्त सांस्कृतिक सम्पदाको व्यवस्थापन सम्वर्धन प्रवर्धनका लागि विभिन्न निकायहरू छन् यहाँ र ती निकायहरूको आफ्ना आफ्नै फरक फरक जिम्मेवारी तोकिएको छ र धेरै धेरै निकायहरूमा त्यो दोहोरोपन छ जुन काम गुठी संस्थानले गरि आएको छ त्यही काम पशुपति क्षेत्र विकास कोषलाई पनि दिएको छ लुम्बिनी विकास कोषलाई पनि दिएको छ मठ मन्दिर जात्रा पर्वहरूमा समितिहरू गठन गरेर ती व्यवस्थापन पनि भएर आएको छ त्यो दोहोरोपनलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने गरेको संस्थाको परिकल्पना भयो भने कानूनमै त्यो संस्थाको परिकल्पना भयो भने सम्वर्धन गर्न संरक्षण गर्न सहजता हुन्छ भन्ने मलाई लागेको छ
3: म रुसन महर्जन हामीले चाहिँ सधैँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ रादर देन द आर्ट किनकि भोलिको दिन यही सेम त नहोला तर यही सिमिलर वाला कुरा चाहिँ हामीले बनाउने आर्टिस्टलाई चाहिँ हामीले एउटा जीवनशैली उहाँको जीवनयापनमा हामीले काम कसरी दिन सक्छौँ त एउटा मन्दिर थियो भने त्यो मन्दिरलाई हामीले गेट बार वाला कुनै हिसाबले हामीले प्रोटेक्ट गर्दैनथ्यौँ त्यो कुरालाई चाहिँ प्रोटेक्ट गर्नलाई हामीले आर्टिस्टलाई प्रोटेक्ट गर्थ्यौँ उसलाई काम हुन्थ्यो अनि त्यो रिलेटेड सर्टेन कुरा जुन मटेरियलहरू थियो त्यसको पनि कन्जर्भेसन हुन्थ्यो त्यसको लागि चाहिँ हामीले चाहिँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ हिजोको अवस्थामा आज जीवनशैली फरक भएको छ तर हामीले आर्टिस्टलाई चाहिँ कसरी प्रोटेक्ट गर्न सक्छौँ त जस्तै गटुप्याखा नाच्नेहरूलाई हामीले इक्विभ्यालेन्ट एउटा डिग्री कुनै दिन सक्यौँ भने पुरातत्व विभागदेखि लिएर गुठी संस्थानको कुनै एउटा जिम्मेवार ठाउँमा हामीले जागिरको अवस्था सिर्जना गर्न सक्यौँ भने चाहिँ उहाँहरूले चाहिँ भोलिको दिनमा आफ्नो लाइफस्टाइल पनि सस्टेन गर्न सक्नुहुन्छ नाचदेखि लिएर यताउतिवाला कुरा छ यस्तै सँगवाला चाहिँ इम्प्लोइमेन्टको थ्रुबाट चाहिँ उहाँले सस्टेन पनि गर्न सक्नुहुन्छ
4: अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 नेपालले 2067 सालमा अनुमोदन गरी पक्ष राष्ट्र भएको छ यो महासन्धिको धारा 11 धारा 15 पक्ष राष्ट्रहरूले यो महासन्धि कार्यान्वयनका लागि राष्ट्रिय स्तरमा गर्नुपर्ने संरक्षण कार्यहरू उल्लेख गरिएको छ 2003 महासन्धिको पक्ष राष्ट्रको नाताले नेपालले पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्नका लागि पनि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी कानूनको आवश्यकता हुन्छ तर 16 वर्षमा कानूनी रूपमा उल्लेखीय प्रगति हुन सकेको छैन यसै विषयमा गरिएको छलफल अब सुन्ने बेला भएको छ अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समावेश गर्नुपर्ने विषय र सांसदहरूको भूमिकाका बारेमा छलफल गर्दै हुनुहुन्छ साथी लील प्रकाश चन्द
5: संवाद श्रृंखला हेलो सांसद यूएनडीपी संसद सहयोग परियोजना युनेस्को अनि सामुदायिक रेडियो प्रसारक संघ अकोरा नेपालको सहकार्यमा छलफल गर्दैछौ अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक र यो विधेयकमा गरिएको व्यवस्थाको बारेमा छलफल गर्दैछौ
6: नेपालको सन्दर्भमा कुरा गर्दा स्थानीय समुदाय र पोलिटिकल बेरियरहरू धेरै देखिन्छ ह्युमन राइट्सका कुराहरू आइसिएससँगका कुराहरू यो डाइभर्सिटी माइग्रेशन ग्लोबलाइजेशनका कुराहरू अब इन्टेलेक्चुअल प्रपर्टी राइट कम्युनिटी राइट्सका कुराहरू छन् क्लाइमेट चेन्ज र आईसीएचका कुराहरू छन् जेन्डर राइटका कुराहरू छन् डिजास्टर म्यानेजमेन्ट गर्ने डिजास्टर रिक्स म्यानेजमेन्ट डिजास्टर रिक्स रिडक्सन गर्ने कुराहरू च्यालेन्जका रूपमा छन् अमूर्त अभौतिक सांस्कृतिक सम्पदा चाहिँ यो इन्टर रिलेटेड विषय भएकोले गर्दाखेरि यो प्रियम्बल अथवा प्रस्तावनामा चाहिँ एन्सियन मोनुमेन्ट एक्ट 2013 कुरा नेशनल कल्चरल एक्ट 2067 कुरा ओल्ड हेरिटेज 1972 कुरा डाइभर्सिटी अफ कल्चरल एक्सप्रेसन 2005 कुरा संयुक्त राष्ट्र संघले आदिवासी जनजातिको लागि अधिकार घोषणा गरेको यूएन ड्रिपका कुरा कन्भेन्सन ओन बायोलोजिकल डाइभर्सिटीका कुरा पनि त्यो प्रस्तावनामा चाहिँ अलिकति अध्ययन गरेर राखिदिनु भयो भने राम्रो हुन्छ भन्ने लागेका छ।
5: धेरै धन्यवाद छ। यो संस्कृतिको जानकारको रूपमा लामो समयदेखि काम गर्दै आउनुभएका सोम धिमालज्यूले थप केही समीक्षा र आफ्नो केही विचार पनि प्रस्तुत गर्नुभयो। अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणको क्षेत्रमा क्रियाशील अधिवक्ता राज सुवाल।

0: यो हुनुहुन्छ
1: इन्टेन्जिबल कल्चरल हेरिटेजबाट कम्युनिटीले लाइफ सस्टेनिङ रिसोर्सहरू एउटा मिडियमको रूपमा प्रयोग गर्न सक्दैन तबसम्म चाहिँ अहिलेको चेन्जिङ सोसाइटीमा बाजे बराजू बाबुआमाहरू चाहिँ इन्टेन्जिबल कल्चरल हेरिटेजमा एक्टिभ पार्टिसिपेसन हुने अनि छोराछोरीहरू चाहिँ आधुनिक ज्ञानशिपमा एजुकेशनमा अगाडि जाने भइसकेपछि सबैभन्दा ठूलो च्यालेन्ज त्यही नै हो राज्यले निर्देशित गर्ने तरिकाबाट चाहिँ मेकानिजम हुन जान्छ कि भन्ने कुरामा चाहिँ यहाँहरू सचेत भइदिनु हुनको लागि मैले त्यति रिक्वेस्ट गरेँ अब आइपीआरको कुरा गर्दै गर्दाखेरि इन्टेलेक्चुअल प्रोपर्टी राइट्सको कुरा विगत 20-22 वर्षदेखि यस फिल्डमा छु यो आइसिएस बिल ड्राफ्ट हुँदै गर्दाखेरि पनि मैले त्यो कन्सेप्टलाई चाहिँ त्यो बिलमा इन्ट्रोड्युस गर्न गरेको थिएँ अहिले बिलको रूपमा आइपीआर एज सच टाइटल राखेको थिइनँ अब आइपीआर भन्दाखेरि इन्टेलेक्चुअल प्रोपर्टी भन्दाखेरि कपीराइट पेटेन्ट डिजाइन ट्रेडमार्क भन्छौँ जियोग्राफिकल इन्डिकेसन भन्दै जान्छौँ तर हामीले चाहिँ के प्रोभिजन राखेका थियौँ भन्दाखेरि जसरी इन्टेलेक्चुअल प्रोपर्टी राइटमा चाहिँ हामीले कानूनमा छुट्टै त्यसको प्राइभेट प्रोपर्टीको रूपमा त्यहाँ विभिन्न अधिकारहरूको एउटा लिस्टिङ हुन्छ त्यस्तै नै हामीले यो कानूनमा पनि यो कम्युनिटीलाई चाहिँ कसरी त्यो अधिकारहरूलाई एक्सर्साइज गर्न सकिन्छ भनेर चाहिँ त्यो अधिकारहरू उता इन्टेलेक्चुअल प्रोपर्टीमा भएकै अधिकारहरू चाहिँ यता पनि लिस्टिङ गरेका थियौँ त्यो कुराहरू चाहिँ अहिले संसदमा इन्ट्री गर्दाखेरि चाहिँ त्यो कुरा मैले क्लियर रूपमा भेटाइन त्यो चाहिँ
0: आदिवासी जनजाति आयोगको अध्यक्षज्यू मैले अघि पनि भनेको थिएँ रामबहादुर थापाज्यू यहाँसँग त्यो जवाब पनि हुनसक्छ अथवा विचार यहाँकै पनि प्रश्न हुनसक्छ मान्यज्यूहरूसँग अथवा अरू विज्ञज्यूहरूसँग छोटकरीमा आफ्नो विचार राख्नुहुन म अनुरोध गर्छु
2: धन्यवाद है गर्न सक्नेछ भन्नेमा चाहिँ गर्नै पर्नेछ भन्ने चाहिँ शब्द राख्न म अनुरोध गर्न चाहन्छु तोकिए बमोजिम भन्ने छ एक ठाउँमा त्यो पनि तोक्नै पर्छ होइन त्यसको स्पष्ट पाएर जाँदा राम्रो हुन्छ दफा 5 को सिफारिस समितिमा आदिवासी जनजातिसँग सम्बन्धित संस्थाहरूलाई पनि राख्नुपर्छ है भन्ने मेरो पनि त्यसमा सहमत छ त्यो किनभने आदिवासी जनजाति समुदायले नै यो धेरै चाहिँ छ इन्टेन्जिबल हेरिटेज चाहिँ आदिवासी जनजातिकोमा धेरै छ होइन युएनकै रिसर्चले पनि के भन्छ भने 80% भन्दा बढ्दा जुन तपाईँको चाहिँ खाद्य पदार्थ छ त्यो चाहिँ इन्डिजिनियस कम्युनिटीको इन्डिजिनियस नलेजबाट आउँछ भन्छ क्या त्यो इन्डिजिनियस स्किल र नलेज पनि यो इन्टेन्जिबल हेरिटेजै हो त्यस कारणले यो चाहिँ आदिवासी जनजाति समुदायबाट पनि त्यहाँ चाहिँ त्यो सिफारिस समितिमा राख्नको लागि म अनुरोध गर्न चाहन्छु
3: अमृत बहादुर सुनवार नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको उपाध्यक्ष
4: सिफारिस समितिको काम कर्तव्य अधिकारमा चाहिँ समुदाय कार्यालय निकाय संघ संस्थाले सूचीकृत गरेका अभौतिक सांस्कृतिक सम्पदा मध्येबाट भन्ने ठाउँमा यो संघ संस्था सहित एउटा प्रथाजन्य संस्था पनि थप्नुपर्छ होला आदिवासीहरूको चाहिँ अधिकतम तपाईँको यो अमूर्त संस्कृतिक सांस्कृतिक सम्पदाको अभ्यास चाहिँ प्रथाजन्य संस्थामा हुन्छ प्रतिनिधिमूलक भन्दा पनि जस्तो म सुनवार आदिवासीको सुनवार सेवा समाजको पनि अध्यक्ष हुँ होइन त्यो चाहिँ प्रतिनिधिमूलक भयो तर सुनवार समुदायको चाहिँ पैँ चुप्लु भन्ने एउटा मुख्य प्रणाली छ होइन त्यहाँ नुहासु हुन्छ पैँ हुन्छ त्यहाँ मुलिज हुन्छ त्यहाँ विभिन्न क्यारेक्टरहरू हुन्छन् उहाँहरूको उसमा चाहिँ यो संरचना चल्छ तर त्यसको कुनै आफ्नै किसिमको कस्टमरी ल छ यो संविधान ऐन कानून भन्दा फरक तरिकाको आफ्नै किसिमको स्वायत्त ल छ त्यो ल अनुसार उहाँहरू चल्नुहुन्छ परम्परागत कानून अनुसार चल्छ त्यो कुन चाड कतिखेर मान्ने त्यो चाडको नेतृत्व कसले गर्ने कहिले मिटिङ बस्ने के सामग्री त्यहाँ चाहिँ कसले ल्याउने भन्ने कुरा निर्धारण चाहिँ त्यो ठाउँबाट हुन्छ त्यसले गर्दाखेरि प्रथाजनिक संस्थाले सिफारिस गरेको पनि एउटा चाहिँ राख्नुपर्छ होला भन्ने यहाँहरूलाई मैले आग्रह गरेँ अहिले जति पनि विकासको संरचनाहरू गएका छन् नि सबै तपाईँको त्यो आदिवासीहरूको जुन त्यो अमूर्त सांस्कृतिक सम्पदाको जुन चाहिँ तपाईँको अभ्यास हुने स्थलहरू थियो त्यो स्थल चाहिँ तपाईँको नामेड भएको छ
0: भनेको अब चाहिँ त्यसलाई चाहिँ प्राथमिकता दिएर विकास निर्माणको काम गर्नुपर्छ भने
4: यसलाई संरक्षण गर्ने चाहिँ भन्यो तर अर्को कानूनले काटिदिन्छ जस्तो तपाईँको अरू अरू यो विकासीय संरचना कानूनले यसलाई काटिदिन्छ यसलाई कसरी स्ट्रङ बनाउन सकिन्छ भन्ने कुरा राखेँ धन्यवाद
0: हस् धेरै धन्यवाद छ अब मान्यज्यूहरूतर्फ प्रवेश गर्ने क्रममा कानून न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्णज्यू मधेस आफैमा एक प्रकारको आफैमा अभौतिक सांस्कृतिक सम्पदाहरूको एउटा ठूलो भण्डार हो त्यो विषय पनि अलिकति समेट्ने गरी र सांसदको रूपमा यहाँले भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न अनुरोध गर्दछु मानिन्छ
5: अस्ति हामीले संशोधन पनि हालेका थियौं होइन यो मिथिला मधेसको कुनै पनि संस्कृतिको संरक्षण सम्बन्धी केही कुरा पनि ऐनमा आएन अब म कानून समितिमा छु कानून समितिमा हाम्रो समितिमा यो ऐन आइसकेपछि म आफ्नो मधेस
6: लगायत
5: अन्य पनि समुदायहरूको संस्कृति संरक्षण गर्नको निम्ति मबाट राख्नुपर्ने कुराहरू मैले गर्नुपर्ने सम्पूर्ण प्रयासहरू म गर्छु।
0: तपाईँ आफै समितिमा नभए पनि अहिलेकै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति जुन यहाँ हुनुहुन्छ, अरू मान्य सदस्यहरू पनि हुनुहुन्छ, अरू बेलामा पनि त्यो सहकार्य र समन्वय गर्नको लागि त कसैले छेक्दैन होला।
5: छेक्दैन, यसको निम्ति कोसिस गर्नेछु। तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ, त्यो विभेदबाट त मधेस पीडितै छ नि। त्यो पीड़ितलाई सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ, मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले। त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो लाग्छ मलाई।
0: धेरै धन्यवाद छ मान्य विचारको लागि र यो प्रतिबद्धताको लागि पनि। मान्य सृजना श्रेष्ठले आफ्नो कुरा राखेर अर्को महत्वपूर्ण कामको लागि पनि जान पाए हुन्थ्यो भनेर अनुरोध गर्नुभएको छ। म मान्यज्यूलाई छोटकरीमा आफ्नो विचार राख्नुको लागि अनुरोध गर्दछु।
7: हामीले चाहिँ यसलाई इकोनोमिक ब्याकग्राउन्डतिर चाहिँ लैजान कसरी सकिन्छ भन्ने कुरामा हामीले अलिकति छलफल गरेर त्यसमा काम गर्न सक्यो भने अझ हाम्रो देशलाई चाहिँ आर्थिक विकासमा चाहिँ सहयोग हुन्छ जस्तो मलाई लाग्छ। र यो भन्दै गर्दाखेरि यो अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण मात्र गरेर चाहिँ हुँदैन, नयाँ पुस्ताहरूमा चाहिँ पुस्तान्तरणको लागि चाहिँ डिजिटलाइज गरेर इनोभेसनको थ्रुहरूबाट चाहिँ हामीले यसलाई सस्टेनेबल इन्टरप्रेनरसिपसँग जोडेर युवाहरूलाई चाहिँ रोजगारीको सृजनामा पनि हामीले ध्यान दिन सक्यौँ भनेदेखि सफलताको श्रेय जान्छ जस्तो लाग्छ मलाई। सम्पदा भनेको छौँ यसलाई चाहिँ हामीले आर्थिक पाटोसँग मात्र जोडेर यसलाई चाहिँ आधुनिकीकरण गर्ने कुराहरू लग्दाखेरि चाहिँ नराम्रो कन्सेप्ट पनि जान सक्छ। जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेको छौँ भने कम्युनिटीलाई चाहिँ पूरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई। समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ, हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चितता चाहिँ हुन जरुरी छ। जसको कारणले गर्दाखेरि चाहिँ हामीले राज्यको थ्रुबाट बजेटहरू त आउँछ यसलाई प्रबन्धन गर्नको लागि भने हामीले हरेक वर्ष राज्यकै मुख ताक्नु चाहिँ पर्दैन। जुन समुदायबाट जेनेरेट भएको इन्कम छ त्यो इन्कमलाई चाहिँ समुदायमै फर्काउने किसिमको हामीले सुनिश्चितता निर्धारण गर्न सकेको खण्डमा चाहिँ हामीले यसलाई चाहिँ प्रबन्धन गर्ने कुराहरूमा एकदमै राम्रोसँग लान सक्छौँ जस्तो लाग्छ मलाई।
0: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यहाँको
7: हजुर
0: यहाँ अघिदेखि शुरूआतदेखि हुनुहुन्छ र सुन्नुभयो, समिति मार्फत चाहिँ यहाँको यो जति पनि प्रस्तुति र विचार आइसकेपछि केही प्रतिबद्धता छ कि म यो आफ्नो समितिबाट चाहिँ यस्तो यस्तो खालको काममा चाहिँ सहयोग गर्न सक्छु यसलाई अझ समृद्ध बनाउन?
7: एकदमै साना तथा घरेलु उद्योगसँग जोडेर चाहिँ एकदमै राम्रोसँग प्रवर्तन गर्न सक्छौँ। यसको लागि थोरै हामीले कामहरू पनि भइरहेको छ र यसलाई चाहिँ भोलिको दिनमा एउटा भनिहाले अघि समुदायलाई चाहिँ हरेक समुदायको छुट्टै किसिमको एउटा पहिचान हुन्छ, जात जाति हुन्छ, आदिवासी जनजातिहरू भन्दैमा अब डिफ्रेन्ट कल्चर छ त्यसभित्र पनि। यो सबै कुरालाई चाहिँ हामीले यो साना तथा घरेलु उद्योगसँग जोडेर कुनै एउटा ब्रान्ड अथवा पेटेन्ट निकालेर चाहिँ त्यसलाई इन्टरनेसनल्ली हामीले चाहिँ सेल्स गर्न सक्यो भने यसलाई प्रमोट गर्न सक्यो भनेदेखि अभियसली हाम्रो नेपालको आर्थिक पाटोमा चाहिँ धेरै मदत पुग्छ जस्तो मलाई लाग्छ। धन्यवाद,
0: धेरै धन्यवाद छ मानिज्यू यो विचारको लागि र प्रतिबद्धताको लागि पनि धेरै धन्यवाद यहाँलाई। अब यसलाई खुला गरौं, कृपया हात उठाइदिनु भयो भने छोटकरीमा धन्यवाद छ। पछाडि उहाँले हात उठाउनु भएको छ, कृपया माइक उपलब्ध गराइदिनु हुनुको लागि म अनुरोध गर्दछु। हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकजी हुनुहुन्छ। कृपया अब यहाँले जति सुन्नुभयो त्यो सुनेको कुरालाई चाहिँ अब यहाँले समिति मार्फत विभिन्न 17 संशोधन यो विधेयकको विषयमा परिसकेको छ, केही छ विचार अथवा प्रतिबद्धता छ भने छोटकरीमा राख्नु अनुरोध गर्दछु।
8: धन्यवाद सर। जुन संरचना बनाउने कुरा छ एकदम महत्वपूर्ण छ यो, होइन, किनभने त्यसले मोनिटरिङ गर्नेदेखि लिएर त्यसले नेतृत्व गर्नुपर्ने त्यसको सम्बन्धित क्षेत्रको ज्ञानको मान्छे चाहिँ हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण छ। समुदायका चाहिँ प्रतिनिधित्व कुरा त्यसको परिभाषाको कुरालाई अलि चाहिँ नि प्रष्ट पार्नुपर्छ भन्ने छ। यो समुदायको चाहिँ नि हामी चाहिँ बन्ने संरचनाहरू हामी सांसदहरू त हुलाकी जस्ता, हुलाकीले चिठी खोल्न पाउँदैन नि, चिठी त त्यही समुदायले खोल्छ जसले लेख्या हो अथवा जसले जाप पठाउनु पर्ने हो। बेनिफिट सियरिङको कुरालाई सम्बन्धित समुदायको चाहिँ नि उसमा चाहिँ जाने गरिकन आउनुपर्छ। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ, वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई भने अर्को यो कोष बनाउने कुरा एकदम महत्वपूर्ण छ। र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि, किनभने यो खालि जाने यो एक किसिमको अभौतिक कुरा छ, त्यस कारणले गर्दाखेरि कसले कहाँ अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा चाहिँ सरकारले नै होइन सरकारको कुनै चाहिने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठूलो समस्या हुन्छ नि त होइन। त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि चाहिँ कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्। त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौं।
0: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन् सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
8: हामीले समितिमाको बैठकमा हामीले नै के भनेका छौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौं, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौं भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ होइन।
0: यहाँको प्रतिबद्धता चाहिँ के हो मानिस
8: प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ। अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावना पनि देख्छु म होइन। त्यसमा पनि जो आफ्ना तर्फबाट चाहिँ यसलाई चाहिँ आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
0: धेरै धन्यवाद छ। अब हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ र जति चिन्ता केही प्रश्नहरू पनि छ जसको जवाब दिइहालौँ जस्तो पनि यहाँलाई लाग्न सक्छ, छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई।
7: एक दुईवटा कुरा यति रिपिट हुनु भनेको त के पनि राम्रो हो भने सबैजना सेम पेजमा एउटै एडभाइस रिपिट पनि भइरहेको छ। जस्तो उत्तराधिकारी प्रशिक्षण एकदमै यो आर्थिक टिप्पणीमा पनि यो कोषको चाहिँ हामीले पहिल्यै राखेका थियौँ। जस्तो यो विधेयक बनाउँदै गर्दाखेरि हामी लकी के पनि भयौँ भने यो विधेयक बनाउनु हुने कर्मचारी साथी चाहिँ अहिलेसम्म पनि उहाँ नै हुनुहुँदो रहेछ डेढ वर्षमा। यो युजुअली रेयर हुन्छ, फेरि बनाउनु भएको कसले हुन्छ होइन। आउँदा आउँदै त कति महिनामा टिम पनि चेन्ज भइसक्यो भने त इन्स्टिट्युसनल मेमोरी छैन। एटलिस्ट हामी यसमा के लकी भयो भने उहाँले के निवेदन गर्नुभयो भने आर्थिक टिप्पणीको कुरा पहिला पनि गरेका थियो कोषमा, अर्थ मन्त्रालयबाट यो रिस्पोन्स आएको थियो त्यही भएर हामीले कोषमा हालेको। त्यो रिस्पोन्स आइसकेपछि अब हामीले आर्थिक पार्ट त डेफिनेटली चाहिन्छ, तर त्यो आर्थिक पार्टलाई अप्सन एलाई अर्थ मन्त्रालयले रिजेक्ट अथवा सरी भनिसक्नु भयो भने अब हामी अप्सन बीतर्फ जान्छौँ, त फेरि डेढ वर्षपछि हामी अप्सन ए नै लगेर त जाँदैनौँ। सो यो कुराहरूमा चाहिँ हाम्रो एकदमै नै सेम पेज छ। यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि, एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ, त्यसको करेन्ट सबै यो इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ। समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन जसरी राष्ट्रिय सभाबाट आएको छ त्यो प्रतिवेदनलाई फेरि एक्जिक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो होइन उहाँ, त्यसपछि लगेर पास हुने। सो सायद हामीले यो होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटी इज द प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहेँ। हस् धन्यवाद।
0: धेरै धन्यवाद मानिस। भौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक अहिले प्रक्रियामै छ, छलफलको प्रक्रियामा। यहाँ जति जे जति कुराहरू सभापतिज्यूले सुन्नुभयो, यहाँ मनमा लागेको कुरा अथवा यहाँ जति चिन्ता चासो व्यक्त गरिएको छ त्यो चिन्ता सम्बोधन गर्ने बारेमा यहाँको कुनै विचार अथवा प्रतिबद्धतै छ भने पनि त्यो पनि राखिदिनु हुनुको लागि म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासजीलाई अनुरोध गर्दछु।
6: आजको भौतिक संस्कृति सम्पदा विधेयक सम्बन्धी छलफलमा मलाई आमन्त्रण गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। राज्यको जिम्मेवारी संस्कृति सम्पदाको सूची बनाउनु मात्र होइन, सक्रिय रूपमा संरक्षण गर्नु हो। यो विधेयकको सैद्धान्तिक छलफल र एक्सपर्ट कन्सल्टेशनमै धेरै महत्वपूर्ण कुराहरू आएको छन्। संस्कृतिलाई आर्थिक रूपमा जोड्ने कुराहरू पनि अस्ति धेरैचोटि कमिटीमा आइसकेको छ, मन्त्रालयको रिप्रेजेन्टेटिभ्सहरूले भनिसकेको भएकै त्यो चाहिँ अलिक कम्प्लिकेटेड हुन सक्छ, तर कसरी के गर्न सकिन्छ त्यो चाहिँ हेर्न सकिन्छ होला। नम्बर तीन, समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा how do we include more of the communities ne ho main, so how do we include more of them, ekikrit suchi ko bare pani chalfal bhako thyo ki yo agi pani kura aayo doropan na hos, yo ta unified message jaos ra yo bidhay ko naam ko pani dherai choti kura aisa committee ma ani asti mantralay ko रिप्रेजेन्टेटिभ्सहरूले पनि भन्नुभयो कि यो अनुष्का मानेजीले पनि भनेको यो 5-6 महिना लगाएर नै यो छलफल भएर यहाँसम्म आइसकेको कुरा हो। यसको फेरि छलफल गरे तापनि लास्टमा गर्नु भन्ने कुरा मन्त्रालयको सजेसन थियो हामीलाई। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्क मा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौं। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौं र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौ। यति भन्दै म यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै बिदा पनि मान्दछु। धन्यवाद।
9: सरकारवाला बीचको संवाद छलफलपछि अब भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकको समीक्षाको बेला भएको छ। यो विधेयकमा गरिएको व्यवस्था र थप सुधारको आवश्यकताका बारेमा चर्चा गर्दै हुनुहुन्छ अभौतिक सांस्कृतिक सम्पदा विज्ञ भीम नेपाल।
10: विधेयकका प्रोभिजनहरूलाई हेर्दाखेरि यो चाहिँ नेपालको सन्दर्भमा पहिलो कानून हुनेछ। यो आईसीएस संरक्षणका सबै कुराहरू समेट्न नसके तापनि धेरै विषयहरू यो विधेयकमा उठान भएका छन्। सर्वप्रथम आईसीएसलाई कानूनी रूपमा नेपालको सन्दर्भमा परिभाषित गर्ने प्रयास गरेको छ यो विधेयकले। आईसीएसको राष्ट्रिय सूची तयार गर्ने प्रावधान यसमा समावेश गरिएको छ। समुदायलाई केही मात्रामा भए पनि अधिकार दिने प्रावधान यस विधेयकमा राखिएको छ। अर्को महत्वपूर्ण कुरो चाहिँ राज्यले देशभित्रका इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षण गर्ने प्रतिबद्धता कानूनी रूपमा जाहेर गरेको छ। लिभिङ ह्युमेन ट्रेजर भनेर अन्यत्रतिर कोरिया जापानमा चाहिँ यो प्रावधान थियो, तर नेपालको सन्दर्भमा पनि सजीव मानव सम्पदा घोषणा गर्ने प्रावधान यसमा राखिएको छ। यी यसका महत्वपूर्ण पाटाहरू हुन्। तीन महलेकै हुबहु कपी गरेर यहाँ राखेको छु। विधेयकको दफा 2 खण्ड क 11 लोपोन्मुख तथा हाल अभ्यासमा नरहेका भन्ने शब्दको ठाउँमा त्यो लोपोन्मुख चाहिँ उतापट्टि नमिलेको हुनाले लोपोन्मुख हटाएर हाल अभ्यासमा नरहेका तर कुनै अभ्यासकर्ताको स्मरणमा रहेका अभिलेखीकरण गरी संरक्षण गर्न सकिने सांस्कृतिक अभिव्यक्ति कला अभ्यास एवं कार्यान्वयन तथा अभ्यास गर्ने स्थलहरू। विधेयकको दफा 2 खण्ड क को 12 चाहिँ अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास कार्यान्वयन तथा अभ्यास गर्ने स्थल लाई पनि यो अभौतिक सांस्कृतिक सम्पदा भनेर परिभाषित गरिएको छ भने यो हामीले संशोधनको क्रममा अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास एवं कार्यान्वयन गर्ने उपकरणहरू तथा स्थलहरू यो इन्टान्जिबल कल्चरल हेरिटेजलाई इम्प्लिमेन्ट के अरे अभ्यास गर्न उपयोग हुने उपकरणलाई पनि इन्टान्जिबलको परिभाषाभित्र राखिन्छ। दफा 2 खण्ड खमा अभिलेखीकरण भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अवस्था लिपिबद्ध वा फोटोजन्य श्रव्यदृश्य वा अन्य कुनै माध्यमबाट अभिलेखन गर्ने कार्य सम्झनुपर्छ भन्ने वाक्य रहेकोमा यो अभिलेखीकरणमा चाहिँ सामान्यता के हुन्छ भने वर्तमान अवस्थाको चाहिँ डिटेल अभिलेखीकरणलाई जनाउने हुनाले गर्दा त्यसमा हामीले वर्तमान शब्द मात्रै थपेका छौं। तथा 2 खण्ड गमा यो जीवन्त मानव सम्पदा भन्ने चाहिँ प्रावधान रहेको छ। त्यसलाई चाहिँ हामीले यो जीवन्त मानव सम्पदा भन्दा सजीव मानव सम्पदा हुनुपर्ने त्यस्तो व्यक्तिहरू जसले अहिलेसम्म पनि इन्टान्जिबल कल्चरल हेरिटेजको मास्टर माइन्ड मास्टर आर्टिस्ट अझ हामीले बुझ्ने भाषामा हो त्यस्ता व्यक्ति विशेषहरूलाई दिइने उपाधि हो यो। मतलब जीवित छँदै त्यसलाई जीवन्तको ठाउँमा सजीव मानव सम्पदा भन्ने चाहिँ उपयुक्त हुन्छ भन्ने लाग्यो हामीलाई। अर्को चाहिँ यो समुदायको परिभाषाको सन्दर्भमा अस्ति संसदको के अरे समितिको छलफलमा पनि धेरै कुरोहरू उठेको थियो र अहिलेको विधेयकमा समुदायको परिभाषा समुदाय भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास तथा संरक्षण गर्ने नेपाली समुदाय नेपाली नागरिक वा नेपाली नागरिकहरूको समूह सम्झनुपर्छ भन्ने परिभाषा राखेको छ र संसदमा त्यो नेपाली भन्ने शब्द नराख्दा के हुने भन्ने पनि कुरो उठेको थियो र त्यसैमा त्यो समुदायलाई चाहिँ हामीले सम्पदाको पछि संवाहक अथवा त्यो अमूर्त सांस्कृतिक सम्पदाको संवाहकको रूपमा रहेको जुन समूहहरू हुन्छ त्यसलाई पनि यसभित्र समावेश गर्नुपर्छ भनेर यो परिभाषामा सामान्य गर्यौं। होल विधेय संरक्षणको वरिपरि घुम्छ, सेफ गार्डिङको वरिपरि, तर परिभाषाको खण्डमा चाहिँ संरक्षण भन्ने शब्दको परिभाषा नभएको हुँदा हामीले यसलाई चाहिँ संरक्षणको परिभाषा थप्नको लागि सिफारिस गरेका छौं। जबसम्म समुदायलाई हामी यो गर्न प्रेरित गर्दैनौ, यसको बारेमा चाहिँ सहयोग गर्दैनौ, तबसम्म नहुने भएकोले उत्तराधिकारी प्रशिक्षणको एउटा नयाँ टर्मिनोलोजी उल्लेख गर्न खोजिएको र यी जे जति कार्यक्रम छन् युवा वर्ग र बालबालिका लक्षित सचेतनामूलक अथवा जागरूकता जगाउने खालका कार्यक्रमहरू सञ्चालन गरियो भने सम्भवत यो ल यो विधेयक भोलि ल बनेर आउँदा पनि यसको इम्प्लिमेन्टेशनमा सहजता हुनेछ भन्दै मलाई दिएको जिम्मेवारी यही टुङ्ग्याए। धन्यवाद।
11: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईँका विचार तथा प्रतिक्रिया सुनाउँदा सुनाउँदै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौ।
9: साझाखबर@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आइभीआर
12: मध्यपश्चिम चाँड्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजे को मध्यपश्चिम खबर बाट देवा भूषाल को नमस्कार। सल्यानमा आर्थिक वर्ष 2082-83 230 अपराधका मुद्दा दर्ता भएका छन्। यस अवधिमा 178 जना अभियुक्त पक्राउ परेका छन् भने अदालतबाट फरार रहेका 117 जना प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन गरिएको छ। त्यस्तै प्रहरीले 87 थाना अवैध हात हतियार बरामद गर्नुका साथै विभिन्न कार्यवाहीका क्रममा 85 वटा सवारी साधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले अपराध अनुसन्धान तथा नियन्त्रण फैसला कार्यान्वयन प्राकृतिक स्रोत संरक्षण राजस्व चुहावट नियन्त्रण र सामुदायिक सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष 2082-83 प्रगति विवरण सार्वजनिक गरेको हो। कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार वर्षभर 230 अपराधका मुद्दा दर्ता भएका छन्। चालू र पेण्डिङ दुवै प्रकृतिका गरी 287 मुद्दा फर्जट गरिएको छ। यस अवधिमा 178 जना अभियुक्त पक्राउ परेका छन् भने विभिन्न अदालतबाट फरार रहेका 117 जना प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन गरिएको छ। दर्ता भएका 230 मुद्दा मध्ये 58 वटा जघन्य तथा गम्भीर प्रकृतिका छन्। ती मध्ये 3 कर्तव्य ज्यान, 15 ज्यान मार्ने उद्योग, 17 जबरजस्ती करनी, 7 जबरजस्ती करनी उद्योग, 10 सवारी ज्यान, 2 हात हतियार तथा खर खजाना र 4 विद्युतीय कसुर मुद्दामा रहेका छन्। कक्षा 12 को उत्तर पुस्तिका परीक्षण सम्बन्धमा हाल रहेको व्यवस्थामा सुधार गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिले सुझाव दिएको छ। कक्षा 12 को नतिजा प्रकाशनमा असन्तुष्टि जनाउँदै विद्यार्थी आन्दोलनमा उत्रिएपछि त्यसबारे अध्ययन गर्न मन्त्रालयले असार 11 गते मन्त्रालयका उपसचिव रमा खतिवडाको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको थियो। समितिलाई उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण एवं परीक्षा अंक तथा डेटा एन्ट्रीको भेरिफिकेशन गर्न भनिएको थियो र समितिले कार्यादेश अनुसार काम गर्यो। 2 साता अध्ययन गरेर समितिले असार 30 गते मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षणमा लापरवाही भएको पुष्टि हुन नसकेको निष्कर्ष निकालेको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिनुभयो। प्रतिवेदन शिक्षा सचिव चुडामणि पौडेललाई बुझाइएको हो। नेपालको निर्यात व्यापारले पहिलो पटक 3 खर्बको आंकडा पार गरेको छ। पञ्चार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष 2082-83 तथ्याङ्क अनुसार कुल 3 खर्ब 15 अर्ब 29 करोड़ रूपियाँको वस्तु निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षमा कुल 2 खर्ब 77 अर्ब रूपियाँको निर्यात भएकोमा गत आर्थिक वर्षमा 13.81% निर्यात बढ़दा 3 खर्बको सीमा पार गरेको हो। समीक्षा अवधिमा आयात भने 16.2% बढ़ेर 20 खर्ब 96 अर्ब रूपियाँ पुगेको छ। गत आर्थिक वर्षमा सबैभन्दा धेरै भटमासको तेल 1 खर्ब 28 अर्ब रूपियाँको निर्यात भएको छ। दोस्रो स्थानमा रहेको अलैची 12 अर्ब 64 करोड़ रूपियाँको निर्यात भएको तथ्याङ्कले देखाएको छ। 10 अर्ब रूपियाँको गलैचा निर्यात भएको छ। त्यस्तै 8 अर्ब 94 करोड़ रूपियाँ बराबरको सूर्यमुखीको बिउ तथा तेल निर्यात भएको छ। गत आर्थिक वर्षमा जुट निर्यात 7 अर्ब 14 करोड़ रूपियाँ पुगेको छ। 20 खर्ब 96 अर्बको आयातमा सबैभन्दा धेरै हिस्सा ओगटेको डिजेल मात्रै यस वर्ष 1 खर्ब 72 अर्ब रूपियाँको आयात भएको छ। त्यसपछि कच्चा भटमास तेल 1 खर्ब 31 अर्बको आयात भएको देखिन्छ। नेपालमा भटमासको कच्चा तेल आयात गरी परिशोधन पश्चात निर्यात गरिने भएकाले आयात निर्यात दुवैमा यसको हिस्सा उल्लेख्य रहन पुगेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अर्ग्यानिक कृषि व्यवसायीको छात्र संगठन अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारीसँग बिहिबार भएको छलफलमा प्रधानमन्त्री शाहले
उक्त निर्देशन दिनुभएको हो। सो क्रममा एसोसिएशनका पदाधिकारीले अर्गानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरण व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राख्नु भएको थियो। उक्त मागलाई प्रधानमन्त्रीले तत्काल सम्बोधन गर्नुभएको छ। सलफलमा सहभागी हिमालयन साङ्ग्रीला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनानीले नेपाली उत्पादन विदेश निर्यात गर्दा अन्तर्राष्ट्रिय एजेन्सीबाट प्रमाणीकरण हुनुपर्ने र यस प्रक्रियामा ठूलो खर्च हुनुका साथै प्रक्रिया झन्झटिलो रहेकाले प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको बताउनुभयो। अध्यक्ष मैनालीका अनुसार कृषि मन्त्रालय मार्फत आवश्यक बजेट विनियोजन गरेर सो प्रक्रिया अघि बढ़ाउन प्रधानमन्त्रीले तत्कालै निर्देशन दिनुभयो। नेपालमै अन्तर्राष्ट्रिय एजेन्सी प्राप्त भए आधा खर्चमा प्रमाणीकरण हुने तथा कृषि उपज निर्यातका लागि लामो समय पर्खिनुपर्ने झन्झटबाट मुक्त हुने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बदलिदो परिस्थिति अनुसार त्रिभुवन विश्वविद्यालयलाई थप प्रतिस्पर्धी बनाउनुपर्ने बताउनु भएको छ। मुलुकको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक उत्सवका अवसरमा मन्त्री पोखरेलले यस्तो बताउनु भएको हो। सरकारका तर्फबाट विश्वविद्यालयमा कुनै पनि प्रकारको हस्तक्षेप नहुनेमा आश्वस्त पार्दै उहाँले त्रिभुवन विश्वविद्यालयको गौरवमय इतिहासलाई कायम राख्दै प्रागिक हिसाबले थप उचाइमा पुर्याउन पदाधिकारीलाई निर्देशन दिनुभयो। साथै विश्वविद्यालयमा कुनै पनि पदाधिकारी नियुक्त गर्दा दलीय भागभण्डबाट टाढा रहने पनि उहाँले बताउनुभयो। सरकारले भर्खरै सुधार र रूपान्तरणको दृष्टिकोण सहित सबै विश्वविद्यालयमा योग्य उपकुलपति नियुक्त गरेको बताउनुहुँदै मन्त्री पोखरेलले नयाँ नियुक्तिसँगै पछिल्लो समय विश्वविद्यालय गतिशील भइरहेको पनि बताउनु भएको छ। विश्वविद्यालयमा सरकारबाट कुनै पनि प्रकारको हस्तक्षेप वा दबाव नहुने भन्दै नवनियुक्त उपकुलपति लगायत विश्वविद्यालयको सम्पूर्ण संयन्त्रलाई सुशासनको प्रत्याभूति हुने गरी काम गर्न पोखरेल ले अनुरोध गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन अनुरोध गर्दै उहाँले त्रिभुका प्राध्यापकलाई अन्य विद्यालयका प्राध्यापकसँग प्रागिक आदान प्रदान गर्नुपर्ने र यसका लागि राजदूत लगायत कूटनीतिक क्षेत्रबाट पहल र सहकार्य गर्ने बताउनु भएको छ। र अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार दशो झरी र ठूलो पानी परेकोमा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँ तथा कोशी मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमालय र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: निन्यानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान राई चौध नयाँ बजार बाल विकास स्कूलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
4: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
4: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
3: मुटुको भल्भमा खराबी भएको, मुटुमा पाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
4: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
3: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइराइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
4: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार समय बिहान 9 बजेदेखि
3: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: हामी जन्मजात नै शिकारी हौ शिकारी पुरै टाइलेट मलाई चाहियो
2: VFX सिनेमाज कुराही दश नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एकसा।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको खोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
7: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
6: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
7: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
6: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
7: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
8: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
9: एउटा टोलको लागि चाहिँ सानो 2 लाख भित्रै पर्ने चाहिँ मेसिन जलाने रिपर मेसिन हुन्छ, त्यो प्रयोग गर्नुभयो भने आफ्नो टोल र आफ्नो चाहिँ घरको प्लस चाहिँ आफ्नो वरिपरि टोलको चाहिँ त्यो लागत चाहिँ तपाईँले चाहिँ जुन मान्छेले काट्नुहुन्छ त्यो ट्र्याक्टरमा त्यो चाहिँ त्यसलाई हामी रिपर मेसिन भन्छौँ, सानो मिनी टिलर जस्तो इन्जिन हुन्छ, त्यसको लगानी चाहिँ एकै वर्ष अथवा 2 वर्षमा लगानी उठ्छ। त्यसकारण जो चाहिँ लगानी गर्न इच्छुक हुनुहुन्छ भने त्यसमा चाहिँ ढुक्क भएर चाहिँ त्यो मेट मान्छेले काट्योभन्दा अझ राम्रो गरेर पाँजा सुकाइदिएर जहाँ चाहिँ कहीँ चाहिँ अब लिन भन्नुहुन्छ कहीँ पाँजा भन्नुहुन्छ त्यो चाहिँ लिन मिलाएर चाहिँ उसले चाहिँ काटिदिने र चाहिँ त्यसलाई चाहिँ सुकाउने भएको हुनाले र त्यो प्रयोग गर्न सकिन्छ। जो कम्बाइन प्रयोग गर्नुहुन्छ भने त कम्बाइनमा एकैपटक सबै काम हुन्छ। अब यो चाहिँ रिपर मेसिनले प्रयोग गर्दाखेरि मान्छेले काट्ने काम चाहिँ मेसिनबाट हुन्छ। त्यसपछि अब थन्काउने कामको लागि चाहिँ अब किसानहरूले चाहिँ पहिले पहिले त ढुङ्गा राख्ने अथवा खलो बनाउने त्यसमाथि चाहिँ मान्छेले चुट्ने होइन त्यहाँनिर चाहिँ धेरै ढिलो पनि हुने मान्छेलाई चाहिँ झन्झट पनि हुने महिलाहरूले त गर्न अलिक गाह्रो हुने पुरुष मान्छे खोज्नुपर्ने पुरुष मान्छे गाउँघरमा नपाइने र पुरुषको अझ कुनै ठाउँमा त त्यसको ज्याला पनि अझ महँगो हुने यी यावत समस्याहरूको समाधानको लागि चाहिँ विभिन्न थ्रेसर मेसिन छन्। हाम्रा किसानहरू चाहिँ साना पनि हुनुहुन्छ ठुला पनि हुनुहुन्छ। अब साना किसान हुनुहुन्छ भने त्यसलाई अलिकति मोडिफाई गर्दा तपाईँले चाहिँ पेडल अपरेटर हुन्छ खुट्टाले चलाउने थ्रेसरहरू चाहिँ 15-20 हजारमा पाइन्छ बजारमा, ती मेसिनहरू लगेर चलाउन सक्नुहुन्छ। होइन मैले खुट्टाले त के चलाउने अहिलेको जमाना हुनुहुन्छ त्यसैलाई कतिलाई मोटराइज गर्न सकिन्छ एउटा सानो मोटर राखेर भने चाहिँ 25-30 हजारमा चाहिँ तपाईँको मोटराइज तपाईँको सानो थ्रेसर बन्छ त्यो पाइन्छ। त्यस्तै मल्टिक्रप थ्रेसर भन्ने पनि पाइन्छ, त्यो अलिकति लगानी अलिक बढी पर्ला। त्यसलाई तपाईँले अलु बाली पनि गर्नुहुन्छ भने त्यसको बहुउद्देश्य प्रयोग छ होइन, त्यसले कोदो पनि प्रयोग गर्न सक्नुहुन्छ, त्यसमा चाहिँ अरू धान गहुँ अरू जौहरू पनि चुट्न सक्नुहुन्छ। त्यो चाहिँ थ्रेसर मेसिन प्रयोग गर्न सकिन्छ। थ्रेसरमा सानो किसानको लागि मैले पेडल अपरेटर भने त्यसलाई अलिकति मोडिफाइड प्रयोग गर्नुहुन्छ भने इलेक्ट्रिकल अपरेटर थ्रेसर प्रयोग गर्नुहोस्। त्यस्तै चाहिँ बहु चाहिँ मल्टिक्रप थ्रेसर भन्छौँ, त्यो नेपालमा चाहिँ भोलि पेट्रोल मोडल छ र त्यसलाई चाहिँ अलिकति अहिले चाहिँ इलेक्ट्रिकल मोडल पनि बनाइएको पनि छ र बनाउन पनि सकिन्छ। कति ठाउँमा चाहिँ तपाईँको इन्जिन बिग्रेको छ भने अब तपाईँले मोटरले चाहिँ रिप्लेस गर्नुहोस्, त्यो मोडलको पाइन्छ। ती थ्रेसरहरू मेसिन प्रयोग गरेर चाहिँ हामी चाहिँ थ्रेसिङ गरेर चुरुन्तै हामी त्यसले सफा गरेर दिन्छ तपाईँको धानलाई एकैचोटि। तपाईँलाई धेरै कामहरू बीचमा जुन हामीले पहिले गर्ने विभिन्न कामहरूलाई अहिले एकैचोटि चाहिँ काम हुनसक्छ। यस्ता आधुनिक प्रविधिहरू चाहिँ अवलम्बन गर्न आवश्यक देखिन्छ।
10: कुराकानीमा हुनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। तपाईँले खास गरी रिपर त्यसमा पनि अझै ठूलो रिपर अनि थ्रेसर यी मिसिनहरूको चाहिँ बहुउपयोगिताको चाहिँ विषय चर्चा गर्नुभयो। खास गरी अहिले पनि अब तराई मधेसको क्षेत्र पूर्ण रूपमा चाहिँ रोपाई सम्पन्न भइसकेको अवस्था छैन, भलै अन्तिम अन्तिम चरणमा छ। राइस प्लान्टर भनेर त्यो धान रोप्ने मेसिनको चाहिँ बढी चर्चा गर्ने गरिन्छ, यसलाई अझै सहज रूपमा बुझ्दाखेरि विशेषताहरू त्यसमा चाहिँ के हुन्छन् र किसानले आउँदा दिनमा चाहिँ प्रयोग गर्नलाई सहज छ है भन्ने जान्न सकिन्छ।
9: राइस ट्रान्सप्लान्टर मेसिन चाहिँ जुन अब सुन्दाखेरि सजिलो पनि लाग्छ, त्यसको व्यवस्थापकीय पक्षहरू केही चाहिँ जटिलता पनि छन् होइन। एउटा सुरुमा जटिलता भनेको चाहिँ लागतै भयो। हामी ठूलो मेसिन प्रयोग गर्छौँ भने चाहिँ ठूलो मेसिन चाहिँ कम्तीमा हाम्रो 18-20 लाख पर्ने भयो, त्यो नेपाली किसानलाई गाह्रो भयो। अर्को ट्रान्सप्लान्टर भनेको चाहिँ हाम्रो 4 लाखको वाकिङ बियन, त्यसमा हाइड्रोलिक सिस्टम सबै कन्ट्रोल सिस्टम हुन्छ, एकदम राम्रो छ। तर त्यही मान्छे चाहिँ सँगसँगै खेतको चाहिँ मेसिनको पछाडि पछाडि हिँड्नुपर्ने झन्झट हुन्छ र इफिसियन्सी कम हुन्छ, किनभने त्यसमा चाहिँ हामीले चाहिँ एक्स्ट्रा ब्याडहरू धेरै राख्न सक्दैनौँ, त्यसकारण चाहिँ एउटा चाहिँ हेल्पर मान्छे पनि चाहियो। र चाहिँ मेसिन चाहिँ हाम्रो अर्को भनेको त्यो मेसिनको लागि हामी चाहिँ परम्परागत ब्याडबाट नहुने यसलाई आधुनिक टाइपको म्याट टाइपको नर्सरी चाहिँ चाहिने भएको हुनाले त्यसको सम्बन्धी यसलाई कम्प्लिट प्याकेज हाम्रा धेरै चाहिँ जस्तो कृषिका जुन प्रसारमा रहेका विभिन्न चाहिँ परियोजना अथवा विभिन्न कार्यालयहरूले चाहिँ प्रविधि त दिनुभयो, तर चाहिँ मेसिन पुग्दैमा त्यो प्रविधि पुगेको हुँदैन, त्यो मेसिन पुगेको प्रविधि पुगेको होइन, त्यसमा सम्पूर्ण रूपमा जानकार हुनुहुन्न होइन। यसमा चाहिँ त्यो मेसिन सँगसँगै आउने चाहिँ हाम्रो म्याट त्यो नर्सरी कसरी व्यवस्थापन गर्ने हो, त्यो मेसिनले चाहिँ कसरी अपरेट गर्छ, केही त्यसमा पार्ट्सहरूको कुराहरू होला होइन, त्यसपछि त्यो मेसिन चाहिँ ठाउँ कस्तो ठाउँमा पुग्छ, त्यसलाई चाहिँ त्यसको सञ्चालन कसरी हुन्छ। हामीले के सोचिरहेका छौँ भने त्यस्ता ठुला ठुला मेसिनहरू चाहिँ जस्ता चाहिँ 4 पाङ्ग्रे ठुलो मेसिन अथवा चाहिँ सानो चाहिँ 2 पाङ्ग्राको चाहिँ वाकिङ बिहाइन्ड टाइपको मेसिनहरू प्रयोग गर्दाखेरि त्यो चाहिँ सकेसम्म एउटा कम्पनी मोडलमा अथवा इन्टरप्राइज भन्छौँ अङ्ग्रेजीमा त्यो व्यवसायले राखेर त्यो मेसिन त्यो ब्याड पनि नर्सरी तयार गर्ने उसँग चाहिँ आफ्नो चाहिँ दक्ष जनशक्ति हुन्छ, उसलाई त्यो बारेमा थाहा हुन्छ नर्सरी कसरी तयार गर्ने, उसले नै नर्सरी राख्ने, उसैसँगै मेसिन हुन्छ, उसैसँग अपरेटर हुन्छ, किसानसँग चाहिँ डिमान्ड कलेक्सन गर्ने होइन, मेरो खेत यति छ मलाई यो जातको धान लगाउनु पर्यो, यो मितिमा सम्भावित मिति हुन्छ भनिसकेपछि त्यो चाहिँ कम्पनीले लिइसकेपछि यो झन्झटबाट मुक्त भयो। कम्पनीले आफ्नो चाहिँ फुल फ्लेजमा काम पायो होइन, त्यो गाउँभरिको अथवा चाहिँ टोलभरिको चाहिँ आफ्नो डिमान्ड कति छ त्यो अनुसार उसले प्लान गर्न पायो। यो नर्सरी राख्ने सन्दर्भमा अब कति ठाउँमा चाहिँ आजभन्दा 10 वर्ष अगाडि नै मेसिन र त्यो ब्याड तयार गर्ने फेरि मेसिन पाइन्छ, त्यो मेसिन पनि ल्याएर दिएको देखियो कि, त्यो प्रविधि मेसिन ल्याएर दियो तर प्रविधि दिएर हिँड्छ कि, त्यो मेसिन चाहिँ 1 वर्ष पनि नचलिकन किसानको लगानी चाहिँ कहीँ सहकारी संस्थाहरूको लगानी चाहिँ डम्पिङ भएर बसेको अवस्था देखिन्छ, किनभने त्योसँग मेसिनसँग चाहिँ उहाँहरूलाई पर्फेक्ट ज्ञान दिएन, त्यो मेसिनका चाहिँ पार्ट पूर्जाहरूको भोलि चाहिँ सहज आपूर्ति हामी गरिएन। हाम्रो चाहिँ सबै किसिमको एउटा नेटवर्कबाट चाहिँ एउटा चाहिँ श्रृङ्खला भन्छौँ, त्यो चाहिँ सबैको चाहिँ सामेल हुनुपर्छ, जस्तो सप्लायरले पनि मेसिन ल्याउने त्यसका भोलिका रिपेयर मेन्टेनेन्सका चाहिँ पनि सुनिश्चित गर्नुपर्छ, त्यस्तै बिउ पनि किसानहरूले पाउनुपर्छ होइन, त्यसपछि रोप्ने चाहिँ हाम्रो चाहिँ त्यहाँसम्म पुर्याउने बाटोघाटो यी सबै कुराहरू मिल्नुपर्छ। सबै कुरा जिम्मेवारी एउटा किसानले लिन थाल्यो भने किसान अल्म लिन्छ, त्यसकारण यो चाहिँ सबैले चाहिँ आफ्नो आफ्नो जिम्मेवारी रोल बाँड्नु पर्यो, सप्लायरले दिनुपर्ने सुविधा उसले चाहिँ त्यो मेसिनसँग रिलेटेड कुराहरू उसले पुर्याइदिनु पर्यो, त्यस्तै चाहिँ उत्पादनसँग जोडिएका अरू चाहिँ राज्यले दिनुपर्ने इनपुटहरू राज्यले दिनु पर्यो, त्यस्तै त्योसँग उत्पादित भइसकेपछि त्यसलाई चाहिँ कहाँ सेल गर्ने ती कुराहरू सबै कुरा चाहिँ समष्टिगत रूपमा हाम्रो प्रणाली तयार हुन आवश्यक छ। होइन भने विदेशमा चाहिँ हाम्रो चाहिँ दशौं हेक्टर जमिनहरू दुईजना चाहिँ किसानले ह्यान्डल गर्न सक्छ भने त्यहाँको दुईजनाले चाहिँ सबै गरेको होइन नि त, त्यहाँ त सिस्टमले काम गरे हो नि त। हामी त सिस्टम त्यो प्रणाली विकास गर्न आवश्यक छ। उसले चाहिँ भनेको बेलामा चाहिँ मल पाउँछ, भनेको बेलामा चाहिँ उसले बिउ पाउँछ, भनेको बेलामा मेसिन पाउँछ, भनेको बेला मेसिनको सर्भिसिङ हुन्छ, सबै कुरा चाहिँ सिस्टममा छ। हामी कहाँ चाहिँ कमी रहेको भनेको यो सिस्टमको विकास नभएर एकजना कसैले आँट गर्नुहुन्छ भने उहाँ कहाँ अल्मलिनुहुन्छ भने सबै कुरा एक्लै गर्न खोज्दाखेरि उहाँ अल्मलिनुहुन्छ, उहाँलाई सपोर्टिङ छैन। त्यस कारण यो सपोर्टिङको विकास गर्न सक्यो भने नेपालको कृषि अलिकति सुदृढ हुन्छ होला
10: भनेको भोलिका दिनमा चाहिँ त्यो ठाउँको तपाईँले भने जस्तै आशा गर्न सकिन्छ। तर हामी अहिले नै कुरा जोड्ने हो भने अघि तपाईँले ट्र्याक्टरका त्यसै गरी पावर टिलरको चाहिँ प्रयोगका चाहिँ कुराहरू जोड्नुभयो। किसानलाई मलाई फाइदा छ, मलाई सुविधा छ भनेर एउटा किसानले कसरी बुझ्ने त?
9: होइन, अब किसानले चाहिँ हामी कहाँ जस्तो विभिन्न किसानहरू आउनुहुन्छ, कोही व्यवसाय गर्ने उद्देश्यले आउनुहुन्छ, सबभन्दा पहिले हामीले चाहिँ उहाँको प्रब्लम के रहेछ, उहाँको जग्गा के रहेछ, कुन खेती गर्दै हुनुहुन्छ, कस्तो ठाउँमा गर्दै हुनुहुन्छ, त्यो सोधेर मात्रै उहाँलाई हामी सजेस्ट गर्छौँ। त्यसकारण चाहिँ कति किसानहरू चाहिँ अब मेसिन किन्ने भन्दैमा आफूलाई अनुपयुक्त मेसिनहरू किन्नुहुन्छ। मेसिनले चाहिँ त्यो चाहिँ जन उसको चाहिँ उद्देश्य अनुसार काम गर्नको लागि उसलाई त्यसको माटो, भूगोल, त्यसको साइज, क्यापासिटी सबै कुरा मिल्नु पर्थ्यो नि त। त्यसकारण चाहिँ किसानले आफ्नो चाहिँ आफ्नो लगानी गर्ने क्षमता, आफ्नो चाहिँ जमिनको अवस्था, आफ्नो फार्मको साइजको अनुसार चाहिँ मेसिन छनौट गर्नु पर्यो। यदि तपाईँको सानो चाहिँ जग्गा छ भने तपाईँले ठुलो ट्र्याक्टरमा तपाईँले 15-20 लाख लगानी गर्नुभयो भने त्यो लगानी उठाउन तपाईँलाई गाह्रो पर्छ। ऋण लिएर गर्नुहुन्छ, तपाईँ ऋण तिर्नै सक्नुहुन्न। त्यसकारण चाहिँ तपाईँले चाहिँ सानो जग्गा छ भने भाडामा प्रयोग गर्नुहोस्। होइन, कृषि औजार उपकरण प्रयोग गर्ने तर चाहिँ हामी भाडामा प्रयोग गर्नु पर्यो। आफूसँग सानो जग्गा छ र आफ्नो चाहिँ अहिले ऋण नलिकन अथवा ऋण लिएर पनि त्यसलाई चाहिँ समयमा किस्ता चुक्ता गर्न सक्नुहुन्छ भने आफूलाई उपयुक्त हो भने मिनी ट्र्याक्टर अथवा पावर टिलर अथवा मिनी टिलर किन्नु पर्यो। र त्यसपछि तपाईँले त्यो चाहिँ आफूलाई पुग्ने त्यसभित्र पनि फेरि साइज हुन्छ। होइन, तपाईँले चाहिँ ठुलो मेसिन चलाउन सक्नुहुन्न, 9 HP चलाउन सक्नुहुन्न, तपाईँले 7 HP 5.5 HP चाहिँ ट्र्याक्टर किन्न सक्नुहुन्छ। त्यसकारण चाहिँ आफूले मिलाउनु पर्यो। र त्यो किसानलाई फाइदा हुने कुरा चाहिँ तपाईँले कति जग्गा गर्दै हुनुहुन्छ, त्यसमा मैले ज्यामी कति प्रयोग गर्थेँ, ट्र्याक्टरले प्रयोग गर्दाखेरि मेरो प्रति घण्टा कति खर्च हुन्छ, ट्र्याक्टरमा मेरो प्रति घण्टा चाहिँ अब सानो ट्र्याक्टर हो भने 1 L अथवा 700 ML खर्च हुन्छ, त्यो सबै हिसाब किताब किसानले आफै निकाल्न सक्नुहुन्छ। त्यसकारण चाहिँ पक्कै पनि हाम्रो परम्परागत तरिकाले मान्छेले अथवा गोरु लगाएर जोतेर बाली लगाउनुभन्दा चाहिँ ट्र्याक्टर र पावर टिलर मिनी टिलर यस्ता औजार उपकरणले हामी चाहिँ जग्गा तयारी गर्दा र त्यससँग जोडिने विभिन्न एट्याचमेन्ट औजार उपकरणले रोप्ने, छर्ने, गोड्ने यी कामहरू गर्दाखेरि पक्कै पनि लागत घट्छ। यसमा कुनै शंका गर्नुपर्ने आवश्यकता छैन, तर यसलाई चाहिँ सुदृढ तरिकाले चाहिँ म्यानेज चाहिँ गर्नुपर्ने हुन्छ। तपाईँको चाहिँ कहिले अनुपयुक्त लगानीले तपाईँलाई अनावश्यक ऋणभार थप्न सक्छ, अनुपयुक्त मेसिनले तपाईँको काम नपाउन सक्छ। होइन, त्यसकारण ती उपयुक्त मेसिनहरू चाहिँ प्रयोग गर्ने, सकेसम्म चाहिँ हामीले चाहिँ सकेसम्म गभर्मेन्टको हिसाबले भन्दाखेरि चाहिँ समुदायमा मिलेर गर्नुभयो भने, कृषक समूह अथवा सहकारीबाट गर्नुभयो भने त्यस मेसिनको चाहिँ बहुउपयोग हुन्छ, धेरैजनाले सुविधा पाउनुहुन्छ, लागत चाहिँ एउटै लागतबाट धेरैजनाले सुविधा पाउनुहुन्छ। तर त्यसमा देखेको समस्या के भन्दाखेरि चाहिँ ओनरसिप चाहिँ सामूहिक भयो, त्यो हुँदाखेरि त्यसको मेन्टेनेन्स गर्ने सिस्टम चाहिँ भएको छैन। त्यसलाई मेन्टेनेन्स गर्ने र प्रोपर सञ्चालन गर्ने चाहिँ हामीले चाहिँ त्यसलाई म्यानेज गर्न सक्यौँ भने त्यो पद्धतिबाट चाहिँ कृषि यान्त्रीकरण गर्दाखेरि धेरै किसानले चाहिँ यान्त्रीकरणबाट चाहिँ फाइदा पाउन सक्नुहुन्छ।
10: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। खेतीमा यन्त्र उपकरण को बढ़दो प्रयोग आईपर्ने समस्या र समाधान का उपाय बारे नार्क को राष्ट्रीय कृषि इंजीनियरिंग अनुसंधान केन्द्र का वैज्ञानिक गंगाराम भण्डारीसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
11: हेलो पिंकी,
12: बोल दिन।
11: एलईडी टीवी किन नजाने?
12: जान्न।
11: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
12: जान्न।
11: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
12: जान्न।
11: किन?
12: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
11: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि छ पर्यो नि?
12: पाइने भएर त जान लाग्यो नि।
11: हो र, कहाँ
12: भन्दिन के?
11: सत्य भन्दिनौ।
12: आई लभ यु पिंकुली भनेको।
11: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
12: बन्जार इलेक्ट्रोनिक घोराई दाङ
11: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
12: बन्जार इलेक्ट्रोनिक घोराई दाङ
11: फोन नम्बर
12: 082-562-452
11: पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
13: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
11: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
10: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले खेतीमा यन्त्र उपकरणको बढ़दो प्रयोग आइपर्ने समस्या र समाधानका उपायबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग कुराकानी गरिरहेका छौं। किसान माझ प्रविधिको पहुँच सँगसँगै अनुदानको अवस्था के छ?
9: अब यो यसमा अलिकति चाहिँ विवादको विषय रहिरहन्छ। अनुदान दियो अथवा अनुदान अब चाहिँ पहुँच भएकाले पाए सबै किसानलाई पुगेन भन्ने कुरा, अब राज्यले कुनै आफ्नो साधन स्रोतबाट चाहिँ दिने कुरा हो भन्दा मैले त के देखेको छु भन्दाखेरि, हामीले भन्सार बिन्दुमै जुन चाहिँ हामीले भन्सार छुट गरेर दियो भने राज्यले ठूलो चाहिँ कृषि यन्त्र उपकरणमा चाहिँ राज्यले ठूलो योगदान दिएको होइन, त्यहाँ चाहिँ सहुलियत दिएको हो नि त। अब त्यसपछि चाहिँ भन्सार छुट गरेर आएको कृषि औजारमा फेरि किसानलाई चाहिँ अलिकति हामी चाहिँ यो प्रविधि प्रबन्धन गर्नलाई फेरि चाहिँ हाम्रो चाहिँ 50% लिएर 85% अनुदानका कार्यक्रम मार्फत चाहिँ औजार उपकरण दिएका छौँ। अब यसरी चाहिँ अनुदान दिँदाखेरि सबैको पहुँच त हामी सबै किसानलाई चाहिँ पुर्याउन सक्दैनौँ, यसमा चाहिँ पक्कै पनि गुनासो रहन्छ, पाउनेले चाहिँ र नपाउनेको बीचमा चाहिँ गुनासो रहन्छ। अब हामीले चाहिँ त्यो विषयतिर जानुभन्दा पनि अब किसानलाई प्रविधि बजारमा छ कि छैन भन्ने कुरामा चाहिँ अब कति औजार उपकरणहरू चाहिँ उपयुक्त औजार अनुपयुक्त औजार पनि अब व्यापारी साथीहरूले आफ्नो ल्याइसकेपछि किसानलाई भिडाउने चलन पनि छ। एउटा मेसिनको चाहिँ हेर्दै थिएँ, एकजना व्यवसायीले एकदम यो मेसिन चाहिँ नकिन्नु होला, यो मेसिन चाहिँ हामीले चाहिँ 50-60 बिक्री गर्यो तर पर्फर्मेन्स राम्रो छैन, पछि सुधार आएपछि मात्रै किन्नु होला भनेर भन्नुभएको थियो। एकदम राम्रो चाहिँ उहाँले नेपाली किसानलाई यसरी चाहिँ मर्कामा पार्नु हुँदैन, हामीले प्रविधि चाहिँ कुन पर्फेक्ट छ त्यो मेसिन ठिक छ त्यसलाई चाहिँ हामी प्रबन्धन गर्ने हो। अब पहुँचको कुरा गर्दाखेरि चाहिँ अब अहिले चाहिँ कृषि मेसिनेरीका चाहिँ विभिन्न व्यवसाय साथीहरूले आफ्ना डिलरहरू विभिन्न जिल्लामा एउटा जिल्लामा सुगम जिल्लामा त लगभग 3-4 पसलहरू भेटिन्छन् भनेपछि मेसिन औजार त्यहाँ पुगेको छ। किसानको चाहिँ अब आर्थिक अवस्था हाम्रो नेपाली किसानको आर्थिक अवस्था अलिकति चाहिँ सुधार हुन अझै बाँकी रहेको हुनाले ती महँगा मेसिनहरूमा पहुँच चाहिँ अझै पुगिरहेको छैन। यही पहुँच पुर्याउनलाई राज्यले चाहिँ जुन अनुदानका कार्यक्रमहरू ल्याएको छ होइन, यी कार्यक्रम रह्यो भने कोही चाहिँ आफ्नो चाहिँ आफ्नै चाहिँ पैसाले किन्छु भन्नेको लागि चाहिँ नेपालमा चाहिँ प्रविधि मेसिनहरू चाहिँ आइपुगेको अवस्था छ होइन। हाम्रो चाहिँ भूगोल सुहाउँदो हामी चाहिँ पहाड़को लागि चल्ने चाहिँ साना औजार उपकरण, तराईको लागि तराईमा चल्ने ठूला उपकरणहरू पनि छन् र चाहिँ हामी अझ चाहिँ विदेशमा जस्तो चाहिँ ठूला औजार उपकरण गर्नको लागि हाम्रो चाहिँ जग्गाहरूलाई चाहिँ अलिकति मिलाउनु पर्ने हुन्छ। जग्गा मिलायो भने हामी चाहिँ 100 HP भन्दा ठूला मेसिन ट्र्याक्टरहरू चलाएर त्यसबाट चाहिँ ठूल्ठूला कामहरू चाहिँ गर्न सक्छौँ। ती चाहिँ अब किसान लेभलमा हुँदैनन्, ती चाहिँ अलिकति फर्म लेभलमा हाम्रो इन्टरप्राइज लेभलमा चाहिँ हुन्छन् होला। किसानलाई प्रविधिको पहुँच छ तर किसानको आफ्नो आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्यहाँसम्म पुग्न नसकेको अवस्था चाहिँ विडम्बना छ।
10: तपाईँले भने जस्तै प्रविधिहरू छन्, किसानले पहुँच गर्ने क्षमता चाहिँ उसको सामूहिकता उसको चाहिँ व्यक्तिगत कुरा लगायत किसानको चाहिँ आर्थिक अवस्थाको पाटोमा पनि रह्यो, समूह सहकारी मार्फत चाहिँ काम गर्दा त्यसमा पहुँच अलि सहज रूपमा पुग्ला, व्यक्तिगत रूपमा काम गर्दा अलिकति गाह्रो होला भन्ने तपाईँले चाहिँ कुरा राख्नुभयो। हाते ट्र्याक्टर पावर टिलर लगायत कृषि औजार सबै किसानको चाहिँ पहुँचमा पुर्याउन काम भइरहेका छन् तपाईँले भने अनुसार चाहिँ। अब त्यो उपकरणहरू त भए प्रयोगमा पनि कतिपय आएका छन्, भोलि किसानले प्रयोग पनि गर्नुहोला, हैरानी चाहिँ त्यति बेला हुन्छ जब खेतमा पुगेपछि काम गर्ने बेला चाहिँ बिग्रेर थन्क्याउनु पर्छ। यो कति समस्या कति चुनौतीको पाटो हो त?
9: एकदमै, यो चाहिँ अब मेसिन औजारको यो त अब प्राविधिक विषय हो, त्यसमा चाहिँ समस्या रहिरहन्छ। म आफै पनि अस्ति पाँचकालमा काम गर्दै थिएँ, मसँग अपरेटर साथीहरू पनि हुनुहुन्थ्यो, म आफै पनि थिएँ। तर चाहिँ मेरो खेतमा गर्दा गर्दै मेरो चाहिँ नट एउटा खुस्कियो, पानी हिलोमा हरायो। मलाई त्यतिखेर तत्कालै समस्या भयो, हामीसँग चाहिँ गाडी थियो, हामीसँग अरू अल्टरनेटिभ चाहिँ हामीसँग 12 नम्बरको नट चाहिँ हामीलाई थियो, अल्टरनेटिभ काम गर्यो। तर किसानले त्यहाँसम्म सोच्नु त हुँदैन, काम गर्दा गर्दै एउटा नट फस्किन्छ अथवा केही भाँचिन्छ होइन, त्यो गर्दाखेरि समस्या आउँछ। अब यो समस्याको लागि किसान चाहिँ अलिकति ट्रेन हुनुहुन्छ, अभ्यस्त हुनुहुन्छ भने मलाई मेरो चाहिँ समग्रमा चाहिँ तत्कालै बिग्रिन सक्ने मेरा पार्ट्सहरू यी हुन्, यी पार्ट्स मैले झगडा राख्नुपर्छ भनेर उहाँहरूले झगडा राख्नुहुन्छ। कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसलभन्दा टाढा हुन्छ, बिग्रेर यतिकै तुरन्तै पसल पुग्न सकिन्न, त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ झगडा पार्ट पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो। जो चाहिँ अनुभवी हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो बिग्रिरहने पार्ट्सहरू यो हो, मलाई चाहिरहने हराइरहने पार्ट्स यो भनेर चाहिँ उहाँले राख्नु पर्यो। त्यसबाहेक चाहिँ अब खेतमै गएपछि हामी तत्काल केही सानातिना चाहिँ हामी मर्मसम्हारहरू गर्न सक्ने सिप हासिल गर्नु पर्यो। हाम्रो अपरेटर साथीहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ हामी दक्ष बनायो भने हामीलाई अलिकति किफायती, नभए होइन भने त्यो मेसिन बोकेर चाहिँ सदरमुकाम होला अथवा चाहिँ आफ्नो चाहिँ बजार मर्मत केन्द्रसम्म पुर्याउनु पर्यो। त्यता काम पनि हामीले डिस्टर्ब भयो भने चाहिँ त्यहाँ पुर्याउँदा मर्मत गर्दा हाम्रो अलिक खर्च बढ्ने हुन्छ। त्यसकारण चाहिँ मेसिन सँगसँगै हामीले चाहिँ मर्मत सम्हारको पनि हामी चाहिँ पार्ट सँगसँगै जोड्नुपर्छ। अब त्यसको लागि चाहिँ भन्न चाहेको चाहिँ यो अनुदानको कार्यक्रम सञ्चालन गर्दाखेरि हाफ डे वान डे अथवा कति डे हुन्छ त्यसको चाहिँ तालिम सञ्चाल दिनुपर्छ भन्ने कुरा चाहिँ राखिरहेको अवस्था पनि छ। तथापि ती चाहिँ व्यवहारमा चाहिँ अलिक कारण हुन नसक्ने, किसानको पनि समय नमिल्ने अथवा चाहिँ व्यवसाय साथीहरूले कसरी डेलिभरी गर्नुभयो त्यसमा चाहिँ केही कमी कमजोरी होला।

0: सक्नुहुन्छ, त्यो मेसिन चलाउँ चलाउँदै उहाँ चाहिँ त्यो मेसिनसँगै आफू दुर्घटना पर्न सक्नुहुन्छ, मानवीय चाहिँ जोखिम पनि छ भने चाहिँ यान्त्रिक जोखिम पनि छ। त्यसकारण चाहिँ यो यन्त्र उपकरण भनेको अलिकति मेकानिकल चाहिँ प्रणाली हो, यसलाई बुझ्नु पर्यो, त्यसलाई सञ्चालन गर्ने चाहिँ प्रक्रियाहरू बुझ्नु पर्यो, त्यसलाई नियमित भरभर सम्भारका चाहिँ बारेमा चाहिँ ज्ञान हुनु पर्यो। त्यसो भयो भने चाहिँ आगामी दिनमा चाहिँ अलिक सहज होला। हुन त हामी अहिलेको अवस्था चाहिँ भोलि पाँच वर्ष पछाडि हेर्दाखेरि त स्थानीय लेभलमा भने चाहिँ नलेज सेयरिङ हुन्छ नि त, जुन चाहिँ एकजना अपरेटर अथवा किसानले सिकेको कुरा त आफ्नो चाहिँ परिवार अथवा छिमेकीले बताउनुहुन्छ, भोलिको दिनमा त अलिक सहज होला। तर अहिलेको तत्कालको अवस्थामा हामीले विभिन्न संस्थाहरूले चाहिँ हामीले चाहिँ यस्ता तालिमहरू आयोजना गरेर उहाँलाई चाहिँ सुशिक्षित गर्ने अथवा चाहिँ उहाँलाई चाहिँ तालिम प्राप्त गराएर मात्रै मेसिन औजार उपकरण चलाउन दियो भने चाहिँ मेसिनको पनि चाहिँ प्रयोग राम्रोसँग हुन्छ होला र उहाँहरूलाई पनि लागत अलिकति कम लाग्ला, झन्झट कम होला।
1: तपाईँ आफै राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रको वैज्ञानिक पनि हुनुहुन्छ, केन्द्र आफैले त्यसरी चाहिँ सुशोषित गर्ने आवश्यक पर्दा चाहिँ मर्मत गर्ने गरी किसानलाई तालिम दिएको छ अथवा त्यस्ता सिपमूलक तालिमका चाहिँ कार्यक्रम प्रवाह भएका छन्?
0: पक्कै पनि अब राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र कमलटार, त्यस्तै हाम्रो चाहिँ कृषि औजार अनुसन्धान केन्द्र चाहिँ रानीघाट वीरगंज, र हाम्रो चाहिँ कृषि यन्त्र परीक्षण अनुसन्धान केन्द्र हाम्रो चाहिँ सरलाई नवलपुरमा हाम्रा चाहिँ तीनवटा चाहिँ हाम्रा कृषि इन्जिनियरिङसँग रिलेटेड संस्था छन् भने चाहिँ हाम्रो चाहिँ प्रादेशिक अफिसहरूमा पनि हाम्रा कृषि इन्जिनियर साथीहरू हुनुहुन्छ, त्यहाँबाट पनि हाम्रो चाहिँ प्राविधिक सेवाहरू पाइरहेका छौँ। र हामीले चाहिँ जस्तो तराई क्षेत्रको लागि चाहिँ रानीघाटबाट विभिन्न कृषि औजार उपकरणमा चाहिँ विभिन्न तालिमहरू भिजिटरहरू उहाँहरूलाई रेजिस्ट्रेसन गर्ने प्रक्रिया भइरहेको छ। अब हामी यी तीनवटा अफिस अथवा चाहिँ नार्का चाहिँ हाम्रो प्रादेशिक अफिसहरूले पुर्याउने सेवाले चाहिँ सम्पूर्ण किसानहरूलाई पुग्दैन होला, र हामीले चाहिँ अब सबैको पहुँच होस् भनेर चाहिँ विगत चाहिँ हामी 2076 सालदेखि चाहिँ हामीले आवश्यक तालिमहरू सञ्चालन गर्दै आयौँ। ती तालिममा चाहिँ हामी देशैभरिका चाहिँ हाम्रो पहाड़को लागि छुट्टै र तराईको लागि छुट्टै हामीले तालिम गऱ्यौं, र त्यसमा चाहिँ सबै जिल्लाको चाहिँ प्रतिनिधित्व होस् भनेर गोर्खापत्रमा सूचना प्रकाशित गरेर सबैको पहुँच पुर्याउने किसिमले समानुपातिक हिसाबले चाहिँ हामीले उहाँलाई हाम्रा चाहिँ कुनै बेला चाहिँ कमलटारमा राखेर कुनै बेला तराईका हाम्रो स्टेसनहरूमा राखेर तालिम दियौं। ती तालिम चाहिँ हामीले चाहिँ अलिक विशेष स्वीकृत तालिम दियौं, किनभने उहाँहरूले त्यो तालिम सिकेर चाहिँ आफ्नो स्तर स्थानमा आफ्नो स्थानीय निकाय अथवा आफ्नो गाउँघरमा गएर चाहिँ अरूलाई सिकाउनु हुनेछ भन्ने, किनभने सबै किसान त हामीसँग पहुँचमा आउन सक्नुहुन्न, त्यस तालिम दियौं। त्यो तालिमको चाहिँ पक्कै पनि उहाँहरूलाई चाहिँ अब फलदायी भएको छ, उहाँले चाहिँ ती मेसिन औजार उपकरण चाहिँ जसले चाहिँ अलिक फर्दर सिक्न चाहनु उहाँहरूलाई हामी पछि पनि हामीलाई उहाँलाई चाहिँ अलिकति वातावरण मिलाएर उहाँहरूलाई थप एक दुई महिनाको तालिम पनि उहाँले चाहिँ निजी स्तरसँग हामी सहकार्य गरेर उहाँहरूलाई त्यो सिप सिक्ने अवसर पनि प्रदान गर्यौँ भने कति किसानहरूलाई चाहिँ अहिले सिक्छु भन्दै पनि उहाँलाई त गएर ट्र्याक्टर खोलेको कसैले देखाउन सक्दैन, ट्र्याक्टरका भित्रका पार्ट पूर्जाहरू देखाउन सक्दैन, सर्भिसिङ के बताउने मान्छे हुँदैन, ती कुराहरू तालिमको दौरान चाहिँ उहाँहरूलाई चाहिँ औजार उपकरणका चाहिँ बेसिक प्रिन्सिपलहरू, त्यसका चाहिँ इन्जिन सञ्चालनका कार्यप्रणालीहरू, विभिन्न नव चाहिँ हाम्रो चाहिँ आएका चाहिँ प्रविधिहरू होइन, हाम्रो चाहिँ खेती प्रणालीमा नयाँ नयाँ प्रविधिहरू चाहिँ हामी यो यन्त्र उपकरणसँग मात्रै नजोडिएर हामी चाहिँ सिँचाइका प्रविधिहरू होला, पोस्ट हार्भेस्टका प्रविधि होला, होइन विभिन्न प्रशोधनका प्रविधि होला, त्यस्तै वाटर म्यानेजमेन्टका प्रविधि होला, विभिन्न प्रविधिको बारेमा नै उहाँहरूलाई जानकार गराएर उहाँहरूको आफ्नो व्यवसाय सुदृढलाई हामीले चाहिँ पहल गऱ्यौँ, चाहिँ अहिलेसम्म गरिरहेका छौँ र आगामी दिनमा चाहिँ अब गर्नेछौँ। तर यस वर्ष चाहिँ केही बजेटमा समस्या देखिएको छ, मन्त्रालयले केही समाधान भयो भने चाहिँ यो साल पनि हामी गर्छौँ। यस्ता मनोसम्भार तालिमहरू चाहिँ हामीले सञ्चालन चाहिँ विगतमा चाहिँ कन्टिन्यू गरिरहेका थियौँ भने यसैलाई अनुसरण गर्दै अहिले चाहिँ कृषि मेसिनरी व्यवसायी संघ त्यस्तै विभिन्न चाहिँ एनजिओ आइएनजिओ संस्थाहरूले पनि यी यसैलाई अनुसरण गर्दै तालिम आयोजना गरिरहनु भएको छ। त्यसबाट चाहिँ उत्पादित जनशक्ति चाहिँ कति चाहिँ हाम्रो चाहिँ कृषि कम्पनी अब चाहिँ मेसिनरी व्यवसायमा लाग्नु भएको छ भने कहिले रोजगारी पाउनु भएको छ भने कसैले चाहिँ आफ्नो चाहिँ व्यवसाय चाहिँ आफ्नो मर्मसम्भार व्यवसाय सञ्चालन गर्नु भएको छ, कतिले चाहिँ कस्टम हायरिङ पनि गरिरहनु भएको छ। मैले अघि पनि जोड्न खोजेको के थियो भन्दाखेरि नेपालको कृषिमा चाहिँ यान्त्रिकरणमा पहुँच पुर्याउनको लागि कस्टम हायरिङ जसलाई चाहिँ नेपालीमा चाहिँ कृषि औजार उपकरण भाडामा लिने दिने चाहिँ व्यवसाय भनिन्छ, त्यो चाहिँ भाडामा लिने दिने जस्तो चाहिँ अरू व्यवसायमा पनि त भाडा दिने चलन चल्छ होइन, जस्तो डोजरहरू चाहिँ विभिन्न स्क्राइटरहरू चाहिँ मेसिनहरू ठुला मेसिनहरू पनि भाडामै चलिरहेको हुन्छन्, त्यसबाट त सुविधा पाइरहेको हुन्छ हाम्रा विभिन्न कन्ट्राक्टर साथीहरूले भने चाहिँ त्यस्तै कृषकहरूले पनि यो भाडामा दिने चाहिँ सेवा केन्द्र भयो भने किसानले प्रविधिसँग पहुँच सजिलै बढ्छ, थोरै लगानीमा धेरै किसानहरूको पहुँच स्थापित हुन्छ।
1: तपाईँले भने जस्तै तत्कालै बिग्रियो तत्कालै मर्मतको सुविधा त्यहाँनिर किसानले चाहिँ नपाउन सक्छ, अलि केही गर्दाखेरि सहजताको अवस्था बन्न सक्ला अथवा त्यस्ता केही ससाना पूर्व तयारी हुन सक्लान्?
0: होइन, मेसिनको लागि चाहिँ अब ठूलो मेसिन इन्टरनल पार्ट अलिक चाहिँ धेरै चाहिँ अब बिग्रियो अवस्था

0: हामी वर्कसपमा लानै पर्छ, हामी चाहिँ लेफ्ट मेसिनबाट बनाउनु पर्ने अवस्था हुन सक्छ होइन। र सानातिनोको लागि चाहिँ हामी अपरेटर र मेकानिक त फरक विषय हुन् होइन। अपरेटर भनेको मेसिन चलाउने मान्छे हो भने मेकानिक भनेको त्यसको इन्जिनलाई चाहिँ अथवा त्यसका त्यो मेसिनसँग रिलेटेड चाहिँ बनाउने मान्छे हो। हामीले चाहिँ जुन दुर्गम ठाउँको चाहिँ अपरेटरलाई चाहिँ मेकानिकको बारेमा पनि थप ज्ञान दिनुपर्छ। त्यसकारण चाहिँ हामी यस्तो तालिम आयोजन गर्दाखेरि चाहिँ त्यो चाहिँ एउटा त्यो मोडल गर्नुपर्छ। सुरुमा चाहिँ हामी इन्जिन सम्बन्धी जानकारी दिने, त्यसपछि सञ्चालन सम्बन्धी तालिम दियो भने चाहिँ उहाँहरूले स्थानीय स्तरमा सानातिना पार्ट्स राखेर आउने समस्याहरूको समाधान गर्नुहुन्छ। कति त साना साना समस्या परिरहेको हुन्छन् कि, ती समस्याहरू त्यही खेतमै समाधान हुन सक्छन्। त्यसको चाहिँ ज्ञान नहुँदाखेरि त्यसलाई हामी ठूलो समस्या मानेर हामी चाहिँ वर्कसपमा लगिरहेको अवस्था छ। त्यसकारण चाहिँ अब स्थानीय निकायले आफूले जति चाहिँ उहाँले कृषि यान्त्रिकरणका चाहिँ कार्यक्रम राख्नुहुन्छ, 1.5 करोड 2 करोडका चाहिँ मेसिनहरू बाँड्नुहुन्छ भने त्यो सँगसँगै चाहिँ उहाँहरूले चाहिँ 1-5 दिने हुनसक्छ अथवा चाहिँ 7 दिन हुनसक्छ अथवा 3 दिने हुन्छ चाहिँ त्यो मेसिन औजार सञ्चालन सम्बन्धी चाहिँ तालिम आयोजन गर्नुहोस्। त्यो गर्दाखेरि स्थानीय स्तरमै गाउँ टोलमै चाहिँ मेकानिक बन्ने अवस्था हुनसक्छ। स्थानीय चाहिँ हाम्रा चाहिँ अपरेटर साथीहरू पनि त्यहाँ अलिकति त्यो मेसिन सम्बन्धी ज्ञान प्राप्त हुन्छ, ज्ञान प्राप्त गरेर चलाउँदाखेरि मेसिनको आयु बढ्छ। र चाहिँ मर्मत सम्भारमा चाहिँ मेन चाहिँ हाम्रो किसानहरूलाई चाहिँ त्यो मेसिन चाहिँ किनभने नयाँ चिज हो, त्यसले कसरी समस्या आउँछ भने उहाँहरूलाई जो घरमा चाहिँ सिनियरबाट चाहिँ जुन पुर्खाबाट हामी ज्ञान लिन्थ्यौँ नि त्यो ज्ञान पनि छैन। एकदम नवीनतम प्रविधि भएको हुनाले त्यस सम्बन्धी चाहिँ अब म्यानुअल पढ्ने पनि बानी छैन होइन, त्यसमा के लेखिया हुन्छ। त्यसकारण चाहिँ नियमित मर्मत सम्भार हामी चाहिँ जस्तो चाहिँ अब डिजल इन्जिन चलाउँदैछौँ भने डिजल इन्जिनमा तेल सकिएपछि त्यसले हावा लिन्छ होइन, इयर लक हुन्छ, ती सामान्य समस्या त्यसलाई हामी चाहिँ निराकरण पहिले गर्न सक्थ्यौँ नि त। हामी चाहिँ तेल नसकै थपी थपी चलाएको हामीसँग चाहिँ इयर लकको समस्या हुँदैन थियो होइन। त्यस्तै पेट्रोल इन्जिनमा पनि हामी चाहिँ त्यो चाहिँ हिट हुनसक्छ, त्यसलाई चाहिँ हामी कसरी चलाउने, त्यसलाई चाहिँ त्यो हाम्रो चाहिँ कहाँ चाहिँ हाम्रो चाहिँ त्यसलाई कुलिङ गर्नको लागि चाहिँ सफा गर्नु पर्थ्यो होइन। त्यस्तै हामीले चाहिँ कति घन्टा चलाउने, सुरुमा कति घन्टा चलाउने, सुरुको मोबिल चाहिँ हामी चाहिँ फोहोर नहुँदै फेर्ने, पछि नियमित रूपमा चाहिँ मोबिल फेर्ने होइन। तेलको चाहिँ हामी पनि कति ठाउँमा चाहिँ हामी तेलको सुनिश्चितता गर्दैनौँ, खेतमा जान्छौँ तर चाहिँ हाम्रो तेल सकिन्छ किनभने हाम्रा ट्याङ्कीहरू चाहिँ 2.5 लिटर 3 लिटरका हाम्रा ट्याङ्कीहरू छन् होइन। त्यसकारण चाहिँ हामी चाहिँ त्यसलाई चाहिने इन्धनको पनि पहिले सुनिश्चितता गर्नु पर्यो। अब चाहिँ कहिलेकाहीँ मोबिल पाइँदैन, जस्तो अहिले युद्ध हुँदाखेरि चाहिँ मोबिलको सर्टेज छ, त्यसकारण किसानहरूले चाहिँ पहिले नै अग्रिम रूपमा चाहिँ मलाई यो मोबिल फेर्नुपर्छ, गियर आयल फेर्नुपर्छ, यी कुरा जानकारी हुनु पर्यो। त्यस्तै मेसिनमा चाहिँ कहीँ लिकेज हुन्छ होइन, मेसिन चलिरहेछ तर त्यसमा चाहिँ तिनीहरू चाहिँ अयल सिलहरू गएर चाहिँ लिकेज भएर चाहिँ तपाईँको इन्जिन खाली भएको हुनसक्छ। त्यसले गएर त्यही सानातिना कुराहरू ख्याल नगर्दाखेरि मेसिनमा भोलि चाहिँ ठूलो चाहिँ क्षति ल्याउँछ, ठूलो चाहिँ मर्म सम्भार गर्नुपर्ने हुन्छ। तपाईँले चाहिँ 2-4 सयले चाहिँ हुने काम चाहिँ मर्मत टाइममा नगर्दा अथवा चाहिँ त्यो ख्याल नपुर्याउँदाखेरि चाहिँ भोलि चाहिँ 8-10 हजारको चाहिँ तपाईँलाई चाहिँ खर्च बढ्न आउन सक्छ। त्यसकारण मर्मत सम्भारमा चाहिँ हाम्रो स्थानीय लेभलमै हामी चाहिँ मेकानिक तयार गरौँ, दक्ष अपरेटरहरू तयार गरौँ अनि चाहिँ प्रविधि चाहिँ राम्रोसँग चल्छ।
1: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा छौँ। राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग हामीले विशेष गरी खेतीमा चाहिँ बढ्दो प्रविधिको प्रयोग र ध्यान दिनुपर्ने विषयहरूलाई पनि जोडिरहेका छौँ। प्रविधिको पहुँच पुग्दैछ, किसानहरू प्रयोगमा चाहिँ अभ्यस्त हुनुहुन्छ, तर विगतका केही उदाहरणहरू हेर्ने हो भने जसले चाहिँ यन्त्र उपकरणहरू लिनुभयो, महँगो हालेर अथवा अनुदानमा चाहिँ लैजानुभयो, प्रयोग हुन नसक्दाखेरि कतिपय त्यत्तिकै पनि थन्केर बसेको अवस्था छ। अब त्यसलाई फेरि मर्मत सम्हार गरेर प्रयोगमा ल्याउने अथवा चाहिँ बिग्रदा बित्तिकै चाहिँ मर्मतका लागि पहल गर्ने यस्ता कुराहरू छन् नि। तपाईँले अघि पालिकालाई जोड्नुभयो, पालिकाले अझै थप के कुराहरू चाहिँ ध्यान पुर्याउनु पर्छ अथवा उनीहरूले गर्न सक्छन् होला?
0: यसमा चाहिँ अब कति किसानहरूले चाहिँ नबुझिकन ल्याउनु हो कि, अब चाहिँ मेसिनहरू पाएपछि चाहिँ अथवा कहिले अनुदानको भनेको सित्तैमा पाएको भनेर पनि चाहिँ कति ठाउँमा 2-3 ट्र्याक्टरहरू जुन उहाँलाई आवश्यकता थिएन त्यसरी चाहिँ मेसिन घरमा राखिएका अनुपयुक्त लगानी गरेका अवस्था पनि छन्। र मेसिनमा के हुन्छ भन्दाखेरि लामो समय चाहिँ हामीले चाहिँ त्यसलाई प्रोपर ढङ्गले चाहिँ भण्डारण अथवा त्यसलाई हामी चाहिँ राखेनौँ भने चाहिँ मेसिन फेरि आफैमा चाहिँ त्यो बिग्रिन सक्छ। त्यसकारण चाहिँ लामो समय चाहिँ बिग्रेको छ भने त्यसलाई चाहिँ विशेष किसिमले सोच्नु पर्ला। होइन भने चाहिँ हामी चाहिँ विभिन्न चाहिँ जो अनुपयुक्त मेसिनहरू छन् त्यसलाई चाहिँ बेलैमा मरसम्मार गरेर चाहिँ प्रयोगमा ल्याउन सक्छौँ। त्यो चाहिँ किसानको उहाँले पनि आफूले पुर्याउनु पर्यो। त्यसै थन्काएर राख्नुभन्दा चाहिँ त्यसलाई रिसेल गरेर हुन्छ कि होइन, अनुदानमा ल्याएको सामान त रिसेल गरेर नमिल्ला, तर आफ्नै लगानीको मेसिनहरू चाहिँ आफैलाई चाहिँ आफ्नो जमिनभन्दा चाहिँ कम के अरे मेसिन बढी भयो अथवा त्यस्तो अनुपयुक्त छ अथवा तपाईँलाई प्रयोग गर्नु छैन भने अरूलाई बेच्न सक्नुहुन्छ भने अब पालिका जस्तो गभर्मेन्ट लेभलले चाहिँ त्यस्तो चाहिँ अब अहिले एउटा समस्या पनि चाहिँ हाम्रो चाहिँ अलिकति कमसल खालका मेसिनहरू नेपालमा भित्रिएर छिटो बिग्रिने र डम्पिङ साइट भयो भन्ने चाहिँ एउटा चाहिँ प्रब्लम छ। अब यसलाई चाहिँ समाधान गर्नको लागि त एउटा भनेको हामीले क्वालिटी मेसिनहरू चाहिँ हामी इम्पोर्ट गर्ने हो। त्यसको लागि चाहिँ नार्क अन्तर्गतको चाहिँ यन्त्र परीक्षण अनुसन्धान केन्द्र चाहिँ नवलपुर छ, त्यसलाई हामी सशक्त बनाउनु पर्यो। यसमा चाहिँ मन्त्रालयले छिटो ध्यान दिनुपर्यो चाहिँ होइन, उहाँहरूले मन्त्रालयले चाहिँ छिटो कार्यविधि बनाएर त्यसलाई सञ्चालन गर्ने वातावरण बनाउनु भयो भने चाहिँ निजी क्षेत्र र किसानले पनि त्यसबाट चाहिँ लाभ पाउनुहुन्छ र राज्यको लगानी पनि अलिकति सुरक्षित हुन्छ जस्तो लाग्छ। र चाहिँ यी पुराना मेसिनहरूलाई बनाउनुलाई हामी अलिकति चाहिँ यो निजी क्षेत्रलाई इन्करेज गरेर गभर्मेन्टले चाहिँ त्यहाँदेखि उहाँहरूलाई चाहिँ इन्करेज गरेर उहाँहरूले चाहिँ यस्ता चाहिँ मेसिन औजार मर्मत गर्ने शिविर सञ्चालन गर्नु पर्यो होइन, ठाउँ ठाउँमा चाहिँ गएर शिविर सञ्चालन गर्ने, त्यसपछि किसानहरूले त्यो शिविरमा ल्याएर चाहिँ आफूसँग थन्केका मेसिनहरू बनाउने, त्यो हुँदाखेरि चाहिँ ती चाहिँ कति चाहिँ सानो मर्मसम्मारले चल्न सक्ने तर त्यसको प्राविधिक ज्ञान नभएर यत्तिकै थन्किरहेका मेसिनहरू पुनः प्रयोग हुन सक्छन्। त्योतर्फ पनि चाहिँ राज्यले चाहिँ कार्यक्रम बनाएर लागू गर्यो भने ठिक होला। अब नार्कले हाम्रो त्यहाँ किसानसँग जाने चाहिँ हाम्रो अधिकार कार्यक्षेत्र होइन, हामीले चाहिँ प्रविधिको बारेमा चाहिँ जानकारी दिने प्रविधिलाई चाहिँ नेपाल चाहिँ किसानको चाहिँ माग सुहाउँदो चाहिँ प्रविधि विकास गर्ने, मोडिफिकेसन गर्ने अथवा आविष्कार गर्ने अथवा चाहिँ प्रविधिलाई चाहिँ हामी चाहिँ डेमोन्स्ट्रेसनको मार्फतबाट चाहिँ किसानलाई चाहिँ त्यसलाई चाहिँ प्रदर्शन गर्ने, देखाउने र उहाँहरूलाई बुझाउने काम चाहिँ हाम्रो हो। र यसमा चाहिँ जुन अहिलेका समस्या छन् यसका समस्यालाई चाहिँ हामीले नार्कले चाहिँ आफ्ना विभिन्न चाहिँ अनुसन्धान कार्यक्रम मार्फत चाहिँ त्यहाँबाट रिपोर्टहरू हाम्रो चाहिँ नीति तथा आर्थिक नीति चाहिँ हाम्रो चाहिँ अनुसन्धान केन्द्र छ, त्यहाँहरू पनि त्यसका चाहिँ विभिन्न अनुसन्धान गर्नुहुन्छ। त्यसबाट आएका देखेका समस्या समाधानको लागि अब राज्यले चाहिँ गर्नुपर्ने केही कामहरू चाहिँ बाँकी छ।
1: तपाईँले अहिले जुन धान खेती र त्यसका लागि चाहिँ प्रविधिहरूको चाहिँ विकल्पका कुराहरू चर्चा गर्नुभयो, खेती धानमा मात्रै केन्द्रित छैन किसानको, यही बेला मकै हुन्छ, यही बेला कोदो हुन्छ, अघि तपाईँले बहुउपयोगी यन्त्र उपकरण भनेर पनि जोड्नुभयो, यो यसरी बहुउपयोगी प्रयोग गर्दाको चाहिँ फाइदा किसानले चाहिँ कसरी लिन सक्नुहुन्छ त?
0: कति औजार उपकरण हामी बहुउपयोग गर्न सक्छौँ, जस्तो ट्र्याक्टर भन्दाखेरि ट्र्याक्टर त हामीले जुन बाली लगाउँदा पनि ट्र्याक्टर कमन चाहिँ हाम्रो चिज हो होइन, त्यस्तै गरेर चाहिँ हाम्रा थ्रेसर मेसिनहरू पनि केही कमन छ, त्यहाँ सानो मोडिफिकेसन गर्नुपर्ने हुनसक्छ होइन, किसानलाई त्यो थाहा नहुनसक्छ। हामी ठुलो थ्रेसर मेसिन ल्याएको छ भने त्यहाँ हामी जाली परिवर्तन गरेर हामी चाहिँ मसिनो दाना हुने, अलि ठुलो दाना हुने, अलि ठुलो दाना हुने हामी बहुउपयोग गर्न सक्छौँ। कति ठाउँमा चाहिँ अब त्यो जाली चाहिँ अब विक्रेताले नदिएको अवस्था हुनसक्छ, किसानलाई ज्ञान छ भने चाहिँ उहाँहरूले किन्ने बेला नै त्यसको कम्प्लिट प्याकेज किन्न सक्नुहुन्छ। त्यसकारण त्यस्ता बहुउपयोगी मेसिनहरू जस्तो सिड्रिल मेसिन प्रयोग गर्नुहुन्छ भने त्यही सिड्रिल मेसिनले चाहिँ धान पनि छर्छ, त्यसले चाहिँ हामीले केही केही परिवर्तन अथवा त्यहाँ चाहिँ मिटरिङ भन्छौँ हाम्रो भाषामा, त्यो मिटरिङ मेकानिजम चाहिँ त्यसलाई चाहिँ मिलाउनु पर्ने हुनसक्छ होइन, त्यसको बिउ अथवा मल चाहिँ कन्ट्रोल गर्ने मेकानिजम ती कन्ट्रोल गरेर एउटै मेसिनबाट चाहिँ हामी बहुउपयोग प्रयोग गर्न सक्छौँ। त्यसकारण किसानले चाहिँ अब मैले त यो सबै मेसिन किसानले एउटै घरमा राख्नुपर्छ भन्ने पक्षमा त छैन, म चाहिँ सधैँ चाहिँ भाडामा चाहिँ मेसिन प्रयोग गर्नुपर्छ, त्यो भाडाको व्यवसाय चाहिँ प्रबन्धन हुनुपर्छ भन्ने पक्षमा छु। तथापि किसानले पनि त्यो जानकारी राख्नु पर्यो कि मेरा चाहिँ बहु मल्टिपल अथवा बहुप्रयोग हुने मेसिनहरू के हुन्, यसलाई के प्रयोग गर्न सकिन्छ। जस्तो हामी ट्र्याक्टर प्रयोग गर्छौँ भने ट्र्याक्टर भनेको त आफैमा एउटा इनर्जी हुन्छ, चाहिँ ऊर्जाको स्रोत हो, त्यो ऊर्जाको स्रोतले चाहिँ जे पनि काम गर्न सक्छ, धेरै पनि काम लगाउन सक्छौँ होइन। कतिपय ठाउँमा एउटा अनौठो लाग्ला सुन्दाखेरि चाहिँ मिनी टिलरलाई काठ चिरानको रूपमा पनि प्रयोग गरेको देखिन्छ, किनभने त्यसमा त इन्जिन छ, त्यसमा पावर छ, त्यसलाई हामी प्रयोग गर्न सक्छौँ। त्यसै गरी तपाईँलाई पम्पिङ गर्नुपर्नेछ, तपाईँलाई विषादी छर्नुपर्नेछ, गोडमेल गर्नुपर्नेछ, रोप्नुपर्नेछ, जोत्नुपर्नेछ, ढुवानी गर्नुपर्नेछ, यी काममा पनि हामी त्यही ट्र्याक्टरले प्रयोग गर्न सक्छौँ। त्यसमा चाहिँ हामीले एट्याचमेन्ट चाहिँ प्रयोग गर्नु पर्यो। हामी चाहिँ जस्तो विगत केही वर्ष अगाडि चाहिँ त्यतिखेर जुन किसानलाई चाहिँ त्यति नलेज थिएन, गाउँभरि सबैले चाहिँ ट्र्याक्टरै ट्र्याक्टर किन्नुहुन्थ्यो कि, त्यसको सट्टा चाहिँ मैले उहाँलाई सल्लाह दिएको थिएँ, तपाईँ यति धेरैले सबैले ट्र्याक्टरै किन्नुभन्दा चाहिँ कसैले ट्र्याक्टर किन्नु भएको हो, कसैले चाहिँ त्यसमा जोड्ने औजार उपकरण एट्याचमेन्ट किन्नु भएको भए त त्यसको प्रयोग गर्न पाइन्थ्यो। तपाईँको एउटा के अरे त्यो टोलभरिका चार पाँचवटा ट्र्याक्टरले त तपाईँ ट्र्याक्टरलाई काम पुग्दैन नि त, वर्षभरि होइन काम पुग्दैन, उसले त्योभन्दा धेरै जग्गा जोत्न सक्छ, धेरै काम गर्न सक्थ्यो। त्यसकारण चाहिँ त्यो ट्र्याक्टरसँग जोडिने एट्याचमेन्टको बारेमा पनि किसानलाई चाहिँ अलिकति अवेरनेस भन्छौँ, त्यसमा चाहिँ सूचना जानकारी हुनु पर्यो, त्यो जानकारी भयो भने चाहिँ यान्त्रिकरण अलिकति सार्थक हुन्छ।
1: यी धेरै कुराहरू किसानले बुझ्नुपर्ने, किसानलाई बुझाउनु पर्ने, उद्योगी व्यवसायीसँग पनि यहाँ मिल्नुपर्ने अथवा समन्वय गर्नुपर्ने, तपाईँ आफै कृषिका निकायहरूले पनि समन्वय गर्नुपर्ने जुन प्रविधि विस्तारका चाहिँ कुराहरूमा चाहिँ जोडिएको रहेछ, यो आपसी निकायहरू बीचको समन्वय अलि राम्रो हुन सक्यो भने चाहिँ के फरक पर्ला, अथवा अहिलेसम्म भयो चाहिँ के त?
0: अहिलेसम्म चाहिँ अब कागजी रूपमा त समन्वय गर्नुपर्छ भन्ने छ, तर मलाई चाहिँ अब यो भन्दाखेरि नराम्रो सुनिएला, तर हाम्रा कति विकासे चाहिँ अड्डाहरू भनौँ अथवा प्रसारका साथीहरूले चाहिँ प्रविधि भनेर चाहिँ मेसिन चाहिँ किसानसँग पुर्याउनु भयो, त्यसलाई कम्प्लिट प्याकेज पुर्याउनु भएको छैन, त्यसले गर्दाखेरि किसानहरूको लागत चाहिँ यत्तिकै डम्पिङ भएर बसिरहेको छ, त्यसको सही सदुपयोग भएको छैन, त्यो प्रविधिको बारेमा नकारात्मक चाहिँ धारणाहरू विकास भएका छन्, त्यसले चाहिँ त्यो प्रविधिले त्यो ठाउँमा जुन प्रसार प्रसार अथवा चाहिँ प्रबन्ध हुनुपर्थ्यो त्यसको सट्टा चाहिँ नेगेटिभ चाहिँ भएको छ।
2: आवाज नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 0825267707।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
2: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
1: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
4: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा
5: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
6: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
7: बिना टाका प्रभावकारी उपचार
5: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
7: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
5: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै दिशार
7: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार
2: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98-478-28913 98-478-26163 र 98-095-12871
8: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
9: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो
10: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
9: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छ
11: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
12: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
11: शिशु क्लिनिक फर्टिलिटी खोराहिदान सडक विभागको अगाडि एड्रेस बैङ्क भएको भवनमा सम्पर्क मोबाइल 98-478-42-572
13: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
12: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
13: उपलब्ध शल्यक्रियाहरू
12: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
13: बालबालिकाको न्युरो सर्जरी
12: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
13: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
13: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
14: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
15: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
14: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोट, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
15: बिरामी
5: जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
16: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
13: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825-65-023, 98-78-18-617 र 98-78-35-643।
18: मध्य पश्चिम ट्रान चेक, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। दाङको राप्ती गाउँपालिकामा बाल मैत्री वडा घोषणा बाल विवाह प्रमुख चुनौतीका रूपमा देखा परेको छ। अधिकांश सूचक पूरा गरिसकेका वडाहरू समेत बाल विवाह, विद्यालय भर्ना दरमा आएको गिरावट तथा आंशिक बाल श्रमका कारण बाल मैत्री वडा घोषणा गर्न नसक्ने अवस्था पुगेको छ। राप्ती गाउँपालिकाले आर्थिक वर्ष 2079-80 बाल मैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयन गर्दै आएको भए पनि हालसम्म वडा नम्बर 8 मात्र बाल मैत्री वडा घोषणा हुन सफल भएको छ। आर्थिक वर्ष 2081-82 वडा नम्बर 8 आवश्यक सबै सूचक पूरा गरेपछि बाल मैत्री वडा घोषणा गरिएको थियो, तर बाँकी 8 वडाले अझै घोषणा प्रक्रिया पूरा गर्न सकेका छैनन्। राप्ती गाउँपालिकाका बाल मैत्री फोकल पर्सन नारायण बहादुर राउतका अनुसार बाल मैत्री वडा घोषणा गर्न 51 सूचक पूरा गर्नुपर्ने व्यवस्था रहेको छ। अधिकांश वडाले पूर्वाधार, स्वास्थ्य, शिक्षा, संरक्षण तथा बाल सहभागिता सम्बन्धी धेरै सूचक पूरा गरे पनि बाल विवाहका घटना नरोकिनु मुख्य बाधक बनेको छ। राउतका अनुसार राप्ती क्षेत्रमा माघी विवाह भन्दा पनि किशोर किशोरी भागेर विवाह गर्ने प्रवृत्ति बढ़दो क्रम देखिएको छ। यही कारण बाल विवाह न्यूनीकरणमा अपेक्षित सफलता हासिल हुन नसक्दा बाल मैत्री घोषणा प्रभावित भएको हो। सरकारले शासकीय सुधार सम्बन्धी कार्योजना अन्तर्गत हुलाक सेवालाई गभर्नमेन्ट कुरियर सर्भिसको रूपमा घोषणा गरेपछि राहदानी, नागरिकताको प्रतिलिपि र सवारी चालक अनुमति पत्र जस्ता अत्यावश्यक सरकारी कागजात अब नागरिकको घर दैलोमै पुग्न थालेका छन्। पहिले जम्मा 33 जिल्लासँग मात्र सम्झौता गरी सञ्चालनमा रहेको यो सेवा सरकारको घोषणापछि विस्तार भई अहिले हुम्ला बाहेकका 76 जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयसम्म पुगेको छ। एक समय सामाजिक सञ्जाल र आधुनिक संचार माध्यमको विस्तारसँगै विस्थापित हुने आशंका गरिएको हुलाक सेवा सरकारको यो पहलपछि फेरि सक्रिय बनेको छ। हुलाक पहिले पनि सक्रिय नै थियो, तर बीचमा केही समय ओझेलमा परेको मात्र थियो। सरकारले गभर्नमेन्ट कुरियर सर्भिस शुरू भए यता 2 लाख भन्दा धेरै राहदानी विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा पुर्याइसकिएको छ, जसमध्ये 7,000 थानभन्दा धेरै चाहिँ सेवाग्राहीको घर घरमै पुर्याइएको छ। यसै गरी 8-9 लाखको हाराहारीमा सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण भएकोमा 1,000 भन्दा धेरै सेवाग्राहीको घरमै पुर्याइएको छ। सबै जिल्लामा राहदानी कार्यालयसम्म त सेवा पुगेको पनि घरमै पुर्याउने सुविधा भने आवश्यकता महसुस गर्नेले मात्र सेवा लिने गरेका छन्। सल्यानमा आर्थिक वर्ष 2082-83 230 अपराधका मुद्दा दर्ता भएका छन्। यस अवधिमा 178 जना अभियुक्त पक्राउ परेका छन् भने अदालतबाट फरार रहेका 117 जना प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन गरिएको छ। यस्तै प्रहरीले 87 थान अवैध हात हतियार बरामद गर्नुका साथै विभिन्न कार्यवाहीका क्रममा 85 सवारी साधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले अपराध अनुसन्धान तथा नियन्त्रण, फैसला कार्यान्वयन, प्राकृतिक स्रोत संरक्षण, राजस्व चुहावट नियन्त्रण र सामुदायिक सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष 2082-83 प्रगति विवरण सार्वजनिक गरेको हो। कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार वर्षभर 230 अपराधका मुद्दा दर्ता भएका छन्। चालू र पेण्डिङ दुवै प्रकृतिका गरी 287 मुद्दा फर्जेट गरिएको छ। यस अवधिमा 178 जना अभियुक्त पक्राउ परेका छन् भने विभिन्न अदालतबाट फरार रहेका 117 जना प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन गरिएको छ। दर्ता भएका 230 मुद्दा मध्ये 58 जघन्य तथा गम्भीर प्रकृतिका रहेका छन्। र कक्षा 12 उत्तर पुस्तिका परीक्षण सम्बन्धमा हाल रहेको व्यवस्थामा सुधार गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिले सुझाव दिएको छ। कक्षा 12 नतिजा प्रकाशनमा असन्तुष्टि जनाउँदै विद्यार्थी आन्दोलनमा उत्रेपछि त्यसबारे अध्ययन गर्न मन्त्रालयले असार 11 गते मन्त्रालयकै उपसचिव रमा खतिवडाको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको थियो। समितिलाई उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण एवं
परीक्षा अंक तथा डेटा इन्ट्रीको भेरिफिकेशन गर्न भनिएको थियो र समितिले कार्यादेश अनुसार काम गर्यो। दुई सत्ता अध्ययन गरेर समितिले असार 30 गते मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षणमा लापरवाही भएको पुष्टि हुन नसकेको निष्कर्ष निकालेको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिनुभयो। प्रतिवेदनको शिक्षा सचिव चुडामणि पौडेललाई बुझाइएको छ। हस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिम पाइप वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाङ।
10: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98-477-2779
11: र 98-578-3689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
12: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराहिदाङमा।
17: उपचार हुने रोगहरू पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक
11: कोराई 15 बीटी चौक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
18: भर्ना सम्बन्धी सूचना।
9: बर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
18: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
19: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 625 26 286।
20: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
21: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
20: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुतावला छै बाबु।
21: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
21: ल ल काका, गइहाले म।
22: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
23: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
22: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498887741।
24: सुने खबर जीवन साथी आसल पाकी छौरे खुशी छौरे सुखी छौरे।
25: म गीतकार संगीतकार राजकुमार बगर, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।

0: reverse osmosis तथा UV sterilized and ozonized प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: तिम्रो रेट छ कत्रो नो इट लाइक प्रो राशि थाहा पाऊ फ्रम टु एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: स्वास्थ्य

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, सोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9948720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
10: फोन नम्बर 0825 63 479
9: मोबाइल नम्बर 98494 67487।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहै नाइस
2: अड्गुरी मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। सरकारले शासकीय सुधार सम्बन्धी कार्ययोजना अन्तर्गत हुलाक सेवालाई गभर्नमेन्ट कुरियर सर्भिसको रूपमा घोषणा गरेपछि राहदानी नागरिकताको प्रतिलिपि र सवारी चालक अनुमति पत्र जस्ता अत्यावश्यक सवारी कागजात अब नागरिकको घर दैलोमै पुग्न थालेका छन्। पहिले जम्मा 33 जिल्लासँग मात्र सम्झौता गरी सञ्चालनमा रहेको यो सेवा सरकारको घोषणापछि विस्तार भई अहिले हुम्ला बाहेकका 76 जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयसम्म पुगेको छ। एक समय सामाजिक सञ्जाल र आधुनिक संचार माध्यमको विस्तारसँगै विस्थापित हुने आशंका गरिएको हुलाक सेवा सरकारको यो पहलपछि फेरि सक्रिय बनेको छ। हुलाक पहिले पनि सक्रिय नै थियो, तर बीचमा केही समय ओझेलमा परेको मात्र थियो। सरकारले गभर्नमेन्ट कुरियर सर्भिस शुरू भए यता 2,00,000 भन्दा धेरै राहदानी विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा पुर्याइसकिएको छ, जसमध्ये 7,000 थान भन्दा धेरै चाहिँ सेवाग्राहीको घर घरमै पुर्याइएको छ। त्यसै गरी 8-9 लाखको हाराहारीमा सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण भएकोमा 1,000 भन्दा धेरै सेवाग्राहीको घरमै पुर्याइएको छ। सबै जिल्लामा राहदानी कार्यालयसम्म सेवा पुगे पनि घरमै पुर्याउने सुविधा भने आवश्यकता महसुस गर्नेले मात्र लिने गरेका छन्। नेपालको निर्यात व्यापारले पहिलो पटक 3 खर्बको आँकडा पार गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष 2082-83 को तथ्याङ्क अनुसार कुल 3,15,29,00,00,000 रूपियाँको वस्तु निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षमा कुल 2,77,00,00,000,000 रूपियाँको निर्यात भएकोमा गत आर्थिक वर्षमा 31.81% निर्यात बढ़दा 3 खर्बको सीमा पार गरेको हो। समीक्षा अवधिमा आयात भने 16.2% बढ़ेर 20,96,00,000,000,000 रूपियाँ पुगेको छ। गत आर्थिक वर्षमा सबैभन्दा धेरै भटमासको तेल 1,28,00,00,000,000,000 रूपियाँको निर्यात भएको छ। दोस्रो स्थानमा रहेको अलैची 12,64,00,00,000,000 रूपियाँको निर्यात भएको तथ्याङ्कले देखाएको छ। 10,00,00,000,000,000 रूपियाँको गलैचा निर्यात भएको छ। त्यस्तै 8,94,00,00,000,000,000 रूपियाँ बराबरको सूर्यमुखीको बिउ तथा तेल निर्यात भएको गत आर्थिक वर्षमा जुट निर्यात 7,14,00,00,000,000,000 रूपियाँ पुगेको छ। 20,96,00,00,000,000,000 आयातमा सबैभन्दा धेरै हिस्सा ओगटेको डिजेल मात्रै यस वर्ष 1,72,00,00,000,000,000 रूपियाँको आयात भएको छ। त्यसपछि कच्चा भटमास तेल र 1,31,00,00,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000, पश्चात निर्यात गरिने भएकाले आयात निर्यात दुवैमा यसको हिस्सा उल्लेख्य रहन पुगेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अर्ग्यानिक कृषि व्यवसायको छात्रा संगठन अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारीहरूसँग बिहिबार भएको छलफलमा प्रधानमन्त्री शाहले उक्त निर्देशन दिनुभएको हो। सो क्रममा एसोसिएशनका पदाधिकारीले अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरण व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी नेपालमा स्थापना हुनुपर्ने माग राख्नु भएको थियो। उक्त मागलाई प्रधानमन्त्रीले तत्काल सम्बोधन गर्नुभएको छ। छलफलमा सहभागी हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनालीले नेपाली उत्पादन विदेश निर्यात गर्दा अन्तर्राष्ट्रिय एजेन्सीबाट प्रमाणीकरण हुनुपर्ने र यस प्रक्रियामा ठूलो खर्च हुनुका साथै प्रक्रिया झन्झटिलो रहेकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो। अध्यक्ष मैनालीका अनुसार कृषि मन्त्रालय मार्फत आवश्यक बजेट विनियोजन गरेर सो प्रक्रिया अघि बढ़ाउन प्रधानमन्त्रीले तत्कालै निर्देशन दिनुभएको छ। नेपालमै अन्तर्राष्ट्रिय एजेन्सी प्राप्त भए आधा खर्चमा प्रमाणीकरण हुने तथा कृषि उपज निर्यातका लागि लामो समय पर्खिनु पर्ने झन्झटबाट मुक्त हुने बताउनु भएको हो। क्षेत्रफल तथा उत्पादनको मात्रा हेरेर नेपाली व्यवसायले 12 लाखदेखि 8 लाख रूपियाँसम्म अर्ग्यानिक प्रमाणीकरणका लागि खर्चिँदै आएका छन्। नेपालले अर्ग्यानिक मल प्रयोग गरी उत्पादन भएको चिया, कफी, अदुवा, बेसार जस्ता उपज निर्यात गर्दै आएको छ। जर्मनी, भारतमा रहेका अन्तर्राष्ट्रिय मान्यता प्राप्त कम्पनी मार्फत नेपाली व्यवसायले यस्ता उपज प्रमाणीकरण गराउँदै आएका थिए। बजेट विनियोजन गरेर तत्काल सो प्रक्रिया शुरू भए 3 वर्षभित्र नेपालमै प्रमाणीकरण गर्न सकिने मैनालीले बताउनु भएको छ। र दाङको राप्ती गाउँपालिकामा बालमैत्री एउटा घोषणा, बाल विवाह प्रमुख चुनौतीका रूपमा देखा परेको छ। अधिकांश सूचक पूरा गरिसकेका ओडाहरू समेत बाल विवाह विद्यालय भर्ना दरमा आएको गिरावटबाट आंशिक बाल श्रमका कारण बालमैत्री एउटा घोषणा गर्न नसक्ने अवस्थामा पुगेका छन्। राप्ती गाउँपालिकाले आर्थिक वर्ष 2079-80 बालमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयन गर्दै आएको भए पनि हालसम्म ओडा नम्बर 8 मात्रै बालमैत्री ओडा घोषणा हुन सफल भएको छ। आर्थिक वर्ष 2081-82 ओडा नम्बर 8 आवश्यक सबै सूचक पूरा गरेपछि बालमैत्री ओडा घोषणा गरिएको थियो, तर बाँकी 8 ओडाले अझै घोषणा प्रक्रिया पूरा गर्न सकेका छैनन्। राप्ती गाउँपालिकाका बालमैत्री फोकल पर्सन नारायण बहादुर रावतका अनुसार बालमैत्री ओडा घोषणा गर्न 51 सूचक पूरा गर्नुपर्ने व्यवस्था रहेको छ। अधिकांश ओडाले पूर्वाधार, स्वास्थ्य, शिक्षा, संरक्षण तथा बाल सहभागिता सम्बन्धी धेरै सूचक पूरा गरे पनि बाल विवाहका घटना नरोकिनु मुख्य बाधक बनेको छ। रावतका अनुसार राप्ती क्षेत्रमा माघी विवाह भन्दा पनि किशोर किशोरी भागेर विवाह गर्ने प्रवृत्ति बढ़दो क्रममा देखिएको छ। यही कारण बाल विवाह न्यूनीकरणमा अपेक्षित सफलता हासिल हुन नसक्दा बालमैत्री घोषणा प्रभावित भएको हो। हवस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
6: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस।
5: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
4: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
9: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू
9: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्यूरो सर्जरी,
9: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
9: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ?
4: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
4: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
10: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
11: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू: महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै
11: बिरामी
12: जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
7: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेचन र
4: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-562-23-023, 98478-18-617 र 98478-35-643।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87-741।

0: नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म तपाईँको मनको साथी चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा आइसकेको छु। फरक बार फरक तवरले इन्द्रणीको श्रृंखला आउँछ। त्यही अन्तर्गत आज रमाइलो शुक्रबार र रमाइलो शुक्रबारको दिनमा चाहिँ हामी एकजना अतिथि कलाकारसँग अन्तरंग कुराकानी गर्छौ र उहाँसँगै केही भलाकुसारी यहाँलाई प्रस्तुत गर्छौं। नेपाली लोकदोहोरीको क्षेत्र साँच्चीकै भन्नुपर्दा फराकिलो छ। यो फराकिलो क्षेत्रलाई अझ फराकिलो बनाउनको लागि दिन प्रतिदिन कलाकार सर्जकहरूले आफ्नो भूमिका निर्वाह गरिरहनु भएको छ र कति अग्रसस्ता सर्जकले बाटो देखाउँदै अनि नयाँ कलाकारहरूले चाहिँ त्यो बाटोलाई चाहिँ अनुसरण गर्दै अगाडि बढ्दै गर्दा साँच्चीकै त्यहाँ चाहिँ एउटा यस्तो ऐतिहासिक मिलन हुन्छ। त्यो मिलनले एउटा राम्रो खालको ऊर्जा दिन्छ र त्यही ऊर्जाका कारण चाहिँ राम्रा सृजनाहरू प्राप्त हुन्छन्। र आज मसँग विशेष गरी नेपाली लोक संगीतको क्षेत्रलाई हराभरा बनाउनुपर्छ, राम्रो बनाउनुपर्छ, युवा पुस्ताले नेपाली लोक संगीतको क्षेत्र चाहिँ लिड गर्नुपर्छ र राम्रा सृजना जनमानसमा पुर्याउन सकियो भने ती सृजनाले चाहिँ पक्कै पनि लोकप्रेमी मनहरूको मन जित्छ भन्ने विश्वास राख्ने र कार्यक्रमको शुरूआतमै हामीले गण्डकी बोलको असाध्यै लोकप्रिय र तपाईँले मन पराउनु भएको गीतलाई सुनाइसकेपछि हो आज मसँग यही गण्डकी गीतसँग सम्बन्धित रहेका कलाकार असीम चन्द्र विश्वकर्मा मसँग हुनुहुन्छ। अब मैले धेरै भूमिका बाँधिन यतिखेर म स्वागत गर्छु असीमलाई। आराम हुनुहुन्छ?
1: एकदम आराम छु। हजुरले कस्तो छ?
0: एकदम ठिक छ। अब यहाँका गीत संगीतहरूको यात्रा त अगाडि बढिरहेछ। उमेर सानो छ तर काम भने परिपक्व र एकदम गन्तव्यसम्म पुर्याउने खालको छ असीमको। यसो भन्दै गर्दा कस्तो लाग्यो अथवा ठिक हो कि होइन त?
1: अब यस्तो समय र परिस्थितिले कस्तो पार्छ त्यो फरक कुरा छ। नत्र भने गीत संगीतले नै नै जिन्दगी मानेर लोकगीतदेखि सबै गीत संगीतहरू, लोकगीत मात्र होइन सबै गीत संगीतहरूलाई काँधमा लिएर हिँड्नुपर्छ, गीत संगीत बचाउनुपर्छ। अहिले पछिल्लो धेरै पुस्ता, पछिल्लो जति पुस्ता आउँदै गयो त्यति पुस्ताहरूले गीत संगीत अलि हराउँदै गएको वास्ता नगरेको जस्तो देखिन्छ क्या। त्यही भएर जगेर्ना गर्नुपर्छ, हामीले जोगाएरै राख्नुपर्छ भन्ने चाहिँ लाग्छ मलाई।
0: भनेपछि अब अलिकति असीमको नजरमा चाहिँ पछिल्लो पुस्ताले चाहिँ अलिकति हाम्रो संगीतलाई वास्ता नगरेको हो कि भन्ने चाहिँ त्यो फिल भइरहेछ।
1: एकदम
0: त्यसको के पूर्ति गर्नको लागि अब असीम चन्द्र विश्वकर्माहरू जस्ता अहिले पछिल्लो समय एउटा चाहिँ केही आशा बोकेर आउने कलाकारहरू हुनुहुन्छ नि, उहाँहरूबाट अथवा असीमहरूबाट अबको पुस्ताले के आशा गर्न सकिन्छ त?
1: अब म त एउटा सिक्दै गरेको विद्यार्थी हो, भर्खर भर्खर संगीतमा सिक्दैछु, धेरै भएको छैन, 6-7 वर्ष भयो संगीतमा। अब म जस्ता जति पनि हुनुहुन्छ, म भन्दा धेरै राम्रा पनि हुनुहुन्छ कलाकार, सर्जकहरू हुनुहुन्छ, गायकहरू हुनुहुन्छ, जति पनि गीत संगीतलाई योगदान गर्न चाहने र गरिरहेका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूबाट चाहिँ गीत संगीतलाई कम्तीमा पनि हिजोको दिनहरूमा जसरी गीत संगीतहरू बचाउन हाम्रो अग्रजहरू लाग्नुभयो त्यसरी नै हाम्रो पुस्ताका मान्छेहरू लागिदिए अझै राम्रो हुन्थ्यो, गीत संगीत धरापमा पर्दैन थियो जस्तो लाग्छ।
0: भनेपछि सबैजना लाग्यो भने गीत चाहिँ धरापमा पर्दैन, अझ यसको चाहिँ बृहत्तर विकास हुन्छ भन्ने छ। त्यसका लागि असीम चन्द्र परियार निरन्तर विश्वकर्मा चाहिँ लागिरहनु भएको छ है। अब भर्खरै हामीले गण्डकी बोलको यो असाध्य लोकप्रिय गीतलाई सुनायौं, यो गीत आइसकेपछि असीमको जिन्दगीमा चाहिँ कस्तो खालको त्यो समय बन्यो होइन, त्यो समयमा यात्रा गर्दा र यो गीत आइसकेपछि जुन डिप लभ र देवीले गाउनु भएको छ होइन, मिठो भन्न आएको छ, धेरै साथीहरूले मन पराउनु भएको र यो भ्युजको हिसाबले पनि राम्रो भएको गीत हो। यो गीत बजारमा आइसकेपछि असीमलाई माया गर्नेहरूले चाहिँ के भन्नुभयो, प्रतिक्रिया कस्तो आयो?
1: यसमा चाहिँ अलि फरक छ। वास्तवमा मेरो व्यावसायिक लोकगीत व्यवसाय जस्तो म सुरुमा त म ग्राफिक्स डिजाइनर र भिजुअल
0: त्यो म जोड्दै थिएँ
1: होइन
0: निर्देशनको पाटो नै जोड्दैछु ग्राफिक डिजाइनको पाटो जोड्दैछु अब गीत नै सुरुवातमा सुनाएको भएर चाहिँ गीतकै पाटो जोडौँ भन्ने लागेर हो
1: गीत संगीतमा चाहिँ यो चाहिँ मेरो व्यावसायिक पहिलो कम्पोज हो मैले गरेको पहिलो
0: संगीत
1: गण्डकी चाहिँ मेरो व्यावसायिक पहिलो कम्पोज हो योभन्दा पहिला केही आफ्नो लागि केही अलिकति कहिले काहीँ गर्थेँ मैले तर व्यावसायिक तरिकाले आफूभन्दा बाहिर रहेर साथीभाइहरूसँग जोडिएर काम गरेको चाहिँ मेरो पहिलो काम हो पहिलो काम नै दर्शक श्रोताले एकदमै माया गरिदिनु भयो मन पराइदिनु भयो राम्रो मानिदिनु भयो त्यसबाट राम्रो प्रतिक्रिया पनि दिनुभयो हौसला पनि दिनुभयो आफूभन्दा अग्रजले हौसला दिनुभएको छ अग्रज कलाकारज्यूहरूले आफूभन्दा अनुज भाइ बहिनीहरूले पनि माया दिनुभएको छ होइन एकदमै खुसी छु यो कुरामा चाहिँ
0: अब जस्तै यो गीतको विशेष गरी शब्द पक्ष भयो संगीत पक्ष भयो होइन त्यसपछि गायक गायिकादेखि कम्पोज सबैको उत्तिकै मेहनत हुन्छ त्यहाँ निर्देशकदेखि त्यहाँ चाहिँ जो अभिनय गर्नेदेखि लिएर सबै टिमको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ होइन र एउटा गीत राम्रो बन्नको लागि चाहिँ असीमको नजरबाट चाहिँ सबैभन्दा पहिला चाहिँ यो राम्रो भइदियो भने एउटा राम्रो सिर्जना बन्छ भन्ने चाहिँ के लाग्छ असीमलाई यसमा चाहिँ हुन त उत्तिकै भूमिका रहन्छ
1: यस्तो छ अब यो कस्तो हुँदो रहेछ भने यो पुस्तो पुस्तादेखि फरक फरक फरक धार नयाँ नयाँ आउँदै जाँदो रहेछ बदल्दै जाँदो रहेछ जस्तो हिजोको जमानामा एउटा मान्छेले जस्तो म जतिको मान्छेले एउटा संगीत सिर्जना गरे भने एउटा कतिलो कम्पनी खोज्नु पर्थ्यो हिजो
0: क्यासेटको
1: जमानामा आज त्यो छैन तर आजको जमानामा त्यसको अर्को विकल्प छ त्यसको लागि लगानी गर्दा चाहिन्छ सबै गीतमा एउटा सर्जक सानो सर्जकले त लगानी गर्न सक्दैन
0: किन धनराशि राम्रै खर्च
1: धनराशि राम्रै खर्च हुन्छ राम्रो गर्छु भन्ने हो भने त त्यस कारणले गर्दा
0: सबै जोडिनु पर्यो
1: सबै जोडिनु पर्यो पहिला मेरो सृजना पनि मसँग मात्र रहेर भएन लगानीकर्ता नहुने हो भने मेरो सृजना मसँग सीमित हुन्छ
0: त्यसले ठाउँ पाउँदैन
1: लगानीकर्ता हुनै पर्छ के त्यहाँनिर लगानीकर्ता हुनुहुन्थ्यो लगानीकर्ता भएको कारणले गर्दा सिर्जना अगाडि आयो लोकप्रिय भयो सबैले राम्रो भयो त्यहाँनिर जस्तो त्यो सिर्जनालाई
0: यहाँ दिनको लागि हामीले अर्जुन बराललाई यहाँ जोड्नुपर्छ होइन त जब गण्डकीको कुरा आउँछ गण्डकीको कुरा आइसकेपछि हामी अर्जुन बराललाई जोड्छौ जसले यो गीतलाई ल्याउनको लागि साथ दिनुभयो होइन यदि अर्जुन बराल जस्ता साथीहरू नभइदिएको भए सायद यो सिर्जना अहिलेसम्म पनि असीमकै समीपमा रहन्थ्यो होला
1: मेरै समीपमा रहन्थ्यो मैसँग सीमित रहन्थ्यो यो कुरा चाहिँ जस्तो यो कुरा चाहिँ कस्तो रहँदो रहेछ भने सिर्जनाहरू कुन सिर्जना कति बेला के हुन्छ थाहा नहुँदो रहेछ पहिलो कुरा हाम्रो अर्जुन बराल मेरो प्रिय साथी उहाँलाई एकदम सम्झिन चाहे खासमा उहाँसँग म अर्को विधाबाट जोडिएको हो खासमा होइन हामी चाहिँ अलिकति म टेक्निकल सपोर्टमा पनि अलिकति काम गर्ने युट्युबहरू हेर्ने काम गर्थेँ उहाँको युट्युबहरू हेर्ने काम गर्थेँ मैले खासमा उहाँले अरू राम्रो सर्जकहरूसँगै काम गरिराख्नु भएको थियो राम्रै भइरहेको थियो त्यसपछि 81 अलिकति ममा के देख्नुभयो अब होइन
0: यसको सङ्गीत चाहिँ
1: केही हुन्छ
0: भन्ने पर्छ भन्ने कुरा आयो भनौ न
1: केही हुन्छ भन्ने लाग्यो होला उहाँलाई होइन पक्कै पनि राम्रै लागेर त त्यत्रो खर्च गर्नुभयो खर्च गरेर गीत बजारमा ल्याइसकेपछि राम्रो भइदियो त्यतिकै त
0: सुरुवातीमा त यो गीत कस्तो होला के होला टक्क गाउँदा गाउँदै अलिकति रोकेर गए जस्तो छ होइन त्यो होला के होला भन्ने थियो
1: होइन पक्कै पनि थियो
0: यस पक्ष मलाई चाहिँ लाग्छ मसिन यो गीतमा जस्तै गाउँदै गर्दा जुन रोकिन्छौ नि यही नै राख्नुपर्छ भन्ने अथवा यो राख्दाखेरि चाहिँ गीत नचल्न सक्छ भन्ने पनि हुन्थ्यो होला तर असीमलाई चाहिँ किन यही लागेर टक्क यो अलिकति संगीतको पक्ष हेर्दै गर्दाखेरि चाहिँ गाउँदाखेरि अलिकति थोरै गाउनुहोस् त ठाकै थाहा भइहाल्छ नि त्यहाँ

0: आलम से हृदय हृदय ढालम से गंडकी
1: ठैक्क यही गंडकी पछि ठैक्क रोकेर फेरि उठान हुन्छ नि मलाई लाग्छ यही पक्षले मान्छेलाई छोयो हैन त्यसपछि गीत राम्रो चल्यो विक्रम बाबु विश्वकर्माको शब्द अनि असीमको यसमा संगीत त्यसपछि डीप लभ खाती र देवी घरतीले गाउनुभयो है करोडको हारिमा त पुग्न लागिसकेको छ अब चाँडै पुगोस् यो शुभकामना पनि हामी दिन्छौ किनभने पछिल्लो समय यो हिजो फिजिकलको बेलामा चाहिँ धेरै चक्का बिक्नु पर्थ्यो कि है अनि विभिन्न ठाउँहरूमा जहाँ जस्तै बस पार्क भयो अथवा अलि जहाँ मान्छेहरू भेटभाड हुन्छन् ती ठाउँहरूमा क्यासेट बज्थ्यो क्यासेटमा बज्थ्यो होइन त्यसपछि मान्छेले त्यो बजेको आधारमा राम्रो लागेका गीतहरू चक्का किनेर लान्थ्यो भने आज चाहिँ करोड़को क्लबमा पुगिसकेपछि अथवा भ्युज बढ़ी गइसकेपछि यो गीत चलेछ भन्ने एकातिरको बुझाइ छ तर हाम्रो बुझाइ त्यो पनि होइन हाम्रो चाहिँ सबैको मनमनमा झुन्डिनुपर्छ जनजीव्रोमा लोकप्रिय बन्नुपर्छ होइन अनि ती उकाली ओह्राली भन्ज्याङ चौतारी गरिरहने ती गाउँ बस्तीका दाजुभाइ दिदीबहिनीदेखि लिएर सबै खालका दाजुभाइले चाहिँ मन पराउनु पर्छ तब मात्र यो गीत एउटा सफल भएको हामी पाउँछौ र यो गण्डकीको हिसाबमा चाहिँ भ्युजको हिसाबले पनि राम्रो भयो आम श्रोताको जनजीव्रोमा झुन्डिने सवालमा पनि एकदमै झुन्डियो होइन त्यसैले सबै कुराहरूबाट यो गीत सफल भएको छ अब त्यसपछि जुन

0: क्षेत्रलाई अगाडि बढाउनको लागि गण्डकीबाट नै उहाँले आफ्नो यो यात्रा शुरू गर्नुभयो र गण्डकी गीतलाई यहाँले असाध्यै मन पराउनुभयो। त्योभन्दा अगाडि उहाँका धेरै अन्य कामहरू उहाँले गर्नुहुन्छ, विशेष गरी ग्राफिक्स डिजाइनको क्षेत्रमा असिनको असाध्यै राम्रो मेहनत पनि छ, सँगसँगै त्यो मेहनत अनुसारको त्यो राम्रो पनि भइरहेछ होइन, सँगै निर्देशन पनि गर्नुहुन्छ होइन।
1: निर्देशन पहिला गरियो,
0: अहिले
1: चाहिँ सम्पादन चाहिँ गर्छु अहिले, यो अहिलेका गीतहरू, यो गीत पनि मैले नै सम्पादन गरेको हो, नयाँ गीत पनि मेरो सृजनामा भएका गीतहरू सबै नै मैले गरिरहेको छु अहिले, र अरू साथीहरूको गीतहरू पनि व्यावसायिक तरिकाले चाहिँ
0: रूपमा चाहिँ तपाईँ जस्तै ग्राफिक्स सँगै सम्पादनको जुन फाँटो छ एडिट गर्ने भनिन्छ होइन, यसलाई अब व्यावसायिक रूपमा अगाडि बढाउँछु भन्ने के छ, बढाउनु भएको छ कि अहिले चाहिँ आफ्नै मात्र गर्छु विस्तार गर्छु भन्ने छ कि के छ अस्तिको?
1: वास्तवमा मेरो पहिलो व्यावसायिक काम नै सम्पादन हो, हिजोका दिनहरूमा लगभग 4-5 वर्ष भइसक्यो मैले काम गर्न थालेको, मेरो अहिले रेडनमा
0: अफिस
1: पनि छ, मेरो व्यावसायिक पहिलो काम नै सम्पादन हो, पहिलेबाट सुरु गरेको, पछि चाहिँ बरु संगीतमा जोडिए,
0: सम्पादनमा लागिसकेपछि चिन्जान भयो, भेटघाट भयो होइन, त्यसपछि चाहिँ यता पनि हात हालियो, पहिलो यहाँको भनेको चाहिँ
1: सम्पादन नै हो
0: है। सम्पादनको उसमा चाहिँ कसरी अथवा यो यसमा प्रवेश गर्छु भन्ने के पहिलेदेखिको रहर हो कि?
1: यस्तो थियो, म काठमाडौँ आइसकेपछि म दोरी साँझमा काम गर्थे,
0: कुन चाहिँ दोरी?
1: शान्ति दोरी, सायद धेरैजनाले सुन्नु भएको नाम पनि हो कलाकारहरूले, शान्ति दोरीमा काम गर्थे, मेरो पहिलो स्टेज पनि शान्ति दोरीमै हो। त्यति बेला के थियो भन्दा टेक्निकल पाटो पनि यो क्षेत्रमा सम्हाल्नुपर्छ है, बाँच्नुपर्छ हामी भन्ने हुटुटी थियो, आदरणीय अग्रज कलाकार राम उबिरै मेरो छानीले पुछै पनि हुनुहुन्छ, अग्रज कलाकार पनि हुनुहुन्छ, धेरै राम्रो सिर्जनाहरू बजारमा छन्, उहाँको छत्रछाँमा रहेर उहाँ पनि टेक्निकली कामहरू पनि गर्नुहुन्थ्यो, सङ्गीत सिर्जना पनि गर्नुहुन्थ्यो क्या, राम उबिरै जस्तो, उहाँले उहाँको वरपर परिसकेपछि ममा पनि त्यो इच्छा जाग्यो, संगीत त एउटा संगीत गायन भनेको त एउटा भगवान्ले दिने चिज हो, तर टेक्निक गड गिफ्ट नै हो, एउटा टेक्निकल्ली चिज त सिकेर सिक्ने कुरा हो नि त, सिकेर गर्न सकिने कुरा हो, सिकेर गर्दाखेरि त म यताबाट पनि बाँच्छु, बाँकी सङ्घर्ष त भोलि बिहान गर्नु नै छ मैले भन्ने लागेर म हिजो लगभग 78 सालबाट चाहिँ सम्पादनमा थालेको मैले, त्यसपछि गर्दै गर्दै
0: निरन्तर रूपमा हुनुहुन्छ,
1: निरन्तर रूपमा
0: अगाडि बढिरहेको छ, देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै हुनुहुन्छ। अब एउटा गीत राख्ने बेला भएको छ, टेक्निकल सपोर्टमा यतिखेर मलाई ओम सरा र यतिखेर ईशाले साथ दिइरहनु भएको छ, र यो कार्यक्रमलाई तपाईँले युट्युबमा पनि हेर्न सक्नुहुन्छ, अनि एसडीकेटीएम मार्फत पनि भिडियोमा मजासँग यो कुराकानीलाई सुन्न र हेर्न सक्नुहुन्छ। आज असीम चन्द्र विश्वकर्मासँग हामी कुराकानी गरिरहेका छौं। अब असीम चन्द्रको गीतहरू अलि पछिल्लो समय त अब बिस्तारै गर्दै जानु भएको छ, पारिवारिक रूपमा पनि भनौं परिवार पनि संगीतमय नै छ होइन, यहाँको दिदी रञ्जिता दिदी बहिनी चाहिँ होइन, उहाँले पनि साह्रै मिठो गीत गाउनुहुन्छ, त्यो हिसाबले पनि एक किसिमको अहिले पारिवारिक माहौल पनि राम्रै छ नि त होइन, त्यहाँमाथि रामो विरही तपाईँहरूको आफ्नै कजन पर्नुहुन्छ, उहाँकै प्रेरणा पनि भनौँ न होइन, यो क्षेत्रमा अगाडि बढ्न, त्यो हिसाबले पनि लगभग पारिवारिक माहौल पनि सङ्गीतमय नै छ, त्यो हिसाबले पनि अझ सुमधुर त बन्ने नै भयो होइन। यतिखेर हामी फुल जस्तै पहेँलाई
1: हुन्छ
0: के छ, कुन चाहिँ गीत छ भाइ, कुन चाहिँ, ल वनमा फुल पनि हाम्रै हो, ठिक छ, यतिखेर वनमा फुल, वनमा फुल
1: तिमी मनमा फुल
0: को कोले गाउनु भएको थियो?
1: हाम्रो मेरो संगीत सृजना विक्रम बाबु विश्वकर्माको शब्द, अनि शान्तिश्री परियार र हाम्रो विक्रम परियारको आवाजमा वनमा फुल
0: यो रहेको छ,
1: रहेको छ, सुवर्ण दुलाल र जुना विश्वकर्मालाई देख्न सकिन्छ
0: यसमा,
1: भिडियोमा चाहिँ अमित सुनार युट्युब च्यानलमा छ,
0: ल
1: वनमा फुल निकै मन परेको आफूलाई गीत हो, भ्युजको आधारले अलिक कम छ तर पनि मलाई एकदम
0: अब्बल छ, ठिक छ, यही अब्बल भाका हामी इन्द्रणीमा प्रस्तुत गर्छौं।

0: देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई लाइभ सुनिरहनु भएको छ। आज हामी असीम चन्द्र विश्वकर्मासँग कुराकानी गरिरहेका छौं र उहाँका गण्डकीदेखि सांगीतिक यात्रा शुरू भएको अब वनमा छ फूल होइन वनमा फूल यो सुनाइसकेका छौं र अर्को मूलको पानी पनि छ होइन त्यसपछि फूल जस्तै पयालाई पनि छ हेर्नुहोस् अब त मजासँग औलामा गर्न सक्ने गीतहरू पनि छ असीमको छोटो समयमा होइन असीम
1: आज मात्र पनि एउटा गीत रिलिज छ
0: कुन चाहिँ रिलिज छ आज
1: आज नाम्नी कमाउने
0: कसले गाउनु भएको छ नि
1: हाम्रो योगराज पोखरेल दाई र समीक्षा अधिकारी बहिनीले गाउनु भएको छ
0: ल योगराज पोखरेललाई पनि बधाई छ समीक्षालाई पनि शुभकामना छ दुवैजनालाई होइन त यसमा संगीत नै हो
1: संगीत मेरो संगीत सिर्जना हो त्यसै गरी योभन्दा अगाडि पनि देवी भर्ती दिदीको आफ्नै च्यानलमा पनि छ देवी भर्ती दिदीको च्यानलको लागि पनि एउटा काम गरेको थिएँ मैले रातको जुन हो दिनको खाम लेखौँ कि तिम्रो दिलमा नाम राज ढकाल भेना त्यसै गरी देवी भर्ती दिदीले
0: दुईजनाले गाउनु भएको छ योभन्दा अगाडिका धेरै सहकारीहरू चाहिँ असाध्यै सफल भएका छन् विशेष गरी एकनारायण भण्डारीको गीतहरूमा बढी गाउन रुचाउने राजु र देवीको जोडी हो सबै गाउनुहुन्छ तैपनि अलिकति जस्तै वर्ष दिन गीतहरूमा बढी गाउन रुचाउने राजु र देवीको जोडी हो सबै गाउनुहुन्छ तैपनि अलिकति जस्तै वर्ष दिन गीतहरूमा बढी गाउन रुचाउने राजु र देवीको जोडी हो सबै गाउनुहुन्छ तैपनि अलिकति जस्तै वर्ष दिन

0: हामीलाई सम्झिन्छौँ भने अहिले पछि असिमलाई थाहा छ पछिल्लो समय हाम्रो क्षेत्र अलिकति विकृतितर्फ गएको भनेको हामीसम्मका पुस्ताहरूले चाहिँ अग्रजलाई असाध्यै मान्यौं कि तब हामीभन्दा पछि आउने केही साथीहरू सबैको मैले भनिन असीमहरूले जुन खालको एक किसिमको आदर सम्मान गर्नुहुन्छ त्यो आफ्नो ठाउँमा छ तर यहाँ अहिले पछिल्लो समय चाहिँ अग्रज देख्दा पनि कुनै मतलब छैन होइन त्यो खालको अवस्थाले गर्दाखेरि चाहिँ अलिकति विकृति आयो कि त्यो विकृतिसँगै अहिले नेपाली किसिमको क्षेत्र चाहिँ बिग्रिँदै गयो कि अनुशासन भएन
1: एक अर्कालाई नस्वीकार्नु वास्तवमा एकअर्काको कदर नहुनु नस्वीकार्नु सानालाई माया नगर्नु ठुलालाई सम्मान नगर्नु
0: त्यही मै हुँ भन्ने खालको एउटा हुन्छ नि
1: एउटा दम्भ
0: हो त्यसको कारणले चाहिँ अलिकति यो क्षेत्र बिग्रिएको छ होइन अब यसलाई सुधार ल्याउने भनेको भाइ हामीहरूले हो कि होइन हामी यहाँबाट बोल्छौँ यहाँबाट बोलेर हामी सजग गराउँछौँ विकृति आएछ भने त्यस विरुद्धमा हामी आवाज उठाउँछौँ
1: होइन
0: अनि भाइहरूले पनि सृजना मार्फत चाहिँ राम्रा दिनु पर्यो कि यदि असीम चन्द्र भाइले चाहिँ राम्रा सृजनाहरू बजारमा दिनुभयो मौलिकताले भरिएका सृजनामा संगीत गरिदिनुभयो भने होइन त्यहाँ बोल्ने ठाउँै भएन नि गाउनेले त गाइदिइहाल्छ
1: मौलिकताको कुरा गरिहाल्नुभयो याद आयो योभन्दा अगाडि पनि फेरि मौलिक सृजनाहरू झ्याप्प राम्रो भइदिन्छन् भन्ने पनि नहुँदो रहेछ क्या जस्तो यस अगाडि टिकापुन दिदीसँग पनि मैले जोडेर काम गरेँ दिदीको आफ्नै च्यानलमा पनि छ त्यो गीत आकाशसम्म तारा र जुन छन् मैले अलिक फ्युजन तरिकाले
0: जस्तो जेनेरेसन
1: मौलिक मौलिकै छ कौडा गीत पनि गरेको थिएँ आदरणीय धनराज चुनारा दाई त्यसै गरी टिकापुन्दीले गाउनु भएको आकाशमा तारा र जुन छन् यो गीत पनि कौडा गीत जस्तो मौलिकले जोगाउनु पर्छ भन्ने लाग्छ क्या मलाई कौडा गीत सालेजो गीत
0: विडम्बना के छ भने मैले ठ्याक्क असेम्ली बोल्दा बोल्दै भने राम्रा गीतलाई साथीले मन नपराइसकेपछि अनि त्यसपछि मन अलिकति तरङ्गित भइदिन्छ त्यसपछि अलिकति भड्किन्छ कि
1: भड्किन्छ
0: अनि यसले त गर्दा भइसक्यो मैले एकचोटि गरेर हेरौँ न त भन्ने खालको भाव पलाउँछ कि त्यहाँ त्यो कारणले गर्दाखेरि चाहिँ बिग्रिएको हो तर केही गीतहरूले त्यो एक किसिमको चर्चा नपाए पनि एउटा ऐतिहासिक र जीवन्त बनेर कालझैं बनेर त ती गीतहरू बस्छन् नि त होला आज त्यसको भ्युज गएन अहिलेको पुस्ता अथवा अहिलेका साथीहरूले चाहिँ त्यो गीतलाई मन पराएनन् भने पनि यहाँ हेर्ने नजर गरेर बस्नेहरू त हजारौं छन् ती हजारौं नजरहरूले चाहिँ आज नभए नि भोलिका दिनहरूमा सम्झिनेछन् कि र इतिहासले पनि भोलि खोज्दै जाँदाखेरि असीमले कस्ता खालका गीतहरू गरेछन् कस्ता खालका गीतहरू भएछन् अहिलेसम्म कुन गीतले चाहिँ कुन खालको परिवेशमा आएछन् भन्दाखेरि त त्यो गीतहरूले एउटा भोलि बलियो पकड बनाउन सक्छन् नि त त्यो हिसाबले पनि हामीले सृजना अब्बल दिन सक्नुपर्छ मौलिक सृजनामा ध्यान दिनुपर्छ आज तपाईँलाई थाहा छ हरेक नेपाली फिल्महरूमा मौलिक गीतहरू चल्न थालेका छन् एउटा फिल्ममा लोकगीत भइदिएन भने त्यो फिल्म चल्दैन त्यो अवस्था सृजना भइसकेको छ होइन त्यसपछि अहिले पछिल्लो समय जति गीतहरू छायाङ्कन भएका छन् सबै कोही हिमाली भेगमा कोही पहाड़ी ठाउँमा होइन अथवा कोही तराईका भूभागमा कोही विभिन्न ठाउँहरूमा गएर चाहिँ त्यही मौलिकता त्यही हाम्रो ऐतिहासिक वेशभूषामा झल्किएर गर्दाखेरि चाहिँ त्यसले एउटा राम्रो
1: जोडे मौलिकताको हिसाबले कुरा गर्दाखेरि यो गण्डकी त्यसपछि मुलको पानी गीत गरे
0: सबै
1: मौलिकभित्र जस्तो धेरै टाढाको लोकेसनहरूमा पुगेर पनि छायाङ्कन गरेको छु कि मैले गीतहरू मुलको पानी गीत कास्कीको सिक्लेसमा त्यहाँको संस्कृति कस्तो छ के छ हेरेर होइन कास्कीको सिक्लेसमा गएर छायाङ्कन गरियो गण्डकी गीत पनि दोलहाको उसमा सैलुङमा गरियो मनमा फुल पनि त्यस्तै मौलिक छ मौलिक गीतहरू चाहिँ मलाई के लाग्छ भने
0: अब यहाँ आफै भन्नु न मौलिक गीत किन गण्डकी गएन त गयो नि
1: गयो
0: होइन अब कहिले काहीँ चाहिँ कस्तो हुँदोरहेछ भने काम गर्दै जाँदा कोही गीतहरूले चर्चा पाउने कोही गीतहरूको बेलामा
1: गीत
0: रहन्छन् तर जब तपाईँले गीत निकाल्नुहुन्छ त्यो बेलामा अन्य विभिन्न काण्डहरू आइदिन्छन् त्यसले
1: बजारमा हल्ला अर्का हुन्छ बजारको हल्लाहरूले गर्दाखेरि समस्या उत्पन्न
0: हुन्छ ती मौलिक गीतहरू नचलेका हुन् तर जीवन्त बन्ने हिसाब
1: मान्छेहरू सामु नपुगेको हो कि जस्तो लाग्छ
0: त्यही कारण पनि हो हामी अश्विन चन्द्र विश्वकर्मासँग कुराकानी गरिरहेका छौँ इन्द्रेणीको श्रृङ्खला सुनिरहनु भएको छ अब अलिकति यो अवार्ड पनि आउँदैछ है यो विशेष गरी कलाकारको पर्वकै रूपमा महोत्सव अथवा उत्सवकै रूपमा मनाइने नवौं लोकदोहोरी अवार्ड यही भाद्र 6 गते हुँदैछ र अश्विनले संगीतबद्ध गर्नुभएको गण्डकी गीत पनि अहिले अवार्डमा समावेश भएको छ अलिकति अवार्डको बारेमा बोलिदिनुहोस् न
1: अवार्डको
0: संस्थामा आबद्ध हुनुहुन्छ कि हुनुहुन्न
1: छु म संस्थामा छु
0: कहाँ आबद्ध हुनुहुन्छ अहिले
1: नयाँ बसपाक समितिमा आबद्ध छु यसमा जोडिनको लागि मलाई चाहिँ सुरुदेखि नै काठमाडौँ आएदेखि नै एकदम एकदम मलाई माया गर्ने मेरो आदरणीय मामा अञ्चल साई ठकुरी नयाँ साग समितिको पूर्वाध्यक्ष पनि हुनुहुन्छ। अञ्चल साई ठकुरीले चाहिँ मलाई संस्थागत बनाएर जोड्नु भएको हो। त्यसमा प्रकाश रसाईले लगायतका धेरैजना अग्रजहरू हुनुहुन्छ, उहाँहरूले मलाई संस्थामा जोड्नु भयो। अहिले नयाँ व्यवस्थापक समितिमा छु, अहिले पनि लगभग दुई कार्यकाल भइसक्यो, तीन कार्यकाल लाग्ने। संस्थागत हुँदाखेरि छुट्टै खालको जिम्मेवारी वहन गरेको जस्तो फिल चाहिँ हुन्छ। यसो संस्थागत हुँदाखेरि आफूले गर्नुपर्ने काम संस्थाको लागि होइन, गीत संगीतको बारेमा, गीत संगीतदेखि मैले के गर्नुपर्छ, कसरी गर्नुपर्छ, हरेक कार्यक्रमहरू हुन्छ नि त, संस्थागत कार्यक्रमहरू हुन्छन्, त्यसमा मेरो भूमिका के रहन्छ भन्ने कुराहरू पनि रहँदो रहेछन्। संस्थागत भइरहँदै गर्दा अब अहिले अवार्ड भइरहेको छ, अवार्डमा पनि उत्कृष्ट पाँच मनोनयनमा म परेँ, बाघाबाट गण्डकीबाट परेँ। भोटिङ कोड पनि पब्लिस गरिसक्नु भएको रहेछ अहिले, हिजो मात्र थाहा पाएँ मैले।
0: ल ठिक छ, आज आम साथीहरू जो हामीलाई सुन्ने हुनुहुन्छ भने तपाईँसँग प्रतिस्पर्धी अनलित चारजना हुनुहुन्छ भाकामा, होइन
1: निकै उत्कृष्ट, मभन्दा निकै अग्रज
0: हुनुहुन्छ।
1: अर्जुन सापकोटा हुनुहुन्छ, एसबीएन किस्मत आदरणीय दाई हुनुहुन्छ, एसबीएन किस्मत दाई चाहिँ एरेन्जर र मिक्सिङ मास्टरिङ पनि गर्नुहुन्छ, भाका पनि उत्तिकै राम्रो सृजना गर्ने मान्छे हो एसबीएन किस्मत दाई। त्यसै गरी हाम्रो नन्दु परियार अहिलेको लोकप्रिय सर्जक पनि हो, म छु। त्यसै गरी ऊ पनि हुनुहुन्छ हाम्रो भाकोलाई त्रिशुली तरेर गोविन्द पङ्गनी दाई,
0: गोविन्द
1: 101 हुनुहुन्छ दाईहरू। दाईहरूको अगाडि त म जस्तो भर सिक्दै गरेको नै
0: होइन, अब उमेर आफ्नो ठाउँमा होला होइन, त्यसपछि ढिलो चाँडो आफ्नो ठाउँमा होला यो क्षेत्रमा, तर एउटा सृजना गर्दै गर्दाखेरि सबैभन्दा त्यहाँ त सृजनाको मापन हुने हो नि होइन। त्यहाँ अश्विन आफ्नो ठाउँमा छन्, अर्जुन सापकोटा आफ्नो ठाउँमा छन्, नन्दु आफ्नो ठाउँमा छन्, गोविन्द आफ्नो ठाउँमा छन्, एचबीएन किस्मत आफ्नो ठाउँमा छन्, होइन आफ्नो ठाउँमा आफू छौ नि, तर त्यहाँ सृजना कसको अब्बल भन्ने कुरा हो। अब त्यो सबै अब्बल भित्रबाट पनि एउटा अब्बल चाहिने हो नि त, त्यो अब्बलको अवस्था चाहिँ यही भाद्र 6 गते सार्वजनिक हुँदैछ। त्यसैले अब गण्डकी गीत यहाँलाई मन परेको छ, भोटिङ गरेर असीम भाइलाई चाहिँ विजेता बनाऊ भन्ने तपाईँलाई लागेको छ भने भोटिङ कोड के छ?
1: भोटिङ कोड हाम्रो इसेवामा गएर 9 गरिमा लोकदोरी अवार्ड, त्यसमा भोटिङमा गएर मेरो भोटिङ कोड चाहिँ 30 छ,
0: 30
1: नम्बरमा मेरो छ। 30 नम्बरमा गएर आफूले जति मन लाग्छ भोट गर्न सक्नुहुन्छ र भोट पनि गरिदिनु होला।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक ती मात्र रु 50 मा।
3: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दान, फोन नम्बर 0825812010। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694 होइन महिला लखर लखर कहाँ हिँडिस्
5: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
4: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
5: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
5: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498 87741
6: मध्य पश्चिम ट्रान च्याट यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। धान रोपाई सकिएसँगै दाङका थारु बस्तीमा यति बेला हरढावा पर्वको रौनक छाएको छ। कतिपय गाउँमा पर्व मनाइसकिएको छ भने कतै तयारी भइरहेको छ। खेतीपातीको कठिन परिश्रमपछि आपसमा खुशी साट्ने र थकान बिर्सने पर्वका रूपमा हरढावा थारु समुदायमा परम्परागत रूपमा मनाइँदै आएको छ। दङ्गीशरण गाउँपालिका 3 हेकोलीका भीमबहादुर चौधरीका अनुसार हरढावा खेतीको काम सकिएको संकेत मात्र नभई गाउँभरिका परिवारबीच एकता र सहकार्यको पर्व पनि हो। गाउँमा सबै घरको रोपाई सकिएपछि मात्र हरढावा मनाउने गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार गाउँका अगुवाले सबै घरको खेती सकिएको सुनिश्चित गरेपछि घरधुरीका प्रतिनिधिको भेला बोलाइन्छ र त्यसपछि प्रत्येक घरमा आफन्त र इष्टमित्रलाई बोलाएर खानपान गरिन्छ। यसका लागि शनिबार, मंगलबार वा बुधबार मध्ये शुभ दिन पारेर पर्व मनाउने चलन रहेको उहाँले बताउनुभयो। वर्षभरि खेतीपातीमा गरेको मेहनत, हिलोमा बिताएका दिन र श्रमको थकान बिर्सने अवसरका रूपमा यो पर्वलाई लिइन्छ। यही अवसरमा खेतीपातीको अनुभव आदान प्रदान गर्ने, आपसी सम्बन्ध बलियो बनाउने र आगामी कृषि कार्यबारे छलफल गर्ने चलन रहेको समुदायका अगुवाहरू बताउँछन्। दाङका थारू बस्तीमा गाउँ अनुसार फरक फरक समयमा हरढावा मनाइन्छ। जहाँ खेती चाँडै सकिन्छ त्यहाँ पर्व पनि चाँडै मनाइन्छ। आधुनिक जीवनशैलीका कारण धेरै परम्परा परिवर्तन हुँदै गए पनि हरढावा थारू समुदायको मौलिक पहिचान बोकेको पर्वका रूपमा अझै जीवित र संरक्षण हुँदै आएको छ। बाँकेका राप्ती सुनारी डुडुवा र नरेनापुर गाउँपालिकालाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण हुने भएको छ। सस्पेन्सन ब्रिज डिभिजनका डिभिजनल इन्जिनियर कैलाश मोक्तानका अनुसार पुल निर्माणका लागि प्रारम्भिक सर्वेक्षण सम्पन्न भइसकेको छ भने चालू आर्थिक वर्षको बजेटमा आवश्यक रकम समेत विनियोजन भएकाले विस्तृत सर्वेक्षण सम्पन्न गरी निर्माण प्रक्रिया अघि बढ़ाइने भएको छ। उहाँका अनुसार हाल पुलको डिजाइन, लागत अनुमान तथा निर्माण विधि तयार गर्ने काम भइरहेको छ। करिब 15 करोड़ रूपियाँको लागतमा निर्माण हुने बहुस्पान झोलुङ्गे पुल 2 मिटर चौडा र 550 मिटर लामो हुनेछ। पुल निर्माणपछि राप्ती सुनारी गाउँपालिकाका सातका, फरेदा, पिप्रावा, देवपुरवा लगायतका बस्ती, डुडुवा गाउँपालिका एकका बालुपुरवा, चौफेरी तथा नरैनापुर गाउँपालिकाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने भएको छ। बर्खायाममा ढुङ्गाको भर पर्नुपर्ने, स्थानीयको दशको देखिको समस्या समाधान हुने अपेक्षा गरिएको छ। क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव हटाउन सरकारले औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढ़ाएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र 11 वर्षदेखि औषधिको मूल्य पुनरावलोकन नभएका कारण बजारमा देखिएको अभाव समाधान गर्न सरकारले आवश्यक नीतिगत सुधारको तयारी गरेको हो। गएको हप्ता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्कीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन मूल्य समायोजन सहित आवश्यक नीतिगत सुधार अघि बढ़ाउने निर्णय गरेको छ। विभागका अनुसार लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्य भन्दा धेरै बढ़िसकेको छ। यस्तै केही औषधिको बजार मूल्य घटिसकेको अवस्थामा सरकारले निर्धारण गरेको मूल्य भने अझै उच्च रहेकाले त्यस्ता औषधिको मूल्य घटाउने तयारी पनि गरिएको छ। नेपालमा औषधिको मूल्य निर्धारण तथा समायोजन गर्दा भारतको नेशनल फार्मास्युटिकल प्राइसिङ अथोरिटी एनपीए ले निर्धारण गरेको सिलिङ मूल्यलाई आधार मान्ने अभ्यास रहेको छ। र पश्चिम नेपालकै प्रमुख व्यापारिक नाका मध्ये एक नेपालगंज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढ़ेको छ। नेपालगंज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्षको तुलनामा आयात करिब 13% र निर्यात करिब 10% वृद्धि भएको हो। नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार गत आर्थिक वर्षमा यस नाकाबाट 87 अर्ब 9 करोड़ 4 लाख
53,000 रूपियाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 को सोही अवधिमा 77,57,73,62,000 रूपियाँ बराबरको वस्तु आयात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आयात 10 अर्ब रूपियाँ भन्दा बढ़ीले वृद्धि भएको छ। यसै गरी गत आर्थिक वर्षमा नेपालगंज नाकाबाट 3,51,10,78,000 रूपियाँ बराबरको वस्तु निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षमा 3,20,82,52,000 रूपियाँ बराबरको वस्तु निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा निर्यात करिब 31 करोड़ रूपियाँले बढ़ेको हो। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
2: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
2: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
3: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
2: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
3: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
2: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि।
3: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
5: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना:
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए, बीसीए, बीई कम्प्युटर, बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
5: सम्पर्क फोन नम्बर 0825-62-601, सम्पर्क मोबाइल नम्बर 98578-35-990, 98578-31-684 र 98578-30-270।
6: 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
7: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
8: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक दङ्गालीबाट किनेर हेर न।
7: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
10: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
12: सम्पर्क फोन नम्बर 0825-63-775।
8: सम्पर्क नम्बर 98478-26873।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
14: यो दाँत दुखेर मर्नु भयो।
11: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
14: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
11: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
14: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
11: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
15: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
16: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने, जनस्वास्थ्य कार्यालय
12: दाङ द्वारा सूचीकृत क्लिनिक
16: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जन द्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्धाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
18: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
12: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
18: 98-41-68-47-46।
12: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।

0: सीता के भो तिमलाई घुम्सेर बसेछौ
1: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
0: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
4: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
5: हार्दिक आमन्त्रण
6: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन दानदाता समाजसेवी उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ साथै महोत्सव अवधिभर करोड दीप प्रज्वलन दैनिक भव्य श्रृंगारिक महाआरती रुद्राभिषेक शिवलिंग जलाभिषेक भजन कीर्तन सत्यांग धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी खोराई पाँच दाङ
5: अध्यक्ष गणेश कुमार अधिकारी सम्पर्क मोबाइल नम्बर 9858734304 र सचिव विष्णुराम आचार्य सम्पर्क मोबाइल नम्बर 9858732391
7: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
8: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
7: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
8: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच
7: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा इसीजी सेवा
8: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
7: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
9: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार
7: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 0982560652

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

उज्यालो पार्ने प्लान बनाएको छु, डीजे भाइको टेन्सन छैन, रक्सी पिलाको छु। हल्ला नगर कोही उजुरी देला, अरे पुलिसको नि बालै होइन सेटिङ मिलाएको छु। जति पिउन सक्छौ पिउ, आजलाई माफी छ, तिमी नाच मैया नाच सारा रात बाँकी छ। आफ्ना सिएफ बिएफ सम्हाल नसा माटो लिन, बाँकी दुनियाँको ममा छोडिदेऊ।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिक्षमा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्नी नशा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नशा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5364-509 र मोबाइल 98453-0653।

0: वायरनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। वायरनेट, अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू,
3: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-49-41-944।
8: होइन भाइला,
9: लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-498-87-741।
13: Hey!

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झुक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858834910
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाघ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848826001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाँग च्याक, यति बेला मध्याहको 12 बजेको छ।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न राष्ट्रपतिको निर्देशन, पार्टीभित्र नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध। 28 जिल्लामा आज बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। आज सुन चाँदीको भाव घट्यो, सुन तोलाको 2,85,500 रूपियाँमा कारोबार। पाकिस्तानमा सुरक्षा कार्यवाहीमा 10 जना लडाकु मारिए, 2 महिला आत्मघाती आक्रमणकारी पक्राउ। र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तहरूलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरेको जनाएको छ। राष्ट्रपतिका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ। निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ। स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य र नजिकका नातेदारलाई पूर्ण रूपमा निषेध गरिएको निर्देशनमा उल्लेख छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिरबाट गर्नुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्ने पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचित 2 संशोधन भएको छ। यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सभाको 1 स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका 28 जिल्लाका खोला तथा नदीहरूमा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रे, प्लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खामा बाढ़ीको जोखिम छ। यस्तै लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रूकुम पूर्व, रूकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढ़न सक्ने सम्भावना छ। महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी वर्षाका बेला खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ। महाशाखाले मौसम र नदीको अवस्था अनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा बाढ़ी सम्बन्धी अध्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ। आज लुम्बिनी, बागमती, गण्डकी र कर्णाली प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना समेत छ। लुम्बिनीका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणगढ मुगलिङ सड़कको तुइन खोलामा पहिरोको जोखिम घटाउन दैनिक 2-3 घण्टा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। तुइन खोला र नाम्सी क्षेत्रका जोखिमपूर्ण भित्तोमा नेलिङ प्रविधिबाट पहिरो नियन्त्रणको काम गर्ने तयारी भइरहेको सड़क डिभिजन कार्यालय चितवनले जनाएको छ। पहिलो चरणमा जोखिमपूर्ण ढिस्को हटाइने र त्यसपछि जालीसहित भित्तो सुदृढ़ बनाउने तयारी छ। दैनिक झण्डै 10,000 गाड़ी गुट्ने सड़क खण्डमा अहिले विभिन्न 43 ठाउँमा पहिरोको जोखिम छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको हो। सुनको भाव तोलाको 2,85,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव 4,350 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,91,300 र चाँदीको भाव तोलाको 4,505 रूपियाँ थियो। अस्ति बुधबार सुनको भाव 2,91,000 र चाँदी 4,480 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज 1 औंस सुन 4,045 र चाँदी 57 अमेरिकी डलरमा कारोबार भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मध्य प्रदेशका अधिकांश जिल्लामा धान रोपाई अन्तिम चरणमा, हाइड्रोजन गाड़ी सम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव माग लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खोलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले परिवार र आफन्तलाई शोकी सचिव नराख्न राज्यसभाको निर्देशन, 28 जिल्लामा बाढ़ीको जोखिम, सुनचादीको भाव आज घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मधेस प्रदेशका धेरैजसो जिल्लामा यस वर्षको धान रोपाई अन्तिम चरणमा पुगेको छ। प्रदेशभर अहिलेसम्म झण्डै 78.59% अर्थात 3,580 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन महिनाको हिजोसम्म सबैभन्दा बढ़ी सिराहामा 94% धान रोपाई सम्पन्न भएको छ भने महोत्तरीमा सबैभन्दा कम 55% रोपाई भएको छ। बाँकी जिल्लामा पनि रोपाई तीव्र गतिमा अघि बढ़िरहेको र केही दिनभित्र अधिकांश क्षेत्रमा काम सकिने अपेक्षा गरिएको छ। निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार यस वर्ष किसानले उन्नत जातका धानका बिउको प्रयोग समेत बढ़ाएका छन्। सरकारले हाइड्रोजनमा आधारित गाड़ी सम्बन्धी नीति बनाउन सुझाव माग गरेको छ। हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित दिगो तथा प्रभावकारी विकास, संचालन र नियमनका लागि आवश्यक नीति तथा कानून व्यवस्था तयार गर्न सरकार बालसँग माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नीतिगत तथा नियामक व्यवस्था, सुरक्षा मापदण्ड, हाइड्रोजन प्रविधिमा गाड़ीहरूको रूपान्तरणको सम्भावना तथा आवश्यक जनशक्ति विकास सम्बन्धी लिखित सुझाव साउन 20 गतेभित्र पेश गर्न आग्रह गरेको छ। झापा जिल्लाको कमल गाउँपालिका 5 पाण्डाजोगीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर 38 रिजर्भ गार्डमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर ज्यान गएको छ। सशस्त्र प्रहरी बल नम्बर 1 बराहा वाहिनी मुख्यालय कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेर आज जवान सुदिन खत्रीको ज्यान गएको जानकारी दिनुभयो। सुनसरीको इटहरी उपमहानगरपालिका 13 घर भएका 30 वर्षीय खत्रीलाई हिजो बेलुकी झण्डै 5 बजे गणभित्र विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेको थियो। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले सञ्चालन गरेको विशेष कार्यवाहीका क्रममा 10 जना लड़ाकू मारिएका छन्। पाकिस्तानी सेनाको संचार शाखा इन्टर सर्विसेस पब्लिक रिलेशन्सका अनुसार विगत 48 घण्टामा सुराब र मुस्ताङ जिल्लामा गरिएका विभिन्न सैन्य कार्यवाहीका क्रममा ती लड़ाकूहरू मारिएका छन्। गुप्तचर सूचनाका आधारमा गरिएको संयुक्त कार्यवाहीका क्रममा सुराब जिल्लामा 7 जना र मुस्ताङ जिल्लामा 3 जना लड़ाकू मारिएको बीबीसीले जनाएको छ। मुस्ताङमा भएको कार्यवाहीका क्रममा सुरक्षा बलले 2 जना महिला आत्मघाती आक्रमणकारी र 1 जना सहयोगीलाई समेत पक्राउ गरेको छ। अब खेल खबर। नेपाली भलिबल टोलीले काबा पुरूष भलिबल च्याम्पियनशीपमा आज आयोजक पाकिस्तानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बेलुकी 5:45 शुरू हुनेछ। इस्लामाबादमा चलिरहेको च्याम्पियनशीपमा पाकिस्तानले दुवै खेल 3-0 सेटमा जितेको थियो। नेपालले भने 2 खेल 5 सेटमा पुगेर गुमाएको थियो। नेपालले हिजो श्रीलंकासँग भएको खेल पनि 5 सेटमा पुगेर गुमाएको छ। 2-1 सेटको अग्रता नेपालले जोगाउन सकेन। श्रीलंका ले नेपाललाई 25-18, 21-25, 19-25, 25-21, 15-11 हराएको थियो। पहिलो दिन तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरे पनि नेपाली टोली काजकिस्तानसँग 3-2 पराजित भएको थियो। नेपाल, काजकिस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश, उज्बेकिस्तान गरी 6 टोलीले च्याम्पियनशीपमा प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनल खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न राज्यसभाको निर्देशन। पार्टीभित्र नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध। 28 जिल्लामा बाढ़ीको जोखिम। नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। आज सुनचाँदीको भाव घट्यो। सुनतोलाको 2,85,500 रूपियाँमा कारोबार। पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कार्यवाहीमा 10 लड़ाकू मारिए। 2 महिला आत्मघाती आक्रमणकारी पक्राउ। र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर दिएर फेरि आउनेछौं।
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
4: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइड को चेक जाँच तथा उपचार सेवा,
5: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
6: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
5: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
6: अन्य विशेषज्ञ सेवाहरू
5: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
6: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हारजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी पीएफटी टुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 0825 60 734 र 0825 60 138।
15: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
16: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू
16: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
15: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
16: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
15: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
16: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
17: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
18: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98 4 78 28 913 र 98 095 12 871।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
21: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
22: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
0: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
0: सम्पर्क फोन नम्बर 082-5625-601, सम्पर्क मोबाइल नम्बर 98578-35990, 98578-31684 र 98578-30270।
5: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
1: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
2: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
23: डाक्टरद्वारा दिइने सेवाहरू:
2: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
23: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
2: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
23: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
2: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
0: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि।
23: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99008।

कास्टिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-5459 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट र 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: यतिन्जेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 08-5562-707।
4: हेलो पिङ्की,
5: बोल दिन।
4: एलईडी टिभी किन नजाने?
5: जान्न।
4: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: साथै भन्दिनौ,
5: आई लभ यु पिङ्कुली भनेको।
4: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
4: फोन नम्बर
5: 08-5562-452
4: 08-5062-452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-4-98-87-741।
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
10: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
9: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
10: सम्पर्क मोबाइल नम्बर 98-5-78-44-722 98-5-78-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
11: भर्ना सम्बन्धी सूचना:
12: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घुराही दाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
11: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
13: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 9847802983 र 9765526286।
14: मध्यपश्चिम ट्याङ च्याक यति बेला दिउँसोको एक बजेको छ।

0: दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमर क्षितिजको नमस्कार। जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक बिदाका दिनमा समेत राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ। सेवाग्राहीहरूको अत्यधिक चापलाई ध्यानमा राख्दै कार्यालयले आगामी साउन 9 र 10 गते शनिबार र आइतबार पनि सेवा दिने जनाएको छ। कार्यालयका अनुसार आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्र दर्ता विवरण संशोधन तथा परिचय पत्र कार्ड वितरणका लागि सेवाग्राहीहरूको भीड़ बढ़ेको छ। सेवाग्राहीहरूलाई सहज र छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले अर्को व्यवस्था नभएसम्मका लागि सार्वजनिक बिदाका दिनमा पनि सेवा सञ्चालन गर्न लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विजय गौतमले जानकारी दिनुभएको छ। जारी सूचना अनुसार शनिबार र आइतबार सार्वजनिक बिदाका दिनहरूमा बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म टोकन प्रणाली मार्फत सेवा प्रवाह गरिने भएको छ। दाङमा पछिल्लो समय घरेलु तथा साना उद्योगको संख्या घट्दै गएको छ। वर्षेनी भइरहेको नयाँ दर्ता र लगतकट्टाको तथ्याङ्क हेर्दा उद्योगहरूको संख्या घट्दै गएको देखिएको छ। गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्यतर्फ गरी 1080 नयाँ उद्योग दाङमा दर्ता हुँदा 729 उद्योग बन्द भएका छन्। त्यसै गरी अघिल्लो आर्थिक वर्ष 2081-82 1028 उद्योग नयाँ दर्ता हुँदा 779 उद्योग बन्द भएको छ। त्यस्तै अघिल्लो आर्थिक वर्ष 2080-81 पनि 1109 नयाँ उद्योग दर्ता हुँदा 700 बढ़ी उद्योगहरू बन्द भएको तथ्याङ्कले देखाएको छ। विगत 3 वर्षको तथ्याङ्कलाई हेर्दा दाङ जिल्लामा 3200 नयाँ उद्योग दर्ता हुँदा 2200 नयाँ उद्योगहरू बन्द भएको देखिएको छ। शुरूमा दर्ता गर्ने र विभिन्न कारणहरू देखाएर उद्योग बन्द गर्ने प्रचलन रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माले जानकारी दिनुभएको छ। घरेलु तथा साना उद्योग कार्यालयको गत आर्थिक वर्ष 2082-83 उद्योगतर्फ 63,02,680 रूपियाँ र वाणिज्यतर्फ 87,94,686 रूपियाँ गरी 1,82,348 रूपियाँ राजस्व संकलन भएको छ। घरेलु तथा साना उद्योग कार्यालय दाङको रेकर्ड अनुसार उद्योगतर्फ 11,663 र वाणिज्यतर्फ 13,320 गरी 24,983 उद्योगहरू दाङमा दर्ता रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संघीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापन सम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ। राज्य कोषबाट प्राप्त हुने सुविधाको उच्चतम सदुपयोगलाई सुनिश्चित गर्दै स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी मितव्ययी र जनउत्तरदायी बनाउन सो पार्टीले आफ्ना सांसदहरूका लागि निर्देशन जारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको निर्देशनमा नातावाद र परिवारवादको परिधि भन्दा बाहिरबाट मात्र प्रविधि मैत्री क्षमता अनुसन्धान कौशल र पार्टीको मूल्य मान्यताप्रति निष्ठावान व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। समावेशितालाई प्रोत्साहन दिन दोहोरो सुविधा वा कुनै पनि स्वार्थ बाजिने उम्मेद्वार मुक्त हुन तथा छनौट नियुक्ति र अनुमोदन प्रक्रिया प्रतिस्पर्धात्मक बनाउन भनिएको छ। स्वकीय सचिवका लागि योग्य उम्मेद्वार छनौट गरे पश्चात नियुक्तिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था पनि निर्देशनमा गरिएको छ। बीच संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा 2 रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डाक्टर प्रेमराज सिलवाल र मणिराम उपाध्यायले आज शुक्रबार सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन दर्ता गराउनु भएको हो। स्वकीय सचिव राख्न दिने निर्णयले राज्य कोषमा अनावश्यक भार पर्ने दावी गर्दै उहाँहरूले सरकारको निर्णय बदर हुनुपर्ने माग गर्नुभएको छ। उहाँहरूले प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय, सभामुख र प्रतिनिधि सभा सदस्य लगायतलाई विपक्षी बनाउनु भएको छ। धान रोपाई सकिएसँगै दाङका थारू बस्तीहरूमा यति बेला हरडवा पर्वको रौनक छाएको छ। कतिपय गाउँमा पर्व मनाइसकिएको छ भने कतै तयारी भइरहेको छ। खेतीपातीको कठिन श्रमपछि आपसमा खुशी साट्ने र थकान बिर्सने पर्वका रूपमा हरडवा थारू समुदायमा परम्परागत रूपमा मनाइँदै आएको छ। थारू अगुवाहरूका अनुसार हरडवा खेतीको काम सकिएको संकेत मात्र नभई गाउँभरिका परिवार बीच एकता र सहकार्यको पर्व पनि हो। गाउँका सबै घरको रोपाई सकिएपछि मात्र हरडवा मनाउने गरिएको थारू अगुवाहरूको भनाइ छ। गाउँका अगुवाहरूले सबै घरको खेती सकिएको सुनिश्चित गरेपछि घरधुरीका प्रतिनिधिहरूको भेला बोलाइन्छ र त्यसपछि प्रत्येक घरमा आफन्त र इष्टमित्रलाई बोलाएर खानपान गरिन्छ। र दाङको राप्ती गाउँपालिकामा बाल मैत्री ओडा घोषणा बाल विवाह प्रमुख चुनौतीका रूपमा देखिएको छ। अधिकांश सूचक पूरा गरिसकेका ओडाहरू समेत बाल विवाह, विद्यालय भर्ना दरमा आएको गिरावट तथा आंशिक बाल श्रमका कारण बाल मैत्री ओडा घोषणा गर्न नसक्ने अवस्थामा पुगेका छन्। राप्ती गाउँपालिकाको आर्थिक वर्ष 2079-80 बाल मैत्री स्थानीय शासन कार्यान्वयन गर्दै आएको भए पनि हालसम्म ओडा नम्बर 8 मात्र बाल मैत्री ओडा घोषणा हुन सफल भएको छ। आर्थिक वर्ष 81-82 ओडा नम्बर 8 ले आवश्यक सबै सूचक पूरा गरेपछि बाल मैत्री ओडा घोषणा गरिएको थियो, तर बाँकी 8 ओडाले अझै घोषणा प्रक्रिया पूरा गर्न सकेका छैनन्। राप्ती गाउँपालिकाका बाल मैत्री फोकल पर्सन नारायण बहादुर रावतका अनुसार बाल मैत्री ओडा घोषणा गर्न 51 सूचक पूरा गर्नुपर्ने व्यवस्था रहेको छ। हवस् त, अहिलेको मध्यपश्चिम हाइलाइट्स यति नै। 2 बजे मध्यपश्चिम हाइलाइट्सका साथ पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि म अमर क्षितिज पनि विदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती हल रोड, छोराही दाग,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 2977
9: र 98 5 78 30 6 8 9।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरिलाई
1: के तपाईलाई पाइल फुस्फुसा फिसा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
2: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
4: भर्ना खुल्यो।
5: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
4: हाम्रा विशेषताहरू
5: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
4: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
5: शान्त तथा पारिवारिक वातावरण भएको,
4: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
5: तिहार सुसारको राम्रो व्यवस्था भएको,
4: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
5: घरको जस्तै माया पाउने,
6: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
7: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, राई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
6: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073

0: हजुर तपाईहरुको घर घरमा रेडियो मध्ये बस्छ
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
0: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
0: एक लिटर र बीस लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
0: बीस लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
0: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही सोह्र सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टी

0: शत प्रतिशत शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
3: हामी जन्मजात नै सिकारी हौ, सिकारी
4: पुरै दैलेख मलाई चाहियो।
5: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
5: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमर क्षितिजको नमस्कार। कोइलावास भन्सा कार्यालयले आर्थिक वर्ष 2082-83 लक्ष्य भन्दा बढ़ी राजस्व संकलन गर्न सफल भएको छ। दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सार कार्यालयले लक्ष्य भन्दा 17.41% बढ़ी राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 1,74,36,000 राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा 2,04,71,768 रूपियाँ राजस्व संकलन गरेको कोइलावास भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टले जानकारी दिनुभयो। आर्थिक वर्ष 2082-83 को शुरूआती महीनाहरूमा लक्ष्य भन्दा कम राजस्व संकलन भए पनि गत वैशाख यता भने कोइलावास भन्सार कार्यालयले उल्लेखनीय मात्रामा राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार नाकामा भारतीय पक्षबाट कड़ाई गरिँदा आवागमन कम हुँदा शुरूआतीमा राजस्व संकलनमा प्रभाव परेको थियो। भारत प्रवेश गर्दा कड़ाई गरेका कारण नेपालबाट आवागमन गर्नेको संख्या घट्दै गएको छ। कोइलावास भन्सार नाका भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता सवारी चालक अनुमति पत्र जस्ता सक्कली कागजातहरू भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको भनाई छ। भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनबाट र केही खाद्यान्न लगायत अन्य सामग्रीबाट राजस्व संकलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ। भारतबाट कोइलावास क्षेत्रसँगै कोइलावासमा रहेको राम जानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिर लगायतमा धार्मिक स्थलहरूमा पूजापाठ तथा घुमफिरका लागि आउने भारतीय नागरिकले प्रयोग गर्ने सवारी साधनबाट राजस्व बढ़ी संकलन हुने गरेको कार्यालयले जनाएको छ। कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको रूपमा पहिचान बनाएको कोइलावास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रनी प्रमुख नाका बनेको तथ्याङ्कले देखाएको छ। सड़क सञ्जाल सहज भए पनि सञ्चालनका लागि सरकारी निकायबाट प्रभावकारी प्रयास भएको पाइदैन। निजी क्षेत्रले केही प्रयास थाले पनि यसले सार्थकता पाउन सकेको छैन। हरेक निर्वाचनका समयमा यस नाकाको विकास गर्ने सबै राजनीतिक दलका नेतृत्वले बताए पनि यसको कार्यान्वयन भने हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक विदाका दिनमा समेत राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा दिनै भएको छ। सेवाग्राहीहरूको अत्यधिक चापलाई मध्यनजर गर्दै कार्यालयले साउन 9 र 10 गते अर्थात भोलि र पर्सी शनिबार र आइतबार सेवा दिने जनाएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षको शुरूआतीदेखि नै राष्ट्रिय परिचय पत्र दर्ता, विवरण संशोधन र परिचय पत्र कार्ड वितरणलाई सेवाग्राहीको भीड़ बढ़ेको छ। सेवाग्राहीलाई सहज र छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले अर्को व्यवस्था नभएसम्मका लागि सार्वजनिक विदाका दिनमा पनि सेवा सञ्चालन गर्न लागि जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतमले जानकारी दिनुभयो। जारी सूचना अनुसार शनिबार र आइतबार सार्वजनिक विदाका दिनहरूमा बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म टोकन प्रणाली मार्फत सेवा प्रवाह गरिनेछ। दाङमा पछिल्लो समय घरेलु तथा साना उद्योगको संख्या घट्दै गएको छ। वर्षेनी भइरहेको नयाँ दर्ता र लगत कट्टाको तथ्याङ्क हेर्दा उद्योगहरूको संख्या घट्दै गएको तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्यतर्फ गरी 1,080 नयाँ उद्योग दर्ता हुँदा 729 उद्योग बन्द भएका छन्। त्यसै गरी अघिल्लो आर्थिक वर्ष 2081-82 1,028 उद्योग नयाँ दर्ता हुँदा 779 उद्योग बन्द भएका छन्। अघिल्लो आर्थिक वर्ष 2080-81 पनि 1,109 नयाँ उद्योग दर्ता हुँदा 700 बढ़ी उद्योगहरू बन्द भएको तथ्याङ्कले देखाएको छ। विगत 3 वर्षको तथ्याङ्क हेर्दा जिल्लामा 3200 नयाँ उद्योग दर्ता हुँदा झण्डै 2200 उद्योगहरू बन्द भएको देखिएको छ। शुरूमा दर्ता गर्ने र विभिन्न कारण देखाएर उद्योग बन्द गर्ने प्रचलन रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संघीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापन सम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ। राज्य कोषबाट प्राप्त हुने सुविधाको उच्चतम सदुपयोगलाई सुनिश्चित गर्दै स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन सो पार्टीले आफ्ना सांसदहरूका लागि निर्देशन जारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको निर्देशनमा नातावाद र परिवारवादको परिधिभन्दा बाहिरबाट मात्र प्रविधि, मैत्री, क्षमता, अनुसन्धान कौशल र पार्टीको मुख्य मूल न्यायप्रति
निष्ठावान व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। समावेशितालाई प्रोत्साहन दिन दोहोरो सुविधा र कुनै पनि स्वार्थ बाजिने उम्मेद्वार मुक्त हुन तथा छनौट नियुक्ति तथा अनुमोदन प्रक्रिया पारदर्शी प्रतिस्पर्धात्मक बनाउन भनिएको छ। स्वकीय सचिवका लागि योग्य उम्मेद्वार छनौट गरे पश्चात नियुक्तिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था पनि निर्देशनमा भनिएको छ। यसैबीच संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा दुई रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डाक्टर प्रेमराज सिलवाल र मणिराम उपाध्यायले शुक्रबार सर्वोच्च अदालतमा छुट्टा छुट्टे रिट दायर गर्नुभएको हो। स्वकीय सचिव राख्न दिने निर्णयले राज्य कोषमा अनावश्यक भार पर्ने दावी गर्दै उहाँहरूले सरकारको निर्णय बदर हुनुपर्ने माग गर्नुभएको छ। उहाँहरूले प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय, सभामुख, प्रतिनिधि सभा लगायतलाई विपक्षी बनाउनु भएको छ। र दाङमा रोपाई सकिएसँगै दाङका थारू बस्तीहरूमा यति बेला हर्डवा पर्वको रौनक छाएको छ। कतिपय गाउँमा पर्व मनाइसकिएका छन् भने कतै तयारी भइरहेको छ। खेतीपातीको कठिन श्रमपछि आपसमा खुशी साट्ने र थकान बिर्सने पर्वका रूपमा हर्डवा थारू समुदायमा परम्परागत रूपमा मनाइँदै आएको छ। थारू अगुवाहरूका अनुसार हर्डवा खेतीको काम सकिएको संकेत मात्र नभई गाउँभरिका परिवार बीच एकता र सहकार्यको पर्व पनि हो। हवस् त अहिलेको मध्यपश्चिम हाइलाइट्स यति नै। मध्यपश्चिम हाइलाइट्स फोन लिएर उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि म अमर क्षितिज पनि विदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज। नमस्कार।

0: 99 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपाट वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीविस रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: अत्याधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सराचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653-23।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-03 र 98-29-54-555।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
13: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
13: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै टुरी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने
14: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
15: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार
16: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
17: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562023 98478617 र 98478645
19: होइन के भयो दाइ किन झोक्राएर बस्नु भएको
20: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
19: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
20: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
19: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
20: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578434910
19: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट दाङ

0: 125 MBPS इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। वायानेट, अब सबै कनेक्टेड।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सबै।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बाल बालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
11: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
14: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
15: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
14: के कुरा गर्छु निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनी हाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
17: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
18: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
18: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
17: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
18: ब्लड प्रेसर तथा सुगर का समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
17: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा,
19: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
17: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 082560652।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा मुद्दा दायर, 8 जना मध्ये 5 जना फरार प्रतिवारी। चितवनको तुइन खोलामा ढिस्को काटेर हटाउने तयारी, दिनमा 2-3 घण्टा गाड़ी रोकेर काम गरिने। रासोपा सांसद बबलु गुप्ताद्वारा मोटरसाइकलमा स्टन्ट, चालकलाई 500 रूपियाँ जरिवाना। गुगललाई युरोपेली संघद्वारा 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना, आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप। र सन् 2027 को विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने। नेपाल खबरमा अब पूरा खबर। नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट इनामिना प्रकरणमा 8 जना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने
3: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो। बाल संगठन काठमाण्डुका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीनको साध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 जना मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्माचार्य मात्रै पक्राउ परेका छन्। बाँकी 5 जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनको तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 को प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव सहित 3 जनाले बाल बालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ। तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखाका कार्यरत सूरजु शाह विरूद्ध विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 68-69 को बाल संरक्षण अनुदानको भत्ता रकम इनामिना भएको उजुरीको आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बापत निकासा भएको 3,07,200 रूपियाँ सम्बन्धित बाल बालिकालाई वितरण नगरी इनामिना गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसबारे भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 महिना नामा जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नको लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाण्डौ जोड्ने मुख्य लाइफलाइन हो। नारायणगढ़ मुगलिन हुँदै दैनिक 10,000 हाराहारी गाड़ी चल्छन्। बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आड़को नारायणगढ़ तर्फको भित्तो र नाम्सीको मुगलिनपट्टिको ढिस्को पहिरोको जोखिम हटाउने कामका लागि 22,21,00,000 रूपियाँमा ठेक्का सम्झौता गरेको छ। अबको 10 महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ। पहिलो चरणमा ज्याक ह्याम्बरको सहायताले मानिसले झुण्डिएर जोखिमपूर्ण ढिस्कोहरू तल झार्नुपर्नेछ। त्यसपछि ढिस्कोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ। यसलाई नेलिङ भनिन्छ। दुवै ठाउँमा यसरी नै काम गरिने उहाँले जानकारी दिनुभयो। पहिरोको उच्च जोखिम रहेको तुइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 घण्टाभन्दा धेरै अवधिसम्म सड़क अवरूद्ध भएको थियो। ढिस्को उचाई 105 मिटर र लम्बाई 165 मिटर छ। नाम्सीको मुगलिनपट्टिको ढिस्को 60 मीटर अग्लो र 100 मीटर लम्बाई रहेको छ। केही वर्ष अघि सड़क विस्तारको क्रममा काटिएको भित्तोमा ट्विन खोलामा गएको वर्ष एकाएक पहिरो खसेपछि उच्च जोखिममा परेको हो। यो सड़क खण्डमा मध्यमदेखि उच्च गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकोले पहिरो पन्छाउन मुगलिन र सेती दोबानमा तयारी अवस्थामा उपकरण राखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बबलु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लहान सिंहराहले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिमाना तिराएको हो। बागमती प्रदेश 02-00-25-52-31 नम्बरको मोटरसाइकलका चालक पीताम्बर चौधरीले जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचनासहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले 500 रूपियाँ जरिमाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-94-33-493-555।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनशनरत डाक्टर केसीले उठाएका मागबारे सरकारको ध्यानकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा हुनुहुन्छ। उहाँले दशरथचन मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नुभएको छ। अब विदेशको खबर। युरोपेली संघ यूले बहुराष्ट्रीय प्रविधि कम्पनी गुगललाई 89 करोड़ यूरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकतामा दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा यूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका र आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीको तुलनामा अनुचित लाभ दिलाएका यूको तर्क छ। तर कम्पनीले यो निर्णयको आलोचना गर्दै युरोपेली संघका आवश्यकताहरूले लाखौं युरोपेली ग्राहकहरूले प्रयोग गर्ने सेवाहरूमा क्षति पुर्याउन सक्ने दावी गरेको छ। युरोपेली नियामकहरूसँग विवादको लामो इतिहास बोकेको गुगलले यसअघि प्रतिस्पर्धा सम्बन्धी विभिन्न मुद्दाहरूमा अरबौं यूरो जरिमाना तिरिसकेको छ। अब खेल खबर। सन् 2027 को आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। क्रिकेट बोर्ड ईसीबीले आईसीसी संघको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यो निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ। चार भन्छेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा मुद्दा दायर, 8 जना मध्ये 5 जना फरार प्रतिवादी। चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी, दिनमा 2-3 घण्टा गाड़ी रोकेर काम गरिने। रासोपा सांसद बबलु गुप्ताद्वारा मोटरसाइकलमा स्टन्ट, चालकलाई 500 रूपियाँ जरिमाना। गुगललाई युरोपेली संघद्वारा 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना। आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप। र सन् 2027 को विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने।
9: मोडर्न दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
10: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याइयो जुत्ता?
9: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
10: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
9: एकपटक दङ्गालीबाट किनेर हेर न।
10: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
11: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
9: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
12: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
13: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
9: प्रोप्राइटर सम्राज रैदास।
14: सम्पर्क फोन नम्बर 082-563-775।
9: सम्पर्क नम्बर 98-478-26873।
15: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
16: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
17: वरिष्ठ हार्ट जोन तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
18: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
17: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोरिङ सम्बन्धी अपरेशन सेवा।
19: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
20: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
21: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
22: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
23: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
24: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
25: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
26: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई ब्रान्च। फोन नम्बर 082-563-2018।
0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू
1: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
0: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्ग हुने लगायत रोगको उपचार
1: मन आचिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
0: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
1: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
2: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095128171
5: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: भर्ना खुलियो
14: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहिन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू
7: उत्कृष्ट शैक्षिक वातावरण
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
7: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
2: सम्पर्क फोन 081536086
7: र मोबाइल नम्बर 98480096 98580 36086 र 98481-72273
27: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98430088804 98430088804 www.pasupatiicare.com
28: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
28: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
28: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
28: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
28: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
28: युरिक एसिड बाद भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
28: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
28: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
3: कान पाक्ने कानबाट पिस बगिरहने कान गडा हुने
28: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
3: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001

0: हजुर तपाईहरुको घर घरमा रेडियो मधुपसी
1: नमस्ते दाई हजुर होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको
2: नमस्ते नमस्ते
3: कता हिँड्नु नि बाबु बजारतिर नि
4: अङ्कल मलाई साइकल किन्न मैले बाबुलाई बजारेर स्कुल जाने
1: के गर्ने बाबु छोराले साइकल साइकल भनेर हैरान पारेछ न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लागे नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
5: लौ हेर किन नहुनु दाई हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
1: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क मोबाइल 98477779770
8: र 98578309
9: के तपाईँलाई हिम पाइप वा पुल चाहिएको छ
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट चिया पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्
9: हाम्रा विशेषताहरू
10: विभिन्न साइजमा पोल तथा हिम पाइपको उत्पादन
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली डिभिजन रोड खोराहिदाङ
12: फोन 562-5121
9: सम्पर्क मोबाइल
11: 98578-32819 र 98578-32223
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्डिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
13: फोन नम्बर 082-5563-479
8: मोबाइल नम्बर 98494-67487
15: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा
16: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
15: डाक्टरद्वारा दिइने सेवाहरू
16: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हात खुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यो निक्षामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
15: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
16: सम्पर्क मोबाइल नम्बर 98578-44-722 98578-35-060 सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान
17: होइन भाइला लखर लखर कहाँ हिँडिस कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
18: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
17: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ जोले जिन्दगी
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेको
19: यस्तैले
20: ल ल काका गइहाले म
21: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
20: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
21: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
20: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
21: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
20: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
21: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
20: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
21: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
20: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
22: मध्य पश्चिम चाङच्याक यति बेला अपराह्नको 4 बजेको छ

अपरान्ह 4 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्ष 2082-83 पुष महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दावी बाफत 25,48,87,87,479 भुक्तानी गरेको जनाएको छ। बोर्डले आर्थिक वर्ष 2082-83 असोज कार्तिक र मंगिरसम्म प्राप्त दावी मध्ये स्वीकृत दावीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो। पछिल्लो निर्णय अनुसार 2082-83 महिनाको स्वीकृत भएका दावीको रकम 2,04,83,07,769 सेवा प्रदायक स्वास्थ्य संस्थाको बैंक खातामा जम्मा गरिएको हो। यससँगै आर्थिक वर्ष 2082-83 अन्तर्गत पुष महिनासम्मका स्वीकृत दावीको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई दावी भुक्तानी नियमित पारदर्शी र चरणबद्ध रूपमा अगाडि बढ़ाइरहेको जनाएको छ। सल्यानका विभिन्न भागहरूमा पछिल्लो समय कानून विपरीत अनाधिकृत रूपमा मानव रहित हवाई उपकरण ड्रोन उडाउने क्रम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय सल्यानले ध्यानकर्षण भएको जनाएको छ। जिल्लाका विभिन्न क्षेत्रहरूमा बिना अनुमति र दर्ता प्रक्रिया पूरा नगरी ड्रोन उडाइरहेको सूचना प्राप्त भएपछि प्रशासनले सूचना जारी गर्दै दर्ता तथा अनुमति लिन आग्रह गरेको हो। कार्यालयका प्रशासकीय अधिकृत आनन्द विष्टद्वारा जारी सूचना अनुसार अति आवश्यक प्रयोजनका लागि ड्रोन प्रयोग गर्नु परेमा गृह मन्त्रालयको मानव रहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि 2075 बमोजिम अनिवार्य रूपमा दर्ता तथा अनुमति लिनुपर्नेछ। भिडियोग्राफी फोटो पत्रकारिता अनुसन्धान तथा व्यक्तिगत युट्युब का लागि पछिल्लो समय ड्रोनको प्रयोग व्यापक बन्दै गएको छ। तर सल्यानमा सुरक्षा निकायले जानकारी नै नदी वा आवश्यक स्वीकृतिको प्रक्रिया नै नपुर्याइ ड्रोन उडाउँदा गोपनीयता तथा सुरक्षा चुनौती बढ़ेको भन्दै प्रशासनले यसतर्फ चासो देखाएको हो। प्रशासनले तोकेको कार्यविधि पालना नगरी मनोमानी रूपमा ड्रोन उडाएको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीको चेतावनी समेत दिएको छ। कोइलाबास संसार कार्यालयले आर्थिक वर्ष 2082-83 लक्ष्यभन्दा बढ़ी राजस्व संकलन गर्न सफल भएको छ। दाङको एकमात्र भन्सार नाका कोइलाबास संसार कार्यालयले लक्ष्यभन्दा 17.41% बढ़ी राजस्व संकलन भएको हो। भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 1,74,36,000 राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा 2,04,71,767 रूपियाँ राजस्व संकलन गरेको कोइलाबास भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक विदाका दिनमा समेत राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ। सेवाग्राहीको अत्याधिक चापलाई ध्यानमा राख्दै कार्यालयले आगामी साउन 9 र 10 गतेदेखि शनिबार र आइतबार पनि सेवा दिने जनाएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्र दर्ता विवरण संशोधन तथा परिचय पत्र कार्ड वितरणका लागि सेवाग्राहीको भीड़ बढ़ेको हो। सेवाग्राहीलाई सहज र छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले अर्को व्यवस्था नभएसम्मका लागि सार्वजनिक विदाका दिनमा पनि सेवा सञ्चालन गर्न लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विजय गौतमले बताउनुभयो। जारी सूचना अनुसार शनिबार आइतबार सार्वजनिक विदाका दिनहरूमा बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म टोकन प्रणाली मार्फत सेवा प्रवाह गरिने भएको छ। र धान रोपाई सकिएसँगै दाङका थारू बस्तीमा यति बेला हरडवा पर्वको रौनक छाएको छ। कतिपय गाउँमा पर्व मनाइसकेको छ भने कतै तयारी भइरहेको छ। खेतीपातीको कठिन श्रमपछि आपसमा खुसी साट्ने र थकान बिर्सने पर्वको रूपमा हरडवा थारू समुदायमा परम्परागत रूपमा मनाउँदै आएको छ। थारू अगुवाहरूका अनुसार हरडवा खेतीको काम सकिएको संकेत मात्र नभई गाउँभरिका परिवारबीच एकता र सहकारीको पर्व रहेको बताइएको छ। अवस्थ अपरान्ह 4 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: आया मम्मी मम्मी दांत दुखे
1: मम्मी मेरे दांत भंग आयो साथीहरु सधैं जिस्के जान्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमान ज्यू मेरो पनि दांत गिजाको समस्या समाधान गर्नुपर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बीआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकाससँगै सुरु गरिएको बीआर डेन्टल खोलाइमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 0825902222
1: छुट्टी पुकार खोइनी जस्ता छुट्टी गर्ने पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मधुपश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश
7: सीता के हो तिमीलाई घुम्सेर बसी छु के हुने नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ तर केही सुख चलेन अब त आश्रय नरिसक्यो के कुरा गर्छौ नि हाम्रै घुराइमा शिशु क्लिनिकल फर्टिलिटी सञ्चालनमा आएको छ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ ए ठिकै छ म जान त धेरै ठाउँ गयो अब तिमीले भनिहाले त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
8: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हेर उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
9: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
8: शिशु क्लिनिक फर्टिलिटी खोरहाइदान सडक विभागको अगाडि एड्रेस बैङ्क भएको फोनमा सम्पर्क मोबाइल 9984723572
10: भर्ना खुलियो भर्ना खुलियो भर्ना खुलियो
11: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
10: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहिन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
11: हाम्रा विशेषताहरू
10: उत्कृष्ट शैक्षिक वातावरण
11: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
10: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
11: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
12: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
13: सम्पर्क फोन 081-536-086
10: र मोबाइल नम्बर 9840-96600 9850-36-086 र 9841-72-273
14: तपाईँलाई पायल सुस्ता फुस्र भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
15: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9841793944 9841793944

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सदै भरिलाई
1: मध्यपश्चिम ट्रान्जिट यति बेला बेलुकीको 5 बजेको छ।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम।
2: नमस्ते दाजु, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
3: नमस्ते नमस्ते,
4: कता हिँड्नु नि बाबु? बजारतिर नि
5: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
2: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै झुकिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नु राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
2: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साइकल स्टोर पुरानो
9: सम्पर्क मोबाइल 98 4 77 9 77
10: र 98 5 78 3 6 8 9

0: राम्रो पावरमा
1: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा सुने इन्टरनेट प्याकेज नयाँ जोडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
2: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
2: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
3: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
2: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
3: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
4: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
5: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095128071
6: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: now eat like pro.
1: Rashita Pao from 2&5. Chayat ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sabai sajilo, sabai sajilo. Tapai pani download garnu ho. Kinaki yesma sabai cha.
3: Ghar ghar ani grihiniko saath. Hulasle banaudai cha pariwar ek saath.
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ
5: भर्ना खुलियो
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगञ्जमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
6: हाम्रा विशेषताहरू
5: उत्कृष्ट शैक्षिक वातावरण
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
5: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
8: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा
10: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जीव दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
9: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
10: सम्पर्क मोबाइल नम्बर 98-578-44-722 98-578-35-060 सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान
11: नमस्कार म गायिका मान्डवी त्रिपाठी तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम FM 91.4 MHz

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
1: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498877141।
4: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हिराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरीदेखि उपचार गर्ने,
5: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082-595-466, 98-29-81-50-53।
7: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
8: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
9: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: छारेरोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: युनिचमा कमी शरीर साथी तथा पादपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
13: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
14: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6383 र सम्पर्क मोबाइल नम्बर 98479-35700।
4: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जीत नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हार्जोनी नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
19: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
4: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
20: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई।

0: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदी द्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्मा द्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा
0: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्य में पाइन
1: फोन बाटी नाम दर्ता गर्न सकिने
0: संपर्क दांग मध्य पश्चिम पोलिक्लिनिक हॉस्पिटल रोड खोराहीदांग
1: संपर्क फोन 082-595-079 मोबाइल नंबर 98478-10-030 र 98229-55555
3: नाक कान तथा घाटी रोग उपचार सेवा अब सुपर अमेरिका हल घोराही दांग
4: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्
3: अन्य सेवाहरू हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महीना को दोस्रो शुक्रवार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-585-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
6: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
3: वरिष्ठ मुटु बाथ प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
7: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
3: डाक्टरद्वारा दिइने सेवाहरू
7: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
3: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
7: हार्ट अट्याक मुटु पेट जीव र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हातखुट्टा जीव र जोड्नेहरू दुख्ने
3: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
7: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
8: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार समय बिहान 9 बजेदेखि
3: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
8: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028
9: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
10: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
9: हाम्रा विशेषताहरू
10: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
9: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
10: शांत तथा पारिवारिक वातावरण भएको
11: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
10: तिहार सुसारको राम्रो व्यवस्था भएको
11: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
10: घरको जस्तै माया पाउने
12: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खानाको व्यवस्था
13: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चौक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
12: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-85-183
14: खुशीको खबर
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
16: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
17: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
16: उपलब्ध शल्यक्रियाहरू
17: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
16: बालबालिकाको न्यूरो सर्जरी
17: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
16: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
17: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
16: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
18: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ सम्पर्क फोन नम्बर 082-590-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
20: होइन भाइला लखर लखर कहाँ हिँडिस्
21: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
20: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
21: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ जोले जिन्दगी
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
21: ल ल काका गइहाले म
22: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
21: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
22: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-498-87-741
23: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
0: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
0: युरिक एसिड, बाघ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
0: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
23: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
24: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
23: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
24: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
23: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
24: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
23: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
25: नमस्ते दाई भाउजू, होइन घरमा तालै छोकेर कता हिँड्न लाग्नु भएको?
26: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु?
27: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
28: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
27: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
28: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था,
27: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
28: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
27: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
29: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
27: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 082560

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाँग च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FM पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: कोइलावास भन्सार कार्यालयद्वारा गत आर्थिक वर्षमा भन्दा लक्ष्यभन्दा बढ़ी राजस्व संकलन, नाकाको विकास गर्न सबै राजनैतिक दलका नेतृत्वले बताए पनि ठोस पहल भने हुन सकेन।
1: जिल्ला प्रशासनिक कार्यालय दाङद्वारा सार्वजनिक विधाका दिनमा पनि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सञ्चालन गरिने, नागरिकलाई सहज हुने अपेक्षा।
0: सशस्त्र प्रहरीद्वारा 3 महिनामा 347 जनाको सकुशल उद्धार, स्वास्थ्य बीमा बोर्डद्वारा 25.48 अर्ब भन्दा बढ़ी दावी भुक्तानी।
1: र दाङमा पछिल्लो समय महिलाहरू मौलिक नौमती बाजा संरक्षणमा जोड्दै।
0: अब खबर विस्तारमा।
1: कोइलावास भन्सारी कार्यालयले आर्थिक वर्ष 2082-83 लक्ष्य भन्दा बढ़ी राजस्व संकलन गर्न सफल भएको छ। दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सारी कार्यालयले लक्ष्य भन्दा 17.41% बढ़ी राजस्व संकलन भएको हो। भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 1,74,36,000 राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा 2,04,71,767 रूपियाँ राजस्व संकलन गरेको कोइलावास भन्सार कार्यालय प्रमुख लोक बहादुर विष्टले जानकारी दिनुभएको छ। आर्थिक वर्ष 2082-83 शुरूआती महिनाहरूमा लक्ष्य भन्दा कम राजस्व संकलन भए पनि गत वैशाख यता भने कोइलावास भन्सार कार्यालयले उल्लेखे मात्रामा राजस्व संकलन गर्न सफल भएको कार्यालयका प्रमुख विष्टले जानकारी दिनुभएको छ। भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनबाट र केही खाद्यान्न लगायतका अन्य सामग्रीबाट राजस्व संकलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ। भारतबाट कोइलावास क्षेत्रसँगै कोइलावासमा रहेको राम जानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिर लगायतका धार्मिक स्थलमा पूजापाठ तथा गम्भीरका लागि आउने भारतीय नागरिकले प्रयोग गर्ने सवारी साधनबाट राजस्व बढ़ी संकलन हुने गरेको कार्यालयले जनाएको छ। कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलावास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने प्रमुख नाका रहेको तथ्याङ्कले देखाएको छ। सहज सड़क सञ्जाल भए पनि सञ्चालनका लागि सरकारी निकायबाट प्रभावकारी प्रयास हुन सकेको छैन भने निजी क्षेत्रले केही प्रयास थाले पनि यसले सार्थकता पाउन सकेको छैन। हरेक निर्वाचनको समयमा यस नाकाको विकास गर्ने सबै राजनैतिक दलका नेतृत्वले बताए पनि यसको कार्यान्वयनका लागि ठोस पहल हुन सकेको छैन।
0: जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक विधाका दिनमा समेत राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ। सेवाग्राहीको अत्याधिक चापलाई ध्यानमा राख्दै कार्यालयले आगामी साउन 9 र 10 गते शनिबार र आइतबार पनि सेवा दिने जनाएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्र दर्ता, विवरण संशोधन तथा परिचय पत्र कार्ड वितरणका लागि सेवाग्राहीहरूको भीड़ लाग्ने गरेको छ। सेवाग्राहीहरूलाई सहज र छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले अर्को व्यवस्था नभएसम्मका लागि सार्वजनिक विधाका दिनमा पनि सेवा सञ्चालन गर्न लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विजय गौतमले जानकारी दिनुभएको छ। जारी सूचना अनुसार शनिबार र आइतबार सार्वजनिक विधाका दिनहरूमा बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म टोकन प्रणाली मार्फत सेवा प्रवाह गरिनेछ।
1: सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद व्यवस्थापन टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको 3 महिनाको अवधिमा विपद तथा दुर्घटनामा परेका 347 जना नागरिकको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीका अनुसार सो अवधिमा नदी, ताल तथा खहरे खोलाहरूमा डुबेका र बगाएका 211 वटा घटनाबाट 86 जनाको जीवितै उद्धार गरिएको छ भने मृत्यु भएका 122 जनाको शव निकालिएको छ। बाढ़ी, डुबान र कटानको जोखिममा परेका 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। देशका विभिन्न भागमा भएका सड़क दुर्घटनाहरूबाट 6 जनाको तत्काल सफल उद्धार गरिएको र 807 जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। हावाहुरीमा परेका 12 जना र पहाड़ी क्षेत्रमा गएको पहिरोमा परेका 4 जनाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीले देशभरका 226 स्थानमा भएको आगलागी नियन्त्रणमा लिँदै आगलागीमा परेका 4 जनाको समेत सकुशल उद्धार गरेको जनाएको छ। जटिल प्रकृतिका जल विपदका 31 वटा घटनामा गोताखोर टोलीले 3 जनाको सकुशल उद्धार गरेको छ भने 14 जनाको शव फेला पारेको छ। विपद जोखिम न्यूनीकरणका लागि शस्त्र प्रहरीले 464 वटा विद्यालय र 541 वटा क्लब तथा समुदाय स्तरमा जनचेतनामूलक कक्षा सञ्चालन गरेको छ। 47,681 जना सहभागी भएका ती कक्षाका साथै पूर्व तयारीका लागि 129 वटा कृत्रिम घटना अभ्यास समेत गराइएको छ। यस्तै समुदाय स्तरमा 10 जनशक्ति तयार पार्न संचालित 40 वटा तालिमबाट 353 महिला र 731 पुरूष गरी 1,084 जना नागरिक विपद स्वयंसेवकका रूपमा तयार भएका छन्। सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीका अनुसार देशभर 28,281 जना कर्मचारीलाई विपद व्यवस्थापन सम्बन्धी विशेष अनुशिक्षण तालिम दिइएको छ। जुनसुकै समयमा परिचालन हुन सक्ने गरी 8,180 जना जनशक्ति 24 घण्टा तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभएको छ। विपद उद्धारको समय घटाउन देशभर 54 स्थानमा अस्थायी मनसुन प्रतिकार्य टोली खटाइएको छ भने 16 वटा अति जोखिमयुक्त स्थानमा विपद व्यवस्थापन बेस स्थापना गरिएको छ। 134 जना गोताखोरलाई उपकरण सहित 11 स्थानमा तैनाथ राखिएको छ।
0: स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्ष 2082 पुष महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दावी बापत 25,48,87,87,479 भुक्तानी गरेको जनाएको छ। बोर्डले आर्थिक वर्ष 2082-83 असोज कार्तिक र मंगिरसम्म प्राप्त दावी मध्ये स्वीकृत दावीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो। पछिल्लो निर्णय अनुसार 2082 पुष महिनाको स्वीकृत भएका दावीको रकम 2,04,83,07,769 रूपियाँ सेवा प्रदायक स्वास्थ्य संस्थाको बैंक खातामा जम्मा गरिएको हो। यससँगै आर्थिक वर्ष 2082-83 अन्तर्गत पुष महिनासम्मका स्वीकृत दावीको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई दावी भुक्तानी नियमित पारदर्शी र चरणबद्ध रूपमा अगाडि बढ़ाइरहेको जनाएको छ।
1: सल्यानका विभिन्न भागहरूमा पछिल्लो समय कानून विपरीत अनाधिकृत रूपमा मानव रहित हवाई उपकरण ड्रोन उडाउने क्रम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय सल्यानले ध्यानकर्षण भएको जनाएको छ। जिल्लाका विभिन्न क्षेत्रहरूमा बिना अनुमति र दर्ता प्रक्रिया पूरा नगरी ड्रोन उडाइएको सूचना प्राप्त भएपछि प्रशासनले सूचना जारी गर्दै दर्ता तथा अनुमति लिन आग्रह गरेको हो। कार्यालयका प्रशासकीय अधिकृत आनन्द विष्टद्वारा जारी सूचना अनुसार अति आवश्यक प्रयोजनका लागि ड्रोन प्रयोग गर्नु परेमा गृह मन्त्रालयको मानव रहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि 2075 बमोजिम अनिवार्य रूपमा दर्ता तथा अनुमति लिनुपर्नेछ। भिडियोग्राफी फोटो पत्रकारिता अनुसन्धान तथा व्यक्तिगत युट्युब का लागि पछिल्लो समय ड्रोनको प्रयोग व्यापक बन्दै गएको छ। तर सल्यानमा सुरक्षा निकायले जानकारी नै नदी वा आवश्यक स्वीकृतिको प्रक्रिया नै नपुरै ड्रोन उडाउँदा गोपनीयता र सुरक्षा चुनौती बढ़ेको भन्दै प्रशासनले यसतर्फ चासो देखाएको हो। प्रशासनले तोकेको कार्यविधि पालना नगरी मनोमानी रूपमा ड्रोन उडाएको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीको चेतावनी समेत दिएको छ।
0: दाङमा पछिल्लो समय महिलाहरू मौलिक बाजा संरक्षणमा जुटेका छन्। यसमा आबद्ध भएपछि आमदानीसँगै बाजा पनि संरक्षण हुँदै गएको महिलाहरूको भनाइ छ। घोराही उपमहानगरपालिका वडा नम्बर 13 रहेको युनिक नौमती बाजा संरक्षण संस्थाबाट पनि महिलाहरूले नौमती बाजा बजाएर आमदानी गर्दै आएका छन्। विगत 5 वर्षदेखि सञ्चालनमा रहेको यस संस्थाबाट धेरै महिलाहरू नौमती बाजा बजाउन सक्षम समेत भएका छन्। यसै विषयमा केन्द्रित रहेर आज हामीले युनिक नौमती बाजा संरक्षण संस्थाका अध्यक्ष दिलकुमारी घरती मगरसँग कुराकानी गरेका छौं।
2: यो सञ्चालन गरेको हाम्रो त लगभग 5 वर्ष जति भयो। हामी 2081 सालमा चाहिँ दर्ता गरेको।
3: यसरी महिलाहरू एकजुट भएर यो बाजा बजाउनु पर्छ भन्ने सोच कसरी आयो सुरुमा?
2: सुरुमा चाहिँ महिलाहरू एकजुट हुनुपर्छ, बाजा बजाउनु पर्छ भन्ने सोच चाहिँ मलाई सानो छँदा एकदमै बाँसुरी बजाउन मन लाग्ने, अनि मेरो आमाले चाहिँ बाँसुरी बजाउनुहुन्न, छोरी मान्छेले बजाउनुहुन्न, अनि जुङ्गा आउँछ भन्नुहुन्थ्यो। त्यो मनमा चाहिँ रहिरहेको थियो, कलाकारितामा एकदमै मन लाग्न मन लागिराख्ने जस्तो मेरो सोच चाहिँ अरूरै रहेको थियो। अहिले चाहिँ बरु दिदी बहिनीहरूलाई बाजा बजाएर हिँडिरहेको देख्दा महिलाहरूले पनि सिकेपछि गर्न सक्छन् भन्नेले गर्दा हामी चाहिँ बाजा बजाउने सिक्ने प्रयास गर्यौं र सिक्यौं पनि, अहिले चाहिँ बाजा बजाएर हिँडिरहेको छ।
3: शुरूआतका दिनमा यो सिक्नलाई कतिको सजिलो भयो अथवा समस्या भयो, कसरी सिक्नु भयो?
2: सुरुमा सुरताल बुझ्नलाई एकदमै गाह्रो भएको थियो, सुरताल बुझेपछि सजिलै भयो, सजिलो भयो, सुरताल बुझेपछि एकदमै सजिलो भयो। सिक्न चाहिँ हामी 4 जना प्रशिक्षक राखेर नै सिकेको। प्रशिक्षक हामी चाहिँ पहिला सुरुमा ठबाङ्गी सेनबहादुर नेपालीलाई राख्यौं प्रशिक्षक, त्यसपछि फरकमान परियारलाई राख्यौं, अनि त्यसपछि यता गडवाको टिमलाई राख्यौं, अनि हामीले पनि उहाँहरूलाई सिकायौं, उहाँहरूले पनि हामीलाई सिकाउनु भयो। त्यसपछि हामी यता काठमाडौँदेखि एउटा त्यहाँ रामचन्द्र सेवा सरलाई ल्याएर चाहिँ सिकिसकेका छौँ, एकदमै पर्फेक्ट भएका छौँ अहिले चाहिँ।
3: अहिले यहाँहरूले अब पञ्चे बाजामा कुन कुन बाजाहरू बजाउनुहुन्छ, सबै आउँछ यहाँहरूलाई?
2: सबै आउँछ, पञ्चे बाजा, नौमती बाजा, कोतालहरू, बाजाको ताल धेरै छ, धेरैमा मध्येमा पनि हामी 15 ताल बजाउँछौ।
3: अहिले कहाँ कहाँ पुग्नु भएको छ बजाउन हालसम्म?
2: हालसम्म हामी नारायणघाट, बुटवल, हेदाङ जिल्ला, रोल्पा, प्युठान, प्युठान पनि गएका छ।
3: यो बजाए बापत यहाँहरूले शुल्क कसरी लिनुहुन्छ?
2: हामी दाङ जिल्लाभरि त 25,000 लिने गरेका छ, दाङ जिल्लाभरि, बाहिर जिल्ला जाँदा चाहिँ 10% थप।
3: पछिल्लो समय मौलिक बाजा प्रति नागरिकको चासो र यो तपाईँहरूको मागको आधारमा कतिको प्रभावकारी मानिएको छ अहिले यो बाजा?
2: एकदमै प्रभावकारी मानिएको छ। हामी चाहिँ दाङ जिल्लामा हामी पहिलो हो महिलाहरूमा, अहिले चाहिँ हामीलाई देखेर धेरैजना उत्पादन हुनुभएको छ, धेरै महिला दिदी बहिनीहरूले सिक्नु भएको छ, आय आर्जनको स्वरूप लिनु भएको छ, उहाँहरूले यही बाजा बजाएर पनि आफ्नो जीविकोपार्जन जस्तो घराइसी खर्च तार्नु भएको छ।
3: अब कुनै समय महिलाले बाजा बजाउनु हुँदैन भन्ने थियो, अहिले त्यो हेराई अथवा मान्छेहरूको त्यो सोचाइ परिवर्तन भएको पाउनुहुन्छ?
2: अहिले धेरै परिवर्तन भएको छ, अब 5-10% त रहिराख्ने रहेछ, महिलाहरूले बाजा बजाए भन्ने 5-10% छ कमेन्ट आउँछ, तर धेरैजनाको महिलाहरूले गर्न सक्ने रहेछन्, आँटेपछि गर्दा रहेछन्, राम्रो पनि हुँदो रहेछ, राम्रा गरेका छन्। पुरुष दाजुभाइहरू सबै विदेश गएका छन्, अहिले संस्कार संस्कृति बचाउने भनेको दिदी बहिनी महिला दिदी बहिनीहरूले रहेछ, तपाईँहरूले राम्रो गर्नु भएको छ भनेर प्रशंसा गर्नुहुन्छ। अहिले चाहिँ
3: जस्तो यहाँहरू सहभागी हुनुहुन्छ विभिन्न कार्यक्रम, विवाह, व्रतबन्ध लगायतमा, जुन आएको पैसा संस्थामै जम्मा गर्नुहुन्छ, यहाँहरूको लागि पनि हुन्छ कि?
2: संस्थामा हामी 10% मात्र राख्ने गरेका छ, किनभने संस्थाको बाजाहरू मरमत गर्ने हुन्छ, करहरू तिर्ने हुन्छ, अडिट गर्ने हुन्छ, त्यसको खर्च चाहिँ 10% मात्र राख्ने गरेका छ, अरू बाँकी सबै चाहिँ जो पारिश्रमिक गर्नुहुन्छ, परिश्रम गर्नुहुन्छ, उहाँलाई नै दिने गरेका छ।
3: अझै पनि यहाँहरूलाई त्यस्तो सिपमा केही सिक्नु अथवा स्थानीय सरकारले पनि सहयोग गर्न सक्छ, त्यस्तो के आवश्यक देख्नुहुन्छ?
2: एकदमै आवश्यकता छ, सिप कहिल्यै सिकेर सिक पुरा हुँदैन रहेनछ, अझै पनि हामीलाई सनैको अति आवश्यक छ, सनै सिक्न पर्नेछ। हाम्रो दिदी बहिनीहरू यहाँ दाङ जिल्लामा धेरै उत्पादन हुनुभएको छ, तर बाजा बजाउन सबैले जान्नु भएको छ, तर सनै बजाउन सिक्नु भएको छैन। हाम्रो स्थानीय सरकारले सनै बजाउने तालिम चाहिँ 45 दिनको लिइदियो भने एकदमै राम्रो हुन्थ्यो। प्रशिक्षकलाई एकदमै धेरै पैसा तिर्नु पर्ने भएको कारणले दैनिक 6,000 तिर्न पर्छ एक प्रशिक्षकलाई सनैको, त्यही हिसाबले स्थानीय तहले अलिकति चासो देखाइदियो भने महिला दिदी बहिनीहरूले जो सनैमा कमी कमजोरी आइरहेको छ यसलाई चाहिँ राम्रो हुने थियो।
3: बढी कुन सिजनमा माग हुन्छ यहाँहरूको?
2: एकदमै सिजन चाहिँ मङ्सिरको महिना हो, लगन एकदम मङ्सिरको महिना हुन्छ, त्यसपछि माघ फागुनमा एकदमै धेरै प्याक हुन्छ त्यति बेला।
3: अब जस्तो अन्य दिदी बहिनीहरू पनि यहाँहरूसँग सामेल हुन चाहनु भयो भने, सिक्न चाहनु भयो भने के हुन्छ, यहाँहरूले आवश्यक परेकाले राख्नुहुन्छ?
2: आवश्यकता परेकोलाई हामी दाङ जिल्लाभरिलाई त एकदम न्यूनतम शुल्कमा सिकाउने गरिरहेका छौँ, हामी धेरै ठाउँमा सिकाइसकेका छौँ, अनि सिकाउने क्रममा पनि हाम्रो चेलीहरू धेरै उत्पादन हुनुभएको छ। रोल्पामा जस्तै हाम्रो उदाहरणीय बन्नु भएको छ हाम्रो चेलीहरू, अस्ति भर्खर हामी तुलसीपुर उपमहानगरपालिकामा गएर सिकाएका छौँ, अनि राम्रो भइरहेको छ, सिकाइरहेको छौँ।
3: जिल्ला बाहिर पनि जानुहुन्छ यहाँ तालिम दिन?
2: रोल्पा गएका थियौँ, रोल्पा गएर सिकाएर आयौँ, त्यसपछि रोल्पा धेरै पटक गयौँ रोल्पा सिकाउन, अनि गडवा गाउँपालिका, गडवा सांस्कृतिक टिमलाई सिकायौँ, अनि अहिले चाहिँ यही तुल्सीपुर भक्कर सिकाएका धेरै स्थानीय सरकारको हुन्छ। हामी धेरै अब धेरै ठाउँमा चाहिँ स्थानीय सरकार एक ठाउँमा मात्रै जस्तो संस्थाले गढवा सांस्कृतिक संस्थाले गढवामा मात्रै आफ्नो व्यक्तिगत लगानीमा सिकेको थियो, अरू चाहिँ सबै वडा कार्यालय नै।
3: आगामी दिनमा यो मौलिक बाजा संरक्षणको लागि सरकारले के गर्न आवश्यक देख्नुहुन्छ?
2: सरकारले अहिले चाहिँ हामी छरपस्त तरिकाले बजाइरहेका छौँ। एउटा दिदी बहिनी एउटा समूह खोलेछ, अर्कोले अर्को समूह खोलेको छ, एकजुट छैन। सबैलाई एकजुटको एक रूपता ल्याउनको लागि एउटा संगठन बनाएर नै अगाडि बढाइदियो भने जो सरकार छ हाम्रो या स्थानीय सरकार त्यो पहल ल्याइदियो भने एकदमै राम्रो हुने थियो।
1: अब अन्य खबर प्रसंग, गत वर्ष जेएनजी आन्दोलनका क्रममा आगलागीबाट सभाहाल पूर्ण रूपमा जलेर नष्ट भएपछि सार्वजनिक कार्यक्रम नगरसभा तथा विभिन्न प्रशासनिक गतिविधि सञ्चालन गर्न उपयुक्त स्थानको अभाव जल्दै आएको तुलसीपुर उपमहानगरपालिकाले अब आफ्नै नयाँ बहुद्देश्यीय सभाहाल पाएको छ। संघीय सरकारको 1,51,56,000 लागतमा निर्माण सम्पन्न भएको बहुद्देश्यीय सभाहालको आज औपचारिक रूपमा तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय गोराहीले आर्थिक वर्ष 2081-82 ठेक्का प्रक्रिया अघि बढ़ाएको आयोजना आर्थिक वर्ष 2082-83 सम्पन्न भएको हो। तुलसीपुर 6 इन्द्रनगरमा निर्माण भएको सभाहालको जिम्मा पाएको केके एण्ड सी इन्जिनियरिङ कन्सल्टेन्सी प्राली दाङले 2082 जेठ 23 गते सम्झौता गरी काम शुरू गरेको थियो। एक वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कम्पनीले 2083 जेठ 18 गते नै निर्माण कार्य सम्पन्न गर्दै तोकेको समयभन्दा केही दिन अघि आयोजना पूरा गरेको हो। सभाहाल नहुँदा नगरसभा सार्वजनिक सुनवाई तालिम तथा अन्य कार्यक्रम सञ्चालन गर्न पालिकाले शिक्षा तथा स्वास्थ्य संस्थाका सभाहाल प्रयोग गर्नु परेको थियो। नगर प्रमुख टीकाराम खड्काले अब त्यो समस्या अन्त्य भएको बताउँदै नयाँ सभाहाल सञ्चालनका लागि छिट्टै कार्यविधि बनाएर नियमित प्रयोगमा ल्याइने जानकारी दिनुभएको छ।
0: क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव हटाउन सरकारले औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढ़ाएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र 11 वर्षदेखि औषधिको मूल्य पुनरावलोकन नभएका कारण बजारमा देखिएको अभाव समाधान गर्न सरकारले आवश्यक नीतिगत सुधारको तयारी गरेको हो। गएको हप्ता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्कीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन मूल्य समायोजन सहित आवश्यक नीतिगत सुधार अघि बढ़ाउने निर्णय गरेको छ। विभागका अनुसार लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्य भन्दा धेरै बढ़िसकेको छ। त्यस्तै केही औषधिहरूको बजार मूल्य घटिसकेको अवस्थामा सरकारले निर्धारण गरेको मूल्य भने अझै उच्च रहेकाले त्यस्ता औषधिको मूल्य घटाउने तयारी पनि गरिएको छ। नेपालमा औषधि मूल्य निर्धारण तथा समायोजन गर्दा भारतको नेशनल फार्मा इन्स्टिच्युट प्राइसिङ अथोरिटीले निर्धारण गर्ने सिलिङ मूल्यलाई आधार मान्ने अभ्यास रहेको छ।
1: पश्चिम नलपरासीका अंकु किसानले आर्थिक वर्ष 2082-83 अनुदान रकम समयमै भुक्तानी पाएका छन्। सरकारले असार मसान्तमा अंकु बाफतको अनुदान रकम निकासा गरेपछि किसानहरूको खातामा 12.5 करोड़ बढ़ी रकम पठाइएको छ। हरेक वर्ष दशैंको समयमा वितरण हुँदै आएको अनुदान यस वर्ष चालू सिजनको सोही आर्थिक वर्षमै निकासा भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय परासीका प्रमुख कमल सापकोटाका अनुसार 12,61,77,000 रूपियाँ असार मसान्त अगावै किसानको खातामा भुक्तानी भइसकेको छ। 464 जना किसानको आवश्यक कागज र विवरण पेश हुन नसकेकाले 35,68,000 रूपियाँ भुक्तानी हुन बाँकी रहेको छ। गत आर्थिक वर्षमा बागमती चिनी उद्योगले 3,514 र लुम्बिनी चिनी उद्योगले 1,881 किसानको उखु खरिद गरेको विवरण पेश गरेका थिए।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको छ। शहाबुद्दीनले गम्भीर स्वास्थ्य समस्याका कारण राजीनामा दिनुभएको उहाँको कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। निर्वाचनमा रहनुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि राष्ट्रपति शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको हो। शहाबुद्दीन हसिनाका पूर्व सहयोगी हुनुहुन्छ। सन् 2023 अप्रेलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका शहाबुद्दीनले सन् 2024 अगस्तमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछिको अस्थिर समयमा र त्यसको केही दिनपछि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हाल्नु भएको थियो।
1: अब खेल समाचार। आउँदो असोजमा जापानमा हुने विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। हिजो सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको। समूह बीमा हङकङ, मलेसिया र ओमान छन्। हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नेपाल सुनौटका च्याम्पियनका हैसियतले एसियाली खेलकुदमा सहभागी जनाउँदैछ। गएको महिना सिंगापुरमा सम्पन्न छनौटको फाइनलमा नेपालले हङकङलाई पराजित गरेको थियो। नेपालले पहिलो पटक एसिया खेलकुदको क्रिकेटमा सहभागी जनाउँदैछ। छनौट चरण पार गर्न नसक्दा नेपाली महिला क्रिकेट टोली भने एसियाली खेलकुदमा देखिने छैन। प्रतियोगिता आउँदो असोजमा हुने भएको छ।
0: र मध्यपश्चिम खबरको अन्तमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.3 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 10.2 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 88% रहेको मौसम कार्यालयकी प्रमुख श्री यारिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कोइलावास भन्सार कार्यालयद्वारा गत आर्थिक वर्षभन्दा लक्ष्यभन्दा बढ़ी राजस्व संकलन गर्न सफल। नाका क्षेत्रको विकास गर्न सबै राजनीतिक दलका नेतृत्वले बताए पनि ठोस पहल भने हुन सकेन।
1: जिल्ला प्रशासन कार्यालय दाङद्वारा सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा संचालन गरिने, नागरिकलाई सहज हुने अपेक्षा।
0: सशस्त्र प्रहरीद्वारा 3 महिनामा 347 जनाको सकुशल उद्धार। स्वास्थ्य बीमा बोर्डद्वारा 25.48 अर्ब करोड़ भन्दा बढ़ी दावी भुक्तानी।
1: र दाङमा पछिल्लो समय महिलाहरू मौलिक नौमती बाजा संरक्षणमा जुड्दै।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाङ्गी र तपाई श्रोताले पनि धन्यवाद दिँदै
0: म अमर क्षितिज
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ?
3: आई लभ यु पिंकुली भनेको।
2: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायानेट अब सबै कनेक्टेड
1: हमी जन्मदात नहीं शिकारी हूँ शिकारी पूरे तैलक मलाई चाहिए
2: बीएफएक्स सिनेमाज कुराही दस नारायणपुर सौरी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्ल्यू बस हेलो हेलो हेलो
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
4: आया, मम्मी मम्मी दाँत दुख्यो
5: मम्मी मेरो दाँत बङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
6: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
7: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
5: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
7: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
8: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
9: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
10: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
11: सम्पर्क फोन नम्बर 0825902022
5: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
12: हुलास फुड्सका उत्पादनहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
13: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
12: हुलासले बनाउँदैछ परिवार एक साथ
14: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ ए ठिकै छ म जानु त धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
15: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
16: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
17: राप्ती इन्जिनियरिङ कलेज घोराहिदानको भर्ना सम्बन्धी सूचना
18: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
17: सम्पर्क फोन नम्बर 0825526601, सम्पर्क मोबाइल नम्बर 98578935090, 98578131684 र 98578320070।
18: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
11: के तपाईँलाई पायल फुस्रा फिसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुदद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
19: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
17: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
20: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: भागेका नबी थुप्लु 4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुघाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
4: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
4: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हाट जोड्ने सम्बन्धी अपरेसन सेवा
6: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेसन सेवा
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-585-218

0: वायरनेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई दाल
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858785360। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
2: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
3: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
2: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
3: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हातखुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
2: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
3: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि।
2: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9818899088।
5: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 9858734910।
5: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9848987141।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। नेपालबाट एक वर्षमा 86 करोड़ रूपियाँ भन्दा बढ़ीको अमरिसोको कुचो निर्यात। कालीमाटी बजारमा 60 कृषि उपज उपभोग अयोग्य। किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न विज्ञको आग्रह।
1: मौसमी चीजहरू होइन, त्यो सिजन अनुसारको चीजहरू चाहिँ छनौट गर्नु धेरै राम्रो हुन्छ।
0: पश्चिम एशियाको द्वन्द्व वार्ता र कूटनीतिबाट समाधान हुनुपर्नेमा नेपालको जोड़। सत्ता केन्द्रित हुनु कम्युनिष्टहरूको कमजोरी भएको प्रचण्डको भनाई। स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवाद निषेध गर्न रासोपाको निर्देशन।
2: पारिवारिक सदस्यहरू राख्ने विगतका कुप्रथाहरू कुचलनहरूलाई चाहिँ हामीले तोड्ने प्रयास गरेका हौं।
0: अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिला पक्राउ। काठमाण्डुमा एक वर्षमा आत्महानिका 1271 घटना। 12 जनाको जीवित उद्धार। मनसूनको 3 महिनामा सशस्त्र प्रहरीले 347 जनाको सकुशल उद्धार गर्यो। नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह।
3: परिवार नेपालले स्थायी युनिटहरूबाट पनि र अस्थायी युनिटहरू समेत विपद प्रति कार्यका लागि स्थापना गरेर निरन्तर रूपमा कार्य गरिरहेको छ।
0: र भारतमा पेपर लिक संशोधन विधेयकलाई मन्त्री परिषदको स्वीकृति।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी, करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: थोरै लगानीमा धेरै पैसा कमाउने उद्देश्य लिएर श्रम सम्झौता नभएका प्रतिबन्धित देशहरूमा रोजगारीमा जाने नेपाली युवाको संख्या दिनानुदिन बढ़दो क्रममा छ। आर्थिक अवस्था कमजोर भएका र नेपालमै रोजगारीको अवसर नहुँदा नेपालको पैसासँगै नेपाली श्रम विदेशमा कैदी बन्दी भइरहेको छ। युवालाई रोजगारसँग जोड़न सरकारले अहिले नै पहल नगरे गम्भीर समस्या निम्तिन सक्छ।
5: नेपालले एक वर्षमा अमरिसोको कुचो निर्यातबाट 86 करोड़ रूपियाँ भन्दा बढ़ी विदेशी मुद्रा आर्जन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 नेपालले 13038 मेट्रिक टन अमरिसोको कुचो निर्यात गरेको छ। यसको कुल निर्यात मूल्य 86,70,98,000 रूपियाँ रहेको विभागले जनाएको छ। नेपालको कुचो विशेष गरी बंगलादेश र भारत निर्यात भएका छन्। अमरिसोको नेपालको पहाड़ी जिल्लाका किसानले उत्पादन गर्ने प्रमुख नगदे बाली मध्ये एक हो। यसको खेतीले कम लगानीमा राम्रो आमदानी दिनुका साथै भिरालो जमीनमा माटो संरक्षण र भूक्षय नियन्त्रणमा पनि सहयोग पुर्याउने विज्ञहरूको भनाइ छ। कुचो व्यवसायहरूका अनुसार अमरिसोको उत्पादन प्रशोधन र गुणस्तर अभिवृद्धिमा जोड़ दिन सके अन्तर्राष्ट्रिय बजारमा यसको माग अझ बढ़ने र ग्रामीण किसानको आय वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै नेपाल कुचो संघ अध्यक्ष राजकुमार कार्की,
6: बंगलादेश र इण्डिया गरेर हामी सालमा 1 अरब भन्दा बढ़ीको निर्यात गर्छौ भने नेपालमै त्यही मात्राको खपत छ। नेपाल आफ्नै नेपालमा पनि धेरै ठूला ठूला बजारहरू भएर शहरीकरण भएको कारणले ती बजारहरूमा त्यति नै बराबरको खपत छ। र यो चाहिँ के भन्दा किसानसँग अन्यन्याशील सम्बन्ध छ भनेको अम्लिसोको फूल बढार्नको निम्ति कुचोको रूपमा प्रयोग हुन्छ भने त्यो घाँस चाहिँ गाई वस्तु व्यवसायमा लागेका किसानहरूको निम्ति अत्यन्त पौष्टिक खानेकुरा भएको हुनाले त्यो घाँसको रूपमा चाहिँ प्रयोग हुन्छ र यसले चाहिँ एकातिर निर्यात बढाएको छ भने स्वदेशमै गाई वस्तु व्यवसाय गर्ने र गाई वस्तु पालनमा चाहिँ यति ठुलो महत्व दिएको छ जसले गर्दा दूध दही र मासुजन्य पदार्थहरूको आपूर्तिमा ठूलो सहयोग गरिरहेको छ।
5: कालीमाटी फलफूल तथा तरकारी बजारमा गत वर्षमा 60 कृषि उपजका अत्याधिक विषादी पाएको छ। अवशेष परीक्षण प्रयोगशालाले समितिका रहेका कृषि उपजहरूको गत आर्थिक वर्ष 2082-83 4187 फलफूल तथा तरकारीका नमूना परीक्षण गरेको थियो। समितिका अनुसार परीक्षण गरिएका नमूना मध्ये 60 नमूना उपभोगका लागि अयोग्य भेटिएपछि नष्ट गरिएको छ। चौथो त्रैमासिक अवधिमा मात्रै 1474 नमूना परीक्षण गरिएका मध्ये 8 नमूना उपभोग अयोग्य पाइएका थिए क्या उपभोग अयोग्य ठहरिएका फलफूल तथा तरकारी तत्काल नष्ट गर्नुका साथै सम्बन्धित कृषि ज्ञान केन्द्र र किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोगबारे जानकारी तथा सचेतना प्रदान गरिएको समितिले जनाएको छ। विज्ञहरूले उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोर दिएका छन्। तरकारी किन्दा विषादी रहित तरकारी कसरी चिन्ने सीआईएनसँग कुरा गर्दै विषादी प्रयोगका विज्ञ मनोज पोखरेलले भन्नुभयो,
1: मौसमी चीजहरू चाहिँ हामीले एउटा चाहिँ छनौट गर्दाखेरि मौसमी चीजहरू होइन त्यो सिजन अनुसारको चीजहरू चाहिँ छनौट गर्नु धेरै राम्रो हुन्छ एउटा छनौट गर्दा। दोस्रो कुरा चाहिँ हामीले छान्दाखेरि होइन थोरै किराले खाएको छ भने हिचकिचावट गर्छौं त्यो गर्नु हुँदैन। हेर्नुहोस् है त्यहाँ किराले खाएको छ किराहरू देखिएको छ भने त्यो सेफ हो कि जुन सुन्दर छ किरैले खाएको छैन त्यस्तो भन्दा चाहिँ थोरै किराले होइन कुनै भाग चाहिँ खाएको अथवा किरा देखिएको चीज चाहिँ सेफ हो। तेस्रो कुरा चाहिँ छनौट गर्दाखेरि एउटै किसिमको तरकारीहरू नगर्नुहोस्। भान्डा मात्र चाहिँ भान्सामा चाहिँ होइन त्यो मात्रै नखाने विभिन्न जरे बालीहरू गेडागुडीहरू अनि त्यसपछि कतिपय त अझ हाम्रो चाहिँ होइन वन जंगलमा पनि पाइने कन्दमूलहरू फरक फरक खालको तरकारीहरूको छनौट गर्ने।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरूलाई स्वकीय सचिव नियुक्ति गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्न निर्देशन दिएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा स्वकीय सचिवको नियुक्ति पारदर्शी मितव्यायी र जनउत्तरदायी बनाउन खुला प्रतिस्पर्धाबाट छनौट गर्नुपर्ने उल्लेख गरिएको छ। नियुक्ति हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक तह हुनुपर्ने तथा समावेशितालाई प्राथमिकता दिन पनि सांसदहरूलाई भनिएको निर्देशन अनुसार स्वकीय सचिवले अन्य कुनै सरकारी वा गैर सरकारी संस्थामा पूर्णकालीन रोजगारी गरेको वा दोहोरो आर्थिक सुविधा लिएको हुनुहुँदैन। साथै सांसदको जिम्मेवारीसँग स्वार्थ बाँचिने कुनै अवस्था पनि हुन नहुने उल्लेख गरेको छ। रासोपा सचेतक प्रकाश चन्द्र परियारले सीआईएनसँग कुरा गर्दै भन्नुभयो,
2: पारिवारिक सदस्यहरू नहुन् यस अगाडिको विकृतिको अन्त्य होस्, जस्तो उसको ट्यान होस् न्यूनतम स्नातक होस् होइन कानून संसदीय मामिला अथवा राजनीतिक सुजुज भएको होस् युवा होस् पार्टी जनसंगठनसँग पार्टी संसदसँग र जनतासँग पनि समन्वय सहकार्य गर्ने व्यक्ति होस् भन्ने चाहिँ मूल लक्ष्य हो। अझ सबैभन्दा बढीको ठूलो लक्ष्य चाहिँ अलिकति बढी पारदर्शितालाई चाहिँ हामीले अग्रभागमा राखेका हौ जवाबदेहीतालाई अग्रभागमा राखे हौ। यस अगाडिको विकृति विसङ्गति जुन थियो नातावादलाई त्यसलाई चाहिँ अलिकति अत्यन्त न्यूनीकरण गरेर अन्त्य गर्ने सवालमा माइल स्टोन होस् भनेर पारिवारिक सदस्यहरू राख्ने विगतका कुप्रथाहरू कुचलनहरूलाई चाहिँ हामीले तोड्ने प्रयास गरेका हौं।
5: यसैबीच संघीय संसदका सदस्यलाई व्यक्तिगत स्वकीय सचिव अर्थात पीए राख्न दिने नेपाल सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि सुनवाईका लागि साउन 11 गते पेशी तोकिएको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलोवालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालय प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्ष बनाएर रिट दायर गर्नुभएको हो। सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद व्यवस्थापन सहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद जोखिममा परेका 347 जना नागरिकहरूको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीले नदी ताल तथा खहरे खोलाहरूमा डुबिएका तथा बगाएका 211 घटनाहरूबाट 86 जनाको जीवितै उद्धार गरेको छ भने घटनामा परि मृत्यु भएका 122 जनाको शव निकालेको छ। विपदको उच्च जोखिम लगायत बाढ़ी डुबान तथा कटानका घटनामा परेका 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उहाँका अनुसार हावाहुरीमा परेका 12 जनाको उद्धार गरिएको छ। त्यसको पहाड़ी क्षेत्रमा गएको पहिरोमा परेका 4 जनाको जीवितै उद्धार गरिएको छ भने सशस्त्र प्रहरीले देशभर 226 स्थानमा भएको आगलागी नियन्त्रणमा परिचालन भई सो आगलागीमा परि घाइते भएका 4 जनाको समेत सकुशल उद्धार गरेको कार्कीले बताउनुभयो। देशका विभिन्न स्थानमा भएको सवारी साधन दुर्घटनाहरूमा 6 जनाको सकुशल उद्धार गरेको छ भने 807 जनाको घाइते अवस्थामा उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालतर्फ पठाएको छ। पानी लगातार परिरहेकाले सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गर्दै सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले सीआईएन मार्फत जानकारी दिनुभयो।
3: मनसुनजन्य पानीजन्य विपदहरूबाट पीड़ित हुनेको संख्या उल्लेख्य छ। सशस्त्र परिबल नेपालले आफ्ना युनिटहरू स्थायी युनिटहरूबाट पनि र अस्थायी युनिटहरू समेत विपद प्रतिकारका लागि स्थापना गरेर निरन्तर रूपमा कार्य गरिरहेको छ। यसको लागि अब मैले आम नागरिकहरूलाई सचेत रहन कुनै विपद आइपरे सशस्त्र परिबल नेपालको 11-14 वा हरेक जिल्लामा विपद आपतकालीन कार्य सञ्चालन केन्द्र छ, त्यसको 1234 11-14 सशस्त्र परिबल नेपालको भयो 1234 जाने जिल्लाहरूमा आपतकालीन कार्य सञ्चालन केन्द्रहरू छन्, त्यसमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरे।
5: सरकारले पश्चिम एसियामा जारी दण्डबारे आफ्नो धारणा यथावत रहेको जनाउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिनु पर्नेमा जोड़ दिएको छ। परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हर्मुज जलमार्ग सञ्चालनमा ल्याउन भइरहेको अन्तर्राष्ट्रिय प्रयासलाई नेपालले समर्थन गरेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार पश्चिम एसियामा रहेका नेपाली नागरिक हाल सुरक्षित छन्। कुनै समस्या परे सम्बन्धित नेपाली नियोग वा मुफाभित्र एप मार्फत सम्पर्क गर्न आग्रह गरिएको छ। यस्तै कम्बोडियाको जेलमा रहेका 49 नेपालीको रिहाईका लागि पहल भइरहेको उहाँले बताउनुभयो।
7: हालसम्म त्यहाँका स्क्याम सेन्टरबाट 860 नेपालीको उद्धार गरिएको छ भने तीमध्ये 733 कम्बोडियाबाट, 113 म्यानमारबाट, 8 लाओसबाट र 6 थाइल्याण्डबाट रहेका छन्। कम्बोडियामा हाल 49 नेपाली जेलमा रहेका छन्। उनीहरूका लागि आवश्यक कानूनी सहायता लगायतको समन्वय बैंकक स्थित नेपाली राजदूतावासबाट अगाडि बढ़ाइसकिएको छ। उक्त क्षेत्रमा प्रतिबन्धित काममा अझै पनि नेपालीहरू जाने क्रम नरोकिएको

0: यीका 1271 वटा घटना दर्ता भएको जनाएको छ। परिसरले सार्वजनिक गरेको विवरण अनुसार ती घटना मध्ये 377 जनाको मृत्यु भएको छ भने 827 जना घाइते भएका छन्। प्रहरीको समयमै हस्तक्षेपका कारण 12 जनाको भने जीवित उद्धार गरिएको छ। प्रहरीले मानसिक तनाव वा आत्महानी सम्बन्धी सोच आएमा परिवार साथीभाइ वा सम्बन्धित स्वास्थ्य तथा परामर्श सेवासँग तत्काल सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशका खबर। भारत सरकारले सार्वजनिक परीक्षामा हुने प्रश्नपत्र चुहावट नियन्त्रण गर्न ल्याएको पेपर लिङ्क संशोधन विधेयकलाई मन्त्री परिषदबाट स्वीकृति दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्री परिषद बैठकले विधेयक पारित गर्दै यसलाई जुलाई 27 संसदमा पेश गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुहावट लाखौं विद्यार्थी र अभिभावकसँग जोड़िएको गम्भीर विषय भएकाले दोषीमाथि कड़ा कार्यवाही हुने कानूनी व्यवस्था गरिने बताउनु भएको छ। यो विधेयक गत मे महिनामा भएको नीट यूजी परीक्षामा प्रश्नपत्र चुहावट प्रकरण पछि ल्याइएको हो। घटनाको अनुसन्धान 88 केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले गरिरहेको छ भने हालसम्म 13 जना पक्राउ परेका छन्। यसैबीच दिल्ली उच्च अदालतले सार्वजनिक परीक्षा सम्बन्धी मुद्दाको छिटो सुनवाईका लागि फास्ट ट्र्याक अदालत गठन गरेको छ।
1: गोठमै निशुल्क पशु उपचार पाएपछि तुलसीपुरका किसानमा खुशी।
2: खास कृषक हुन् तिनी कृषकलाई उत्साह दिने उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्। अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ।
1: महँगो उपचारको झन्झट हट्यो रिपोर्टसँगै मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली र बुझाई लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्टहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्लाइट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: पछि किसानहरू खुसी भएका छन्।
3: दाङ तुलसीपुर आठ गहतेका शशिराम बुढाथोकीका अहिले 13 दुहुनो सहित 25 गाई छन्। तर बेला बेलामा गाईवस्तुमा देखिने समस्या निराकरणका लागि निजी स्तरबाट पशु प्राविधिकलाई ठूलो रकम खर्च गर्नु परेको थियो। पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले गोठमै पुगेर निशुल्क पशु उपचार थालेपछि उहाँलाई सजिलो भएको छ।
4: प्राइभेट सेक्टरमा पशु प्राविधिकहरूलाई बोलाएर जुन उपचार गर्ने पद्धति छ त्यो अलि महँगो पनि छ र त्यस्तो दक्ष प्राविधिक पनि नभेटिने त्यो समस्या थियो। अब यो घरमै आएर चाहिँ गोठमै आएर पशु उपचार हुन थाल्यो भने किसान धेरै ठूलो राहत गर्छन्। सानो कार्यक्रम भए पनि व्यवहारमा ठूलो राहत गर्छ भन्ने लाग्छ।
3: पशुपालन गरिरहेका धेरै किसानले पशु बिरामी भएमा कि त बिरामी पशुलाई पशु सेवा शाखासम्म लैजानुपर्छ कि त निजी स्तरबाट पशु प्राविधिकलाई गोठमै लैजानु पर्थ्यो। निजी स्तरबाट पशु प्राविधिक लैजाँदा किसानले महँगो शुल्क बुझाउनु परेको अवस्थामा उपमहानगरपालिकाले गोठमै पशुको उपचार निशुल्क रूपमा थालेको छ। तुलसीपुर साथ श्रीगैका छविलाल भण्डारी।

0: नेपाल सरकारले अब ठाउँ ठाउँमा सुविधाहरू दिनुभयो भने त अझ उचित हुन्थ्यो। अब किसानलाई पनि केही चाहिँ सहुलियत मिल्थ्यो भन्ने आशा हो, किनभने यस्ता कार्यक्रमहरू सानातिना कार्यक्रमहरू तुलसीपुर नगरपालिकाले राख्नुपर्छ र किसानलाई फेसिलिटी दिनुपर्छ।
1: तुलसीपुर तीनका विष्णु प्रसाद शर्मालाई पनि पशुको उपचार गोठमै हुन थालेको राम्रो लागेको छ। चार वर्ष अघिदेखि व्यावसायिक रूपमा गाई पालन गरिरहनु भएका उहाँले किसानको गोठमै पुगेर पशुको उपचार गर्ने कार्यक्रमले उत्साह थपिएको बताउनुभयो।
2: जति पनि कृषि फर्महरूलाई अहिले चाहिँ निशुल्क पशु सेवा शाखा र कृषि शाखाको समन्वयमै कार्यक्रम हुन लागिराखेको छ। कृत्रिम गर्भधारणमा हामीले चाहिँ हामीले पैसातिर एआई गर्नु पर्थ्यो अनि योभन्दा अगाडि एउटा कार्यक्रम भएको थियो, त्यहाँबाट चाहिँ त्यो पनि निशुल्क गर्नुभएको छ। खास कृषक हुन् तिनी कृषकलाई उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्, अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ।
1: पशुको निशुल्क उपचार सेवा तुलसीको रूपमा महानगरपालिकाका 19 वडाका परम्परागत रूपमा पशुपालन गरिरहेका र व्यावसायिक किसानले पाउनेछन्। तर तुलसीपुर उपमहानगरपालिकाको स्थायी बासिन्दा नभएको हकमा व्यावसायिक रूपमा पशुपालन गरेको हुनुपर्ने प्रावधान छ। पशु सेवा शाखाका प्रमुख डाक्टर मनोज ओली:
3: सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा हाम्रो पशु सेवा शाखाको फोनमा सम्पर्क गरेर बिरामी भएको जानकारी गराउनु भएमा उक्त दिन नै हाम्रो पशु सेवा शाखाबाट प्राविधिक सर म्याडमहरू उहाँहरूको गोठमै गएर निशुल्क त्यो पशु पक्षीहरूको गाई भैँसी र बङ्गुरको उपचार गरेर फर्किनुहुन्छ। जस्तो 11, 12 र 13 नम्बरको वडा चाहिँ हाम्रो उरेरी सेवा केन्द्रबाट त्यहाँको सर म्याडमहरू यो समस्यालाई समाधान गर्न हिँड्नुहुन्छ भने 14, 15 र 16 लागि चाहिँ डुवाङपुर सेवा केन्द्रमा हुनुभएको प्राविधिक म्याडम चाहिँ उक्त क्षेत्रमा बिरामी भएको पशुलाई उपचार गर्नको लागि निस्कनुहुन्छ। बाँकी भनेको पशु सेवा शाखा दोगरेबाट।
1: तुलसीपुर उपमहानगरपालिकाले यस कार्यक्रमका लागि गत वर्षमा 4 लाख बजेट छुट्याएको थियो। चालू आर्थिक वर्षमा मागका आधारमा बजेट थप गर्न सकिने र सबै किसानले सेवा पाउने नगर प्रमुख टीकाराम खड्का बताउनुहुन्छ।
4: किसानको गोठ गोठमा चाहिँ उपचार गर्ने निशुल्क उपचार गर्ने गरी शुरू गरेका छौँ। ती किसानहरू हामीसँग जोडिनुहुन्छ, त्यो सेवामा नगरपालिकाले पूर्णता सफलतापूर्वक अगाडि बढाउन सक्छ, त्यो सामर्थ्य राख्छ।
1: पशु सेवा शाखाको अभिलेख अनुसार तुलसीपुरमा 43 व्यावसायिक फर्म छन्, तर परम्परागत गाई भैंसी पालन गरिरहेका किसान भने धेरै छन्। उपमहानगरपालिकाले किसानको गोठमै पुगेर निशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भए पनि निरन्तरता हुँदैन कि भन्ने चिन्ता किसानमा छ। जीत सागर, जीएम, सीआईएन रेडियो, हाम्रो पहुँच, तुलसीपुर, दाङ।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बुझ्न आम नागरिकलाई असहज।
6: त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु।
5: मौसम पूर्वानुमानका शब्दावली नागरिकले सजिलै बुझ्न सक्न बनाउने आवश्यक लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
10: फोन नम्बर 082-563-479,
9: मोबाइल नम्बर 98-494-67-487।
11: वरिष्ठ छाला तथा युनिटी विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
12: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
11: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू: महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोट, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै फिरङ्गी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
10: बिरामी जाँच हुने मिति यही श्राव 9 गते शनिबार
13: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
14: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भएको सहर्ष जानकारी गराउँदछौ
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 0825625023 98478 1817 98478 3645
16: भर्ना सम्बन्धी सूचना
17: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बिबिए बिएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
16: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ
18: सम्पर्क फोन नम्बर 0825561133 मोबाइल नम्बर 9847802983 र 9795526286
6: भना चाहिँ अब कम छ अथवा बढी छ 100% पानी पर्ने सम्भावना मध्ये त्यो क्षेत्रमा चाहिँ 60% भूभागहरूमा चाहिँ 40% मात्र पानी पर्ने सम्भावना छ भने त्यो एरियामा चाहिँ अब हामीले गुणान गर्दाखेरि चाहिँ कति भ्यालु आउँछ त्यसरी चाहिँ हिसाब गरेर चाहिँ 80% पानी पर्न सक्ने सम्भावना भन्छौँ र हामीले अलिकति सामान्य
19: जति धेरै प्रतिशत पानी पर्ने सम्भावना भयो त्यति धेरै पानी पर्ने सम्भावना भयो जति कम भयो त्यति चाहिँ पानी नपर्दैन है भन्ने खालको पनि बुझ्नु पर्यो
6: यस्तो हुन्छ यसमा चाहिँ जति धेरै पानी पर्ने सम्भावना चाहिँ
19: जस्तो 100% भयो 100 80% सम्भावना छ भन्यो भने पानी पर्ने सम्भावना चाहिँ धेरै छ है भन्ने बुझ्ने हो
6: हजुर हजुर एकदमै त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो त्यसरी चाहिँ बुझ्नु
19: एरियाको
6: हिसाबले र जुन पानी पर्ने जुन प्रतिशत कति छ त एक्युरेसी कति छ त्यो हिसाबले चाहिँ हामीले यति प्रतिशत एरियामा चाहिँ पानी पर्न सक्छ यति प्रतिशत एरियामा चाहिँ कम हुन सक्छ भनेर चाहिँ केही स्थान थोरै स्थान अथवा धेरै स्थान भनेर त्यसरी चाहिँ हामीले पूर्वानुमानमा चाहिँ राख्ने गरेको छ
19: अर्को भनेको चाहिँ सबैभन्दा सुरुमै हुन्छ यहाँहरूको त्यो पूर्वानुमान गर्दाखेरि आंशिक रूपमा बदलिरहनेछ पूर्णतया सफा रहनेछ भन्ने खालको त्यसमा पनि धेरैजना चाहिँ अलिकति कन्फ्युज हुनुभएको जस्तो देखियो यो चाहिँ खास के हो आंशिक रूपमा बदली भनेको
6: हजुर यो चाहिँ एकदमै टेक्निकल टर्म भएको हुनाले चाहिँ सायद सर्वसाधारण अथवा सबैजना अलिअलि चुकिने भएको
19: हामीलाई पनि बुझ्नलाई
6: हजुर अब मौसम पूर्वानुमानको हिसाबले चाहिँ हामीले दिँदै गर्दाखेरि हामीले त अब सधैँ प्रयोग गर्ने भएको हुनाले चाहिँ हामीले बुझ्ने हुन्छ र यो सामान्यतया बुझ्नु पर्दाखेरि चाहिँ आंशिक बदली अथवा साधारणतया बदली भनेको चाहिँ हामीले बादल लाग्ने भनेर बुझ्नुपर्छ र अहिले हामीले चाहिँ बिस्तारै सिम्प्लिफाइड गर्दै आंशिक बदली भन्दा पनि आंशिक बादल लाग्ने भनेर लेख्ने हो कि
19: हजुर
6: आंशिक भनेको चाहिँ हामीले
19: हजुर
6: आंशिक भनेको चाहिँ 50% भूभागहरूमा चाहिँ बादल देखिएको छ है भनेर हाम्रो आकाशमा चाहिँ 50% भूभागहरूमा चाहिँ बादल लागेको छ भनेर त्यसलाई हामीले आंशिक भन्छौँ त्यसै गरी 50% भन्दा अलिकति 75% बादल लागेको छ भने चाहिँ हामीले अब साधारणता बादल अथवा त्योभन्दा बढी लागेको छ भने चाहिँ अधिकांश स्थानहरूमा चाहिँ बादल लागेको छ भनेर भन्छौँ अथवा पुरै बादलले पुरै ढाकेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले पूर्णतया बादल भनेर चाहिँ यसरी चाहिँ हाम्रो टेक्निकल टर्ममा चाहिँ यसरी डिफाइन गरेको छ सामान्यतया थोरै थोरै बादल लागेको छ केही भूभागहरूमा चाहिँ निलो आकाश छ केही भूभागहरू चाहिँ बादल छ भने चाहिँ आंशिक बादल लागेको भन्छौँ र अलिकति बढी भूभागमा बादल छ थोरै भूभागमा चाहिँ आकाश देखिएको खुलेको छ भने अलिक उज्यालो छ भने चाहिँ हामीले साधारणता बादल भन्छौँ त्यसै गरी अलि धेरै भूभागहरूमा करिब करिब सबै जस्तो भूभागहरूमा लागेको छ भने चाहिँ अधिकांश अथवा पूर्णतया बादल भनेर चाहिँ हामीले त्यसरी चाहिँ भन्ने गरेको छ
19: अर्को धेरै कन्फ्युजन हुने भनेको चाहिँ अघि हामीले सुरुमै पनि कुरा गरिसकेका छौँ यो हल्का वर्षा मध्यम वर्षा भारी वर्षा अति भारी वर्षा भन्ने कुरा हुन्छ नि त अनि त्यो कस्तो खालको पानी भन्ने कुरा त थोरै थोरै कुरा गरेको छट्टमा भन्दाखेरि जस्तो भारी र अति भारीमा के फरक हुन्छ
6: मैले अघि पनि भनिसकेको थिएँ अब हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म 24 घण्टामा हामीले नाप्दाखेरि चाहिँ 10 मिलिमिटर मात्र पानी परेको छ कुनै एरियामा अथवा ठाउँमा भने चाहिँ हामीले हल्का वर्षा भन्छ। त्यसै गरी 10 मिलिमिटरदेखि 50 मिलिमिटरसम्मको वर्षा परेको छ। अब त्यो चाहिँ एकैछिन परेको होस् अथवा लगातारको परे पनि अथवा बेला बेलामा पानी परे पनि 50 मिलिमिटर छ 24 घण्टामा भने त्यसलाई मध्यम वर्षा भन्छौँ। त्यसै गरी अब 50 मिलिमिटरदेखि 100 मिलिमिटरसम्म त्यो वर्षा परेको छ भने चाहिँ त्यसलाई हामीले चाहिँ भारी वर्षा भनेर माप्ने गर्छौँ। त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म हामीले वर्षा त्यो दिनमा चाहिँ वर्षा रेकर्ड गर्यौँ अथवा मापन गर्यौँ भने त्यसलाई चाहिँ धेरै भारी वर्षा भन्छौँ। र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ। अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो। त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ।
19: कहिले कहिले आउँछ कि समाचारहरूमा, यहाँले पनि सुन्नुभयो होला, आरी घोप्टे वर्षा भन्छ। अस्ति इन्डियामा बादल फटा भनेर भन्यो होइन, कहिले कहिले चाहिँ बादल फाटेर एकदमै ठुलो पानी पर्ने त्यो धारा नै हुँदैन, त्यहाँनिर पानी घोप्टाए जस्तो पानी पर्छ, त्यो पानीलाई चाहिँ के भन्ने?
6: अब हजुरले भने जस्तै हाम्रो बोलचालीको भाषामा चाहिँ कहीँ आरी घोप्टे वर्षा पनि भन्छ, कहीँ चाहिँ आरी घोप्टे वर्षा पनि भन्छ। त्यो ठाउँ अनुसार फरक फरक छ। र हामीले चाहिँ त्यो 300-400 मिलिमिटर भन्दा नि बढी थोरै समयमा चाहिँ धेरै पानी पर्नु, अब जस्तै 1 घण्टामा 100 मिलिमिटर नै पानी पर्यो, त्यो पनि कन्टिन्युस लगातार अब केही घण्टामा नै धेरै पानी पर्यो भने चाहिँ एकदमै 300-400-500 मिलिमिटर भन्दा नि बढी पानी पर्यो भने चाहिँ हामीले त्यसलाई आरी घुप्टे अथवा हानी घुप्टे भनेर भन्छौँ। र केही वर्ष अगाडि विशेष गरी यो कञ्चनपुर आसपासको क्षेत्रहरूमा चाहिँ एकदमै ठुलो पानी परेको अवस्था थियो।
19: यसपालि पनि त्यो सम्भावना छ भन्छन् नि मौसमविद।
6: हजुर, अब यो हाम्रो
19: एकदमै धेरै कतै कतै चाहिँ धेरै नै ठुलो पानी पर्ने, आरी घुप्टे नै पानी पर्ने सम्भावना छ, कतै चाहिँ पानी नै पर्दैन भन्ने खालको।
6: जस्तै अस्ति चितवनमा एक थोरै समयमा धेरै पानी परे जस्तै त्यो सम्भावना चाहिँ रहन्छ, किनभने मौसम प्रणाली हो, हामीले मनसुनको समय सकिसकेको अवस्था छैन।
5: नेपालमा एक वर्षमा 86 करोड़ रूपियाँ भन्दा बढ़ीको अम्रिसोको कुचो निर्यात गरिएको छ। कालीमाटी बजारमा 60 कृषि उपज उपभोग अयोग्य देखिएको छ। किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न विज्ञको आग्रह छ। पश्चिम एशियाको द्वन्द वार्ता र कूटनीतिकबाट समाधान हुनुपर्नेमा नेपालको जोड़ छ। सत्ता केन्द्रित हुनु कम्युनिष्टहरूको कमजोरी भएको प्रचण्डको भनाई छ। स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवाद निषेध गर्न रासोपाको निर्देशन छ। अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिला पक्राउ गरिएको छ। काठमाडौँमा एक वर्षमा आत्महानिका 1000 भन्दा बढ़ी घटना भएका छन्, जसमा 12 जनाको जीवित उद्धार गरिएको छ। मनसूनको 3 महिनामा सशस्त्र प्रहरीले 347 जनाको सकुशल उद्धार गरेको छ। नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्याङ च्याक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सिन्हासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा दिन दबाव आएको दावी। सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध रिट। थुनामा पठाउने आदेश विरूद्ध दीपक भट्ट सर्वोच्च पुगे।
0: डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन। माग सम्बोधनका लागि शिक्षा मन्त्रीको प्रतिबद्धता। केसी विरूद्ध काउन्टर अनसन बस्ने गेटा संघर्ष समितिको चेतावनी।
1: विदेशमा ठगिएका 860 नेपालीको उद्धार। अझै 49 जना कम्बोडियाको जेलमा। राहदानी प्रणालीमा देखिएको समस्या छिट्टै समाधान हुने परराष्ट्रको दावी।
0: भारतको हिमाचलमा पहिरोमा परि 13 जनाको मृत्यु। बंगलादेशका राष्ट्रपति सहाबुद्दीनद्वारा राजीनामा। व्यापार युद्धमा नलाग्न अमेरिकालाई चीनको चेतावनी।
1: र काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार तेस्रो हार। एन्फा माथिको निलम्बन फुकुवा गर्न सम्बन्धित निकायबाट ठोस पहल नभएको गुनासो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामा दिन दबाव आएको दावी गरेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्टले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी न्यायाधीशलाई राजीनामा दिन दबाव आएको भन्दै चिन्ता प्रकट गरेका छन्। सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाव आएको विज्ञप्तिमा उल्लेख छ। यी संस्थाले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नियुक्तिलाई लिएर पनि चिन्ता जनाएका छन्। तीन वरिष्ठ न्यायाधीश पदमा बहालाई रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशको रूपमा नियुक्ति गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको उनीहरूले जनाएका छन्। तीनै संस्थाले संवैधानिक परिषदको गणपूरक संख्या र मतदान सम्बन्धी प्रावधान समेत परिवर्तन गर्ने गरी संवैधानिक परिषद ऐनमा गरिएको संशोधनको परिणामप्रति चिन्ता जनाएका छन्। यसले न्यायिक नियुक्तिमा अनुचित राजनीतिक प्रभावको जोखिमलाई अझ बढ़ाउने र न्यायिक स्वतन्त्रता तथा विधिको शासन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरूलाई कमजोर बनाउने यी संस्थाहरूको ठहर छ।
1: संघीय संसदका सांसदहरूलाई व्यक्तिगत स्वकीय सचिव पीए राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्षी बनाएर रिट दर्ता गराउनु भएको हो। उक्त रिटमा यही साउन 11 गतेका लागि पेशी तोकिएको छ। रिटमा सरकारको उक्त निर्णय तथा राजपत्रमा प्रकाशित सूचनालाई उत्प्रेषणको आदेशद्वारा खारेज गर्न र आवश्यक परमादेश जारी गर्न माग गरिएको छ। सरकारले यही साउन 4 गते राजपत्रमा प्रकाशित सूचनामा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन 2073 दफा 25 प्रयोग गर्दै सांसदलाई पनि स्वकीय सचिवको सुविधा दिने गरी अनुसूची हेरफेर गरिएको थियो। रिटमा उक्त पदका लागि कुनै स्पष्ट योग्यता, क्षमता, अनुभव वा परीक्षा नतोकिएको र काम कर्तव्य र अधिकार समेत स्पष्ट नभएकाले यो निर्णय कानून विपरीत रहेको दावी गरिएको छ।
0: बैंकिङ कसुट र सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ मुद्दामा पूर्व पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट सर्वोच्च अदालत पुगेका छन्। उच्च अदालत पाटनबाट बैंकिङ कसुट र विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्व पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगेका हुन्। दुईवटा अदालतबाट भएको उक्त आदेश बदरको माग गर्दै उनी आज सर्वोच्चमा पुगेका हुन्। बैंकिङ कसुट अन्तर्गत 42,14,88,807 रूपियाँ बिगो कायम गर्दै दायर भएको मुद्दामा भट्टलाई गत असार पाँच गते उच्च अदालत पाटनका न्यायाधीश द्वय ऋषि राज भण्डारी र सोमकान्त भैण्डालीको संयुक्त इजलासले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यस्तै सम्पत्ति शुद्धिकरण अन्तर्गत 26,63,27,71,59.68 बिगो कायम गर्दै दायर मुद्दामा विशेष अदालतले असार तीन गते विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
1: प्राध्यापक डाक्टर गोविन्द केसीले धनगढ़ीमा आफ्नो 24 सत्याग्रह जारी राख्नु भएको छ। चिकित्सा शिक्षा सुधार तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी माग राख्दै हिजोदेखि वरिष्ठ चिकित्सक डाक्टर केसी धनगढ़ीमा सत्याग्रहमा बस्नु भएको छ। विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने माग सहित उहाँले गेटामा विश्वविद्यालय स्थापना प्रक्रिया पारदर्शी र विधिसम्मत नभएको तथा निजी स्वार्थ समूहलाई फाइदा पुग्ने गरी कानून ल्याइएको आरोप लगाउँदै आउनु भएको छ। डाक्टर केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन समेत परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद डाक्टर तोसीमा कार्कीले डाक्टर केसीका माग तत्काल सम्बोधन गर्न सरकारलाई ताकेता गर्न प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आकस्मिक बैठक बोलाउन निवेदन दिनुभएको हो। उहाँले समिति मार्फत सरकारलाई डाक्टर केसीका ऐन अनुकूल र जायज माग तत्काल सम्बोधन गरी उहाँको जीवन रक्षा गर्न आग्रह गर्नुपर्ने माग गर्नु भएको छ।
0: यसैबीच शिक्षा विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डाक्टर केसीका माग सम्बोधनका लागि पहल शुरू गर्नुभएको छ। मन्त्री पोखरेलले आज डाक्टर केसीको टोलीसँग अनौपचारिक छलफल गर्दै मागबारे विस्तृत जानकारी लिएर समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफू विगतदेखि नै डाक्टर केसीको आन्दोलनप्रति सकारात्मक रहेको उल्लेख गर्दै उहाँको संघर्षकै कारण नेपालको चिकित्सा शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार सम्भव भएको बताउनुभयो। अहिले उठाइएका माग पनि गम्भीर रूपमा अध्ययन भइरहेको र विस्तृत जानकारीपछि सम्बोधनका लागि आवश्यक प्रक्रिया अघि बढ़ाइने उहाँको भनाई छ।
1: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले भने डाक्टर केसीको सत्याग्रहप्रति असहमति जनाउँदै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ। समितिका संयोजक लोकराज पाण्डेले भिडियो सन्देश मार्फत विश्वविद्यालय सुदूरपश्चिमवासीको लामो संघर्ष त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसको विरोध स्वीकार्य नहुने बताउनुभयो। उहाँले अनसन फिर्ता नलिए सरकार र डाक्टर केसी विरूद्ध नै प्रति अनसनमा बस्न बाध्य हुने चेतावनी समेत दिनुभयो।
3: मेरो आग्रह छ, प्लिज गो ब्याक, ब्याक भइदिनुहोस् तपाईँ यहाँनिरबाट। तपाईँको अनसनलाई सुनेर यदि सरकारले तपाईँका मागमा यसपालि गेटा मेडिकल विश्वविद्यालयमा यदि एमबीबीएस पढ़ाई भएन भनेपछि, यदि मेडिकल पढ़ाई भएन भनेपछि, यदि 300 सय भएन भनेपछि तपाईँका विरूद्धमा हामी अनसन बस्नेछौ। तपाईँका कुरा सुनेर सरकारले कतै यसलाई बर्बाद गर्ने काम गरेको खण्डमा तपाईँको दबावमा आएर हामी सरकारका विरूद्धमा हामी अनसन बस्न बाध्य हुनेछौ भन्ने कुरा राख्दै पुनः एउटा कुरा आग्रह गर्न चाहन्छु। तपाईँका मुद्दा ठिक छ होला कुनै, तर गेटा मेडिकल विश्वविद्यालयको मुद्दा 1, 2, 3 गलत छ। एन तिन्तु परन्तु चाहिँदैन, तत्काल आफ्नो अनसन आफै फिर्ता लिएर पुनः तपाईँ चाहिँ हामीलाई आशीर्वाद दिएर जानुहोस् भन्ने कुरा म आग्रह गर्न चाहन्छु।
1: डाक्टर जयसीले केसीको स्वास्थ्य अवस्था अहिले गम्भीर नभए पनि उमेरका कारण यसलाई पुनः सुन्नुहोला। डाक्टर केसीसँगै रहेर सहजीकरण गरिरहनु भएका डाक्टर अमृत जयसीले पनि सत्याग्रह स्थलमा केही व्यक्तिबाट दबाव र धम्कीका प्रयास भएको बताउनु भएको छ। उहाँले धर्मशालाबाट हटाउनुपर्ने भन्दै केही फोन आएपछि स्थानीय प्रशासनसँग समन्वय गरी अहिलेका लागि त्यही सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाइएको थाहा संचार नेटवर्कसँग बताउनुभयो।
4: बसिराखेको ठाउँमा पनि अब मान्छेहरूले कतिजनाले चाहिँ अब कोही कोही मान्छेहरूले चाहिँ धर्मशालाकोमा चाहिँ फोन गरेर अलिकति होइन धम्काउने फर्काउने होइन यहाँबाट चाहिँ जसरी निकाल्नु पर्छ यस्तो यस्तो भन्ने चाहिँ कुरा गर्नुभएको र अनि त्यो कुरा भएपछि उहाँहरूले हामीसँग सल्लाह चाहिँ गर्नुभएको थियो। सल्लाह गरेर चाहिँ अब हामीले भन्यौँ कि हामी चाहिँ पहिला बस्नुभन्दा अगाडि नै उहाँको कमिटीमा छलफल गरेर यो यस्तो यस्तो कामको लागि उहाँ यहाँ बस्न खोज्नु भएको छ के छ भनेर सल्लाह गरेर कुराकानीलाई यहाँ आउनुभएको थियो। त्यो भएर अब अहिलेलाई त्यो ठ्याक्कै अब बाहिर जाने अथवा अन्त कतै जाने भन्ने छैन।
1: डाक्टर जयसीले केसीको स्वास्थ्य अवस्था अहिले गम्भीर नभए पनि उमेरका कारण क्रमशः कमजोरी देखिन थालेको बताउनु भएको छ। आवश्यक परे सेती प्रादेशिक अस्पतालमा सार्ने तयारी समेत रहेको उहाँले जानकारी दिनुभयो। साथै उहाँले शिक्षा मन्त्री पोखरेलले पनि समस्या समाधानका लागि सकारात्मक पहल गर्ने सन्देश पठाएको र दुवै पक्ष वार्ताको तयारीमा रहेको जानकारी दिनुभयो।
4: अहिले नै धेरै स्वास्थ्य जटिलता आएको छैन, तर अलिअलि चाहिँ गाह्रो चाहिँ थोरै थोरै अब पहिला जस्तो एकदमै स्वास्थ्य अवस्था छैन। 70 वर्षकै उमिसकेका भएर अलि छिटो नै पहिला भन्दा चेन्जेसहरू चाहिँ देखिन चाहिँ खालिराखेका छ। अब यहीमा चाहिँ अब माथि मन्त्रालयबाट पनि अब समन्वयको लागि कुरा गर्ने भनेर चाहिँ उहाँहरूले खबर चाहिँ पठाइराख्नु भएको छ कि अब के विषयमा कसरी छलफल गर्ने, के अब मागहरूमा के हुने, नेगोसिएट के गर्ने, कुन कुन मागहरूमा एकदम तत्कालै गरिहाल्ने, कुनमा चाहिँ अब टाइम लाइन राखेर गर्ने, यो छलफल केही पनि भएको छैन। हजुरको चाहिँ बेसिक क्वेसनको लागि चाहिँ अब दुइटै तर्फबाट चाहिँ तयारी गरिराख्नु पर्यो भन्ने गरेर चाहिँ मन्त्रीज्यूले नै खबर पठाउनु भएको छ।
0: नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनैतिक परिस्थितिलाई राष्ट्रिय रूपमा संवेदनशील रहेको बताउँदै जनताले प्राप्त गरेका अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनु भएको छ। काठमाण्डुमा आयोजित एक कार्यक्रममा वहाँले नेपालले विगतदेखि नै चीन विरोधी गतिविधिलाई स्वीकार नगर्ने नीति अवलम्बन गर्दै आएको भए पनि यसपटक त्यसको उल्लंघन भएको दावी गर्नुभयो। वहाँले दलाई लामाको जन्मोत्सव मनाइएको र नेपालमै अर्को दलाई लामा जन्माउने प्रयास भइरहेको भन्ने चर्चा सामाजिक सार्वजनिक रूपमा भइरहेको उल्लेख गर्नुभयो। संवेदक प्रचण्डले जनताले संगठित गर्दै संसद सड़क र आगामी निर्वाचन मार्फत लोकतान्त्रिक ढंगले संघर्ष गर्नुपर्ने बताउनु भएको छ। वहाँले गत वर्ष भदौको घटना जस्तै सबै वामपन्थी मिलेर साझा न्यूनतम कार्यक्रम गरे जस्तोसुकै चुनौती सामना गर्न सकिने उल्लेख गर्दै त्यसतर्फ गम्भीर रूपमा सोच्न आग्रह गर्नुभयो।
5: हरेक पार्टीले आफ्नो गच्छे अनुसार र क्षमता अनुसार देशभरिबाट 5-7 लाख जनता काठमाण्डुमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गर्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। उनीहरूले सिकाए नि एकै दिनमा हुँदो रहेछ नि त, धरती आकाश चाहिँ त फेरबदल हुन सक्दो रहेछ नि। यतापट्टि किन नसोच्ने, हामी सबैले सोच्न परेको छ नि, नत्र बर्बाद हुन सक्छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्पर नाम
7: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवनभर।

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ
2: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड.
3: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज. समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
5: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका 860 जना नेपालीको उद्धार गरिएको छ. परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराएको हो. जसमध्ये कम्बोडियाबाट 733 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले बताउनुभयो. हाल कम्बोडियाका जेलमा 49 जना नेपाली रहेको भन्दै उहाँले नेपाली दूतावास बैंककले कानूनी सहायताको समन्वय गरिरहेको जानकारी दिनुभयो. उद्धारका लागि मन्त्रालय वा निकायहरूमा निवेदन दिनुअघि गैर कानूनी रूपमा पठाउने संलग्न व्यक्तिहरूलाई कार्यवाही गर्नका लागि परिवार तथा आफन्तले यथार्थ विवरण सहित नेपाल प्रहरी लगायत सम्बन्धित निकायमा निवेदन दिन मन्त्रालयको अनुरोध छ. प्रवक्ता छेत्रीले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक समस्या क्रमशः समाधान भइरहेकाले राहदानी सेवा छिट्टै पूर्ववत सहज हुने बताउनु भएको छ. उहाँले राहदानी प्रणाली परिवर्तनपछि गत असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत लाइभ राहदानी आवेदन लिई राहदानी जारी गर्ने कार्य शुरू भएको जानकारी दिनुभयो.
6: हाल नयाँ प्रणालीबाट राजधानी विभाग सबै 77 जिल्लाहरू, जिल्ला प्रशासन कार्यालयहरू, 6 इलाका प्रशासन कार्यालयहरू र विदेशी स्थित 31 नेपाली नियोगहरू र 8 थप नियोगहरूमा कुनै पनि बेला इनरोलमेन्ट गर्न सकिने गरी सेवा सुचारू गरिसकिएको छ.
4: नेपाल प्रहरीले गुण्डागर्दी तथा अपराधमा संलग्न 1871 जनाको प्रोफाइल तयार पारेको छ. जिल्ला प्रहरी परिसर काठमाण्डले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो. काठमाण्डमा हुने विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न 1871 जनाको प्रोफाइल तयार पारिएको परिसरका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले बताउनुभयो. कुनै अपराध भइहालेमा संदिग्ध व्यक्तिको पहिचान गर्न तथा खोजी गरी कार्यवाहीको दायरामा ल्याउन सहयोग हुने भन्दै प्रहरीले अपराध व्यक्तिहरूको 3 पुस्ते सहितको प्रोफाइल तयार पारेको हो. प्रवक्ता भट्टराईले नेपालमा अनैतिक गतिविधिमा संलग्न 47 जना विदेशी महिलालाई रिपोर्ट गरिएको जानकारी समेत दिनुभयो. थमेल दरबार मार्ग लगायत पर्यटकीय क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिलालाई विशेष अपरेशन गरी पक्राउ गरिएको र 47 जनालाई अध्यागमन विभाग मार्फत देश निकाल गरिएको जानकारी दिनुभयो.
5: सरकारले आइतबारको विदा फिर्ता नगर्ने भएको छ. सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज मन्त्रालयमा पत्रकारहरूसँग भएको छलफलमा हप्ताको 2 विदा फिर्ता नहुने बताउनु भएको हो. आइतबारको विदाले तत्कालका लागि केही अप्ठ्यारो र असहज बनाएको महसुस भए पनि दीर्घकालीन रूपमा यसले सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो. अहिले सरकारी निकायका साथै बैंक तथा वित्तीय संस्था र केही कर्पोरेट क्षेत्रमा समेत आइतबारको विदा कार्यान्वयन भइरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले निजी क्षेत्र पनि यो व्यवस्था कार्यान्वयनका लागि सरकारले पहल गर्ने बताउनुभयो. यस्तै मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपतिहरूले अब आफैले अनुकूल टीम बनाउन पाउने स्वायत्तता दिइसकेको जानकारी दिनुभयो. उहाँले नियुक्त भएका उपकुलपतिहरूलाई रिक्त पदमा रजिस्ट्रार र रेक्टर नियुक्त गर्न निवेदन गरिसकेको जानकारी समेत दिनुभयो. अब मन्त्रालयले विश्वविद्यालयमा कुनै पनि हस्तक्षेप नगर्ने पनि बताउनुभयो. फरक प्रसंगमा मन्त्री पोखरेलले शिक्षकले आफू कार्यरत विद्यालयमा कम्तीमा 3 सेवा गर्नुपर्ने भन्दै अवधि नपुग्दै सरुवा हुन पाउनुपर्छ भन्ने माग पूरा गर्न शिक्षा नियमावली तत्काल संशोधन गर्न नसकिने प्रतिक्रिया समेत दिनुभएको छ.
4: प्रधानमन्त्री बालिन्द्र शाहले प्लाइवुड निर्यातमा अवरोध हटाउन निर्देशन दिनुभएको छ. नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समिति बीच आज सिंहदरबारमा भएको भेटवार्तामा प्लाइवुड क्षेत्रका विद्यमान समस्या र निर्यातका सम्भावनाबारे विस्तृत छलफल भएको हो. भेटका क्रममा प्रधानमन्त्रीले प्लाइवुड निर्यातमा देखिएका नीतिगत र प्राविधिक गाँठो फुकाउन तत्काल सम्बन्धित निकायले निर्देशन दिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति होम प्रसाद दाहालले बताउनुभयो. उहाँका अनुसार प्लाइवुड व्यवसायीहरूले यस क्षेत्र नेपालको निर्यात व्यापारको एक प्रमुख हिस्साका रूपमा प्रस्तुत गर्दै यसका चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए.
5: मनसून शुरू भएता तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले विभिन्न विपद तथा दुर्घटनाबाट 347 जनाको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीका अनुसार वैशाखदेखि असार मसान्तसम्म नदी ताल तथा खोलामा भएका 211 घटनामध्ये 86 जनाको जीवितै उद्धार गरिएको छ भने 122 जनाको शव निकालिएको छ। बाढ़ी डुबान र कटानबाट प्रभावित 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सड़क दुर्घटनामा 6 जनाको सकुशल उद्धार गरिएको तथा 807 घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। पहिरोमा परेका 4 हावाहुरी प्रभावित 12 तथा आगलागीमा घाइते 4 जनाको पनि उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। विपद जोखिम न्यूनीकरणका लागि 464 विद्यालय र 541 क्लब तथा समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा 47,681 जना सहभागी भएका छन्। साथै 40 विपद स्वयंसेवक तालिमबाट 1,084 जना स्थानीय नागरिक तयार भएका छन्। मनसून प्रतिकारीलाई प्रभावकारी बनाउन देशभर 54 स्थानमा अस्थायी टोली, 16 जोखिमयुक्त क्षेत्रमा विपद व्यवस्थापन बेस तथा 8,180 सशस्त्र प्रहरी 24 घण्टा तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
4: देशभर साउनको पहिलो हप्तासम्म करिब 80% भूभागमा धान रोपाई सकिएको छ। कृषि विभागले जारी गरेको साउन 7 गतेसम्मको विवरण अनुसार धान खेती हुने कुल क्षेत्रफलको 79.36% जमीनमा धान रोपिसकिएको छ। यो वर्ष धान रोपाई हुने 13,73,862.13 हेक्टर मध्ये 10,90,336.400 हेक्टरमा रोपाई सकिएको हो। गत वर्ष साउन 11 गतेसम्म 78.84% रोपाई भएको थियो। हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै रोपाई सुदूरपश्चिममा भएको छ। 1,62,250 हेक्टर मध्ये 1,47,106 हेक्टर अर्थात 90.67% जमीनमा रोपाई सकिएको छ। प्रदेशगत रूपमा कोशीमा करिब 73.94%, मधेशमा 78.60%, बागमतीमा 77.33%, गण्डकीमा 78.36%, कर्णालीमा 77.05% जमीनमा धान रोपाई सकिसकेको छ। यो वर्ष शुरूमा मनसून भित्रिसक्दा पनि पर्याप्त पानी नपर्दा सिंचाई सुविधा नभएका ठाउँका किसानले असारको दोस्रो हप्तासम्म पनि रोपाई गर्न पाएका थिएनन्। असार 12 गतेसम्म 11.33% जमीनमा मात्र रोपाई भएको थियो, जुन गत वर्षको तुलनामा 4.27% कमी हो। असार 22 गतेसम्म 32% मात्र रोपाई भएकोमा अन्तिम साता पानीको उपलब्धतासँगै रोपाई प्रतिशत बढ़ेर 59.28% पुगेको थियो।
5: बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ। ती क्षेत्रमा हरित क्षेत्र, खेलमैदान, पदमार्ग, वाकिङ ट्रेल तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने सरकारको योजना छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हटाइएका बस्ती रहेका स्थानमा स्थायी कंक्रीट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुला क्षेत्र विकास गरिने जनाएको छ। समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले नदीको प्राकृतिक बहाव संरक्षण, बाढ़ी व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक प्रयोगका खुला क्षेत्र विकास गर्ने उद्देश्यले छुट्टै गुरू योजना तयार भइरहेको जानकारी दिनुभयो।
4: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
7: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
7: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
7: एकपटक दङ्गाली किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
7: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
9: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
7: प्रोप्राइटर सोमराज रैदास।
11: सम्पर्क फोन नम्बर 082-563-775।
7: सम्पर्क नम्बर 98478726873।
11: हजुर, हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
4: लागि ओडा कार्यालयबाट दिनुपर्ने सिफारिशको लागि दुःख दिई सेवाग्राहीसँग घोष माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घोष लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता सुरेश नेपानेका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ।
5: प्रहरीले धनुषामा गोली चलाएर दुईजना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय ढल्केवरले आज ढल्केवरको पुल नजिक गोली चलाएर ती दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक 28 वर्षीय सन्तोष कुमार महतो र 45 वर्षीय मिथिलेश साहू रहेका छन्।
4: जिल्ला भूमि समस्या समाधान समिति चितवनले इच्छा कामरा गाउँपालिकाका 34 भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि उनीहरू कानूनी रूपमा जग्गा धनी बनेका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लाल पूर्जा वितरण तीव्र बनाएको हो। यसबीच आजै झापाको कन्काई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी 5 परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ।
5: हिजो 14 अंकले बढ़ेको नेप्से परिसूचक आज 7 अंकले बढ़ेको छ। यो वृद्धिसँगै बजारको परिसूचक नेप्से 2734 बिन्दुमा कायम भएको छ। नेप्सेको आजको अंक गत जेठ 27 यताकै उच्च हो। आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 4 अर्ब 67 करोड़को कारोबार भएकोमा आज 6 अर्ब 26 करोड़ रूपियाँको भएको छ। आज 143 कम्पनीको शेयर मूल्य बढ़दा 118 कम्पनीको शेयर मूल्य घट्यो भने 15 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको हिमाचल प्रदेशस्थित पांगी र लाहुल स्पीति जिल्लाको सीमावर्ती क्षेत्र कड्डु नालामा गएको पहिरोमा परि 13 जनाको मृत्यु भएको छ, 2 जना घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार पहिरोसँगै खसेको ठूलो चट्टान गाडीमाथि बजारिँदा गाडीमा सवार 13 जनाको घटनास्थलमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका 2 जनाको उपचार भइरहेको छ। घटनाप्रति हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले दुःख व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल एक्स मार्फत शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो।

0: भएको उहाँले बताउनुभयो। वार्तापछि मन्त्री जेपी नड्डाले आन्दोलनकारीका मागबारे भोलि दिउँसो पुनः बैठक बसेर छलफल गरिने जानकारी दिनुभयो।
1: नेपाल परिवेशमा अब खेल समाचार। नेपालले काभा पुरूष भलिबल च्याम्पियनशीपमा लगातार तेस्रो हार बेहोरेको छ। नेपाल आज घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको हो। इस्लामाबाद स्थित गारिसन जिन्दाह स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा बलियो टोली पाकिस्तानले नेपाललाई 25-14, 25-18, 25-10 पराजित गरेको हो। लगातार तेस्रो खेल जितेको पाकिस्तान 9 अंकसहित शीर्ष स्थानमा छ। नेपाल भने लगातार 3 खेल हार्दै जितविहीन छ। नेपाल पहिलो खेलमा काजाकिस्तान र दोस्रो खेलमा श्रीलंका सँग पराजित भएको थियो। नेपालले अब लीग चरणमा बंगलादेश र उज्बेकिस्तानसँग खेल्न बाँकी छ। नेपालले आइतबार बंगलादेश र सोमबार उज्बेकिस्तानसँग खेल्नेछ।
0: र डिभिजन फुटबलका 21 क्लबले अखिल नेपाल फुटबल संघ इन्फामाथिको फिफा निलम्बन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। क्लबहरूले तत्काल समाधानका लागि 3 बुधे माग अघि सारेका छन्। आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्लबले इन्फामाथिको बाह्य हस्तक्षेप अन्त्य गरी फिफाले लगाएको निलम्बन तत्काल फुकुवा गराउन इन्फाको तत्काल निर्वाचन गर्न तथा रोकिएका राष्ट्रिय लीग महिला लीग र अण्डर 18 सहित सम्पूर्ण फुटबल प्रतियोगिता तत्काल सञ्चालन गर्न माग गरेका हुन्। क्लबहरूले लामो समयसम्म निलम्बन कायम रहँदा खेलाड़ी प्रशिक्षक निर्णायक र फुटबलमा लागेका हजारौं व्यक्तिको भविष्य प्रभावित भएको उल्लेख गरेका छन्। इन्फा निलम्बन भएको यति लामो समयसम्म पनि निलम्बन फुकुवा गर्नेतर्फ सम्बन्धित निकायहरूबाट ठोस पहल समेत नभएको विज्ञप्तिमा भनिएको छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा दिन दबाव आएको दावी। सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध रिट। थुनामा पठाउने आदेश विरूद्ध दीपक भट्ट सर्वोच्च पुगे।
1: डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन। माग सम्बोधनका लागि शिक्षा मन्त्रीको प्रतिबद्धता। केसी विरूद्ध काउन्टर अनसन बस्ने गेटा संघर्ष समितिको चेतावनी।
0: विदेशमा ठगिएका 860 नेपालीको उद्धार। अझै 49 जना कम्बोडियाको जेलमा। राहदानी प्रणालीमा देखिएको समस्या छिट्टै समाधान हुने परराष्ट्र।
1: भारतको हिमाचलमा पहिरोमा परि 13 जनाको मृत्यु। बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा। व्यापार युद्धमा नलाग्न अमेरिकालाई चीनको चेतावनी।
0: र काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार तेस्रो हार। इन्फामाथिको निलम्बन फुकुवा गर्न सम्बन्धित निकायबाट ठोस पहल नभएको गुनासो।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।

0: नमस्ते म राजु हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसूति

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नुस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: खुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड खुराही दाङ फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमलाई? घुम्छ र बसिछ।

0: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
1: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
0: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब
2: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
4: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
5: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
6: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
7: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
7: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
8: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
2: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847523700
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
13: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
12: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 0825607634 र 0825601638
17: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
18: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
17: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
19: महिनावारीमा समस्या महिनावारी रोकिनु
17: पिसाब पोल्ने समस्या
19: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
17: पाठेघरमा मासु पलाउने
19: निसन्तान महिलाको चेक जाँच
17: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
8: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825594410 मोबाइल नम्बर 9847828913 र 9805912871
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
4: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
12: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: अन्य सेवाहरू
5: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: खुशीको खबर।
25: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
27: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
28: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
29: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
28: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
29: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते।

0: मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
2: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765526286।
3: होइन भाइला,
4: लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987141।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा सरकारले न्यायाधीशहरूलाई राजीनामाको दबाव र महाभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय संस्थाहरूको दावी, यस्तो आरोपबारे कानून मन्त्री भन्छन्।
2: संगीन आरोप भयो, त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर त विज्ञप्ति निकाल्न पाइएन नि त।
1: यो वर्ष डेंगीको जोखिमको अवस्था कस्तो छ?
3: बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ, आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
1: स्वास्थ्य मन्त्रालयका सहप्रवक्तासँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
4: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनको राजधानी किएव नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू सुरक्षित रहेको जनाएका छन्। तर यो आक्रमण किएवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने देखिएको छ। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। मध्य अफ्रिकामा फैलिरहेको इबोला भाइरस विरूद्ध विकास गरिएको एउटा प्रयोगत्मक खोप पहिलो पटक एक व्यक्तिलाई दिइएको छ। 37 वर्षीय ती पुरूषले ब्रिटेनको अक्सफोर्डमा उक्त खोप लगाएका हुन्। वैज्ञानिकहरूले परीक्षणमा सहभागी व्यक्तिलाई इबोला भाइरससँग सम्पर्क नगराई प्रतिरोधी क्षमताको विश्लेषण गर्ने बताइएको छ। हाल फैलिरहेको बुन्डी बुग्यो प्रजातिको भाइरसको प्रकोपका कारण 1000 भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। चीनले ट्रम्प प्रशासनले 60 भन्दा बढ़ी देशमाथि ट्यारिफ लगाएपछि अमेरिकालाई नयाँ व्यापार युद्ध शुरू नगर्न चेतावनी दिएको छ। ती देशहरूले बाध्यकारी श्रम नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेकाले त्यस्तो कदम चालेको वाशिङटनको भनाई छ। तर अमेरिकाका धेरै सहयोगी राष्ट्रहरूले ती करहरू अनुचित भएको बताएका छन्। फेब्रुअरीमा अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको अघिल्लो ट्यारिफ व्यवस्थालाई असंवैधानिक ठहराएको थियो। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आफ्नो कार्यकाल समाप्त हुन करिब 2 वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। अपदस्थ पूर्व

0: प्रधानमन्त्री शेख हसिनाका निकट मानिने उनले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको बताएका छन्। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, भारत निर्वासनमा रहेकी हसिनाले आफू बंगलादेश फर्किने योजनामा रहेको संचार माध्यमसँग बताएसँगै मोहम्मद शहाबुद्दीनमाथि पदबाट राजीनामा दिन दबाव परेको थियो। नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म राष्ट्रिय संसदका सभामुखले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन्। बीबीसीका अनवर्सन इथिराजन शहाबुद्दीनले सन् 2023 राष्ट्रपतिको पद सम्हालेका थिए। र भारतमा जारी युवा प्रदर्शनका नेताहरूले शिक्षा मन्त्रीको राजीनामाको मागबारे जवाफ दिन सरकारले 24 घण्टाको समय मागेको बताएका छन्। कक्रोच जनता पार्टी सीजेपीका प्रतिनिधि र सरकारी अधिकारीहरू बीच आज दिल्लीमा भएको वार्तामा सरकारी प्रतिनिधिहरू प्रश्नपत्र बाहिरिएको घटनाबाट प्रभावित परिवारलाई मुआवजा दिने र प्रदर्शनकारीमाथि कुनै कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत भएका सीजेपीका प्रवक्ता आशुतोष राकाले बताए। प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर शुरू भएको प्रदर्शनले पछिल्ला दिनहरूमा राजधानीलाई प्रभावित तुल्याएको छ र शिक्षा मन्त्रीको राजीनामा उनीहरूको मुख्य माग बनेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईंलाई पुनः स्वागत छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई सरकारले राजीनामा दिन दवाब दिएको नभए महाभियोग लगाइदिने धम्की दिएको भन्ने अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूको दावीको उनीहरूले नै पुष्टि गर्नुपर्ने बताएकी छन्। उनले सरकारले त्यस्तो विषय कतै नबोलेको र कसले त्यस्तो धम्की दिएको रहेछ भन्ने जवाब विज्ञप्ति निकाल्ने संस्थाहरूले दिएर त्यसको पुष्टि गर्नुपर्ने बताएकी हुन्। आज एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले सरकारले सर्वोच्च अदालतका केही न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको नभए महाभियोग लगाउने धम्की दिएको दावी गरेका छन्। सुनौ एउटा रिपोर्ट। एउटा संयुक्त विज्ञप्तिमा ती तीन संस्थाले सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दवाब दिइएको र यदि उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त गरेको उल्लेख गरेका छन्। ती संस्थाहरूका भनाईमा स्पष्ट संवैधानिक औचित्य बिना न्यायाधीशहरू विरूद्ध महाभियोगको प्रयोग वा धम्कीपूर्ण प्रयोगले अदालतको संरचनालाई प्रभाव पार्ने, संवैधानिक कार्यविधिहरूलाई प्रयोग गरिएको र सम्भवत विचाराधीन मुद्दाको नतिजामा समेत प्रभाव पार्न खोजिएको जस्तो देखिने जोखिम पैदा भएको छ। हालै प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माको नियुक्तिले चिन्ता अझ बढ़ाएको ती संस्थाहरूको ठम्याई छ। उनीहरूको लिखित धारणामा उजुरीहरूको कुनै अर्थपूर्ण सार्वजनिक परीक्षण नगरिकनै उनको नियुक्ति अनुमोदन गरेको भन्दै संसदीय सुनवाई समितिको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। उनीहरूले विज्ञप्तिमा भनेका छन्, तीनजना वरिष्ठ न्यायाधीशहरू पदमा बहाले रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश लाई प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको छ। उनीहरूको दावी सहितका यी आरोपहरूबारे हामीले कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग संक्षिप्त कुरा गर्दै शुरूमा यी आरोप युक्त धारणाबारे सरकारको भनाई के हो भनेर सोधेका छौं।
2: कसले यो धम्की दियो, कसले बाध्य पार्यो भन्ने कुराको जवाब चाहिँ उहाँहरूले नै दिनु पर्ला। गभर्मेन्टले यस्तो काम गर्दैन, गरेको पनि छैन।
3: सरकार आफैलाई चाहिँ यसमा अब उनीहरूलाई प्रतिक्रिया दिन अथवा जवाफ माग्न आवश्यक छ भन्ने लागेको छ कि छैन?
2: तपाईँले नै मलाई पठाएर मैले थाहा पाएँ यस्तो विज्ञप्ति आएछ भनेर। गभर्मेन्टले यस्तो काम कुनै पनि हालतमा गर्दैन। म कुन आफै पनि कानूनको विद्यार्थी भएको कारणले गर्दाखेरि न्यायपालिकाको संवेदनशीलता म बुझ्दछु, तर जुन किसिमको अहिले यहाँले मलाई चाहिँ यो पठाउनु भयो एकदम संगीन आरोप भयो। यसका विषयमा हामी थप अगाडि कसरी बढ्ने एउटा बाटो त पहिले आउँछौ नै, तर अहिले हेर्दाखेरि चाहिँ एकदम किसिमको आरोप लागेको छ। त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर भन्न पाइएन नि त, विज्ञप्ति निकाल्न पाइएन नि त। उहाँहरूले चाहिँ एकदम पुष्टि गरेरै भन्नुपर्छ जस्तो मलाई लाग्छ।
3: यसमाथि तपाईँहरू अध्ययन चाहिँ गर्नुहुन्छ र आवश्यकता अनुसार जवाफ माग्ने अथवा प्रतिक्रिया जनाउने चाहिँ गर्नुहुन्छ सरकारको तर्फबाट?
2: मन्त्री परिषदमा सल्लाह गर्छु, मन्त्रीज्यूहरूसँग सल्लाह गर्छु, किनभने विधिको शासनभित्र सरकारको सीमा कति हो, न्यायालयको सीमा कति हो भन्ने कुरा म बुझ्दछु। जति पनि यस्ता खालका कपोकल्पित कुराहरू आइराखेका छन्, विज्ञप्ति नै निकाल्ने भनिसकेपछि विज्ञप्ति निकाल्ने संस्थाहरूले चाहिँ पुष्टि गरेर भन्नुपर्छ भन्ने मलाई लाग्दछ। हेरौँ अब अगाडि। व्यावहारिक बाटो कसरी जान्छ?
1: उनी थिइन् कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम। अब अर्को विषय, नेपालमा देखा परेको दुई दशक भन्दा बढ़ी भइसकेको डेंगीको जोखिम यो बर्खायाममा पनि उत्तिकै रहेको अधिकारीहरूले बताएका छन्। सन् 2004 नेपालमा पहिलो पटक पहिचान भएको डेंगी संक्रमण यो वर्ष साउनको पहिलो सातासम्म 1500 भन्दा बढ़ीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीलाई सम्पर्क गरी शुरूमा यो वर्ष अहिलेसम्म डेंगी को जोखिमको अवस्था कस्तो छ भनेर सोधेका छौं।
4: अहिले कुरा गर्दाखेरि पनि हामीसँग भएको तथ्याङ्कले 71 जिल्लामा 1500 भन्दा बढी व्यक्तिहरू संक्रमण पुष्टि भएको अवस्था छ यो वर्षमा।
1: अहिले चाहिँ हामी पिकमा छौं कि पिक हुने समय आउँदैछ उच्च देखिने समय?
4: महिनाका हिसाबले कुरा गर्दा अबको आउने महिनाहरू चाहिँ अलिकति संक्रमण उच्च हुने अलिक बढ्ने महिनाका रूपमा हाम्रो तथ्याङ्कहरूले विगतमा देखाएको छ। यो वर्ष पनि अब साउन भदौ असोजमा संक्रमण उच्च रहने अवस्था छ। अब अहिले नै उच्च हो भनेर भन्न सकिने कुरा चाहिँ ठ्याक्कै भएन। अहिले चाहिँ हाम्रो वर्षको बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ। आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
1: विगतको वर्ष भन्दा यो पालि अझै अवस्था खराब हुने अथवा पोहोर जति घातक नहुने भन्ने खालको छ कि के छ अवस्था हेर्दाखेरि चाहिँ?
4: हामीले त्यसरी ठ्याक्कै भन्ने भन्दा पनि संक्रमणको जोखिम उच्च रहेका महिनाहरू हुन्। अब यसलाई गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा हामी अहिले पनि जोखिममा छौं। तथ्याङ्कीय हिसाबले भन्दा पनि जोखिम हिसाबले कुरा गर्ने कुरा सहज होला। त्यसो गर्दाखेरि हामी जोखिमको हिसाबमा उच्च जोखिममा नै छौं। अहिले गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा तलमाथि होला, तर जोखिमको हिसाबले वर्षभरिको हिसाबले संक्रमणलाई अनुकूल हुने समयको हिसाबले हेर्यो भने हामी उच्च जोखिममा छौं।
1: यो पालि चाहिँ मौसम विज्ञान विभागले विगत वर्ष भन्दा यो पालि कम पानी पर्ने भन्ने पूर्वानुमान गरेको छ, त्यसले चाहिँ यो डेंगीलाई अलिक जोखिम बनाउने त्यस्तो हुन्छ कि हुँदैन?
4: त्यस्तो आज पानी पर्यो अबको एक महिना पानी परेन भने चाहिँ संक्रमणको जोखिम अलिकति कम हुन सक्ला, तर आज पानी पर्यो एक हप्ताभित्रमा फेरि दुई तिन दिन फेरि पानी पर्यो, तर थोरै पर्यो फेरि पर्यो थोरै पर्यो भने चाहिँ त्यस्तोले चाहिँ संक्रमण उच्च नै बनाउन सक्छ। त्यसलाई कम गर्नका लागि चाहिँ हामीले गर्न सक्ने भने पानी जम्ने खालका ठाउँहरू हुन्छन्, थोरै सङ्लो पानी जहाँ जम्छ त्यहाँ लामखुट्टेले वृद्धि विकास त्यसको अन्डा पार्ने ठाउँ हो, ती ठाउँहरू चाहिँ कम भए हामीले सरसफाई बढी गर्यौं भने चाहिँ संक्रमण पानीसँग पनि जोडिने भयो हाम्रो सरसफाईसँग पनि जोडिएर कम हुने अवस्था चाहिँ हुने भयो।
1: छिमेकी भारतमै पनि त्यहाँ खोप आयो भन्ने समाचारहरू आएका छन्, हाम्रो नेपालमा चाहिँ यसका लागि खोप ल्याउने विषयमा के तयारी छ सरकारको?
4: खोपको उत्पादन त्यसको पछिसम्मलाई कसरी लिएर जान सकिन्छ भन्ने कुराहरूमा हामी सम्बन्धित निकायहरूसँग समन्वय गरेर त्यसैका आधारमा हामीले काम गर्छौँ। खोप ल्याउने कुरा ल्याउने कुरा सरसफाई कुराहरू सबै कुरामा हामी केन्द्रित हुन्छौँ नै। अहिलेका लागि खोप ल्याउने गरी हामीसँग त्यस्तो खालको प्राविधिक सल्लाह अथवा प्राविधिक रूपमा गर्नै पर्छ अथवा आउँछ खोप यतिसम्म छ भन्ने खालको आइसकेको अवस्था छैन। अहिलेसम्म हामीसँग भएको सबैभन्दा बढी प्रभावकारी उपाय भनेको लामखुट्टेको वृद्धि विकासलाई रोक्ने, वृद्धि विकास भइसकेको लामखुट्टेबाट टोकाईबाट हामी बच्ने, संक्रमित व्यक्तिहरूलाई झन् अरू व्यक्तिसम्म संक्रमण हुने खालको वातावरणलाई रोक्ने, स्वस्थ व्यक्तिहरूलाई पनि संक्रमित लामखुट्टेबाट संक्रमण हुने कुराहरूलाई रोक्ने नै सबैभन्दा बढी प्रभावकारी उपाय हामीसँग रहेको अवस्था छ। त्यही भएर अहिले सरकारले खोज र नष्ट गर अभियान सँगसँगै यो सरसफाई र हप्ताको एक दिन आफ्नो वरिपरि सरसफाई गर्ने, कहीँ पानी जमेको छ भने त्यो पानी घोप्ट्याउने पोख्ने, ताकि एक हप्ताभित्रमा त्यो अन्डाबाट वयस्कसम्म लामखुट्टे नबनोस् र संक्रमित भएको लामखुट्टेको अर्को पुस्ता तयार नहोस्, ताकि यो वर्ष र आगामी वर्षहरू पनि संक्रमण हुने जोखिम चाहिँ कायम गर्न नपाओस् भनेर हामीले काम गर्दैछौँ।
1: त्यसो भए अब अहिले खोप यही वर्ष आउँछ भन्ने अथवा कति समय लाग्छ भन्ने यकिन गर्न सकिने अवस्था चाहिँ होइन?
4: खोपका सन्दर्भमा हामीले थप अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने, प्राविधिक छलफल गर्ने, प्राविधिक रूपमा त्यसको विश्लेषण गरेर हामी यसरी जाने भन्ने कुराहरू छलफलको पाटोहरू चलिरहेको अवस्था छ। त्यसलाई हामीले अझ सघन रूपमा चलाउँछौँ। प्रमाण आधारहरू र सबै सिफारिस सबै विज्ञहरूको सिफारिसका आधारमा हामी अगाडि बढ्छौँ। अहिलेकै लागि हामीले खोप ल्याउने कुनै निर्णय गरिसकेको अवस्था छैन। खोपको विकास भएको भन्ने कुराहरू हामीले पनि सुनेका छौँ, तर त्यसको प्रयोग गर्दाखेरि त्यसको प्रभाव कस्तो हुन्छ, कसरी जान्छ भन्ने कुराहरू हामी नजिकबाट हेर्छौँ। त्यसको प्रभावकारिता भयो भने पक्कै पनि सरकारले त्यसलाई प्राथमिकता दिन्छ गर्छ।
1: उनी थिए स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनको राजधानी कियेभ नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू जीवित रहेको जानकारी दिएका छन्, तर यो आक्रमण कियेभको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
0: कियेभमा रहेका बीबीसी संवाददाताका अनुसार त्यस प्रकारको सार्वजनिक कार्यक्रम आयोजना गरिएकोमा र त्यसको व्यापक प्रचार प्रसार गरिएकोमा मानिसहरूमा व्यापक आक्रोश देखिएको छ। त्यहाँका महान्यायाधिवक्ताले उक्त प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो र त्यहाँ कस्ता प्रकारका सुरक्षा उपाय अपनाइएका थिए भन्ने पत्ता लगाउन कोशिश भइरहेको बताएका छन्। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। त्यसअघि युक्रेनी सेनाले युद्धको अग्रमोर्चाबाट करिब 1000 किलोमिटर पर रहेको किरोभ स्थित एउटा सैन्य केन्द्रमा आक्रमण गरेको थियो, जसमा 6 जना मारिएका थिए।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: मध्यपश्चिम चाँड च्याक यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। कोइलाबास फन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 लक्ष्य भन्दा बढ़ी राजस्व संकलन गर्न सफल भएको छ। दाङको एकमात्र फन्सार नाका कोइलाबास फन्सार कार्यालयले लक्ष्य भन्दा 17.41% बढ़ी राजस्व संकलन गरेको हो। फन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 1,74,36,000 राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा 2,04,71,767 रूपियाँ राजस्व संकलन गरेको कोइलाबास फन्सार कार्यालय प्रमुख लोकबहादुर विष्टले जानकारी दिनुभयो। आर्थिक वर्ष 2082-83 शुरूआती महिनाहरूमा लक्ष्य भन्दा कम राजस्व संकलन भए पनि गत वैशाख यता भने कोइलाबास फन्सार कार्यालयले उल्लेखीय मात्रामा राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख विष्टले जानकारी दिनुभयो। भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनबाट र केही खाद्यान्न लगायतका अन्य सामग्रीबाट राजस्व संकलन हुने गरेको फन्सार कार्यालयले सुनाएको छ। भारतबाट कोइलाबास क्षेत्रसँगै कोइलाबासमा रहेको राम जानकी मन्दिर, प्युठानको सुर्खोद्वारी मन्दिर, दाङको चौखेरा मन्दिर लगायतका धार्मिक स्थलमा पूजापाठ तथा घुमफिरका लागि आउने भारतीय नागरिकले प्रयोग गर्ने सवारी साधनबाट राजस्व बढ़ी संकलन हुने गरेको कार्यालयले सुनाएको छ। कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने प्रमुख नाका बनेको तथ्याङ्कले देखाएको छ। सहज सड़क सञ्जाल भए पनि सञ्चालनका लागि सरकारी निकायबाट प्रभावकारी प्रयास हुन सकेको छैन भने निजी क्षेत्रले केही प्रयास थाले पनि यसले सार्थकता पाउन सकेको छैन। हरेक निर्वाचनको समयमा यस नाकाको विकास गर्ने सबै राजनीतिक दलका नेतृत्वले बताए पनि यसको कार्यालयका लागि ठोस पहल हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक विदाका दिनमा समेत राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ। सेवा गराएको अत्याधिक चापलाई ध्यानमा राख्दै कार्यालयले आगामी साउन 9 र 10 गतेदेखि शनिबार र आइतबार पनि सेवा दिने सुनाएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्र दर्ता वितरण संशोधन तथा परिचय पत्र कार्ड वितरणका लागि सेवाग्राहीको भीड बढ़ेको छ। सेवाग्राहीलाई सहज र छिटो सरिटो सेवा प्रदान गर्ने उद्देश्यले अर्को व्यवस्था नभएसम्मका लागि सार्वजनिक विधाका दिनमा पनि सेवा सञ्चालन गर्न लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विजय गौतमले बताउनुभयो। जारी सूचना अनुसार शनिबार र आइतबार सार्वजनिक विदाका दिनहरूमा बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म टोकन प्रणाली मार्फत सेवा प्रभाव गरिनेछ। सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद व्यवस्थापन टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको 3 महिनाको अवधिमा विपद तथा दुर्घटनामा परेका 347 नागरिकको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीका अनुसार यो अवधिमा नदी, ताल तथा कहरे खोलाहरूमा डुबेका र बगाएका 211 घटनाबाट 86 जनाको जीवितै उद्धार गरिएको छ भने मृत भएका 122 जनाको शव निकालेको छ। यस्तै बाढ़ी, डुबान र कटानको जोखिममा परेका 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। देशका विभिन्न फाकमा भएका सड़क दुर्घटनाहरूबाट 6 जनाको तत्काल सकुशल उद्धार गरिएको र 807 जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। हावाहुरीमा परेका 12 जना र पहाड़ी क्षेत्रमा गएको पहिरोमा परेका 4 जनाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीले देशका 226 स्थानमा भएको आगोलागी नियन्त्रणमा लिँदै आगोलागीमा परेका 4 जनाको समेत सकुशल उद्धार गरेको सुनाएको छ। जटिल प्रकृतिका ज्वलन विपदका 31 घटनामा गोतखोर टोलले 3 जनाको सकुशल उद्धार गरेको छ भने 14 जनाको शव फेला पारेको छ।
विपद जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरीले 464 वटा विद्यालय र 541 वटा क्लब तथा समुदाय स्तरमा जनचेतनामूलक कक्षा सञ्चालन गरेको छ। 47,681 जना सहभागी भएका ती कक्षाका साथै पूर्व तयारीका लागि 129 वटा कृत्रिम घटना अभ्यास समेत गराइएको छ। यस्तै समुदाय स्तरमा दक्ष जनशक्ति तयार पार्न 47,040 वटा तालिमबाट 353 महिला र 731 पुरूष गरी 1,084 जना नागरिक विपद स्वयंसेवकका रूपमा तयार भएका छन्। सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायक महानिरीक्षक नेत्र बहादुर कार्कीका अनुसार देशभर 28,281 जना कर्मचारीलाई विपद व्यवस्थापन सम्बन्धी विशेष अनुशिक्षण तालिम दिइएको छ। जुनसुकै समयमा परिचालन हुन सक्ने गरी 8,180 जना जनशक्ति 24 घण्टा तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। विपद उद्धारको समय खटाउन देशभर 54 स्थानमा अस्थायी मनसुन प्रतिकारी टोली खटाइएको छ भने 16 अति जोखिमयुक्त स्थानमा विपद व्यवस्थापन बीच स्थापना गरिएको छ। 134 जना गोदारखोरलाई उपकरण सहित 11 स्थानमा तैनाथ राखिएको छ। र स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्ष 2082 पुष महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दावी बापत 25,48,87,479 भुक्तानी गरेको सुनाएको छ। बोर्डले आर्थिक वर्ष 2082-83 असोज कार्तिक र मंगिरसम्म प्राप्त दावी मध्ये स्वीकृत दावीको भुक्तानी यसअघि नै सम्पन्न गरेको थियो। पछिल्लो निर्णय अनुसार 2082 पुष महिनाको स्वीकृत भएका दावीको रकम 2,04,87,769 सेवा प्रदायक स्वास्थ्य संस्थाको बैंक खातामा जम्मा गरिएको हो। यससँगै आर्थिक वर्ष 2082-83 अन्तर्गत पुष महिनासम्मका स्वीकृत दावीको भुक्तानी सम्पन्न भएको बोर्डले सुनाएको छ। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई दावी भुक्तानी नियमित पारदर्शी र चरणबद्ध रूपमा अगाडि बढ़ाइरहेको सुनाइएको छ। हौस् त अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दया भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
8: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 78 27 977
9: र 98 5 78 30 6 8 9।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डॉक्टर आने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला कैंसर रोग सर्जन बीपी कोइराला मेमोरियल कैंसर अस्पताल चितौन में पूर्व कार्यरत डाक्टर प्रवीण योगी को हाई 15 सड़क विभाग रोड में दिव्य फार्मेसी में बिरामी को चेक जांच गरिने हुँदा समयमै नाम दर्ता कराई विशेषज्ञ सेवा को लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू
3: महिनावारी में समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दरक पिसाब खोल्ने समस्या
3: पाछे घर में समस्या पाछे घर खस्ने को समस्या
1: पाठे घर में मासु पलाउने
3: निसन्तान महिला को चेक जांच
1: स्तन कैंसर पाठे घर में कैंसर भय नभएको चेक जांच लगायत का महिला संबंधी संपूर्ण रोग आधुनिक मेसिन द्वारा चेक जांच गरिनुका साथै उचित परामर्श का लागि सम्पर्क गर्नुहोला
4: बिरामी जांच निमिति यही श्रावण 29 गते शुक्रवार
1: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5360-509 र मोबाइल 98453-0653-23

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू
3: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: 야, 이거 나 녹취나 먹는 거예요.
1: 다초피로 버티라고 오사디 거나 자는 분이고 만해이나
0: 아야 아스티 먹거도 오사디 거래고 미스코 올리스 바꿔이나
1: 자빠이 때 오사디 거래 빠치 됐어요 또 운차
0: 야 아플래 두키로 먹는 거 있었기요 티비 보나나 까나자고 뭐
1: 고라히코 호스피털 로드 마라히코 사가마타 젠털 클리닉 마자는 나 아니 차네 니코
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-46-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
1: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
1: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273
8: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। गत वर्ष जेएनजी आन्दोलनका क्रममा आगजनीबाट सभाहल पूर्ण रूपमा जलेर नष्ट भएपछि सार्वजनिक कार्यक्रम नगरसभा तथा विभिन्न प्रशासनिक गतिविधि सञ्चालन गर्न उपयुक्त स्थानको अभाव छेल्दै आएको तुलसीपुर उपमहानगरपालिकाले अब आफ्नै नयाँ बहुउद्देश्यीय सभाहल भएको छ। संघीय सरकारको 1,51,56,000 लागतमा निर्माण सम्पन्न भएको बहुउद्देश्यीय सभाहलको आज औपचारिक रूपमा तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय खुराहीले आर्थिक वर्ष 2081-82 ठेक्का प्रक्रिया अघि बढ़ाएको आयोजना आर्थिक वर्ष 2082-83 सम्पन्न भएको हो। तुलसीपुर छ इन्द्रनगरमा निर्माण भएको सभाहलको जिम्मा पाएको केकेएनसी इन्जिनियरिङ कन्सल्टेन्सी प्राली दाङले 2082-83 गते सम्झौता गरी काम शुरू गरेको थियो। एक वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कम्पनीले 2083 जेठ 18 गते नै निर्माण कार्य सम्पन्न गर्दै तोकिएको समयभन्दा केही दिन अघि आयोजना पूरा गरेको हो। सभाहल नहुँदा नगरसभा सार्वजनिक सुनाई तालिम तथा अन्य कार्यक्रम सञ्चालन गर्न पालिकाले शिक्षा तथा स्वास्थ्य संस्थाका सभाहल प्रयोग गर्न परेको थियो। नगर प्रमुख टीकाराम खड्गाले अब त्यो समस्या अन्त्य भएको बताउँदै नयाँ सभाहल सञ्चालनका लागि छिट्टै कार्यविधि बनाएर नियमित प्रयोगमा ल्याउने जानकारी दिनुभयो। क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव हटाउन सरकारले औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढ़ाएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र 11 वर्षदेखि औषधिको मूल्य पुनरावलोकन नभएका कारण बजारमा देखिएको अभाव समाधान गर्न सरकारले आवश्यक नीतिगत सुधारको तयारी गरेको हो। गएको हप्ता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन मूल्य समायोजन सहित आवश्यक नीतिगत सुधार अघि बढ़ाउने निर्णय गरिएको छ। विभागका अनुसार लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्यभन्दा धेरै बढ़िसकेको छ। यस्तै केही औषधिको बजार मूल्य खटिसकेको अवस्थामा सरकारले निर्धारण गरेको मूल्य पनि अझै उच्च रहेकाले त्यस्ता औषधिको मूल्य घटाउने तयारी पनि गरिएको छ। नेपालमा औषधिको मूल्य निर्धारण तथा समायोजन गर्दा भारतको नेशनल फार्मास्युटिकल प्राइजिङ अथोरिटी एनपीपीले निर्धारण गरेको सिलिङ मूल्यलाई आधार मान्ने अभ्यास रहेको छ। पश्चिम नवलप्रासीमा उखु किसानले आर्थिक वर्ष 2082-83 अनुदान रकम समयमै भुक्तानी पाएका छन्। सरकारले असार मसान्तमा उखु बापतको अनुदान रकम निकासा गरेपछि किसानहरूको खातामा 12.5 करोड़ बढ़ी रकम पठाइएको छ। हरेक वर्ष दशैंको समयमा वितरण हुँदै आएको अनुदान यस वर्ष चालू सिजनको सोही आर्थिक वर्षमै निकासा भएको हो। कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासीका प्रमुख कमल सापकोटाका अनुसार 12,61,77,000 रूपियाँ असार मसान्त अगावै किसानको खातामा भुक्तानी भइसकेको छ। 464 जना किसानको आवश्यक कागज र विवरण पेश हुन नसकेकाले 35,68,000 रूपियाँ भुक्तानी हुन बाँकी रहेको छ। गत आर्थिक वर्षमा बागमती चिनी उद्योगले 3,514 र लुम्बिनी चिनी उद्योगले 1,881 किसानको उखु खरिद गरेको विवरण पेश गरेका थिए। जिल्लामा रहेका 4 वटा चिनी मिल मध्ये बागमती खारसारी चिनी मिल र लुम्बिनी चिनी उद्योग मात्र सञ्चालनमा थिए। बागमतीले 11,54,464 क्विन्टल लुम्बिनी चिनी मिलले 6,79,083 क्विन्टल उखु क्रेसिङ गरेको थियो। समयमै उखुको अनुदान पाएपछि किसान खुशी भएका छन्।
र स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्ष 2082 पुष महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दावी बापत 25,48,87,479 भुक्तानी गरेको सुनाएको छ। बोर्डले आर्थिक वर्ष 2082-83 असोज कार्तिक र मंगिरसम्म प्राप्त दावी मध्ये स्वीकृत दावीको भुक्तानी यसअघि नै सम्पन्न गरेको थियो। पछिल्लो निर्णय अनुसार 2082 पुष महिनाको स्वीकृत भएका दावीको रकम 2,04,83,07,769 सेवा प्रदायक स्वास्थ्य संस्थाको बैंक खातामा जम्मा गरिएको हो। यससँगै आर्थिक वर्ष 2082-83 अन्तर्गत पुष महिनासम्मका स्वीकृत दावीको भुक्तानी सम्पन्न भएको बोर्डले सुनाएको छ। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई दावी भुक्तानी नियमित पारदर्शी र चरणबद्ध रूपमा अगाडि बढ़ाइरहेको सुनाइएको छ। हौस अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलर सकियो। यी हाइलर सँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाई सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परियालाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू
2: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
0: अनुहारका हड्डी भाँचिएको जोड्ने,
2: दाँतको एक्सरे सेवा,
0: सामान्य तथा जटिल दाँत निकाल्ने,
2: फिक्स तथा झुट मिल्ने नक्कली दाँत राख्ने सुविधा,
0: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
2: मेसिनबाट जडेदेखि दाँत फरिने,
0: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
2: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
0: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
2: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
2: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क दुनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको हर्ष जानकारी गराउँदछौ।
5: हिराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरैदेखि उपचार गर्ने,
5: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: कोकोनट कोकोनट वीटा मिल्क बटर पैक क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा जो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: के तपाईलाई पाइल सुस्ता फिसा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944

मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज़।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजनाइज प्रविधि प्रस्तुत राप्ती अंचल पहिलो ड्रिंकिंग वाटर
1: सुर्गुबारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जार को व्यवस्था
0: अर्डर अनुसार खाली बोतल को उत्पादन
1: बीस लिटर जार मा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गुबारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसी फोन नम्बर 082-5670-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-66-377
1: शुद्ध पानी पिउनुहोस् जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार
7: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
4: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5686-683 र सम्पर्क मोबाइल नम्बर 98479-3570
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-5090-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
11: भर्ना खुल्यो
12: असल संस्कार र पुनः मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
11: हाम्रा विशेषताहरू
12: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
11: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
12: शान्त तथा पारिवारिक वातावरण भएको
11: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
12: तिहार सुसारको राम्रो व्यवस्था भएको
11: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
12: घरको जस्तै माया पाउने
13: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
14: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
13: सम्पर्क फोन नम्बर 082-5663-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-35-183
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
16: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
15: सम्पर्क फोन नम्बर 082562601, सम्पर्क मोबाइल नम्बर 98578935090, 98578131684 र 98578320170।
16: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
17: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
18: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
18: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
19: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
18: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हातखुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
19: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
18: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
6: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि।
19: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
15: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
6: होइन के भयो दाइ, किन झुक्राएर बस्नु भएको?
20: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आरोग्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
20: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
6: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
20: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
6: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दान।

0: उनकै छोरा उनकै स्वामी उनकै नाति
1: जसरी मलाई घरभरि रोएको छ उसले मैले त्यसरी नै रुनु छ।